0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेटसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गर्दै गर्नुभएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु र तपाईँहरू सकुशल हुनुहुन्छ भन्ने म विश्वास राख्दछु। म लगायत इन्टायर टिम हामी पनि सबै नै सकुशल छौं र तपाईँहरूको प्रार्थनाको लागि सधन्यवाद पनि भन्न चाहन्छु। र ढिलो नगरिकन आजको वचनको शीर्षक रहेको छ विश्वासले परिवर्तन। हामीले जुन प्रकारको विश्वास गर्दै गयो परिवर्तन त्यही प्रकारको आउँछ भनेर चाहिँ बाइबलले बताउँदछ। उदाहरणको लागि धेरै विश्वासीहरू अब म चंगाई भएँ, प्रभुले राम्रो गर्नुभयो, अब मेरो विश्वासका सबै कुराहरू चेन्ज भएका छन् भनेर त्यो प्रकारले विश्वास गर्नुहुन्छ र त्यो प्रकारले विश्वास गरिसक्नु भए पछाडि एकछिनमा उहाँहरूले गर्नुभएको विश्वास फेरि त्यहाँबाट

बिरामले मलाई खतम पार्ला, मेरो त एकदमै सबै कुराहरू नाश भएर जाला भन्ने त्यो प्रकारको फेरि नकारात्मक बोलीहरू विश्वासीहरूलाई आउन सुरु गरिहाल्छ। र हामीले धेरै पल्ट बाहिरबाट हामी परिवर्तन हुन चाहिराखेको हुँदछौँ, तर पवित्र बाइबलले चाहिँ हामी बाहिरबाट परिवर्तन हुने होइन तर भित्रबाट परिवर्तन हुन पर्दछ। र भित्रबाट परिवर्तन हुनको लागि चाहिँ रोमीको पुस्तक 12 अध्यायको 2 पदले मनको परिवर्तन भन्ने चाहिँ यसमा भनिएको छ। र म पछिको जो लिडमा त्यहाँ जो झुसुले किराबाट पुतलीमा परिवर्तन हुँदै गरेको पिक्चर छ, र हाम्रो पुरानो स्वभाव झुसुलेको स्वभाव जस्तो हुन सक्दछ, तर हामी जब प्रभुको वचनबाट हामी परिवर्तन हुँदै जाँदछौँ, प्रभुमा भरोसा राख्दै गएर जुन प्रकारले हामीमा परिवर्तन आउँदै जाँदछ, त्यो अवस्थामा चाहिँ अब हामी पुतलीमा बटरफ्लाईमा हामी परिवर्तन हुन थाल्दछौँ भन्ने जस्तै कुराहरू हो। र रोमीको पुस्तक 12 अध्यायको 2 पदलाई म पढिदिँदछु। यस खण्डमा यस प्रकारले लेखिएको छ, यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो, र परमेश्वरको असल र ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक भनिकन यस खण्डमा बताइएको छ। मनको परिवर्तन भनिएको छ, जो हाम्रो दिमाग छ यो चाहिँ हृदयको द्वार हो भनेर पनि भन्ने गरिन्छ। हरेक कुराहरू जो देख्नुहुन्छ सुन्नुहुन्छ, जो हाम्रो पाँचवटा इन्द्रियहरूले महसुस गर्दछन् बाहिरका कुराहरू, ती कुराहरूबाट हाम्रो दिमागमा विचार बन्दछ, र त्यो विचारलाई हाम्रो हृदयले जुन प्रकारले लिँदछ त्यही प्रकारको स्वभाव हामीमा सेटअप हुँदै जाँदछ। र पवित्र बाइबलले हामीलाई यो कुरा पनि स्पष्ट बताएको छ, हामी आमाको गर्भदेखि नै पापी स्वभावका मानिसहरू हौ। भजन संग्रह 51:5 दाउदले पवित्र आत्माबाट भन्नुहुन्छ, म आमाको गर्भदेखि नै पापी स्वभावमा जन्मिएको छु भनेर चाहिँ उहाँले भन्नुहुन्छ। त्यसले गर्दाखेरि हामी आमाको गर्भदेखि नै पापी स्वभावमा जन्मिएको भएको कारणले गर्दाखेरि अब हामीले परमेश्वरमा भरोसा राखेर मसीहा येशूमा विश्वास गरेर उहाँको वचन अनुसार हामी परिवर्तन हुँदै जानुपर्छ भनेर बाइबलले बताएको हो। र ख्रीष्ट येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुहुने असल विश्वासीहरूमा पनि विश्वासको लेभलहरू फरक हुँदछ। उदाहरणको लागि परमप्रभु परमेश्वरले जसरी मसीहालाई आज्ञा गर्नुभयो 12 कुलका 12 जना अगुवाहरूलाई प्रतिज्ञाको भूमिको भेद लिनको लागि पठा भनिकन परमप्रभु परमेश्वरले भन्नुभयो, र 12 कुलबाट 12 जनालाई उहाँले पठाउनुभयो। पठाउनु हुँदाखेरि एउटै कुरा ती 12 जनाले देखे, तर दुईजना कालेब र यहोशू उहाँहरूको हृदयमा चाहिँ परमेश्वरप्रति भरोसा भएकोले गर्दाखेरि हामी त्यहाँ जान सक्छौँ, हामी त्यहाँ त्यो भूमि त हाम्रो लागि त साह्रै राम्रो रहेछ भनिकन यस प्रकारको सकारात्मक समाचार लिएर उहाँहरू फर्किनुभयो। तर 10 जो अरू कुलका अगुवाहरू हुनुहुन्थ्यो उहाँहरूले चाहिँ त्यही कुरा कालेब र यहोशूले देखेकै कुरा देख्नु भएको थियो, तर उहाँहरूले चाहिँ फरक देख्नुभयो। उहाँहरूले त त्यहाँको मानिसहरू त दैत्यहरू जस्ता रहेछन्, उनीहरूको अगाडि त हामी त फट्याङ्ग्रा जस्तो रहेछौँ, हामी त खर लप्पै उनीहरूले त निल्ने रहेछन् भनेर चाहिँ त्यस्तो त्यस्तो प्रकारले खराब समाचार लिएर 10 कुलका 10 अगुवाहरू त्यसरी फर्किनु भयो। र इजरायली क्याम्पमा त्यो रात ठुलो रुवावासी चम्कियो डरको कारणले गर्दा, तर कालेब र यहोशूले परमेश्वरमा भरोसा राख्नु भएको कारणले गर्दा उहाँले फरक समाचार ल्याउनु भयो। एउटै कुरा हेरेर आए पनि 10 फरक समाचार ल्याउनु भयो, 2 फरक समाचार ल्याउनु भयो। विश्वासको आँखाले हेर्नु र शङ्काको आँखाले हेर्नु फरक हुँदछ भनिकन पवित्र बाइबलको त्यस खण्डले हामीलाई यो स्पष्ट गर्दछ। यी 12 मानिसहरू विश्वासीहरू नै थिए, पुराना करारका इजरायलीहरू भन्नाले परमप्रभु परमेश्वरमा विश्वास गर्ने, अहिले नयाँ करारमा हामी विश्वासी भन्छौँ, ती विश्वासीहरू नै थिए। तर 12 विश्वासी हुनु भए पनि 2 हृदयले चाहिँ परमप्रभु परमेश्वरको प्रतिज्ञामा भरोसा गरेको, परमप्रभु परमेश्वरले भन्न भयो भने उहाँले गल्ती गर्नुहुन्न भन्ने उहाँहरूमा चाहिँ त्यो प्रकारको दृढ विश्वास थियो भने यी 10 भएनन्। त्यही कारणले गर्दाखेरि

0: दसजना प्रतिज्ञाको भूमिमा पस्न सकेनन्, तर दुईजना चाहिँ प्रतिज्ञाको भूमिमा विश्वासले उहाँहरूलाई त्यो प्रतिज्ञाको भूमिमा पसाइकन उहाँहरू आशिषित बन्न सक्नुभयो। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, हामीले जे कुरामा विश्वास गरेको छौँ त्यही प्रकारले हाम्रो दिमागले विचारहरू पनि बनाउँदै लाँदछ, र त्यही विचारको आधारमा जिन्दगी हामी लिएर जाँदछौँ, जिन्दगी जिउँदछौँ। र हामीले परमेश्वरको वचन, जो उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म नै हामीलाई परमप्रभु परमेश्वरको वचनले, मसीहा येशूको वचनले नडराउनु, उहाँमा पूर्ण भरोसा राख्नु, भोलिको लागि फिक्री नगर्नु, रोग बिमार पनि म निको पार्ने यहोवा राफा परमेश्वर हुँ भनिकन कतिवटा त्यो प्रकारको प्रतिज्ञा उहाँले गर्नुभएको छ। तर हामीले उहाँमा पूर्ण विश्वास गर्न सकेनौँ त्यो दश कुलको अगुवाहरू जस्तै, र हामीले उहाँमा विश्वास गर्न नसकेकोले गर्दाखेरि मनमा डर भित्र भएकोले त्यही विश्वासमा चाहिँ म त यही बिमारले मर्छु होला, फलानाको ठुलियामा पनि यही बिमारले मरेछिन्, अब मेरो त घर जग्गा जमिन पनि सबै खतम भएर जाला, किनकि फलानाको पनि यस्तै भएछ, म त करोडपति थिएँ रोडपतिमा झरौँला, मेरो परिवारहरू सबै फुटेर कता कता के भएर जाला, मेरो अब नराम्रो दिनहरू आइराखेको छ भन्ने त्यो प्रकारको विश्वास ख्रिस्ट येशूमा भरोसा नगरेको कारणले गर्दा, त्यो प्रकारको विश्वास हामीले गर्दै गएको खण्डमा मेरो भोलिको दिन खराब आउँछ भन्ने त्यो गलत कुरामा विश्वास राखिएको खण्डमा दुष्ट आत्माले हाम्रो जिन्दगीमा मौका पाउँदछ, र त्यो दस कुलका गलत समाचार ल्याउनुहुने, त्यो शङ्का गर्ने, अविश्वासका समाचार ल्याउनुहुने अगुवाहरू जस्तै हाम्रो जीवनमा पनि घटना घट्न सक्दछ। त्यही कारणले गर्दा त्यो घटना पवित्र बाइबलमा लेखिएको हो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, नयाँ करारमा जब सृष्टिकर्ता परमेश्वर मसीहा येशू भइकन धरतीमा आउनु भएको समयमा एउटा यस प्रकारको घटना घट्यो। एक ठाउँमा 12 वर्षको ठिटी बिरामी थिइन्, तिनलाई प्रार्थना गरिदिनको लागि, निको पार्नको लागि प्रभु येशू चेलाहरूसँग जाँदै हुनुहुन्थ्यो। त्यहाँ 12 वर्षदेखि रगत बग्ने बिमार भएकी एउटा दिदीले खुसीको खबर सुन्नुभयो। खुसीको खबर चाहिँ यो थियो कि मसीहा येशू उहाँको घरको अगाडिबाट भएर जाँदै हुनुहुन्छ भन्ने उहाँले सुन्नु भएपछि, उहाँ त 12 वर्षसम्म त्यो रगत बग्ने बिमार भएकोले गर्दाखेरि धेरै डाक्टरहरूकोमा धाइसक्नु भएको थियो, धेरै यो जडीबुटीहरूका सबै काम कुराहरूबाट पनि उपचारहरू गरिसक्नु भएको थियो, र उहाँ हैरान भएर निराश अवस्थामा पुगिसक्नु भएको अवस्था थियो। तर उहाँले सुन्नुभयो मसीहा येशू उहाँको घर अगाडिको बाटो भएर जाँदै हुनुहुन्छ भन्ने सुन्नु भएपछि, यो रगत जाने बिमार भएको व्यक्तिहरू कमजोर हुन्छन् शरीरमा, यद्यपि उहाँको विश्वासले उहाँलाई बलियो बनायो, र उहाँले मनमनै भन्नुभयो अरे उहाँको लुगाको फेरो मैले छुएँ मात्रै भने पनि म निको हुन्छु भनिकन उहाँले यो प्रकारको माइन्ड मेकअप गर्नुभयो। उहाँको विश्वासले यो प्रकारको विचार भित्र हृदयमा सेटअप गर्नुभयो, र मरी तरी प्रभु येशू भएको जान्नु भएर उहाँको फेरो छुनुभयो, निको हुनुभयो। र प्रभुले भन्नुभयो मत्तीको पुस्तक 9:20-22 पदमा, तिम्रो विश्वासले तिमीलाई निको पार्यो भनिकन प्रभु येशूले उहाँलाई त्यसो पनि भन्नुभयो। त्यसले गर्दाखेरि प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामीले मसीहा येशूमा राखेको हाम्रो विश्वासले हाम्रो दिमागलाई, हाम्रो मनलाई चाहिँ नयाँ पार्न सक्दछ। जब नयाँ पार्ने कुराहरू आउँदछ, यहोशूको पुस्तक 1:8 पद, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस् तर त्यसमाथि तैले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुराहरू होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैले उन्नति गर्नेछस् र सफलता पाउनेछस् भनिकन यस खण्डमा बताइएको छ। ख्रिस्टको वचनको सुनाइबाट हामीमा विश्वास आउँछ, र साँचो परमेश्वर मसीहा येशूमा राखेको विश्वासबाट हाम्रो जो विचार नयाँ हुन सुरु गर्दछ। विचार नयाँ हुन सुरु गरेपछि हामीमा, हाम्रो स्वभावमा परिवर्तन पनि आउँदछ। त्यो हुनको लागि जो वचन हामीले पढ्दछौँ, त्यो वचनमा चाहिँ हामीले एकदमै त्यो पढ्ने मात्रै होइन, अध्ययन गर्नुपर्छ। त्यो वचन चाहिँ यो दिमागबाट हृदयतिर नै झर्नुपर्छ भनेर चाहिँ बाइबलमा त्यो बताएको हो। र लगातार हामीले त्यो वचन, हामीले आफूले आफूलाई नै त्यो वचन त्यसरी दोहोऱ्याई तेर्याई एकदमै मनन गरेर यसरी खुवाएको खण्डमा हामी भित्र अब परिवर्तन आउन सुरु गर्दछ र हामी भित्र परमेश्वरको विचारहरू भित्र हुने भएको कारणले गर्दा अब हामी बोल्दाखेरि मर्छौं होला, खत्तम हुन्छौं होला, नाश भएर जान्छौं होला, मेरो त खत्तमै होला, दिन खराब होला भन्ने प्रकारको नभएर मेरो चाहिँ प्रभु हुनुहुन्छ र प्रभुले यी सबै कुराहरू गर्न सक्नुहुन्छ, प्रभुमा सम्भव छ भनेर कालेफ र यहोशूले भन्नुभए जस्तो नै हामीले पनि ती कुराहरू जब बोल्न सुरु गर्छौं, हाम्रो जिब्रोबाट बोल्न सुरु गर्छौं, हामीले त्यहाँ आश्चर्य कर्म पनि जिन्दगीमा देख्न सुरु गर्छौं। यहोशूको पुस्तक 1:8 भने जस्तो नै सफलता तपाईँ र मेरो पछि लाग्दछ, उन्नति प्रगति तपाईँ र मेरो पछि लाग्दछ भनेर बाइबलले यो स्पष्ट गरेको छ। भन्दै म टेक ढाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह येशु ख्रीष्टको नाममा सबैजना प्रिय मित्रहरूमा, अनि मेरो नाम मरियम पुन हो, म गेसमनी मण्डली परिवारको सदस्य हुँ, अनि मेरो छोटो जीवन गवाई म भन्न गइराखेको छु। किनभने म इसाई भएको अहिले म 2006 हो र त्यो भन्दा पहिला म जब संसारमा थिएँ तब जब मैले आजा पूजाहरू धेरै गर्थे, दुष्ट आत्माले मेरो जीवनमा चाहिँ मलाई नाश गर्न मार्न धेरै खोजेको थियो। मैले चाहिँ जति पनि आजा पूजा गरे, देवी देवताहरू जता कतै गए, लामा धामी झाँक्री कोही पनि बाँकी रहेनन्। मैले लगभग 10-15 नेपालमा बसेर बिताउँदा मैले चाहिँ कुनै कुराबाट छुटकारा पाइन, मैले कुनै पनि कुरा छोडिन। लामा धामी झाँक्री माता सबैसँग जाँदाखेरि नि मलाई छुटकारा भएन, अनि म बहुलाई जस्तो भएको थिएँ। अनि म इन्डियामा गए, इन्डियामा गएर पनि मेरो होल बडी चेक गरियो, मेरो बिमार केही पनि थिएन। अनि मैले चाहिँ नानीहरूलाई मलाई मार्न मन लाग्थ्यो, पहिला म नेपालमा बुटोलमा बस्थे, अनि त्यसपछि मलाई नानीहरू मार्न मन लाग्थ्यो। अनि मैले चाहिँ त्यसो गर्दा गर्दै मलाई घर छोडेर हिँड्न मन लाग्ने, घरमै बस्न मन नलाग्ने, दिमागले नि केही कुरा थाहा नपाउने त्यस्तो भएपछि म इन्डिया गएर 1 लगभग 1.5 बसेर मैले चाहिँ उपचार गरेर पनि मलाई केही पनि भएन। त्यसपछि म एउटा मुस्लिम धामीहरू हुनुहुन्थ्यो, उहाँकोमा सधैँ एक दिन बिराउँदै पर्या बोक्दै एक जोली जाँदै गर्थ्यो र 1.5 पछि चाहिँ मैले अलिकति मेरो दिमाग चाहिँ ठिकठामा आयो र फर्क्यो, तर पनि मलाई छुटकारा चाहिँ भएन। अनि नेपाल फर्केर आएपछि पनि मलाई टाइम टाइममा, मैले पहिला रेड क्रसमा काम गर्थे, मलाई दुष्टले ढालिराख्थ्यो अनि म बिवश हुन्थे, त्यस्तो भइराख्थ्यो। अनि त्यसो हुँदा हुँदै मैले चाहिँ छोटो छोटकरीमा भन्न चाहन्छु, त्यसो हुँदा हुँदै नेपालमा मैले एकवटा व्यक्तिगत नै धामी बनाएको थिएँ, ताकि म धेरै बिरामी हुने भएको कारण, मेरो पसल पनि थियो बुटोलमा, अनि धेरै बिरामी भएको कारण मैले चाहिँ आफू भेट्न जान नपाउने भएर अरूलाई बोलाइ पठाउँथे र उहाँलाई जति मागे म पैसाहरू दिन्थे, र मलाई त्यो कुनै कुराले त्यो धामी झाँक्रीले नि 15-20 ठिक हुन्थे, त्यसपछि म त्यस्तै नै हुन्थे। अनि मेरो घरको वरिपरि 7 त्यो फलामको करुवा भनेर 7 घर बाँध्यो, र पनि त्यो मलाई त्यो घरमा मसानको हड्डी छ भनेर, र पनि मलाई छुटकारा भएन, मलाई घरिघरि त्यस्तै हुने। अनि मेरो बाबु जन्मेपछि मेरो 2 ब्लड बगेको बगे रोकिरहे रोकिएन। मेन चाहिँ कस्तो रहेछ नि, मेरो विवाह भएर जब म भित्र दुरन फर्काएर आउँदाखेरि मलाई कुकुरले टोकेको थियो, त्यहाँदेखि दुष्ट आत्मा चाहिँ म भित्र पसेको रहेछ, अनि त्यसले चाहिँ मलाई मार्न र नाश गर्न खोजेको रहेछ। उसको बाचा चाहिँ 21 मलाई मार्ने रहेछ, र म बुटोलमा छँदै लामा धामी झाँक्री गर्दै मेरो धेरै समय बित्यो। त्यसपछि म विदेश गए, विदेश गइसकेपछि मैले चाहिँ एउटो सुनेको मात्रै थिएँ, जब बिरामी भयो भने त क्रिस्चियनमा गयो भने निको हुन्छ अरे भन्ने सुनेको थिएँ, र मलाई त्यो एउटा मात्रै विश्वास थियो, तर क्रिस्चियन भन्ने को हो, कहाँ हो, कस्तो केही पनि थाहा थिएन। म विदेशमा गइसकेपछि म काम गर्ने क्रममा मेरो दुष्टले मार्ने समय आएको रहेछ, मेरो म काम गर्दा गर्दै बिहोस हुने त्यही लडाउने गर्यो। अनि जब म हस्पिटलमा गए, हस्पिटल लिएर जानुभयो कम्पनीको मालिकनीहरूले, तिनी एउटा इन्जेक्सन लायो, 3.5 घण्टा मलाई ठिक हुन्थ्यो, त्यसपछि चाहिँ फेरि मलाई उस्तै नै हुन्थ्यो, मुटु दुख्थ्यो, मेरो मुटु खाएर चाहिँ मलाई मार्न खोजेको रहेछ दुष्ट आत्माले। अनि मैले विदेशमा चाहिँ 3 हस्पिटलमा गएँ, हस्पिटलमा केही पनि देखाएन। अनि कम्पनीले मलाई छुट्टी दिनु भएन, कम्पनीले चाहिँ बिमार नदेखाएको कारणले उहाँले भन्नुभयो त चाहिँ केही पनि बिमार छैन, भोलिको दिनमा त कम्पनी आउनै पर्छ, यदि नआएपार त फिनिस हुन्छ, नेपाल फर्केर जा भनेर चिठी पठाउनु भयो। तर म चाहिँ 3 हस्पिटल जाँदा बिमार नदेखाएको, मलाई चाहिँ एक दिन के भयो भने मेरो साथी चाहिँ हुनुहुन्थ्यो ज्ञानेश्वर चर्चको रीता दिदी, उहाँकोमा मलाई जान मन भयो, मैले उहाँलाई मात्रै चिनेको थिएँ साथी, अनि उहाँकोमा मलाई जान मन भयो। अनि म के उद्देश्यले त्यहाँ गएको थिएँ भने, म त्यहाँ गए भने, म त्यहाँ मरे भने पनि मेरो साथीले त मेरो लास नेपाल पठाइदिनुहुन्छ मेरो कम्पनीलाई भनेर, नत्र त मेरो लास पनि नेपाल पुग्दैन, म त मर्छु अब भन्थे। मेरो मुठु असाध्यै दुख्थ्यो, सहनी नसक्ने गरेर दुख्थ्यो त्यसो कारण। अनि मलाई सपनाहरूमा पनि राति सर्पहरू आउने, मेरो हात खाइदिने, अनि टोक्ने, मलाई खोलाले पल्टाउँदै लैजाने, लास्टमा अनि खोलाको छेउबाट मलाई एउटा सेतो कपडा लाएको मान्छेले निकाल्नु भयो, त्यस्तो त्यस्तो म देखिरहेको थिएँ। र मलाई बाँच्ने आशा थिएन, अब म त्यहाँ गएपछि मेरो लास त पठाइदिनुहुन्छ, म त मर्छु, हस्पिटलमा केही पनि छैन भन्छ, धामी झाँक्री पनि यहाँ कोही पनि पाउँदैन, हेराई कोराई गर्न पनि भनेर म त्यतातिर लाथे। तर त्यो भन्दा पहिले म नेपाल आउँदा नि मेरो हृदयमा जिज्ञासा के थियो भने, मैले यति वर्ष मैले आजा पूजा गर्दै आए, 7 म आजा पूजा गर्दै आएको हो, तर पनि मलाई कुनै कुराले छुटकारा दिएन। अनि मैले चाहिँ मेरो बुवाहरू मम्मीहरूलाई सोध्थे, यो भगवान मध्येमा कुन भगवान ठूलो हुनुहुन्छ, मैले त्यही भगवानलाई चाहिँ मैले पूजा गर्छु, मैले 33 पूजा नगर्ने भनेर म भन्दै थिएँ। र उहाँले चाहिँ यो भगवान त्यो भगवान भन्नुहुन्थ्यो, मलाई विश्वास पनि लाग्थ्यो, र मैले सबै लगेर कुवेतमा पनि मैले दराज भित्र राखेर मैले पूजा गर्थे, र पनि मलाई हनुमान चालिसाको किताब पनि पढेर छुटकारा हुन्छ भन्नुभयो, त्यो पनि पढे, मलाई छुटकारै हुन्थेन, राति म सुत्न सक्ने थिइन, मलाई कहिले कालो गोरु आएर भीरबाट पल्टाउने, कहिले के गर्ने, मलाई त्यस्तै भइराख्थ्यो। अनि त्यो साथीकोमा गएपछि साथीले मलाई देख्दै थाहा पाउनु भएछ, साथीले देखेर मलाई चिन्नु भएछ, मलाई चाहिँ दुष्ट आत्मा भूत आत्माहरूले मलाई मार्न खोजिरहेछ भनेर उहाँलाई थाहा भएछ। अनि उहाँले बस भन्नुभयो मलाई, साथी तपाईँलाई विश्वास गर्नुहुन्छ भने हामी प्रार्थना गरिदिन्छौ, तपाईँले एकदमै अनुहारै कालो भएछ भन्नुभयो। मलाई थाहा थिएन विश्वास भन्ने के हो, अनि प्रभु येशूमा विश्वास गर्नुभयो भने निको हुनुहुन्छ भन्नुहुन्थ्यो, तर मलाई थाहा थिएन विश्वास के हो, प्रभु येशूको हुनुहुन्छ। तर मैले सोचे म मर्न भन्दा म बाँच्नको लागि भए पनि म विश्वास गर्छु भनेर मैले भने साथीलाई। अनि उहाँहरूले मलाई प्रार्थना गरिदिनु भयो, मेरो साथी इसाई हुनुहुँदो रहेछ, मलाई उहाँले कहिले मलाई सुनाउन पाउनु भएको थिएन, मलाई थाहै थिएन। अनि उहाँको घरमा चाहिँ अर्को 2 परिवार पनि इसाई हुनुहुँदो रहेछ, उहाँहरू तिनै परिवार मिलेर मलाई प्रार्थना गरिदिनु भयो। प्रार्थना गरिदिँदा दुष्टले धेरै कुरा भन्यो, 2.5 मसँग दुष्ट आत्मा बकेको बकै गर्यो, तर लास्टमा मैले नखाई छोड्दिन, आज राति 3 यसलाई मैले मारेरै छोड्ने हो, यसलाई मैले खाएरै छोड्ने हो भनेर दुष्ट आत्मा चाहिँ बकिराखेको थियो। तर यो घरमा किन आई, यो घरमा त पुरै प्रार्थना हुन्छ, यो घरमा त सबै येशूलाई मान्ने मान्छे मात्रै छन् भनेर भन्दै थियो दुष्ट आत्माले। र उहाँहरू साथीले जब प्रार्थना गरिदिनु भयो, उहाँहरू सबै परिवार मिलेर, अनि दुष्ट आत्माले भन्यो म अब निक्लेर जान्छु, पहिला त भन्यो म यस्तो मरूभूमिमा कसरी बस्ने, म यसलाई मारेर छोड्छु, लास्टमा उहाँहरूले येशूको नाउँमा सबैभन्दा छुटकारा छ, तैले छोडेरै जानुपर्छ भन्दा दुष्ट आत्माले अरू पनि भन्यो मलाई भोग दिनु, भोग दियो भने म छोडेर जान्छु भन्यो। तर येशूको नाउँमा हामी कुनै भोग दिँदैनौ, उहाँको शक्तिशाली नाउँमा निस्केर जा भन्नुभयो। अनि त्यहाँदेखिबाट मेरो दुष्ट आत्मा निस्केर गयो, 2.5 निस्केर गयो, अनि त्यसपछि म आरामसँग सुत्न सके, त्यस रात म अचम्मै परे, अनि म कस्तो घरमा आएछु, अनि कस्तो आशिषित घर रहेछ यो त, यसरी म सुत्न सके भनेर त्यहाँ मैले, कस्तो ईश्वर रहेछ यिनीहरूको, कस्तो परमेश्वर रहेछ, म त यत्रो वर्ष मैले कति व्रत बसे, कति उपवास बसे, मलाई कुनै कुराले छुटकारा दिएन भनेर मैले सोचे। र 1 भएको थियो, म एउटै मात्र ईश्वरको रहेछ, म अब उसलाई मात्रै पुज्छु, अरू ईश्वरलाई म पुज्दिन भन्ने मेरो आत्माले नि खोजिरहेको थियो। साँच्चै परमेश्वरले भन्नुभएको छ वचनमा, खोज त तिमीले भेटाउनेछौ, माग त पाउनेछौ भनेर हाम्रो पवित्र बाइबलमा। त्यस्तै नै मैले खोजे अनि मैले भेट्टाए, अनि प्रभु येशूले मलाई त्यहाँदेखिबाट मेरो हात पछाडि जानी थिएन, मेरो मन्टो एकदमै कामनी थियो, म धामी कामे जस्तै काम थिएँ, अनि मेरो हातमा पुरै सोला हान्थ्यो, म सुत्न सक्ने थिइनँ, काममा पनि मलाई काम गर्दा धेरै गाह्रो थियो। तर मेरो परम प्रभु येशु राजा चाहिँ राजाहरूका पनि राजा, महाराजा, प्रभुहरूका पनि महान प्रभु उहाँ हुनुहुन्छ। उहाँको कारण उहाँले मलाई चङ्गाई दिनुभयो, छुटकारा दिनुभयो। त्यसपछि त्यहाँदेखि बाट यता 2006 यता मेरो जीवन चाहिँ मैले पूरा छुटकारा र स्वतन्त्र पाएको छु। अनि मेरो जीवन देखेर मेरो श्रीमानले नि विश्वास गर्नुभयो, उहाँ पनि कुलतबाट पूरा छुटकारा पाएर अहिले असल जीवन जिउनु भएको छ प्रभुमा रहेर। अनि मेरो छोरा छोरीलाई, त्यसपछि मेरो छोरीलाई मार्छु भने दुष्ट आत्माले, अनि मेरो छोरीले नि प्रभु पाइन्, अनि मेरो छोरीलाई नि पूरा चङ्गाई दिनुभयो। प्रभुलाई धन्यवाद, अहिले मेरो परिवारले परम प्रभुको आराधना गर्न पाएका छौ। म मेरो परम प्रभुलाई सदा सर्वदा धन्यवाद दिन्छु। हस्त जय मसीह सम्पूर्णलाई।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 41 88। हवस्त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस्त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
0: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
7: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
7: कम बिजुली खपत, लामा आयु र भरपर्दो सेवा,
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
7: आदेश सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
8: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
9: परमेश्वरले तपाईँलाई ज्ञान र समशक्ति दिनुहुनेछ। जयमसी, आज सोमबार, जुन 8 तारीक, जेठ 25 गते। आजको बाइबल खण्ड हितोपदेशको पुस्तक 2:6 रहेको छ र यहाँ यसरी लेखेको छ, किनभने परमप्रभुको मुखबाट ज्ञान र समशक्तिका कुराहरू निस्कन्छन्। बिल गेट्सले भविष्यवाणी गरेका थिए, भविष्यमा दुईवटा समाज हुनेछन्, उच्च पारिश्रमिक पाउने ज्ञानको क्षेत्रमा काम गर्ने व्यक्तिहरू अनि न्यून पारिश्रमिक पाउने सेवाको क्षेत्रमा काम गर्ने व्यक्तिहरू। ज्ञान नै शक्ति हो भन्ने भनाई सत्य हो, अनि यो आत्मिक क्षेत्रमा अझ गतिशील छ। तपाईँले परमेश्वरको बारेमा जति धेरै जान्नुहुन्छ तपाईँ त्यति नै साहसी बन्नुहुनेछ। परमेश्वरको वचनको ज्ञानले जीवनका अल्मल्याउने मामिलाहरूलाई स्पष्टता दिन सक्छ। जब कुनै एक धार्मिक सम्प्रदायले यीशुलाई कुनै विशेष मुद्दामा उनीहरूको बहसमा तान्न खोज्यो, उहाँले जवाफ दिनुभयो, तिमीहरू भ्रममा परेका छौ किनकि तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति जान्दैनौ। यो कुरा तपाईँले मत्तीको पुस्तक 22:29 हेर्न सक्नुहुन्छ। त्यस्ता कतिपय सत्यताहरू छन् जसलाई तपाईँले आफ्नो हृदयमा स्थापित गर्नु र तिनीहरूलाई तपाईँको आत्मामा शान्ति ल्याउन अनुमति दिनु आवश्यक छ। उदाहरणका लागि, अरू कसैले तपाईँको जीवनको लागि परमेश्वरको उद्देश्यलाई विफल बनाउन सक्दैन। किनभने सर्वशक्तिमान परम प्रभुले अभिप्राय राख्नु भएको छ र कसले त्यसको खण्डन गर्न सक्छ, वहाँको हात पसारिएको छ र कसले त्यो फर्काउन सक्छ र यो कुरा तपाईँले यसायाको पुस्तक 14 अध्यायको 27 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले आफ्नो मनमा यो सत्यता पनि स्थापित गर्नुपर्छ कि जे सुके भए तापनि सबै थोकले तपाईँको भलाइको लागि काम गरिरहेका छन्। त्यसकारण तपाईँले चिन्ता र फिक्रीको सामना गर्न सक्नुहुन्छ। हामी जान्दछौ वहाँलाई प्रेम गर्नेहरू र वहाँका अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। यो कुरा तपाईँले रोमीको पुस्तक 8 अध्यायको 28 पदमा हेर्न सक्नुहुन्छ। दानियलले हामीलाई सम्झाउँछन् कि परमेश्वरले वहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ, वहाँले राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ र उनीहरूलाई अपदस्थ गर्नुहुन्छ, वहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्छ, वहाँले गहिरा र लुकिएका कुराहरू प्रकट गर्नुहुन्छ, वहाँले अन्धकारमा के छ भनी जान्नुहुन्छ र ज्योतिले वहाँमा बास गर्छ। यो कुरा तपाईँले दानियलको पुस्तक 2 अध्यायको 21 र 22 पदमा हेर्न सक्नुहुन्छ। तपाईँलाई चाहिने ज्योति परमेश्वरसँग छ अनि जब तपाईँ उहाँलाई चिन्नुहुन्छ तब तपाईँले आफ्नो ज्ञानको कुनै पनि पक्षको बारेमा कहिले असुरक्षित महसुस गर्नु पर्दैन, किनकि उहाँले सबै कुरा जान्नुहुन्छ। जब तपाईँले ईश्वरीय ज्ञान पाउनुहुन्छ तब तपाईँको जीवन सुरक्षित रहन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
8: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
8: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
8: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

मैले भन्नुभयो बालकहरूलाई मकाउन देऊ तिनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टटल। अहिले तपाईँहरू

0: जय मसी नमस्कार साथै हार्दिक स्वागत गर्न चाहन्छु म ज्ञान उपस्थित भइसकेकी छु र आज पनि म तपाईँहरूको बीचमा केही कुराहरू बाँड्न चाहन्छु एउटा भनाइ छ हामीले सुन्दै पनि आइरहेका छौँ हाम्रो समाजमा हामीहरूको परिवारमा होइन संयोगका कुराहरू त्यस्तो केही कुराहरू मानिसको जीवनमा घट्न गएमा अथवा हुन गएमा चाहिँ यो चाहिँ संयोगले भएको हो भन्ने गर्छौँ होइन जस्तो एउटा व्यक्तिको विवाह अर्को व्यक्तिसँग हुँदाखेरि पनि के कारणले गर्दा उनीहरूको बीचमा भेट भयो कसरी विवाह भयो त्यो एउटा यसरी चाहिँ संयोग मिलेको थियो अथवा केही कुरा प्राप्त गर्दा केही कुरा भेटाउँदा हामी चाहिँ संयोगका कुराहरू गर्ने गर्छौँ होइन जस्तो आज म दिउँसो अथवा कतै कुनै समयमा बाहिर गइरहेको थिएँ संयोग बस मेरो साथी चाहिँ फलानु ठाउँमा भेट भयो अथवा संयोग बस चाहिँ यो कुराहरू भयो भन्ने कुराहरू हाम्रो जीवनमा धेरैवटा ठाउँमा हामी सुन्ने गर्छौँ जस्तो कतिजनाले भन्ने पनि गर्नुहुन्छ यो कुराहरू चाहिँ मिल्न गएमा संयोग मात्रै हुनेछ भनेर भन्ने गर्छन् होइन त्यस्तो थुप्रै कुराहरू छन् संयोगको विषयमा तर किन आज मैले यो संयोगलाई जोडिरहेको छु भन्दाखेरि चाहिँ परमेश्वरको वचनले हामीलाई बताउँदछ कि सबै काममा परमेश्वरको हात छ संयोग होइन हामीहरूको जीवनमा विशेष योजना परमेश्वरको छ हामी यो संसारमा हुनुमा पनि हाम्रो जीवनमा भइरहेका कुराहरूमा पनि यसको मतलब चाहिँ हामीलाई लाग्न सक्छ दुःख हुनु पीड़ा हुनु बिरामी हुनु कि यो पनि परमेश्वरले नै गर्नुभएको हो भन्ने प्रश्नहरू हामीलाई लाग्न सक्छ तर यदि हामी परमेश्वरमा छौँ यदि हामी परमेश्वरको वचन अनुसारको जीवन जिइरहेका छौँ भने परमेश्वरले हामीलाई विभिन्न माध्यमबाट सिकाउन चाहनुहुन्छ किनकि हामी परमेश्वरको हातमा छौँ सबै काममा परमेश्वरको हात छ हाम्रो जीवनमा त्यो कारणले गर्दा कुनै पनि कुराहरू संयोगमा भएका छैनन् तर परमेश्वरको योजनामा भएका छन् त्यसैले हामीले संयोगमा विश्वास गर्न चाहिँ छोड्नुपर्छ तपाईँले आफैलाई यस्तो सोचबाट चाहिँ स्वतन्त्र गर्नुपर्छ कतिपटक हामी यस्तो संयोग मिल्न गइदियो हुन्थ्यो मेरो जीवनमा भनेर पनि हामी परिकल्पना गरिरहेका हुन्छौँ परमेश्वरमा समर्पण गरी जिउनेहरूले सबै कुरामा उहाँको अगुवाईमा रमाउन सकिन्छ हाम्रो जीवनमा परमेश्वरले चाहिँ नियन्त्रण गर्नुहुन्छ त्यति मात्र होइन उहाँले चाहिँ हाम्रो परिवारमा पनि परिस्थिति काम र सम्बन्धमा पनि अधिकार गर्नुहुन्छ उहाँले हामीलाई अगुवाई र वास्ता गरिरहनुहुन्छ आज परमेश्वरले तपाईँलाई के र कसद्वारा अनुग्रह देखाइरहनु भएको छ भन्ने कुरा चाहिँ माध्यम फरकहरू हुन सक्छन् त्यो कारणले गर्दा हरेक अवस्थामा हामी धन्यवादी पनि भन्नुपर्छ र संयोगमा भन्दा पनि परमेश्वरमा चाहिँ विश्वास गर्नुपर्छ आज यो मेरो जीवनमा जे भइरहेको छ यो चाहिँ सबै परमेश्वरको अनुग्रहमा भइरहेको छ भन्ने कुरालाई चाहिँ हामीले विश्वास गर्नुपर्दछ र आज परमेश्वरले तपाईँलाई कसलाई अनुग्रह देखाइरहनु भएको छ भन्ने कुरा पनि हामीद्वारा चाहिँ त्यो कुरा पनि हामीले अनुभव गर्नुपर्दछ साथीलाई छिमेकी वा जो कोही हुन सक्छ त्यो व्यक्तिको निम्ति तपाईँ चाहिँ एउटा परमेश्वरको एउटा काम गर्ने एउटा माध्यम भन्न सक्नुहुन्छ जस्तो हामी हेर्न सक्छौँ रुथको पुस्तकमा यो कुरालाई हामी हेर्न सक्छौँ बोअजलाई परमेश्वरले चाहिँ रुथको निम्ति चलाइ नै रहनु भएको छ होइन त्यो कारणले गर्दा त्यो संयोग थिएन तर त्यो चाहिँ परमेश्वरको योजना थियो यस्ता थुप्रै कुराहरू छन् बाइबलमा त्यो कारणले गर्दा हरेक तपाईँको जीवनमा हुने कुराहरूप्रति परमेश्वरमा धन्यवादी भन्नुहोस् र संयोगमा भन्दा पनि परमेश्वरमा विश्वास गर्नुहोस् यही उत्साह दिन चाहन्छु र तपाईँको जीवनमा परमेश्वरले थुप्रै आशिषहरू दिनुभएको होस् यी दिनहरूमा अझै बढी तपाईँहरू सचेत हुनुहोस् कि तपाईँहरू सुरक्षित रहनको निम्ति तपाईँको परिवार सुरक्षित रहनको निम्ति तपाईँहरू स्वास्थ्य रहनको निम्ति यति भन्दै तपाईँहरूबाट बिदा हुन चाहन्छु जय मसीह नमस्कार
1: टाइम चेक यति बेला बिहानको 7 बज्यो

0: सबैजनालाई जय मसीह, म पास्टर रुबेन। आज तपाईँलाई वर्ड अफ द डे कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आज हामीसँग अमेरिकाबाट एकजना पाहुना हुनुहुन्छ, पास्टर ड्वेन क्लेभेन्जर मिसिगनबाट। उहाँ 1984 2005 सम्म लेकवुड चर्चमा पास्टर जोन ओस्टिन र उहाँको छोरा पास्टर जोएल ओस्टिनसँग सेवकाय गर्नुभएको थियो। 47 चोटि उहाँ अफ्रिका, इन्डिया, युके, मेक्सिको, सेन्ट्रल एण्ड साउथ अमेरिका र नेपालमा उहाँ प्रभुको सुसन्देश लिएर यात्रा गर्नुभयो, कारण उहाँको हृदय मिशन प्रति छ। प्रभुको वचन नसुनेका र मण्डलीहरूलाई वचनबाट सक्षम गराउन सिकाउनलाई उहाँ यात्रा गर्नुहुन्छ। उहाँ 70 वर्षको उमेर भए तापनि उहाँसँग जुन जोश छ त्यो विरलै मानिसहरूमा हुने गर्दछ। आज उहाँबाट हामी वर्ड अफ द डे मा हामी केही वचनहरू सुन्नेछौ। त्यसै कारण वेयर एभर यु आर लिसनिङ एन्ड फ्रम वेयर एभर यु आर वाचिङ दिस प्रोग्राम, तपाईँ जहाँबाट यो कार्यक्रम हेर्दै हुनुहुन्छ या सुन्दै हुनुहुन्छ, परमेश्वरले तपाईँको निम्ति केही न केही आज वचन बोल्नुहुनेछ पास्टर ड्वेनबाट। त्यसै कारण पास्टर, दिस इज यो टाइम।
1: Oh, God bless you.
0: परमेश्वरले तपाईँलाई आशिष दिउन्।
1: Happy to be here with you today.
0: आज तपाईँको बीचमा यहाँ हुन पाउँदा मलाई धेरै खुसी लागेको छ।
1: I do have a word for you today.
0: आज तपाईँको लागि मसँग एउटा वचन छ।
1: That word will start with the Bible.
0: अनि यो चाहिँ बाइबलबाट सुरु हुँदछ।
1: The word of God.
0: यो परमेश्वरको वचन।
1: In the Psalms,
0: भजन संग्रहमा लेखिएको छ।
1: In the Old Testament.
0: भजन संग्रह, पुरानो करारको भजन संग्रहमा।
1: The 119th Psalm in the 89th verse says,
0: अनि भजन संग्रह 119:89 लेखिएको छ,
1: says forever O Lord thy word is settled in heaven.
0: अनि यहाँ लेखिएको छ कि हे परम प्रभु तपाईँको वचन सनातन र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ।
1: So the word of God is something that all of us can look to and we can find a consistent way to live because it does not change.
0: किनकि परमेश्वरको वचन चाहिँ स्थिर रहिरहन्छ र यसले हामीलाई कसरी जिउने भन्ने कुरा सिकाउँदछ।
1: So your word today for those that do not know Jesus has to start with the Bible.
0: आज तपाईं जति जनाले प्रभु येशूलाई चिन्नु भएको छैन तपाईंले आज आफ्नो दिन यो वचनबाट सुरु गर्नुहोस्।
1: Many scriptures I could read to you that talk about salvation.
0: आज म धेरै तपाईलाई वचनहरू भन्न सक्छु जुन वचनले मुक्तिको बारेमा बताउँदछ।
1: But I found that in the Bible there's different covenants in the Bible.
0: तर बाइबलमा त्यहाँ विभिन्न करारहरू त्यहाँ उल्लेख गरिएको छ।
1: In the covenant that we live in is the church age.
0: अनि आज जुन करारमा हामी बाँचिरहेका छौं त्यो चाहिँ मण्डलीको युग हो।
1: And the church age addresses the subject of salvation.
0: अनि यो अहिले मण्डलीको युगले चाहिँ एउटा मुक्तिको मार्ग दर्शन गर्दछ।
1: So if the Old Testament, the scripture that I read, forever, O Lord, thy word is settled in heaven.
0: यदि हामीले पुरानो करारमा जुन पढेका थियौँ कि तपाईँको वचन सनातन र अनन्त छ भन्ने कुरा पढेका थियौँ।
1: What I'm going to read to you from the New Testament, it's forever settled as well.
0: अनि यो जुन नयाँ करारबाट मैले पढ्न गइरहेको वचनले चाहिँ तपाईलाई स्थिर गराउँदछ।
1: So this is the scripture for you today if you don't know Jesus.
0: यदि तपाईले येशू ख्रीष्टलाई चिन्नु भएको छैन भने आज यो वचन तपाईको निम्ति हो।
1: Because this is a rock solid scripture that will lead you to salvation.
0: किनकि यो एउटा वचन खण्डले तपाईलाई मुक्ति तर्फ डोराउँदछ।
1: The Bible says in Hebrews today is the day of salvation.
0: अनि किनकि हिब्रूको पुस्तकले भन्दछ आजको दिन चाहिँ मुक्तिको लागि दिन हो।
1: Right now is the accepted time.
0: किनकि अहिले नै यो समय हो।
1: So today I encourage you don't wait.
0: त्यसकारण तपाईँलाई आज म उत्साह दिन चाहन्छु, तपाईँ नपर्खिनुहोस्।
1: Don't put it off till tomorrow.
0: अनि भोलिको लागि तपाईँ नपर्खिनुहोस्।
1: Make this the day.
0: आजको दिनलाई नै तपाईँको दिन बनाउनु।
1: The day of salvation for you.
0: मुक्तिको लागि तपाईँको दिन आज नै हो।
1: The scriptures that will help you to understand salvation for you.
0: अनि आज तपाईँलाई जुन वचनले तपाईँलाई मुक्तिको लागि बताउँदछ
1: is Romans 10:9-10.
0: अनि रोमी 9:9-10.
1: It says in verse 9.
0: अनि रोमी 10:9-10 पद
1: that if thou shalt confess with thy mouth the Lord Jesus, and shalt believe in thine heart that God hath raised him from the dead, thou shalt be saved.
0: यहाँ रोमी 10 9 लेखिएको छ, किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ.
1: So we see that there's two things to be involved with in being saved.
0: अनि यहाँ हामी हेर्यौं भने यहाँ दुईटा चीजले चाहिँ हामीलाई उद्धार दिने कुराको दुईटा चीज हामी पाउँदछौ.
1: Confess with thy mouth the Lord Jesus.
0: मुखबाट ख्रीष्ट येशूलाई स्वीकार गर्नु.
1: And believe in thine heart that God raised him from the dead.
0: र हृदयमा चाहिँ येशूले चाहिँ मरेकोलाई जीवित पार्नुहुन्छ भन्ने विश्वास गर्नु.
1: Because Jesus was put on a cross and was tortured and persecuted for you and me.
0: किनकि येशू ख्रीष्टले तपाई अनि मेरो निम्ति वहाँ दण्डित हुनुभयो र क्रूसमा टाँगिनुभयो.
1: He took in his own life the sins of the world.
0: अनि वहाँले चाहिँ संसारभरिको पापहरू बोकेर वहाँ क्रूसमा टाँगिनुभयो.
1: The Bible says he that knew no sin became sin for us.
0: बाइबलले भन्दछ जसलाई पाप भन्ने कुरो केही ज्ञानै थिएन वहाँ चाहिँ तपाई अनि मेरो खातिर वहाँ पाप बन्नु.
1: So we confess with our mouth the Lord Jesus.
0: त्यसै कारण हाम्रो मुखबाट हामी येशू ख्रीष्टलाई स्वीकार गर्नुपर्छ.
1: And believe in our heart that God raised him from the dead.
0: र हामीले हाम्रो हृदयमा चाहिँ उहाँलाई चाहिँ परमेश्वरले मरेकोबाट बढी उठाउनु भयो भन्ने कुरा विश्वास गर्नुपर्दछ.
1: The difference between Christianity and religion is that Jesus is alive.
0: अनि एउटा क्रिस्टियनिटी र येशूमा एउटा फरक छ, त्यो चाहिँ येशू ख्रीष्ट चाहिँ जीवित हुनुहुन्छ भन्ने हो.
1: Every other religion that has gives you promises, it's not for heaven, because their leader when he died, he was not raised from the dead like Jesus.
0: किनकि अरू धर्महरूले मानिसहरूलाई प्रतिज्ञा चाहिँ गर्दछ तर उनीहरूले स्वर्गको बारेमा भन्न सक्दैन, कारण उनीहरूको ईश्वरहरू चाहिँ मृत्युलाई जितेर बौरी उठेनन्.
1: So let me give you a little bit more insight into this in verse 10.
0: अनि 10 पदबाट म तपाईलाई झन् उत्साह दिन चाहन्छु.
1: It says, with the heart man believes unto righteousness.
0: अनि यहाँ लेखिएको छ, किनकि आफ्नो हृदयले विश्वास गर्दछ.
1: And with the mouth confession is made into salvation.
0: र उही मानिसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँदछ.
1: With your heart.
0: तपाईको हृदयबाट.
1: Down deep on the inside of you.
0: तपाईको हृदयको भित्रबाट.
1: You believe unto righteousness.
0: तपाई धर्मी विश्वास गर्नुहुनेछ र धर्मी हुनुहुनेछ.
1: The scripture that I quoted earlier, he that knew no sin became sin for us.
0: मैले तपाईलाई पहिले बताइसके कि जसले पाप भन्ने कुरा वाला थाहै थिएन उहाँ तपाईले मेरो निम्ति पाप बन्नुभयो.
1: 2 Corinthians 5:21.
0: अनि सेकेन्ड कोरिन्थी दोस्रो कोरिन्थी 5:21 भन्दछ.
1: That we might be made the righteousness of God.
0: किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर.
1: See, you cannot make yourself right.
0: किनकि तपाईँ आफैले धर्मी गराउन सक्नुहुन्न.
1: You cannot do good deeds to be righteous.
0: तपाईँ एउटा असल काम गरेर आफू तपाईँ धार्मिक बन्न पनि सक्नुहुन्न.
1: You cannot go to church enough to be righteous.
0: तपाईँ मण्डली गएर आफूलाई धर्मी बनाउन पनि सक्नुहुन्न.
1: You cannot feed the poor.
0: तपाईँ गरीबलाई खुवाएर.
1: You cannot do miraculous things and become righteous.
0: तपाईँ अचम्म कामहरू गरेर तपाईँ धर्मी बन्न पनि सक्नुहुन्न.
1: No, it's by faith.
0: तपाईँ विश्वासद्वारा हो.
1: You're believing in the word that's been settled from the foundation of the world.
0: अनि संसारको जग बसाल्नु भन्दा पहिलादेखि नै तय गरेको वचनमा आधारित भएर.
1: Forever settled.
0: अनि जसले तपाईँलाई स्थिर गराइरहनेछ.
1: Throughout all eternity, it's already been settled.
0: अनि यो अनन्त जीवन पाउनको लागि पहिलादेखि नै यो स्थिर भइरहेको थियो.
1: And the confession is made with our mouths about the Lord Jesus as our Savior and just salvation.
0: जब हामीले आफ्नो मुखबाट प्रभुलाई मुक्तदाता भनेर ग्रहण गर्दछौ, बल्ल उदाहरण मुक्ति मिल्दछ.
1: So if you're lost,
0: यदि तपाईँ हराउनु भएको छ भने,
1: let's pray a prayer that can bring you into God's family.
0: हामीलाई आउनुहोस्, हामी सबैजना बसेर प्रार्थना गरौँ जसले गर्दा तपाईँ परमेश्वरको परिवारमा आउनुहुनेछ.
1: Whatever kind of shape you're in, God will accept you and make you righteous.
0: तपाईँ जस्तो सुकै आकारमा भए तापनि परमेश्वरले तपाईँलाई आकार दिएर निर्माण गर्नुहुँदछ.
1: So let's pray.
0: आउनुहोस्, हामी प्रार्थना गरौँ.
1: Heavenly Father,
0: स्वर्गीय पिता
1: I come to you in Jesus name
0: म तपाईको अगाडि येशु ख्रीष्टको नाममा आउँदछु
1: I believe your word
0: म तपाईको वचनलाई विश्वास गर्दछु
1: And you said that if I should confess with my mouth the Lord Jesus
0: तपाईको वचनमा लेखिएको छ मैले मेरो मुखबाट तपाईमाथि पश्चाताप गर्नुपर्दछ
1: I do that right now I confess the Lord Jesus
0: म मेरो मुखबाट तपाई येशु हुनुहुन्छ भनेर स्वीकार गर्दछु
1: And I believe in my heart that God raised him from the dead
0: मैले मेरो हृदयमा विश्वास गर्दछु कि तपाईं परमेश्वरले येशूलाई मरेकोहरूबाट बौरी उठाउनु भयो
1: And right now I do believe that in my heart
0: अहिले नै मैले मेरो हृदयमा विश्वास गर्दछु
1: that God raised his son Jesus from the dead
0: ताकि परमेश्वरले आफ्नो पुत्र येशूलाई मरेकोहरूबाट बौरी उठाउनु भयो
1: because the bible says if I do that I'll be saved
0: किनकि बाइबलले भन्दछ यदि मैले यो गरे भने म बाँच्दछु मैले उद्धारण मुक्ति पाउँदछु
1: so I just thank you right now that I'm saved
0: त्यसै कारण म आज म बाँचेको कारणले उद्धार मुक्ति पाएको कारणले म तपाईं प्रभुलाई धन्यवाद दिदछु
1: there's nothing else to do I'm saved
0: आज अब मैले केही गर्न पर्दैन मैले उद्धार मुक्ति पाएको छु
1: I'm accepted in God's family
0: म परमेश्वरको परिवारमा म स्वीकृत भएको छु
1: that family that's in heaven and in earth
0: अनि त्यो परिवार जो स्वर्गमा र पृथ्वीमा छ
1: this is a miraculous thing that just happened to me today
0: आज अनि अहिले नै यो अचम्म काम मेरो जीवनमा भएको छ
1: And so I would like to encourage you that now that you're born again
0: अनि तपाईलाई म आज उत्साह दिन चाहन्छु आज तपाई नयाँ गरी जन्मनु भएको छ
1: And to those that have already been born again
0: जो तपाई पहिले देखि नै नयाँ गरी जन्मिसक्नु भएको छ
1: You might say well what am I going to do with my life now?
0: अब तपाईले भन्न सक्नुहुन्छ मैले मेरो जीवन अब कसरी अगाडि बढाउने त?
1: What is God's plan for my life?
0: मेरो जीवनमा परमेश्वरको योजना के छ त?
1: It says in Acts the 10th chapter
0: अनि यहाँ प्रेरितको 10 अध्यायमा लेखिएको छ.
1: It says in verse 38
0: अनि 38 पदमा लेखिएको छ.
1: It says how God anointed Jesus of Nazareth with the Holy Ghost and with power.
0: अनि यहाँ लेखिएको छ कि परमेश्वरले नासरतको येशूलाई पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो.
1: Who went about doing good.
0: उहाँ सुकर्म गर्दै
1: healing all that were oppressed of the devil.
0: र दियाबलसबाट पेलिएकाहरूलाई निको पार्दै
1: for God was with him.
0: हिन्नुभयो किनकि परमेश्वर उहाँको साथमा हुनुहुन्थ्यो.
1: And one thing you have to realize about salvation.
0: एउटा कुरा तपाईले बुझ्नुपर्छ मुक्ति उद्धारको बारेमा.
1: God is not just with you.
0: परमेश्वर तपाईसँग मात्र हुनुहुन्न.
1: He's in you.
0: तपाई भित्र पनि उहाँ हुनुहुन्छ.
1: 1 John 4:4.
0: पहिलो युहन्ना 4:4.
1: Says you are of God little children.
0: अनि यहाँ लेखिएको छ तपाई परमेश्वरको साना बालकहरू हुनुहुन्छ.
1: Greater is he that's in you than he that's in the world.
0: किनभने जो तपाईहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ.
1: And now that you have that greater one living within you.
0: अब तपाईले बुझ्न सक्नुहुन्छ कि तपाई भित्र संसारमा हुने भन्दा महान व्यक्ति तपाई भित्र हुनुहुन्छ.
1: He's in there to anoint you.
0: तपाईलाई अभिषेक उहाँले गर्न आउनु भएको छ.
1: To equip you.
0: तपाईलाई तयार बनाउनलाई.
1: To make you ready for God's work.
0: परमेश्वरको वचनको लागि तपाईलाई तयार बनाउनलाई.
1: Jesus it says about Jesus here it says he went about doing good
0: अनि यहाँ लेखिएको छ येशू चाहिँ असल कार्य गर्नको निमित्त
1: everybody can do good
0: सबैजनाले असल काम गर्न सक्छन्
1: You know, Jesus fed 5,000.
0: यसले 5,000लाई खुवाउनु भयो.
1: That was a good thing.
0: यो असल कुरा हो.
1: But it is also a supernatural thing.
0: तर यो अचम्मको कार्य आश्चर्यकर्म पनि हो.
1: Because he did it with just a few fish and bread, pieces of bread.
0: अनि किनकि यो चाहिँ एउटा थोरै माछा र थोरै रोटीद्वारा भएको थियो.
1: And so when you do good in the name of the Lord,
0: जब तपाईले येशू ख्रीष्टको नाउँमा तपाईले असल काम गर्नुहुन्छ
1: sometimes miracles have to be involved
0: कहिले काहीँ अचम्म कामहरू पनि त्यहाँ हुनेछ
1: and that's when the greater one that lives within you he does his work
0: किनकि तपाई भित्र हुनुहुनेले चाहिँ आश्चर्यकर्म काम गर्नुहुन्छ
1: and so when you yield to the spirit of god
0: जब तपाई परमेश्वरको आत्माको उपस्थितिमा तपाई जानुहुन्छ
1: that anointing will begin to grow in your life
0: तपाईको जीवनमा त्यो अभिषेकहरू बढ्दै बढ्दै बढ्दै अगाडि जान्छ
1: it will be to where you can have confidence in what God is doing in your life.
0: परमेश्वर तपाईको जीवनमा जे कुरा गर्नु भएको छ तपाई कन्फिडेंस हुनुहुनेछ.
1: In Detroit,
0: अनि डेट्रोइट अमेरिकाको डेट्रोइटमा
1: we fed a lot of homeless people.
0: हामीले त्यहाँ घरविहीन मानिसहरूलाई धेरै जनालाई खाना खुवायौं.
1: And in the beginning when we did that,
0: जब हामी सुरुमा त्यो गर्दै थियौं
1: We just gave them the food and that was the only that was all we didn't say anything
0: हामीले तिनीहरूलाई खाना मात्र दियौ हामीले केही पनि तिनीहरूलाई बताएनौ
1: because there's a lot of traffic
0: किनकि त्यहाँ धेरै गाडीहरू थिए
1: and it's very dangerous to stop the car and start talking when people are you know in a hurry
0: किनकि त्यहाँ जब मानिसहरू अनि त्यहाँ मानिसहरूसँग बसेर गफ गर्न गाह्रो थियो किनकि त्यहाँ धेरै गाडीहरू थिए
1: But as we went back week after week after week, they began to recognize us. So we learned their name. We learned their names, and then we also learned some about their families. And we learned about the habits that they had with drugs. And so we were able to pray with them and for them more in depth as we got to know them. And so we used to go to the park.
0: अनि हामी पार्कमा जान लायौं
1: across the street from where they would look for money.
0: अनि तिनीहरू जहाँ पैसा माग्ने गर्दथे हामी त्यही तिनीहरूको ठाउँमा हामी जान सुरु गर्यौं.
1: And so one by one they would come by.
0: अनि तिनीहरू एक एक गरेर हामी कहाँ आउँथे.
1: And so we would give them food.
0: अनि हामी तिनीहरूलाई खाना दियौं.
1: We would give them supplies.
0: हामी तिनीहरूलाई चाहिने आवश्यक कुराहरू दियौं.
1: Buy them socks, clothes.
0: तिनीहरूलाई कपडाहरू मोजाहरू किनिदियौं.
1: Hats, gloves.
0: टोपी अनि पन्जाहरू किनिदियौं.
1: Shoes.
0: जुत्ताहरू.
1: So they were becoming more appreciative of what we did as we went along. And so they were always very thankful. And they would call me Pastor.
0: Pastor
1: D, thank you.
0: Pastor D, thank you.
1: One of them told me, he said, I love you. That meant a whole lot. Then he said it another time. He said thank you for pastoring us but not judging us. So we found that God had anointed us to do things like feed the hungry. Because as we fed them, we were able to give them scriptures and encourage them with the Bible. I've seen people accept Jesus out on the streets, praying this simple prayer that we prayed just a minute ago. I fully believe that they are saved, born again now. They still have these habits. But there's a lot of habits that people have in life. Christian people have habits.
0: But
1: they also have the answer to that habit, which is Jesus. His word. And so God anointed us to minister healing and doing good. And some of them were, they get into desperate situations. And so, one thing that in Michigan is that it gets really cold. Now you may think it's cold here in Nepal. But there's people it gets so cold in Michigan that they can die from the cold. When I heard that on the news one time, I was very sad about that. Because that's somebody's son, somebody's daughter. Now you may think it's cold here in Nepal. But there's people it gets so cold in Michigan that they can die.

0: their life is no more when they die.
1: जब तिनीहरू मर्छन् तिनीहरूदेखि अलग हुँदछन्.
0: But we in the days ahead plan on, you know, helping people when it gets that cold.
1: तर त्यति जाडोको समयमा हामी त्यहाँ थियौँ उनीहरूलाई सहायता गर्नलाई.
0: And so God anointed us and he wants to anoint you to do his work on this earth in your lifetime.
1: अनि परमेश्वरले हामीलाई जसरी असल काम गर्नलाई अभिषेक गर्नुभयो, प्रभुले तपाईलाई पनि यस्तो असल काम गर्नलाई अभिषेक गर्नुभएको छ.
0: But, you know, finding the purpose and the right things that we were doing with the homeless, it took a period of time.
1: अनि एउटा घरविहीन मानिसहरू अनि बाटाको मानिसहरूसँग सेवाकाई गर्नलाई हामीले केही समय हामीलाई लाग्यो.
0: And with you, I'd encourage you that it's not something that will happen in a week or two, a month, a year. It may take a little bit of time.
1: And तपाईलाई पनि म उत्साह दिन चाहन्छु, तपाईले गर्न खोज्नु भएको चीज पनि एकै हप्ता भित्र नहोला, यसलाई समय लाग्न सक्छ.
0: Just be confident that if you're following him, you're going to be doing the right thing.
1: तर म तपाईलाई यो तपाईलाई विश्वास गर्नुहोस् भन्ने म भन्न चाहन्छु कि जब तपाईले जे गर्दै हुनुहुन्छ तपाईले त्यसमा निरन्तर लाग्नु भए पनि तपाईलाई परमेश्वरले सफल बनाउनुहुन्छ.
0: You know, the Apostle Paul, he said this in 2 Timothy.
1: Apostle Paul, Prerit Paul le dosro Timothy ma yo bhannuhuncha.
0: He said, I have fought a good fight.
1: उहाँले भन्नुहुन्छ, मैले असल लडाई लडेको छु.
0: I have kept the faith.
1: मैले विश्वासलाई जोगाइराखेको छु.
0: Henceforth there is laid a crown of righteousness.
1: अनि धार्मिकताको मुकुट मेरो अगाडि राखिएको छ.
0: Up for me.
1: मेरो निमित्त.
0: And he encouraged others. He said, and for all those that are doing the will of God.
1: अनि यहाँ उहाँले उत्साह दिँदै हुनुहुन्छ कि यस्तो परमेश्वरको इच्छा अनुसार गरेका सबैको निमित्त धार्मिकताको मुकुट राखिएको छ भनेर भन्दै हुनुहुन्छ.
0: So as you do the will of God for your life.
1: त्यसै कारण तपाईँले पनि परमेश्वरको इच्छा अनुसारको जीवन जिउनु भयो भने,
0: because remember you prayed the prayer that you accepted him as Lord.
1: याद गर्नुहोस्, तपाईले पनि तपाईले प्रार्थना गर्नुभएको थियो, प्रभु म तपाईलाई स्वीकार गर्छु भनेर प्रार्थना गर्नुभएको थियो.
0: And as the Lord, he has a plan for you.
1: अनि तपाईको लागि पनि परमेश्वरको आफ्नो योजना छ.
0: A direction for you.
1: अनि एउटा निर्देशन छ.
0: A path for you.
1: तपाईको लागि बाटो छ.
0: And if you follow that path,
1: यदि तपाईले त्यो बाटोलाई पछ्याउनु भयो भने,
0: let him direct you on a daily basis.
1: तपाईको हरेक दैनिक जीवनमा तपाईलाई डोर्नलाई उहाँलाई अवसर दिनुहोस्.
0: You'll find that crown of righteousness is waiting for you.
1: अन्त धार्मिकता मुकुटले तपाईलाई पर्खेर बसिरहेको तपाईले पाउनुहुनेछ.
0: A heavenly home that Jesus is preparing is there for you.
1: अनि तपाईको लागि स्वर्गमा परमेश्वरले ठाउँहरू तयार पारिरहनु भएको छ.
0: All because he anointed you.
1: किनकि तपाईलाई यो कारणले कि तपाईलाई परमेश्वरले अभिषेक गर्नुभएको छ.
0: And you spent your life finding out what that anointing is.
1: त्यो अभिषेक र तपाईँ त्यो एनोइन्टिङ के को लागि हो भन्ने कुरा तपाईँले आफ्नो जीवनमा पत्ता लगाउनुहुनेछ.
0: And as you find out that anointing in your life,
1: जब तपाईँले आफ्नो जीवनमा त्यो अभिषेक तपाईँले पत्ता लगाउनुहुनेछ,
0: you will find that you are able to share with others.
1: तपाईँले यो कुरा अरूसँग बाँडचुट गर्न सक्नुहुनेछ.
0: Like I'm sharing with you today, how God anoints you.
1: जसरी मैले मलाई प्रभुले कसरी अभिषेक गर्नुभयो भन्ने कुरा तपाईँलाई बाँडचुट गरे जस्तै.
0: And sometimes you'll find that once you start moving in the anointing,
1: jab tapai le aba jun din tapai le abhishek bata tapai agadi bardai hununcha,
0: new doors start to open for you.
1: Naya naya dhoka haru tapai ko nimti dhoka ugarine chan.
0: Now, you know, Pastor Ruben said that I had been to India. I believe like this is my 18th trip to India.
1: Okay, Pastor Ruben le bhanu bhayo jastai mero yo 18 au choti mero India ko bhramar cha.
0: And so when I made plans to come here,
1: jab ma India aunuko lagi yojana garaeko thie.
0: Not here but India.
1: India ma aunuko nimitta
0: I talked to a friend.
1: Ma jana sathi sanga salfal gare.
0: And he was going to pay for the trip to go to India.
1: Wale chha malai India jana ko nimti wale mero sabai kharcha wale jutai dinu bhayo.
0: And then all of a sudden he mentioned that he knew Pastor Ruben here in Nepal.
1: Rawale malai pachi bataunu bhayo ki wale Nepal ma Pastor Ruben lai wale chinnu huncha.
0: And so in coming he wanted to come here.
1: Rawale Nepal ma auna chahanu huncha.
0: And for so we started to make plans.
1: त्यसपछि हामीले प्लान गर्न सुरु गर्यौं.
0: So I was talking to Pastor Ruben, never had met him face to face.
1: वाला मैले फेस टु फेस भेटेको थिएन पास्टर रुबेनलाई, तर पनि उहाँसँग म फोनमा वार्तालाप सुरु गरे.
0: But I was liking the person that I was talking to.
1: तर जोसँग म बातचित गरिरहेको थिएँ उहाँलाई मैले मन पराउन सुरु गरे.
0: And I was becoming impressed with what he was doing for God.
1: उहाँले जुन प्रभुको लागि जे गर्नुभएको थियो त्यसको लागि म धेरै इम्प्रेस भए.
0: So we made the arrangements to come to Nepal.
1: र नेपालमा आउनलाई हामी

0: मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है
1: अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर यूहन्ना 15:12 रेडियो कार्यक्रम प्रेम र जीवन श्रोता यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ

0: जय मसीह। साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: स्पिरिचुअल डार्कनेस अर्थात आत्मिक अन्धकारको विषयमा परमेश्वरको दिव्य वचनलाई यहाँको बीचमा बोल्दैछु। अन्धकार कसलाई मनपर्छ? अँध्यारो भन्ने कुरा कसलाई मनपर्छ? तपाईँलाई कि कसैलाई? अभियसली कसैलाई पनि मन पर्दैन, मलाई त मन पर्दैन। अन्धकार भन्ने शब्द नै नराम्रो छ, झन् अन्धकारमै बस्नु त कति गाह्रो हुन्छ। ज्योति बिना, उज्यालो बिना अन्धकारभित्र बस्नु त्यति सजिलो हुँदैन, निकै गाह्रो हुन्छ। यदि अन्धकारमा चाहिँ ज्योति बिना तपाईँ बस्नुहुन्छ भनेदेखिलाई त्यो एउटा पनिसमेन्ट नै हो तपाईँको लागि। त्यही कारणले धेरै जस्तो मानिसहरूलाई यो अन्धकार भन्ने कुरा त्यति मन नपर्न सक्छ। अब यसलाई स्पिरिचुअल तौरमा हेरौँ। हामीले स्पिरिचुअल तौरमा हामीले हेर्ने भनेदेखिलाई आत्मिक अन्धकारबाट परमेश्वरले तपाईँ र मलाई मोल तिरेर आफ्नै रगतद्वारा परमेश्वरले तपाईँ र मलाई पापको जन्जालबाट, शैतानको पन्जाबाट परमेश्वरले निकाल्नु भयो। हामी कलसी 1:13 हेर्नेछौ। बाइबलले स्पष्ट अझै बताउँछ, बाइबलले यसरी भन्दछ, उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। कति राम्रो कुरा! उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र चाहिँ अब कम्प्लिटली सारिसक्नु भएको छ। अब यहाँ के भयो? यहाँनिर हामीले स्पष्टसँगले बाइबलमा हामीले यो पाइराखेको छौँ, हाम्रो रेजिडेन्ट चाहिँ प्रभु येशूमा हो नि त, उहाँको पुत्रमा हो नि त। परमेश्वरले चाहिँ तपाईँ र मलाई अन्धकारबाट छुटाउनु भयो र कम्प्लिटली हाम्रो अब आइडेन्टिफिकेसन र हाम्रो रेजिडेन्ट चाहिँ प्रभु येशु ख्रीष्ट भएको छ। अब यहाँ हेर्नुहोस्, यहाँ वचनले के भन्दछ भने परमेश्वरले चाहिँ आज हामी मानिस जातिलाई अन्धकारको राज्यबाट छुटाउनु भएको छ, त्यो शैतानको जन्जालबाट छुटाउनु भयो, त्यो अन्धकार कोठाबाट परमेश्वरले तपाईँ र मलाई छुटकारा दिनुभयो। परमेश्वरले तपाईँ र मलाई दुष्टको हातबाट छुटाइकन उहाँको पुत्र येशुको हातमा जिम्मा दिनुभयो। तर दुःख लाग्दो कुरा के भयो भनेदेखिलाई आज यो दिनहरूमा हामी हेर्ने भनेदेखिलाई मानिसहरू परमेश्वरले यति एउटा अन्धकारको राज्यबाट छुटाउँदा छुटाउँदै पनि फेरि पनि त्यो अन्धकारकै राज्यमा जान खोजिराखेको छ। त्यो अवस्था आज हामी देख्न सक्छौँ। परमेश्वरले कति दुःख गरेर, मानिस जातिलाई कति माया गरेर त्यो घिनलाग्दो ठाउँबाट उठाउनु भइराखेको थियो, अनि आज हाम्रो आइडेन्टिफिकेसन नै चेन्ज भएको छ नि प्रेयर। हामी त ख्रिस्ट येशूको मानिसहरू हौ, तर आज मानिसहरूले अझै पनि ख्रिस्टलाई चिन्न सकिराखेको छैन। यो चाहिँ दुःख लाग्दो कुरा हो। अनि इभन ख्रिस्टलाई चिनेका मानिसहरू पनि आज उनीहरू चाहिँ त्यही पाटोलाई पछ्याइराखेको छ। कति दुःख लाग्दो कुरो! परमेश्वरले तपाईँ र मलाई अन्धकारको राज्यबाट छुटाउनु भएको छ, तर धेरै विश्वासीहरू पनि, इसाईहरू पनि आज फेरि पनि त्यहीँ गइराख्नु चाहिराखेको छ। दुःख लाग्दो कुरा हो, साँच्चै नै दुःख लाग्दो कुरा हो। एउटा हामीले भनाइलाई घरिघरि सुन्छौँ नि, सुँगुरलाई चाहिँ स्वर्ग जान्छस् भन्दाखेरि चाहिँ माथि जानु हुँदैन, नराम्रो कुरा खानु पाउँदैन स्वर्गमा भन्छ अरे। त्यस्तै नै भइरहेको छ नि त। एक्ज्याक्टली यो हेर्ने भनेदेखिलाई सबै संसारको मानिसहरूलाई परमेश्वरले आज अन्धकारको राज्यबाट छुटकारा दिनुभयो, त्यो साँच्चै नै घिनलाग्दो ठाउँबाट उठाउनु भयो। तर आज किन मानिसहरू यही ठाउँमा जानु खोजिरहेको छ? किन फेरि पनि त्यही बाटोलाई पछ्याइराखेको छ भन्दाखेरि आज यो संसार शैतानले राज्य गर्न खोजिराखेको छ। शैतानले आज मानिसहरूको हृदयलाई भङ्ग गर्न खोजिराखेको छ, तहस नहस गर्न खोजिराखेको छ। तर कसैलाई पनि चिन्ता छैन, कसैलाई पनि यो विषयमा फिक्री छैन। तर मित्र, म तपाईँलाई बताउन चाहन्छु, यदि तपाईँले ख्रिस्टलाई अलरेडी चिनिसक्नु भएको छ, तपाईँ इसाई हुनुहुन्छ, विश्वासी हुनुहुन्छ भनेदेखिलाई यो कुरा नभुल्नुहोस् कि यो दिनहरूमा नि यस्तो प्रकारको स्पिरिचुअल डार्कनेस, अन्धकार आइराखेको हामी देख्न सक्छौ। जहाँ त्यही मानिसहरूको जीवनमा हेर्ने भनेदेखिलाई बेविचार, मार्ने, काट्ने, विभिन्न प्रकारको यस्तो कुराहरू आइराखेको छ। यो कुरा देख्दै गर्दाखेरि हामीले बुझ्न पर्छ कि कति एक्टिभ छ दुष्ट पनि भन्ने कुरा हामीले यो कुराबाट हामी बुझ्न सक्छौ। तर आज हामी इसाईहरू चाहिँ हामी जोगिनु पर्छ, हामी बाँच्नु पर्छ, हामी यो कुराहरूबाट हामी सचेत हुनपर्छ। आज दुष्टले आज इभन क्रिस्चियनहरूको स्पिरिचुअल लाइफलाई कब्जा गर्न खोजिराखेको छ, स्पिरिचुअल लाइफलाई खत्तम गर्न खोजिराखेको छ। अनि धेरै मानिसहरू यो कुरामा त्यति उनीहरूले वास्तै गरिराखेको छैन, इसाईहरूले वास्तै गरेको छैन, विश्वासी जसले प्रभुलाई माया गरेको व्यक्तिहरूको जीवनमा यी कुराहरूले राज्य गर्न खोजिराखेको छ, उनीहरूलाई वास्ता छैन। तर प्रिय, आज म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले तपाईँलाई मलाई निकालिसक्नु भएको छ, अब फेरि हाम्रो जीवनमा दुष्टलाई हामीले मौका दिने, यो दुःख लाग्दो कुरा हो। प्रिय, परमेश्वरले कति माया गर्नु भएर हामीलाई त्यो ठाउँबाट उठाउनु भयो, हामीले यो कुरालाई भुल्नु हुँदैन। आज दुःख लाग्छ धेरै जवानहरू जसले प्रभुलाई चिनेको, जसलाई परमेश्वरले आज साँच्चै नै त्यो ठाउँबाट उठाउनु भयो, जसलाई परमेश्वरले आज छुटकारा दिनुभयो, चङ्गाई दिनुभयो, त्यही मानिसहरू धेरैजना म देख्ने गर्छु कि उनीहरू चाहिँ संसारपट्टि नै फर्किगएको, उनीहरू चाहिँ अब नो मोर क्रिस्चियन, नो मोर बिलिभर्स, परमेश्वरको चेला हुन चाहँदैन। यो चाहिँ दुःख लाग्दो कुरा हो। त्यही कारणले आज म तपाईँलाई बताउन चाहन्छु, यो दिनहरूमा नि प्रिय यस्तो कुराहरू भइराखेको छ, इभन क्रिस्चियनहरूको स्पिरिचुअल लाइफ पनि भ्रष्ट भइराखेको छ। आज हामी होसियार हुनपर्छ। शैतान यति चलाक छ प्रिय, तपाईँ र मेरो स्पिरिचुअल लाइफलाई, आत्मिक जीवनलाई कसरी चाहिँ आक्रमण गर्ने भनेर ऊ पनि एक्टिभ छ, ऊ पनि एकदम तम तयार छ कि तपाईँलाई कसरी लडाउने, तपाईँलाई चाहिँ कसरी खाने, तपाईँको आत्मिक जीवनलाई चाहिँ कसरी चाहिँ भ्रष्ट पार्ने भनेर उसले सोचिराखेको हुन्छ। हाम्रो जीवनमा कतिवटा परीक्षाहरू आउँदै गर्दाखेरि यदि हामीले परीक्षालाई जित्न सकेनौँ भने प्रिय, दुष्टले छिटो मौका पाउँछ। त्यही कारणले गर्दाखेरि हाम्रो स्पिरिचुअल लाइफलाई हामीले मेन्टेन गर्नुपर्छ, एभ्री डे हामीले मेन्टेन गर्ने प्रयास गरौँ, परमेश्वरको अनुग्रह मान्दै हामी अगाडि बढ्नुपर्छ। मत्ती 6:22-23 हामी हेर्नेछौँ, यसरी भन्दछ बाइबलले, आँखा शरीरको बत्ती हो, सक्यो, आँखा चाहिँ शरीरको बत्ती हो नि त। स्पिरिचुअल लाइफमा, हाम्रो क्रिस्चियन जीवनमा पनि, हाम्रो जीवनमा आत्मिक जीवन पनि एउटा आँखा जस्तो हो। यदि हामीले स्पिरिचुअल लाइफलाई हामीले मेन्टेन गर्यौँ भनेदेखिलाई, स्पिरिचुअल लाइफलाई हामीले पवित्र बनायौँ भनेदेखिलाई, हामी परमेश्वरलाई देख्न सुरु गर्छौँ, परमेश्वरको चरित्रलाई हामीले देख्न सुरु गर्छौँ, परमेश्वर कस्तो हुनुहुन्छ भन्ने कुरालाई हामीले जान्न सुरु गर्छौँ। किनभने बाइबलले के बताएको छ, आँखा शरीरको बत्ती हो, अभियसली हो, हाम्रो शरीरको बत्ती चाहिँ आँखा हो। तपाईँको आँखा नै बन्द छ, ब्लाइन्ड छ भने तपाईँले केही पनि देख्न सक्नुहुन्न, तर तपाईँको शरीरमा आँखा छ, तपाईँले देख्नुहुन्छ भनेदेखिलाई सबै कुरा देख्नुहुन्छ। यो चाहिँ एउटा ज्योति हो, बत्ती हो। यसकारण यदि तिम्रो आँखा स्वस्थ छन् भने तिम्रो सारा शरीर उज्यालो हुन्छ, हो नि होइन? यदि हाम्रो आँखा चाहिँ स्वस्थ छ भने हाम्रो सारा शरीर उज्यालो हुन्छ, हामीले देख्न सुरु गर्छ हाम्रो शरीरमा के छ, हो के लगाउनु पर्ने हो भन्ने कुरा हामीलाई थाहा हुन्छ, सबै कुरा उज्यालै उज्यालो देख्छौँ हामीले, हुन्छ नि, आफ्नो शरीरलाई मेन्टेन गर्न थाल्छौँ हामी, उज्यालो देख्छौँ। त्यसरी नै प्रिय, स्पिरिचुअल लाइफ पनि, आत्मिक जीवन पनि हाम्रो क्रिस्चियन जीवनमा एउटा आँखा जस्तै हो। यसलाई यदि हामीले निर्माण गरेनौँ, मेन्टेन गरेनौँ भनेदेखि हामीले परमेश्वरलाई देख्न सक्दैनौँ, स्वर्गलाई हामीले देख्न सक्दैनौँ, स्वर्गको अनुभूति हामीले गर्न सक्दैनौँ। प्रिय, परमेश्वरले हामीलाई कुन ठाउँबाट निकाल्नु भयो, कुन ठाउँबाट तपाईँले मलाई छुटकारा दिनुभयो, यो कुरालाई हामीले भुल्नु हुँदैन। अब हामी हेर्नेछौँ त्यसलाई, तर तिम्रो आँखा खराब छन् भने तिम्रो सारा शरीर अँध्यारो हुन्छ नि। हेर्नुहोस्, यदि तपाईँले मेरो आँखा नै खराब छ भने हाम्रो सारा शरीर चाहिँ के हुन्छ, उज्यालो त भन्नेकै छैन, यहाँनिर अँध्यारो हुन्छ भनेको छ बाइबलले, अभियसली हो। तपाईँले मेरो आँखा चाहिँ खराब छ भने तपाईँलाई मेरो शरीर अँध्यारो हुन्छ। त्यसरी नै यदि तपाईँलाई मेरो स्पिरिचुअल लाइफ, आत्मिक जीवन खराब छ भने सारा शरीर मात्र होइन, तपाईँलाई मेरो जिन्दगी नै भ्रष्ट हुन्छ, जिन्दगी नै अँध्यारो हुन्छ, भविष्य नै तपाईँलाई मेरो अन्धकार हुन्छ। त्यही कारणले गर्दाखेरि स्पिरिचुअल लाइफलाई मेन्टेन गर्नुपर्छ हामीले। यसकारण तिमीभित्र भएको उज्यालो चाहिँ अँध्यारो भयो भने त्यो अँध्यारो कस्तो गोर हुन्छ। हेर्नुहोस् बाइबलले कति राम्रो भनेछ, तपाईँ र म भित्र भएको उज्यालो चाहिँ अँध्यारो भयो भने नि त्यो अँध्यारो चाहिँ कस्तो घोर अन्धकार हुन्छ। त्यस्तै नै स्पिरिचुअल लाइफ नि यदि अँध्यारो भयो भनेदेखिलाई नि जिन्दगी नै अँध्यारो हुन्छ। प्रिया, तपाईँ र मेरो भविष्य नै अन्धकार हुन्छ। लेखेर राख्नुहोस्, कुनै दिन मैले यस्तो अनुभव गरेको छु, जब म स्पिरिचुअल लाइफमा कुनै समय म विक भए त्यतिखेर मैले फिल गरेको छु के भएको जस्तो, के नभएको जस्तो हुन्छ। तर तपाईँले आफ्नो स्पिरिचुअल लाइफलाई मेन्टेन गर्न सुरु गर्नुहोस्। हुनसक्छ तपाईँ सानो परीक्षाको कारणले गर्दाखेरि तपाईँ चुक्नु भएको होला। जुन कुरा परमेश्वरले विरोध गर्नुहुन्छ त्यो कुरालाई तपाईँले साँच्चै नै गरेको कारणले गर्दा तपाईँ निरुत्साहित हुनुहुन्छ। अब म बढ्न नसक्ने रहेछु, मेरो लागि उपाय रहेनछ, अब म यस्तै रहेछु भनेर तपाईँ निरुत्साहित हुनुहुन्छ होला। हुनसक्छ तपाईँले एउटा गल्ती गरेको कारणले तपाईँ असफलतामा तपाईँ प्रवेश गर्नुभयो अनि तपाईँ सोच्नुहुन्छ परमेश्वरले अब मलाई माया गर्नुहुन्न, परमेश्वर चाहिँ साँच्चै नै मलाई अब चाहिँ छोड्नु नै भएको होला, मैले धेरैचोटि रोएँ परमेश्वरलाई भनेर तपाईँ निरुत्साहित हुनुहुन्छ होला। तर गुड न्युज आज म तपाईँलाई बताउन चाहन्छु। हामी हितोपदेश 24:16 हेर्नेछौँ। बाइबलले यसरी भन्दछ, किनकि धर्मी मानिस सातै पटक लड्यो भने पनि फेरि उठ्छ। हेर्नुहोस् है, बाइबलले के भन्दछ, किनभने धर्मी मानिस चाहिँ सातै पटक लड्यो भने पनि फेरि उठ्छ भनेको छ बाइबलले। उठ्दैन भनेको छैन प्रिय, तर यहाँ परमेश्वरको वचनले के भन्दछ, धर्मी झन्झे सातै पटक लडे पनि फेरि उठ्छ है, उठ्न चाहिँ, तर दुष्टहरूलाई विपत्तिले नाश गरिदिन्छ। यदि तपाईँ र मेरो जीवनमा फेरि पनि उठ्न छ, आत्मिक जीवनमा तपाईँ लड्नु भएको होला, सेलाउनु भएको होला, निरुत्साहित हुनु भएको होला, प्रिय तपाईँको लागि मौका छ नि, अब उठ्नुहोस्, लडेको लडे नहुनुहोस्, उठ्ने त एकचोटि प्रयास गर्नुहोस्। परमेश्वरको वचनले भन्दैछ धर्मी जन चाहिँ सातै पटक लडे पनि उठ्न सक्छ, किनभने परमेश्वरले तपाईँलाई मलाई अनुग्रह गर्नुहुन्छ। तर यदि तपाईँ म लडेर पनि हामी उठेनौँ भने चाहिँ सबैभन्दा डरलाग्दो कुरो हो नि प्रिय, को चाहिँ लड्दैन, हामी संसारमा छौँ, हामी सानो कुरामा हामी चुक्न सक्छौ। तर आज मैले तपाईँलाई उत्साह गर्न खोजिराखेको छैन कि तपाईँले पापै गरिराख्नुहोस् तर पश्चाताप गरेर चाहिँ तपाईँ त्यही कुरा गरिराख्नुहोस् भनेर तपाईँलाई चाहिँ उत्साह गर्न खोजे होइन। तपाईँले परमेश्वरको विरुद्धमा पाप गर्नुभयो, गलत काम गरिसक्नु भयो, अब चाहिँ फर्केर आउनुहोस्, यो कुरा चाहिँ मैले तपाईँलाई गर्न खोजे हो, अब चाहिँ परमेश्वरमा फर्केर आउनुहोस्, तपाईँ लड्नु भयो अब उठ्नुहोस्। मैले तपाईँलाई यो चाहिँ उत्साह गर्न खोजेको हो, पाप नगर्नुहोस्, पश्चाताप गर्नुहोस्, फर्किनुहोस्। आमेन। परमेश्वर साँच्चै नै दयालु हुनुहुन्छ, प्रेमिलो हुनुहुन्छ, उहाँले तपाईँ र मलाई सहायता गर्नुहुन्छ, उहाँले तपाईँ र मलाई उठाउन सक्नुहुन्छ। त्यही कारणले गर्दाखेरि म तपाईँलाई बताउन चाहन्छु, तपाईँ स्पिरिचुअल लाइफमा तपाईँ डिम हुनुहुन्छ, तपाईँलाई फिल हुन्छ कि म केही गर्न सकिरहेको छैन, सङ्गति नै जानु सक्दिनँ, यो पाप गरेको कारणले, यो कारणले गर्दाखेरि म अगाडि नै बढ्न सकेको छैन, यो कारणले गर्दा घरि नघरि मलाई दोष्याइराख्छ केही कुराले भने जस्तो तपाईँलाई लाग्छ भनेदेखिलाई प्रिया, म तपाईँलाई बताउन चाहन्छु धर्मी जनलाई चाहिँ मौका छ है, तपाईँलाई मलाई परमेश्वरले मौका दिनुहुन्छ, लड्नु भयो अब उठ्नुहोस्, परमेश्वरको अनुग्रह माग्दै अगाडि बढ्नुहोस्। आमेन। परमेश्वरले तपाईँलाई साँच्चै नै सहायता गर्नुहुन्छ, अनुग्रह दिनुहुन्छ भन्दै अर्को वचनमा भेट्ने वाचा गर्दै यहाँहरूको माझबाट बिदा हुन चाहन्छु। सम्पूर्णलाई जय मसीह।

श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। सही मसीह। नमस्कार।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाटुले दिदी, ए बाटुले दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी,
2: साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु। प्रत्येक हप्ता हामी कार्यक्रम मार्फत विभिन्न विषयहरूमा चाहिँ नाटकीय प्रस्तुति यहाँ समक्ष प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि एउटा महत्वपूर्ण विषयमा रहेर तपाईँहरूलाई हामी साथ दिन गइरहेको छौं। तर विषयवस्तुलाई अगाडि बढाउनु भन्दा पहिला एउटा मिठो गीतबाट म कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आजको हाम्रो प्रस्तुतिको शीर्षक रहेको छ अरूको बाटो सहज बनाऊ भनेर र जीवनभर सिकाउने मानिसहरू पनि कहिले काहीँ चाहिँ सिक्ने विद्यार्थी भन्नुपर्छ। उमेरले ठूलो हुनु भनेको सबै कुरा जान्नु होइन, बरु नयाँ कुरा सिक्न तयार हुनु पनि बुद्धिमानी हो। र आज चाहिँ हामी यसरी नै एउटा विशेष कुराकानीहरू अजी र बाटुली बीचको नाटकीय प्रस्तुति यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छौं, जहाँ आज अजीले केही रोचक प्रश्नहरू बाटुलीलाई सोधे हुनुहुन्छ। आउनुहोस् हामी ढिला नगरिकन प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

0: बाटुली नानी, आजकल एउटा शब्द छ नि, त्यो के भन्छ रे त्यसलाई? धेरै सुनिन्छ के?
1: हजुर हजुर हजुर, के शब्द होला त्यसको?
0: त्यो कस्तो अङ्ग्रेजीमा छ या नानी, मैले धेरै सुनेको क्या हाम्रो नाति नातिनाहरूले भनेको। अनि फेरि म अटो बोल्न छ रे, यो के रे के भन्छ, सिभिक सेन्स रे, हेर न अङ्ग्रेजीमा। मैले रेडियोमा पनि सुनेको यो शब्द है, अनि टिभीहरूमा पनि सुनेर ल्याएको। नानी, यो सिभिक सेन्स भनेको चाहिँ आखिर के रहेछ?
1: हजुर,
0: सिभिक सेन्स भनेको चाहिँ अरूसँग मिलेर बस्ने कला हो। तर कस्तो अचम्मको कुरा, तपाईँले यस्तो शब्दहरू कस्तो याद गर्नुभएको है?
1: ऊ नानी, ऊ मैले कता कता सुन्यो नि त, अनि त्यही भएर के रहेछ भनेर कस्तो चासो भयो नि मलाई पनि। यो नेपालीमा चाहिँ के भन्ने रहेछ यसलाई?
0: हजुर, यो सिभिक सेन्सको ठ्याक्कै नेपालीमा अनुवाद नभए पनि यसलाई हामीले बुझ्न सक्ने भाषामा चाहिँ नागरिक चेतना भनेर पनि बुझ्न सक्छौँ, नागरिक कर्तव्य बोध भनेर पनि हामीले बुझ्न सक्छौँ। भन्नाले एउटा नागरिकले चाहिँ अब अरूलाई अप्ठ्यारो नहुने गरेर एउटा चेतना लिनु होइन, अनि त्यो चेतना चाहिँ हुनु, अरूलाई असहज नबनाउनु, यो चाहिँ एक प्रकारको नागरिक चेतना हो। अर्थात भनौँ, अघि तपाईँले भन्नुभएको अङ्ग्रेजी शब्द सिभिक सेन्स, जुन चाहिँ आजकल एकदमै धेरै हामीले सुन्ने गर्दछौँ भिडियोहरूमा, अनि यो विभिन्न कुराहरूमा होइन हामीले सुन्दै आइरहेको छौँ।
1: ऊ नानी, ऊ त्यहीबाट सोधेको, अनि त्यो चाहिँ कसरी हुने रहेछ नानी?
0: हजुर, हामीले गर्ने सानो व्यवहारले पनि अरूलाई सहज हुन्छ कि असहज हुन्छ भनेर चाहिँ कुरा बुझ्नु नै सिभिक सेन्स हो। कस्तो महत्वपूर्ण छ हेर्नु त, अलिकति अघि पनि मैले भने र फेरि पनि तपाईँलाई अलिकति मैले यसलाई जोडेर उदाहरण दिएँ।
1: अब उदाहरण भन्दाखेरि अलिकति साँच्चै नै उदाहरण ल्याउ न।
0: हजुर, जस्तै कि बाटोमा फोहोर नफाल्नु, लाइनमा पालो मिचेर अगाडि नबढ्नु अथवा नजानु, सार्वजनिक ठाउँहरूमा धेरै ठूलो स्वरमा कराउन नहुने होइन, त्यस्तै गरिकन बाटोमा कसैलाई दुःख हुने गरी गाडीहरू पार्क नगर्ने, अरूलाई जे होस् हामीले भन्ने हो भने डिस्टर्ब हुने प्रकारले आफ्नो फाइदाको कुराहरू मात्र गर्ने कार्यहरू हामीले यो कतिवटा पब्लिक ठाउँहरूमा चाहिँ गर्नु भएन क्या, बाहिरको ठाउँहरूमा जे होस् अरूलाई असहज चाहिँ हामीले बनाउनु भएन। यो चाहिँ मैले केही उदाहरण मात्र दिएको, योभन्दा बढी पनि पढ्न सक्छ सिभिक सेन्सको विषयमा चाहिँ।
1: ओहो, त्यो त सामान्य के भन्छ नि, हामीले सुन्छ नि शिष्टाचार के भन्छ नि, शिष्टाचार ऊ त्यस्तै पो रहेछ है नानी?
0: हो नि हजुर हो, तर त्यसको जरा चाहिँ अझ गहिरो छ है। सिभिक सेन्स चाहिँ कुनै नियमको सूची मात्रै होइन, यो चाहिँ अरूको बारेमा सोच्ने मन पनि हो क्या।
1: अनि नानी, बाइबलले चाहिँ यस बारेमा के भन्छ त?
0: धेरै भन्छ नि हजुर, धेरै कुरा भन्छ। जस्तै कि फिलिपी 2:4 लेखिएको छ कि हरेकले आफ्नो मात्र हित नखोजोस् तर अरूको हित पनि खोजोस्।
1: गा, यो त सिभिक सेन्सकै जस्तो लागे कुराकानी, यसो बुझेर ल्याउँदा बच्चनले पनि यो र त, अब आफ्नो मात्र हित नखोज अरूको पनि हित खोजेर ल्याऊ भनेको त, यो त के टिम लागि नेपालीमा भन्ने थियो नि, नागरिक चेतना, सिभिक सेन्स भनेको जस्तै महसुस भयो है मलाई पनि।
0: एकदमै अझै, यदि मैले आफ्नो सुविधा मात्रै हेरेँ भने नि म स्वार्थी हुन्छु, तर अरूको सुविधा पनि सोच्न थाले भने चाहिँ म ख्रिस्टको मन भएको व्यक्ति बन्छु नि त।
1: त्यसको भए सिभिक सेन्स केवल सामाजिक कुरा होइन, आत्मिक कुरा पनि रहेछ है नानी?
0: हो, एकदम ठिक भन्नुभयो हजुर। यसोले हामीलाई प्रेम गर्न सिकाउनु भएको छ। प्रेम भनेको चाहिँ केवल भावना मात्र होइन नि त, अरूलाई सहज बनाउने व्यवहार पनि हो। धेरै जस्तो मानिसहरू चाहिँ नि हजुर ठूलो पापबाट टाढा रहन खोज्छन्, तर दैनिक जीवनमा चाहिँ साना साना साना जुन एउटा असावधानीहरूले गर्दाखेरि अरूलाई कति धेरै असहज पर्छ भन्ने कुराहरू चाहिँ सोचिरहेका हुँदैन। त्यही भएर हेर्नुहोस् त, बच्चनले हामीलाई बताए जस्तै नै हामीले ठूलो पाप र गल्ती मात्र गर्नलाई आफूलाई जोगाउने भने यस्तो सानो सानो कुराहरूमा पनि मैले गर्दा अरूलाई असहज भइरहेको छ कि छैन होइन भन्ने कुराहरूलाई पनि ध्यान दिने चाहिँ महत्वपूर्ण कुरा हो।
1: बटुले नानी, मैले एउटा कुरा सम्झ्यो। एक दिन नि म बसमा यात्रा गरिरहेको थियो है, उभिएर, अब त्यही त हो नि, कतिचोटि भनेको बेलामा सिट पाएर ल्याउँदैन नि त बस्नलाई। अब बुढी मान्छे चरिहाल्यो हेर है, यति भिड थियो, बल्ल बल्ल चरेर ल्यायो बुढी मान्छेलाई है। अनि एउटा जवान केटाले अब म बुढी मान्छेलाई सिट छोडेर ल्याइदियो या मलाई त्यो कुरा सम्झेर है देखेर पनि कस्तो आनन्द आएको थियो नि नानी अहिलेको जवान केटाकेटीहरू कति बुढी मानिरहेछ म बुढी मान्छे बसमा चढेको है आफूले बसिरहेको सिट छोडेर बस्नुहोस् आमा भनेर मलाई बस्न दियो कस्तो आनन्द हुन्छ त्यो कुराहरू सम्झिँदा हेर न नानी
0: अनि त्यही त हो त सिभिक सेन्स भनेको अझै त्यही नै हो हेर्नु त आफूभन्दा वृद्ध व्यक्तिहरू त्यहाँ त्यसरी उभिएर होइन यात्रा गरिरहेको देख्दा सिटहरू छोडिदिनु यो पनि त एउटा नागरिकले गर्नुपर्ने एउटा चेतना होइन ध्यान दिनुपर्ने कुराहरू अनि सिभिक सेन्स भित्रै यो कुराहरू पर्छ
1: अनि कतिपयले चाहिँ नि फेरि नानी तिमीलाई अर्को कुरा पनि भनिहालौ है मोबाइलमा के मोबाइलमा कति ठुलो स्वरमा ओहो कुरा गरेर ल्याउने वरपरको मान्छेहरूले सुनिरहेको छ वरपरको मान्छेहरूलाई डिस्टर्ब भइरहेको छ भनेर यादै नगर्ने त्यति मात्र होइन नि नानी फोनमा त ठुलो ठुलो आवाजले हेलो म फलानु ठाउँमा के भयो रे भनेर सारा आफ्नो कहानीहरू फोनमा भनेको छ है त्यहाँ छेउछेउको मान्छेहरूलाई कति असुविधा भएको छ याद छैन अनि फेरि अर्को जमाट कस्तो हुने भन्दा फोन बोकेर हिँड्ने अनि यत्रो यत्रो आवाजमा भिडियो हेरेर ल्याउने गीत सुनेर ल्याउने त्यो वरपर भएको मान्छेलाई डिस्टर्ब भएको छ कि छैन त्यो उसलाई सुन्न मन लागेको गीत वरपरको मान्छेहरूलाई सुन्न मन लागेको छ कि छैन ठ्याक्कै फेटिक्कै याद नगरेर ल्याउने या नानी ऊ त्यस्तो पनि छ अनि यस्तो कुराहरू चाहिँ देख्दाखेरि कस्तो अलि छिटो बुझेर ल्याउँदैन अनि त्यसले त अरूलाई दुःख दिन्छ नि नानी होइन त
0: हो नि हजुर हो नि हामीलाई रमाइलो लागेको कुरा चाहिँ अरूलाई रमाइलो नलाग्न पनि त सक्छ अरूलाई त्यहाँ डिस्टर्ब भइरहेको बाधा पनि भइरहेको हुनसक्छ भन्ने कुरालाई चाहिँ हामीले सोच्नुपर्छ तपाईँले एकदम ठिक कुरा उठाउनु भयो अहिलेको समयहरूमा हामीले प्राय यही नै देख्छौँ अब किनभने मोबाइल फोनहरू सबैजनासँग छ सबैजना होइन एकदमै अब सुविधा मा हुनुहुन्छ तर सुविधामा छौ भन्दै गर्दाखेरि आफ्नो सुविधाले चाहिँ अरूलाई असुविधा बनाइरहेको छ कि छैन अरूलाई पो असहज बनाइरहेको छ कि छैन होला भन्ने कुरालाई चाहिँ हामीले ध्यान दिनुपर्छ फोनहरूमा कुरा गर्दाखेरि पनि अलिकति होइन अलिकति पर गएर सानो आवाजमा सकिन्छ भने अब भिडभाडै छ हो हल्ला नै छ एकदमै गाह्रो भयो भने त फरक कुरा भयो तर सकभर त्यो ठाउँहरूमा पनि आफूलाई अलिकति अलग लगेर अनि सानो आवाजमा के काम हो भनेर होइन बोल्ने आफ्नो वरपर भएको व्यक्तिहरूलाई असहज नबनाउने अब भिडियोहरू हेर्दैछौँ गीतहरू सुन्दैछौँ भने पनि आफ्नो वरपर भइरहेका चाहे चिनेका मानिसहरू हुन् चाहे नचिनेका मानिसहरू हुन् उनीहरूलाई असहज हुने गरेर ठुलो ठुलो आवाजमा चाहिँ हामीले गीतहरू बजाउने भिडियोहरू हेर्ने कामहरू गर्नु चाहिँ ठिक होइन त्यो कुराहरूले पनि अरूलाई असहज हुन्छ भन्ने कुरा चाहिँ हामीले यति चाहिँ ध्यानमा राख्नुपर्छ हुन त यी कुराहरू साधारण हुन् तर अहिलेको समयमा चाहिँ यो कुराहरूलाई पनि एकदम हामी सबैजनाले मध्यनजर गर्नुपर्छ जब हामी हाम्रो घरबाट बाहिर निस्किन्छौँ नि यो कुराहरूलाई त एकदम ध्यान दिनु नै पर्छ भने घरभित्र हुँदा पनि अब हाम्रो परिवारको सदस्यहरूको अगाडि त जे गर्दा नि भइहाल्छ नि भन्ने प्रकारले पनि नगरौँ न जब हामी घरभित्र नै अनुशासित हुन्छौँ भने घर बाहिर पनि त अनुशासित हुन्छौँ अनि हामीबाट नै हामी पछि आउने सन्तानहरूले पनि सिक्ने कुरा यही हो होइन हामीले एकदम अरूलाई डिस्टर्ब हुने प्रकारको व्यवहार गऱ्यौँ अरूलाई असुविधा हुने प्रकारले फोहोरहरू जता पाए त्यतै फाल्यौँ जतिखेर पनि सोसल मिडियाहरूमा मात्र झुन्डेर बस्यौँ अनि त्यो सोसल मिडियाहरू चलाउँदै गर्दा ठुल्ठुलो आवाजहरूमा गीत सङ्गीतहरू अरूलाई परिवारकै सदस्यलाई पनि असुविधा हुने गरेर गऱ्यौँ भने चाहिँ भोलिको दिनहरूमा चाहिँ हामी पछि आउने सन्तानले सिक्ने कुरा पनि त्यही नै हो त्यो सँगसँगै हामी घरभित्र जस्तो छौँ घर बाहिर पनि कसरी हामी त्यस्तै नै हुन्छौँ अनि घरभित्रका मानिसहरूले त मायाले जितेर केही नभन्लान् घर बाहिर भएका मानिसहरूले त होइन त्यसरी नगर्लान् नि त तपाईँ हामीलाई नसहलान् र अरूको सुविधा र असुविधालाई चाहिँ हामीले एकदम ध्यानमा राख्नुपर्छ यो कुराहरूलाई चाहिँ एकदम विचार गर्नुपर्ने रहेछ हजी र त्यस्तै गरिकन अब रोमी 14:13 पदमा पनि एउटा राम्रो कुरा छ क्या के भनेको छ नानी एक अर्काको बाटोमा चाहिँ ठेस लाग्ने कुराहरू नराखौ अर्थात् कसैको बाटोमा ढुङ्गा नराखे जस्तै हो एकदम ठिक भन्नुभयो अझै शारीरिक रूपमा मात्र होइन शब्दले पनि ठेस लाग्न सक्छ व्यवहारले पनि हामीमा भएको अहंकारले पनि यी कुराहरूले पनि अरूलाई ठेस पुर्याउन सक्छ
1: अनि गफ गरेर पनि नानी ठिक भन्नुभयो अझै कति मानिसहरू हेर न अरूको कमजोरी फैलाउनमा यति धेरै व्यस्त हुन्छ नि नानी यो कुराले पनि राम्रो सन्देश त दिँदैन होला नि होइन त
0: हो नि अझै तर हामी इसाईहरूले चाहिँ झन् त्यही माथि हामी त पुल बन्नुपर्छ। पछाडि हामी मानिसहरूको लागि पर्खाल बनिरहेका हुन्छौँ।
1: अह, कस्तो राम्रो कुरा भन्यो। हामी पुल बन्नुपर्छ, पर्खाल होइन।
0: हो नि हजुर, यो शिक्षा भनेको एकदमै सुन्दर छ। कतिपय मानिस जहाँ जान्छन् त्यहाँ समस्या बढाउँछन्, कतिपय जहाँ जान्छन् त्यहाँ शान्ति बढाउँछन्। अनि हामी चाहिँ कुन प्रकारको मानिसहरू हुनुपर्छ होला त अजी?
1: ठिक भने हामी त शान्ति बढाउने मान्छे हुनुपर्छ नानी। त्यही भएर त आज तिमीलाई यस्तो महत्वपूर्ण कुरा सोधेर ल्याएको मैले। आज मैले धेरै राम्रो कुरा सोधेँ जस्तो लाग्दैछ। मैले धेरै कुरा बुझिरहेको छ यहाँ नानी।
0: हो नि हजुर, हो, एकदम ठिक भन्नुभयो तपाईँले।
1: अनि नि नानी, अहिले त सबैजना फेसबुक, टिकटक, युट्युबमा छ है, त्यहाँ पनि सिभिक सेन्स भन्ने कुराहरू चाहिन्छ होला।
0: झन् बढी चाहिन्छ नि हजुर।
1: किन नानी किन?
0: किनकि एउटा हामीले त्यहाँ केही हाल्यौँ होइन, फोटो हाल्यौँ, केही पोस्टहरू हाल्यौँ भने नि त्यहाँ हजारौँ मानिसहरूले देख्छन्।
1: अनि अनि के हुन्छ त
0: यदि हामीले झुटो कुरा फैलायौँ भने? धेरैलाई त भ्रमित पो बनाउँछ त त्यो कुराले। यदि घृणा फैलायौँ भने नि धेरैलाई चोट पुर्याउन सक्छ। त्यही भएर हामी सोसियल मिडियाहरूमा त झन् धेरै सचेत भएर हामीले के हाल्दैछौँ, के हेर्दैछौँ, के पोस्ट गर्दैछौ भन्ने कुराहरूलाई विचार पुर्याउनु पर्छ। कहिले काहीँ झुट्टा समाचारहरू आउँछ बिचारा, अब हाम्रो आमा दाजुभाइ दिदी बहिनीहरूले बुझ्नुहुन्न नि त्यो झुटो खबरलाई पनि, कहाँबाट आएको हो त्यो खबर, कसले हालेको हो भनेर याद नगरिकन आमै हो नि त भनेर पत्याएर बस्नुहुन्छ बिचारा, झुक्किनुहुन्छ, माया लाग्छ त्यस्तो देख्दा। अनि सँगसँगै कतिजनाले चाहिँ अब फलानुको यस्तो फलानुको त्यस्तो भनेर हाल्नुहुन्छ सोसियल मिडियाहरूमा। कतिले त आफ्नै परिवारको बारेमा हाल्नुहुन्छ, कतिले अन्य होइन अब देशको बारेमा, राजनीतिको बारेमा, विभिन्न विषयहरूमा हाल्नुहुन्छ। अब हाल्नु हुँदैन पनि भनेको त होइन, तर हामीले विचारशील भएर मैले पोस्ट गरेका कुराहरूले अरूलाई उत्साह दिन्छ कि अरूमा घृणा फैलाउँछ भन्ने कुराहरूलाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ हजी।
1: त्यो त सही हो नि नानी, तिमीले ठिक भन्यो।
0: अनि नि हजी, एफसी 4:29 लेखिएको छ कि तिमीहरूको मुखबाट चाहिँ खराब कुराहरू ननिस्कोस् तर अरूको उन्नतिको लागि चाहिँ आवश्यक असल कुराहरू मात्र निस्कोस् भन्ने कुराहरू चाहिँ हामीले त्यहाँ पाउँदछौँ।
1: त्यसो भए
0: राजनीतिको बारेमा विभिन्न विषयहरूमा हाल्नुहुन्छ, अब हाल्नु हुँदैन पनि भनेको त होइन, तर हामीले विचारशील भएर मैले पोस्ट गरेका कुराहरूले अरूलाई उत्साह दिन्छ कि अरूमा घृणा फैलाउँछ।

0: ईश्वरलाई महिमा हुने कुराहरू नै गर्नुपर्ने रहेछ, होइन त नानी? यो एकदम ठिक भन्नुभयो तपाईँले। अरूलाई दुःख नदिनु चाहिँ राम्रो कुरा हो, तर हामी इसाई जीवनहरू जिउँदै गर्दाखेरि हामी त्यतिमै सीमित छैन नि त हाम्रो इसाई जीवन। हामी त अरूको भलाइको लागि पनि सक्रिय हुनुपर्छ, यसैको लागि नै हामी बोलाइएका हौ। नानी, कहिलेकाहीँ त मानिसहरूले नराम्रो व्यवहार गर्छन्, त्यस्तो बेलामा चाहिँ के गर्ने?
1: अझै उनीहरूको लागि प्रार्थना गर्ने नि।
0: प्रार्थना?
1: हो अझै हो, यीशुले भन्नुभयो तिमीहरूको शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूको लागि प्रार्थना गर।
0: यो त साह्रै गाह्रो कुरा हो क्या नानी, हामीलाई सताउनेहरूको लागि प्रार्थना गर्नु जस्तो गाह्रो कुरा त के भन्ने होला।
1: गाह्रो त छ नि अझै, तर यही नै त हाम्रो इसाई जीवन हो, यही नै त ख्रिस्टको बाटो हो जसलाई हामीले अंगालेका छौ।
0: रिस फिर्ता गर्नु भन्दा त प्रार्थना गर्नु राम्रो हो भन्यो है, तर कस्तो गाह्रो हुन्छ या नानी। तर पनि हो, तिमीले ठिक भन्यो, प्रार्थना गर्नु नै राम्रो हो।
1: हो नि हजुर, हो, ऋणा फैलाउनु भन्दा आशिष बोल्नु एकदमै राम्रो कुरा हो।
0: अनि बातुली नानी, संसार बदल्ने कुरा त धेरै सुनिन्छ, तर कहाँबाट सुरु गर्ने होला है हामीले?
1: कहाँबाट हुनुहुने हजुर? अघि मैले भने नि, आफ्नै घरबाट सुरु गर्नुपर्छ।
0: कसरी नानी, कसरी?
1: घर सफा राख्ने, अरूलाई सम्मान गर्ने, आफूभन्दा ठूला व्यक्तिहरूलाई अथवा ज्येष्ठ व्यक्तिहरूलाई पनि आदर गर्ने, साना कुरामा धन्यवाद भन्ने, गल्ती हुँदा माफी माग्ने,
0: अनि परिवारको लागि प्रार्थना गर्ने कुरा।
1: हो नि अजी, संसार परिवर्तन हुनु अघि घर परिवर्तन हुनुपर्छ। परमेश्वरले हामीलाई ठूलो काम गर्नु अघि साना कुरामा विश्वासयोगी हुन सिकाउनु भएको छ।
0: बाटुली नानी, त्यसको लागि भनेपछि हामीले घरबाट नै सुरु गर्नु पर्यो है। आज साह्रै राम्रो कुरा सिकेर ल्याए या मैले त। यो सिभिक सेन्स भनेको यो के रे, अघि तिमीले नेपालीमा भन्यो नि
1: नागरिक चेतना जी।
0: साह्रै राम्रो कुरा रहेछ। हो हो नानी, हो, साह्रै राम्रो कुरा सिक्यो बाटुली नानी। बेला बेलामा भेटेर ल्याउन, तिमीबाट अलिअलि सिक्छ है, अनि मण्डलीमा संगतिमा सिकेको कुराले मैले पनि अरूहरूलाई अलिअलि सिकाएर ल्याउँछ। अनि बेला बेला तिमी पनि आउन है, यस्तो यस्तो नयाँ नयाँ कुराहरू संसारमा के भइरहेको छ, अनि कसरी बाइबलले हामीलाई होइन जिउन सिकाएको छ भन्ने कुराहरू तिमीबाट मैले सिक्न पाएको छ, अनि आज त झन् धेरै सिकेको छ या नानी। धेरै धेरै धन्यवाद है तिमीलाई। र महत्वपूर्ण कुरा, सिभिक सेन्स भनेको केवल सभ्य व्यवहार होइन रहेछ, यो त प्रेमको व्यवहार रहेछ। मैले ठिक भने होइन त नानी?
1: हो नि, हो नि हजुर, हो। जब हामी चाहिँ अरूको भलाइ सोच्छौ, अरूलाई सहज बनाउँछौ, अनि अरूको लागि प्रार्थना गर्छौ, तब हामी चाहिँ यीशुको चरित्र हाम्रो जीवनबाट देखाइरहेको हुन्छौ।
0: आजदेखि म पनि एउटा कुरा सम्झिन्छु नानी।
1: के कुरा हजी?
0: म जहाँ जाउँ त्यहाँ समस्या होइन, समाधान लिएर जाउँ। मैले यो प्रण लिएको छु या नानी,
1: र म पनि त्यस्तै गर्नेछु। हजुर, मैले पनि तपाईँलाई सिकाउँदा सिकाउँदा धेरै कुरा आफैलाई पनि मैले त्यस्तो गर्नुपर्छ है भनेर सिकिरहेको छु। म पनि जहाँ जान्छु त्यहाँ ठेस होइन तर आशिष बन्न सकूँ भनेर परमेश्वरसँग प्रार्थना पनि गरिरहेको छु, र अझै त्यसरी जीवनलाई चाहिँ म जिउने प्रयास गर्नेछु।
0: हुन्छ नानी, हुन्छ, धन्यवाद। आज राम्रो कुरा सिकेँ है हामीले।
1: हो नि हजुर, हो, आज हामीले सिभिक सेन्स अर्थात् नागरिक चेतना, अरूलाई हामीले असहज बनाउने होइन तर अरूको लागि प्रार्थना गर्ने र प्रेम गर्ने कुराहरू हामीले सिकेको छौँ। यो चाहिँ मण्डलीभित्र, परिवारभित्र, परिवार बाहिर, मण्डली बाहिर, हाम्रो समाज, टोल, छिमेक, देश, हामी जहाँ जहाँ जान्छौँ त्यहाँ त्यहाँ लागू हुने र असल कुरा चाहिँ शिष्टाचारको कुरा पनि रहेको छ।
0: ल नानी, ल, अर्को चोटिको भेटमा चाहिँ फेरि नयाँ कुरा तिमीबाट सिक्छ म, ल है, फेरि नयाँ नयाँ कुराहरू सिकाएर ल्याऊ है मलाई।
1: हुन्छ हजुर, हुन्छ, ल। धेरै कुरा बुझ्नु भयो नि आज होइन
0: के कुरा? अब बुझ्यो नि, धेरै कुरा बुझ्यो नानी, धन्यवाद तिमीलाई।
1: हुन्छ हजुर, हुन्छ, हस् हस्।

आदरणीय श्रोता, सिभिक सेन्स सड़कमा मात्र चाहिने कुरा होइन। यो घरमा, मण्डलीमा, कार्यालयमा, सामाजिक सञ्जालमा र हाम्रो दैनिक जीवनको प्रत्येक क्षेत्रमा आवश्यक छ। यसले हामीलाई प्रेम गर्न सिकाउनु भयो। प्रेम भनेको केवल शब्द होइन, अरूलाई सहज बनाउने जीवनशैली हो। आज आफैलाई एउटा प्रश्न सोधौं, मेरो उपस्थितिले मानिसहरूलाई सजिलो बनाइरहेको छ कि गाह्रो? परमेश्वरले हामीलाई यस्तो व्यक्ति बनाउनुहोस् जसले बाटोमा ठेस होइन आशा राख्छ, बोझ होइन सहयोग।

दिन्छ। आलोचना होइन तर प्रार्थना गर्छ, किनकि साँचो इसाई जीवन भनेको केवल स्वर्ग जाने तयारी होइन, पृथ्वीमा पनि अरूको लागि आशिष बनेर बाँच्नु हो। यो दुईटा कुरा एकदमै महत्वपूर्ण छ। जहाँ प्रेम छ त्यहाँ परमेश्वरको उपस्थितिको चाहिँ झल्को देखिन्छ। र यही उत्साह सँगसँगै अब चाहिँ भने कार्यक्रम बाटुलीका कुराको म अन्तिमतिर आइसकेको छु र यहाँहरू समक्षबाट विदा माग्नु पर्ने बेला भइसकेको छ। र आज कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समय म कार्यक्रम प्रस्तुता पुनः यहाँहरू समक्षबाट विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह।

0: Dalgın Yüz FM Ekipat Toplu Ek Megahertz.
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: आज मैले तपाईँ श्रोता मित्रहरूको निम्ति पवित्र शास्त्र बाइबलको नयाँ करार खण्डबाट सुसमाचार यूहन्नाको 3 अध्यायको 5-देखि 8 पदसम्म पढ्ने जमर्को गरिरहेको छु। कृपया यो वचनलाई स्वीकार्नुहोस्। साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ, तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ। मानिसको चोला लिएर संसारमा आउनुहुने परमेश्वर प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। श्रोता मित्र, बाइबलले बताउँछ प्रभु येशू यो संसारमा मानिसहरूको पाप क्षमा गर्न आउनुभयो। प्रभु येशूका चेलाहरूले उहाँको बारेमा गवाही दिन्छन्। यो संसारमा धेरै मानिसहरूले त्यो गवाहीलाई स्वीकार गर्दैनन्। उनीहरू प्रभु येशूको सत्य कथालाई मनगढन्ते कथा मान्दछन्। प्रभु येशूलाई राम्ररी नचिनी, उहाँलाई नबुझी, उहाँको विषयमा उडन्ते कुरा फैलाउने मानिसहरू पनि अनेक छन्। यस्तै उडन्ते हल्लाको कारण धेरै जनाले प्रभु येशूको विषयमा गलत धारणा र विचार लिएर हिँडिरहेका छन्। वास्तवमा प्रभु येशू को हुनुहुन्छ? यही प्रश्नको जवाब आज म तपाईँलाई दिने कोसिस गर्नेछु। पवित्र बाइबल अनुसार येशू ख्रीष्ट सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। मानव जातिका एकमात्र उद्धारकर्ता हुनुहुन्छ उहाँ। उहाँमाथि विश्वास नगर्ने कतिजना व्यक्तिहरूले भनेका कुरा म तपाईँलाई सुनाउन चाहन्छु। प्रभु येशूको समयमा इसरायलका मानिसहरूलाई धर्मका शिक्षा दिने पण्डितहरू थिए। तिनीहरूलाई फरिसी भनिन्थ्यो। तिनीहरू साँच्चै पण्डित नै हुन्थे। धर्म कर्मको बारेमा मानिसहरूलाई ठिक ठिक शिक्षा दिन्थे। आफै पनि धर्मका नियमहरू पालन गर्थे। तर तिनीहरूले धर्मका कुरा जाने पनि साँचो परमेश्वरदेखि भने तिनीहरू टाढा थिए। तिनीहरू धर्मका नियमहरूमा मात्र जोड दिन्थे। मानिसहरू प्रति गर्नुपर्ने व्यवहारमा जोड दिँदैनथे। मानिसहरू प्रति उनीहरूको हृदयमा दया माया भन्ने कुरा नै थिएन। परमेश्वर प्रेमिलो हुनुहुन्छ अनि परमेश्वरलाई आराधना गर्ने मानिसहरू पनि दयालु र अरूहरू प्रति प्रेमिलो हुनुहुन्छ भन्ने कुरामा उनीहरूले ध्यानै दिँदैनथे। तर पनि समाजमा तिनीहरूको मान र इज्जत थियो। तिनीहरूले कुनै मानिसले अपराध गरेको देखे भने तुरन्तै दण्ड दिइहाल्ने व्यवस्था बनाएका थिए। यहुदीहरूको व्यवस्था अनुसार कतिपय अपराध गर्नेहरूलाई ढुङ्गाले लोहोर्याएर मार्ने गरिन्थ्यो। त्यस्तो नियम बनाउनेहरू पनि फरिसीहरू नै थिए। हो श्रोता मित्र, एक प्रकारले भन्ने हो भने तिनीहरूले समाजमा प्रत्यक्ष दुष्टतालाई सहन गर्न सक्दैनथे। समाजमा तिनीहरूको नै हुकुम चल्दथ्यो। जब प्रभु येशूले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा शिक्षा दिन थाल्नुभयो तब धर्मका ती पण्डितहरू पनि उहाँको शिक्षा सुन्नलाई आए। प्रभु येशूले परमेश्वरको वचनको ठिक ठिक शिक्षा दिनुभयो। फरिसीहरूले पनि शिक्षा दिन त सक्थे तर तिनीहरूले परमेश्वरको वचनलाई भन्दा बढी तिनीहरू आफैले बनाएका नियमहरूलाई जोड दिन्थे। पवित्र शास्त्रमा लेखिएको छ, प्रभु येशूको शिक्षा सुनेर धेरैजना फरिसीहरूले उहाँमाथि विश्वास गरे। उहाँको शिक्षा सुनेर तिनीहरूले भने, उहाँले जस्तो शिक्षा त अघि कसैले पनि दिएको छैन। केही फरिसीहरूले उहाँलाई उत्तम गुरु भने। उत्तम गुरु भनेको सर्वश्रेष्ठ गुरु हो। यो कुरा येशूमा विश्वास गर्ने मानिसहरूले भनेका होइनन् श्रोता मित्र, तर उहाँका विरोधीहरूले भनेका हुन्। येशूले जस्तो शिक्षा दिनुहुन्थ्यो उहाँको जीवन त्यस्तै किसिमको थियो। संसारका गुरुहरू अरू पनि धेरैजना छन्। असल शिक्षा दिन सक्ने गुरुहरू पनि छन् तर येशू यस्तो गुरु हुनुहुन्छ जसले आफ्ना चेलाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। येशूको शिक्षा सुनेर मानिसहरूको जीवन परिवर्तन हुन्थ्यो। उहाँसँग भेटेर मानिसहरूले जीवनमा उत्साह पाउँथे। प्रभु येशूले एक अवसरमा भन्नुभयो, निरोगीलाई होइन तर रोगीलाई वैद्यको आवश्यकता पर्दछ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बचाउन संसारमा आएको छु। प्रभु येशूले पापीहरूलाई छिछि र दूर गर्नु भएन। श्रोता मित्र, उहाँले पापीलाई प्रेम गर्नुभयो। प्रभु येशूलाई उहाँका विरोधीहरूले नाश पार्ने संकल्प गरेका थिए। तिनीहरूले उहाँमाथि ईश्वर निन्दा गरेको झुट आरोप लगाए। तिनीहरूको आफ्नै एउटा गुठी थियो जसलाई महासभा भनिन्थ्यो। महासभाको काम धार्मिक कुराहरू सञ्चालन गर्नुहुन्थ्यो, तर पनि महासभाले कसैलाई मृत्यु दण्ड दिन सक्दैनथ्यो। त्यस बेला यहुदीहरू रोमी शासनको अधीनमा थिए। कसैलाई मृत्यु दण्ड दिने अधिकार रोमी सरकारसँग मात्रै थियो। त्यसकारण यहुदीहरूको सभाले येशूको मुद्दा रोमी राज्यपाल पिलातस कहाँ पुर्याए। तिनीहरूले पिलातसको अघि येशूलाई एक अपराधीको रूपमा प्रस्तुत गरे। राज्यपाल पिलातसले येशूमाथि लगाइएको आरोपलाई राम्ररी केलाएर हेरे, तर उनले प्रभु येशूमा कुनै दोष भेट्टाएनन्। उनले यहुदीहरूको अघि आएर भने, म यस मानिसमा कुनै दोष भेट्टाउँदिन। मित्र, यो कुरा येशूको पक्षको वा उहाँमाथि विश्वास राख्ने व्यक्तिले भनेको होइन, तर एक शासकले भनेको हो। येशूमा विश्वास नगर्ने एक शासकले प्रभु येशू निर्दोष हुनुहुन्छ भनेर साबित गरिदियो। तर पनि यहुदीहरूले येशूलाई मार्ने निश्चय गरिसकेको हुँदा तिनीहरू येशूलाई क्रुसमा टाँग्नु पर्छ भनेर चिच्याउन कराउन थाले। येशू निर्दोष मानिसहरूका निम्ति क्रुसमा टाँगिएर मर्नुभयो। श्रोता मित्र, येशू तपाईँको पापको निम्ति क्रुसमा टाँगिएर मर्नुभयो। तपाईँको अधर्मको निम्ति येशु ख्रीष्ट तपाईँको बदला भएर क्रुसमा टाँगिएर मर्नुभयो। तपाईँले प्रभु येशूलाई को हुनुहुन्छ भनेर चिम्रिनुहुन्छ? तपाईँले प्रभु येशूलाई को भनेर ठान्दै हुनुहुन्छ? उहाँको विषयमा तपाईँको कस्तो विचार छ? धेरैजना मानिसहरू प्रभु येशूको विषयमा गलत धारणा बोकेर जिइरहेका छन्। तपाईँ पनि त्यस्तै हुनुहुन्छ कि? संसारमा जिउने प्रत्येक पापी मानिसलाई पापको क्षमा पाउने मौका छ, र त्यो मौका अहिले नै हो। परमेश्वरलाई पाउन र उहाँको राज्यमा पस्नका निम्ति प्रभु येशूले एउटा उपाय बताइदिनु भएको छ। त्यो कुरा उहाँले अर्को एकजना धर्म गुरूलाई भन्नुभएको थियो। त्यो धर्म गुरू पनि प्रभु येशूको शिक्षाद्वारा कायल भएर उहाँलाई भेट्न रातको समयमा आएका थिए। प्रभु येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र आत्माबाट जन्मेको आत्मा हो। मैले तिमीलाई नयाँ गरी जन्मनु पर्छ भन्दा अचम्म नमान। बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ। आत्माबाट जन्मेको व्यक्ति पनि त्यस्तै हुन्छ। हो श्रोता मित्र, यदि आज तपाईँ येशू ख्रीष्टमा विश्वास गर्नुभयो भने तपाईँको नयाँ जन्म हुनेछ। त्यसकारण आजै येशूमा विश्वास गर्नुहोस् र येशू प्रति सही र ठिक धारणा राख्नुहोस्। तपाईँले येशूमा उद्धार पाउनुहुनेछ। तपाईँको पाप येशूमा क्षमा हुनेछ। र आज नै त्यो समय अहिले नै हो श्रोता मित्र, आजै तपाईँले उहाँलाई विश्वास गर्नुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस्त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छु। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर म तपाईँको अघि उपस्थित छु। सबै तितोपना, क्रोध र रिस, हो हल्ला र निन्दा, सबै किसिमका डाह समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रिष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। यो हो परमेश्वरको वचन, उहाँको आज्ञा। आज यिनै महत्वपूर्ण कुराहरूलाई लिएर म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, आत्मिक यात्रा यस कार्यक्रमको उद्देश्य तपाईँलाई आशिष पुर्याउनु हो। यदि कुनै कारणवश कुनै दिन मबाट गल्ती भएर तपाईँको चित्त दुखेको छ भने दुवै हात जोडी म तपाईँसित क्षमा माग्दछु। परमेश्वरले तपाईँलाई आशीर्वाद दिउन्। आउनुहोस् सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण भक्तिमय गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

0: यदि हामीले अपमान वा चोटप्रति अप्रसन्नता राखेनौ भने त्यसले हाम्रो त्यति हानि गर्दैन। अर्कोतिर यदि हामीले त्यस कुरालाई अप्रसन्नता बन्न दियौं भने त्यसले ठूलो हानि गर्न सक्छ। अप्रसन्नता यानि रोष के हो? यो किन त्यति विनाशकारी हुन्छ? हामीमाथि त्यसको कस्तो कस्तो प्रभाव पर्छ? यिनै प्रश्नहरूको उत्तर खोज्नेछौं। अप्रसन्नता के हो? अप्रसन्नता भनेको विगतमा कसैले पुर्याएको चोटको कारण ऊप्रति हाम्रो मनमा हुने असन्तोष वा क्रोधको भावना हो। यो विगतका चोटहरूको कारण हामीमा हुने पीड़ादायक सम्झना हो। अप्रसन्नता सही सम्बन्धको ठूलो शत्रु हो। यसले मित्रतालाई नाश पार्छ, यसले मित्रहरूलाई शत्रु बनाउँछ। तर अप्रसन्नताको सबैभन्दा हानिकारक प्रभाव त्यही व्यक्तिमाथि पर्छ जसले मनमा अप्रसन्नता राख्छ। एक पास्टरलाई मर्नै लागेको एक व्यक्तिको छेउमा बोलाइयो। त्यो व्यक्तिलाई कसैले पनि मन पराउँदैनथ्यो। ऊ कठोर तिक्तताले भरिएको र चिडिएको थियो। ऊ सहरको किनारमा एउटा ढल्ने लागेको झोपडीमा बस्थ्यो। सहरमा जाँदा उसले स्पष्ट भन्थ्यो कि ऊ कसैसँग बोल्न चाहदैन र अरू पनि उसँग बोलेको उसलाई मन पर्दैन। ससाना केटाकेटीहरू उसलाई देखेर टाढैदेखि भाग्थे। उसलाई कुन कुराले त्यस्तो कटुताले भरिएको र स्वार्थी बनाए होला भन्ने सोचेर मानिसहरू छक्क पर्थे। कसै कसैले उसको गुप्त दोष होला भन्ने सोच्दथे। अरूहरू चाहिँ उसले ठूलै अपराध गरेको हुन सक्छ र ऊ कानूनदेखि भागेको व्यक्ति हुनुपर्छ भन्थे। तर तिनीहरूका विचारहरू गलत थिए। वास्तविक कुरा के थियो भने ऊ जवान छँदा एक मित्रले उसलाई धेरै दुःख दिएको थियो। त्यस विषयमा ऊ साह्रै रिसाएको थियो र भन्थ्यो, म नमरुन्जेल यो कुरा याद राख्नेछु। अनि उसले त्यसै गर्यो। उसको छेउमा बसिरहेका पास्टरलाई उसले भन्यो, हरेक बिहान म यो कुरालाई केलाउँछु, हरेक रात यसबारे म सोच्छु। मैले दिनमा सयौं पल्ट त्यो व्यक्तिलाई सरापेको छु। सास लिँदै उसले फेरि भन्यो, अहिले म देख्दैछु कि त्यो तितोपनाले मेरो प्राणलाई नाश पारेको छ। मेरो घृणाले अरू कसैलाई होइन तर मलाई नै चोट पुर्याएको छ। तर परमेश्वर जान्नुहुन्छ कि यसले मेरो जीवनलाई नरक तुल्य बनाएको छ। हामी किन मनमा रोष वा अप्रसन्नताको भावना राख्छौं? हामीमाथि परिआउने विनाशकारी कुराहरूमध्ये सबैभन्दा नराम्रो भनेको अप्रसन्नता, रोषको भावना हो। यो एक भयानक जीवाणु जस्तो हो जसले हामीलाई नाश पार्नको निम्ति हामीमाथि अधिकार जमाउन खोजिरहेको हुन्छ। सही प्रकारको विचार राख्ने कुनै पनि व्यक्तिले आफ्नो शरीरमा यस्तो घातक जीवाणुलाई पोसाएर राख्दैन जसले आखिरमा ज्यान लिन्छ। तैपनि धेरै क्रिस्चियनहरू यो रोषको अप्रसन्नताको पाप आफूमा राख्छन् जुन कुनै पनि जीवाणु भन्दा धेरै विनाशकारी हुन्छ। अप्रसन्नता यस्तो घातक पाप रहेछ भनी बुझेपछि हामीमा प्रश्न उठ्न सक्छ कि हामी किन मनमा रोष राख्छौ? यसका केही कारण छन्। पहिलो, हामी आफ्नो रोषलाई अप्रसन्नतालाई उचित ठान्दछौ। अप्रसन्नताको विषालु प्रकृतिलाई हामीले चिन्न नसक्नुको एउटा कारण यो हो कि हामीलाई यो उचितै लाग्छ। हामीले रोष राखेर ठिकै गरेका छौं भन्ने सोच्दछौ। हामी आफैलाई भन्दछौ, फलानुप्रति रोष राख्नु स्वाभाविकै हो। हाम्रो रोषलाई ठिक ठहराउनका निम्ति हामी धेरै पल्ट आफ्नो मनमा त्यस व्यक्तिको एउटा झूठो तस्वीर कोर्दछौ, बनाउँदछौ। हामी त्यो व्यक्तिको वास्तविक रूपलाई र उसले गरेका सबै असल र राम्रा कुराहरूलाई पन्छ्याउँछौ र उसले हाम्रो विरोधमा गरेको अपराधलाई मात्र हामी हेर्छौ। यसले हामीलाई आफू राम्रो भएको आभास दिन्छ। जब कसैले केही गरेर हामीलाई दुखी बनाउँछ वा चोर पुर्याउँछ तब हामी आफूलाई त्यो व्यक्तिभन्दा राम्रो सोच्दछौ। हामी आफैलाई भन्दछौ, म त्यस्तो काम कहिले पनि गर्दिन। आफूलाई यस्तो राम्रो आभास दिने भावना हामीलाई मनपर्छ र यसैले हामी मनमा रोष राखिरहन्छौ। कहिलेकाहीँ हामीबाट भविष्यमा हुन सक्ने गल्तीका निम्ति बहाना बनाउनलाई पनि हामी मनमा अप्रसन्नता राखिरहन्छौं। हामी यसो भन्न सक्ने हुन चाहन्छौं, हुनसक्छ यो विषयमा मैले धेरै गल्ती गरे होला, तर तिमीले पनि त मलाई यस्तो यस्तो गरेका थियौ। हामी आफ्नो रोषमा आनन्द पाउँछौ। सुन्दा अनौठो लागे पनि यो सत्य हो कि हामी हाम्रा चोटहरूलाई सजीव राख्छौ, किनकि हामी त्यसबाट आनन्द पाउँछौ। चोटहरू मुसार्न र अरूले चोट पुर्याउँदा आफूलाई विचार भन्न हामीलाई आनन्द लाग्छ। रोष अरू सबै पापहरूभन्दा यस कुरामा असामान्य हुन्छ कि यो अरूप्रति राखिए पनि यसले अरूलाई भन्दा आफैलाई धेरै चोट पुर्याउँछ। कहिलेकाहीँ त त्यो व्यक्तिले आफूले कुनै गल्ती गरेको थिए बिर्सन्छ। त्यसकारण हाम्रो रोषले उसको कुनै हानि गर्दैन, तर त्यो हाम्रो आफ्नै निम्ति भने विनाशकारी हुन्छ। यदि हामीले रोष बोकेर हिँडिरह्यौं भने त्यो बढेर तितोपनामा बदलिन सक्छ। तितोपनाले हाम्रो स्वस्थ व्यक्तित्व र परमेश्वरसितको हाम्रो सम्बन्धलाई असर पार्छ। मनको तितोपनाले हाम्रो स्वास्थ्यलाई असर पार्दछ। तितोपन हाम्रो शरीरको निम्ति विष हो। रोष अप्रसन्नता, तितोपना, घृणा र क्षमाहीनताले पेटको रोग, उच्च रक्तचाप र अरू दर्जनौं बिमारीहरू उत्पन्न गर्न सक्छ। केही डाक्टरहरूको अनुमान अनुसार हाम्रो बिमारी मध्ये 80% क्रोध, डर, रोष र तितोपनाबाट उत्पन्न हुन्छन्। हृदयमा रोष राख्दा तपाईँ सुत्न सक्नुहुन्न र प्राय समय थाकेको अनुभव गर्नुहुन्छ। तपाईँलाई भोजन पनि मिठो लाग्न छोड्छ। तपाईँको आनन्द खोसेर लैजान्छ। समय आएपछि त्यो तपाईँको आँखा र अनुहारमा देखिन्छ। एक डाक्टरले भनेका छन्, जुन क्षण म एक व्यक्तिलाई घृणा गर्न थाल्छु म उसको दास बन्छु। मलाई काम गर्न मन लाग्दैन किनकि मेरा विचारहरूलाई उसले नियन्त्रण गरेको हुन्छ। मेरो रोषले मेरो शरीरमा धेरै तनावको अन्तस्राव उत्पन्न गराउँछ र म केही क्षण काम गर्दा नै थकित हुन्छु। जुन काम गर्न अघि मलाई आनन्द लाग्थ्यो त्यो अब नीरस लाग्छ। बिदाको दिनले पनि मलाई आनन्द दिन छोड्छ। मेरो मन उसको निरङ्कुश पकडबाट उम्कन सक्दैन। तितोपनाले हाम्रो मनलाई असर पार्छ। यो प्रमाणित भएको छ कि तितोपनाले खिन्नता, निराशा ल्याउँछ। प्राय समय खिन्न रहने मानिसहरू ती हुन् जसको मनमा आफूलाई विगतमा चोट पुर्याउने प्रियजन वा आफन्तप्रति रोष हुन्छ। यदि तपाईँ त्यस्तै व्यक्ति हुनुहुन्छ भने त्यो तितोपनाबाट छुटकारा नपाइन्जेल तपाईँ खिन्नतामाथि स्थायी विजय पाउन सक्नुहुन्न। तितोपनाले हाम्रो व्यक्तित्वलाई असर पार्छ। हामी एक व्यक्तिप्रति जति रोष राख्दछौं त्यति नै उसको बारेमा सोची बसिरहेका हुन्छौं नकारात्मक रूपले। हामी जति धेरै उसको बारेमा सोची बसेका हुन्छौं उति धेरै नै ऊ जस्तै हामी बन्दै गरिरहेका हुन्छौं। यो सत्य हो कि जब तपाईँ आफ्ना भावनाहरूलाई कसैमा केन्द्रित गर्नुहुन्छ तपाईँ त्यो व्यक्ति जस्तै बन्दै जानुहुन्छ। आफ्नो मनमा अप्रसन्नता वा रोषको भावनालाई स्थान नदिनुहोस्। प्रभु येशूको चरणमा आउनुहोस्, छुटकारा पाउनुहुनेछ। प्रभु येशू बन्धनबाट उन्मुक्त गर्नको निम्ति मानव जातिको लागि उहाँ स्वर्गबाट धरतीमा तपाईँ र मेरो निम्ति आउनुभयो, स्वतन्त्र गर्नको निम्ति। हामी बाँधिएको जीवन जिउन पर्दैन, तर एउटा स्वतन्त्र जीवन आज पनि तपाईँ र मेरो निम्ति परमेश्वरमा प्रभु येशूद्वारा फर्किरहेको छ। प्रभु येशू भन्नुहुन्छ, म कहाँ आओ, हे सबै मेहनत गर्ने र बोझले दबिएका हो, म कहाँ आओ। यो निम्तो तपाईँको निम्ति पनि हो, मेरो निम्ति पनि हो। यो जीवन तपाईँको हो। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। तपाईँसित कुराकानी गर्दा गर्दै समयले बिदाई दिइसकेको छ। तापनि आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई आशीर्वाद दिउन्।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: मानिसहरूको समस्यालाई आफ्नो समस्या बन्न नदिनुहोस्। जेमिसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 28 यहाँहरूलाई स्वागत छ। जब चीजहरू आफ्नो इच्छा अनुसार हुँदैन, धेरै जस्तो मानिसहरू अरूलाई दोष दिन रोज्छन्। जब तिनीहरू रिसाउँछन्, तिनीहरूले अरूलाई रिस उठाएकोमा दोष दिन्छन्। जब कसैले तिनीहरूलाई दुर्व्यवहार गर्छन्, तिनीहरूले त्यो व्यक्तिलाई भावनात्मक रूपमा चोट पुर्याएकोमा दोष दिन्छन्। जब तिनीहरूले तपाईँप्रति द्वेष राख्छन्, तिनीहरूको समस्यालाई तपाईँको समस्या बन्न नदिनुहोस्। मुख्य कुरा, तिनीहरूले तपाईँलाई गर्ने व्यवहारप्रति तपाईँ कसरी प्रतिक्रिया दिनुहुन्छ भन्ने हो। प्रिय श्रोता, आफ्नो विचार र भावनाको जिम्मेवारी आफै लिनुहोस् अनि जब कोही तपाईँसँग रिसाउँछ, आफ्नो जीवनमा भइरहेको कुनै घटनाको कारणले गर्दा उनीहरू रिसाएका छन् भनेर स्वीकार गर्नुहोस्। त्यो रिसलाई आफ्नो समस्या होइन, तर आफ्नो समस्याको रूपमा स्वीकार गर्नुहोस्। जब तपाईँ रिसले प्रतिक्रिया दिन रोज्नुहुन्छ र उनीहरूले तपाईँलाई कस्तो व्यवहार गरे भन्ने कुराले गर्दा रिसाएर तपाईँ उनीहरूबाट टाढा जानुहुन्छ, अब तपाईँ उनीहरूको समस्या आफूसँगै बोकेर हिँडिराख्नु भएको छ। त्यस्तो नगर्नुहोस्। बरु उनीहरूको रिसलाई प्रेम र दयाले जवाफ दिनुहोस्, किनकि तपाईँ त्यस्तै हुनुहुन्छ। रोमीको पुस्तक 12:2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। अरूलाई तपाईँ को हुनुहुन्छ र तपाईँ कस्तो महसुस गर्नुहुन्छ भनेर निर्धारण गर्न नदिनुहोस्। यो तिनीहरूले तपाईँलाई कस्तो व्यवहार गर्छन् भन्ने कुराको आधारित छ। बरु तपाईँको मनका विचारहरूलाई परमेश्वरले तपाईँको बारेमा के सोच्नुहुन्छ भन्ने कुराले नियन्त्रित हुन दिनुहोस्। उहाँले तपाईँको बारेमा के सोच्नुहुन्छ? तपाईँ अद्भुत हुनुहुन्छ र तपाईँ उहाँको बहुमूल्य सन्तान हुनुहुन्छ। जीवनमा भइरहेको परिस्थितिहरूका कारण जब कसैको दिन खराब हुन्छ र उसले परमेश्वरको वचनबाट सकारात्मक विचारहरू सोच्नका लागि आफ्नो विचारहरूलाई कसरी नियन्त्रण गर्ने भनेर सिकेको छैन भने तब ऊ रिसाउँछ र दुखी हुन्छ र उसले त्यो रिस अरूप्रति प्रकट गर्नेछ। त्यो उसको समस्या हो, तपाईँको समस्या होइन। त्यसैले जब उनीहरू रिसाउँछन्, जहाँ उसले तपाईसँग नराम्रो व्यवहार गरिरहेको हुन्छ, उनीहरूमाथि दया गर्ने, माया गर्ने र क्षमाको साथ प्रतिक्रिया दिने छनौट गर्नुहोस्। यदि उनीहरूले तपाईँलाई गरेको व्यवहारको कारणले तपाईँलाई आफूलाई दुखी महसुस गर्न दिनुभयो भने तब तपाईँ उनीहरूको समस्या आफूसँगै बोकेर हिँडिराख्नु भएको हुन्छ। त्यसो नगर्नुहोस्। मानिसहरूले तपाईसँग नराम्रो व्यवहार गरिरहेको छ भने त्यो उनीहरूको समस्या हो। रोमीको पुस्तक 12:21 खराबीबाट पराजित नहो, तर खराबीलाई भलाइले जित। यीशु ख्रीष्ट यसमा निपुण हुनुहुन्थ्यो। उहाँको वरिपरि निरन्तर दुष्ट मानिसहरू थिए। उहाँको आलोचना गर्थे, उहाँलाई दोष लगाउँथे, उहाँलाई घृणा गर्थे। यीशुले कहिले पनि तिनीहरूको नकारात्मक भावना आफूसँगै बोक्नु भएन। उहाँले यो उनीहरूको समस्या हो, आफ्नो समस्या होइन भनेर बुझ्नुभयो र यसले उहाँलाई निरन्तर अरूलाई प्रेम र दयाका साथ प्रतिक्रिया दिन अनुमति दियो। मत्तीको पुस्तक 5:44 तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। यीशुले यही गर्नुभयो र उहाँले हामीलाई पनि यही गर्न आग्रह गर्नुहुन्छ। र अद्भुत कुरा के हो भने, जब हामी यो उद्देश्य पालना गर्ने छनौट गर्छौं, हामी हाम्रो जीवनमा आनन्द र शान्तिको भावना कायम राख्न सक्छौं। रोमीको पुस्तक 12:18 हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। प्रिय श्रोता, अरूको नकारात्मक मनोवृत्तिले तपाईँको मनको शान्ति चोर्न नदिनुहोस्। परमेश्वरले तपाईँको बारेमा के भनिराख्नु भएको छ भन्ने कुरा मनमा राख्नुहोस्। तपाईँ आफूप्रतिको आफ्नो मनोवृत्तिले तपाईँको जीवनको कति आनन्द लिन सक्नुहुन्छ भनेर निर्धारण गर्दछ। जब मानिसहरूले तपाईँलाई दुर्व्यवहार गर्छन्, विचार गर्नुहोस् कि तिनीहरू केवल आफ्नै तरिकाले व्यवहार गरिरहेका छन् र आफ्नै तरिकाले प्रतिक्रिया दिनुहोस् प्रेम र दयाको साथ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्युज एफएम 105.1 MHz।

0: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: परमेश्वरसँग सोधिने प्रश्नहरू। नमस्ते तथा जय मसीह, म छोनी एरिक्सन टाडा। आज म परमेश्वरसँग सोधिने प्रश्नहरूको बारेमा केही कुरा गर्न चाहन्छु। तर म तपाईँलाई एउटा कुरा भन्छु, मेरा प्रश्नहरू पहिलेको जस्तो ठूला, कड़ा वा मागले भरिएका छैनन्। मलाई धेरै वर्ष अघिको अस्पतालको त्यो रात याद आउँछ, जब मेरो जीवनमा चारैतिर घोर अन्धकार मात्र छाएको थियो। अस्पतालको ओछ्यानमा पल्टिएर सिलिङतर्फ हेरिरहँदा मलाई लाग्थ्यो कि मेरो जीवनको सबै आशा सकिसकेको छ। त्यो निराशा यति धेरै निसासिदो थियो कि म त्यसलाई सहनै सक्दिन थिए। म मर्न चाहन्थे तर म मर्न पनि सक्दिन थिए। अनि कतैबाट कुनै न कुनै तरिकाले मैले प्रार्थना गर्ने अलिकति हिम्मत जुटाए, परमेश्वर यदि म मर्न सक्दिन भने कृपया मलाई कसरी जिउने भनी सिकाइदिनुहोस्। त्यो सानो प्रार्थना एकदमै छोटो र प्रष्ट थियो, तर यसले प्रभुको कार्यका लागि मेरो हृदयको ढोका खोलिदियो र मलाई अलिकति पनि अन्दाज थिएन कि उहाँले मेरो प्रार्थना सुन्नुहुनेछ। र त्यो सहायता बाइबल प्रतिको एउटा अनौठो आकर्षण र रुचिको रूपमा मेरो जीवनमा आयो। के बाइबलसँग साँच्चै मेरा लागि भन्नुपर्ने केही कुरा थियो र? मलाई विश्वास गर्न त डर लागिरहेको थियो, तर म आफै पत्ता लगाउन चाहन्थे। त्यसैले जब उनीहरूले मलाई स्ट्राइकर फ्रेम अर्थात शरीरलाई सिधा राख्ने अस्पतालको विशेष बेडमा घोप्टो पारिदिन्थे। स्ट्राइकर फ्रेम भनेको एउटा लामो सम्म परेको क्यानभासको ओछ्यान जस्तै हुन्छ। ओछ्यानमा लामो समय सुत्दा आउने घाउ नआओस् भन्नका लागि उनीहरू मलाई केही समय घोप्टो पारिदिन्थे अनि फेरि दरो गरी बाँधेर उत्तानो पारिदिन्थे। जे होस्, जब मलाई भुइँतिर अनुहार पारेर घोप्टो पारिन्थ्यो, तब नर्स की सहयोगीले मेरो बाइबललाई एउटा सानो मेचमा राखिदिन्थिन् जहाँ म आफ्नो दाँतले च्यापेको एउटा सानो लौरोको मदतले पुग्न सक्थे। त्यो अवस्थामा म आफ्नो मुखले बाइबलका पानाहरू सजिलै पल्टाउन सक्थे। मलाई जवाफहरू कहाँ खोज्ने भन्ने त थाहा थिएन, तर भजन संग्रहका पुस्तकहरूले मलाई निकै आकर्षित गरे। विशेष गरी भजन संग्रह 77 अध्यायले मलाई निकै मन्त्रमुग्ध बनायो, किनभने त्यसको शुरूमै लेखिएको छ कि परमेश्वरले सदाको निम्ति इन्कार गर्नुहुन्छ। किनभने त्यसको शुरूमै यस्तो लेखिएको छ कि परमेश्वरले सदाको निम्ति इन्कार गर्नुहुन्छ र उहाँले फेरि कहिले निगाह राख्नुहुन्न। के उहाँको अचोक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको निम्ति समाप्त भएका छन्? के परमेश्वरले दया गर्न बिर्सिनु भएको छ? के रिसाएर उहाँले आफ्नो कृपा दृष्टि बन्द गर्नुभएको छ? अहो, बाइबल त सिधै मसित बोलिरहेको थियो। लाग्यो कि यी त ठिक मेरै मनका प्रश्नहरू थिए र मलाई विश्वास गर्नै गाह्रो भइरहेको थियो कि बाइबलले मेरो भावनालाई यसरी बुझ्न सक्छ। मानौ यसले मेरो भित्री अवस्थालाई ठ्याक्कै चिनेको थियो। जब मैले भजन संग्रह 77 अध्याय पढे, मैले त्यो भजनको शुरूमा सोधिएका ती 7 लगातारका कड़ा प्रश्नहरूसँग आफूलाई पूर्ण रूपमा जोडेर हेरे र समय बित्दै जाँदा मैले बुझ्दै गए कि भजन संग्रह 77 व्यक्त गरिएको पीड़ा एउटा ईश्वरीय प्रकारको पीड़ा थियो। यो भक्तिपूर्ण थियो किनभने ती हृदय चिरिने प्रश्नहरू परमेश्वरतर्फ सोधिएका थिए, आफ्नो भित्री मनतर्फ होइन। किनभने प्रश्नहरू आफैतिर फर्काउँदा निराशा अझ बढ़ी गाढ़ा हुन्छ। बरु ती प्रश्नहरू परमेश्वरका लागि थिए, जुन कति अनौठो कुरा हो, किनभने हाम्रा इमानदार प्रश्नहरूले वास्तवमा प्रभुको आदर गर्छन्। र तपाई परमेश्वरलाई त चिन्नुहुन्छ नि, जब हाम्रा चुनौती र प्रश्नहरू इमानदार र हृदयदेखिकै हुन्छन्, तब उहाँले तिनको जवाफ दिन निकै मन पराउनुहुन्छ। भजन संग्रह 34 अध्यायले भन्छ, चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। विस्तारै हिउँदमा लामो निद्रा परेको कुनै जनावर बिउजिए झै अस्पतालको त्यो स्ट्राइकर फ्रेममा पल्टिरहँदा म आत्मिक रूपमा बिउजन थाले। मेरो हृदयमा केही हलचल भयो, त्यो आशातर्फको एउटा बलियो आकर्षण थियो। त्यसैले मेरा मित्र, यदि तपाई वा तपाईले चिन्नु भएको कोही व्यक्ति आज निराशाको विरूद्धमा संघर्ष गरिरहनु भएको छ भने, यदि चारैतिर अन्धकार मात्र देखिन्छ भने, भजन संग्रह 77 अध्यायमा भजनकारले देखाएको उदाहरणलाई पछ्याउनुहोस्। परमेश्वरतर्फ सोधिएका हृदय चिरा पार्ने प्रश्नहरू नै उहाँलाई भेट्ने एउटा माध्यम हुन्। यो आफैलाई एउटा यस्तो मात्र व्यक्ति कहाँ सुम्पने बाटो हो जसले वास्तवमा तपाईँको कठिन परिस्थितिमा केही गर्न सक्नुहुन्छ। यदि आज तपाईँ निराश हुनुहुन्छ भने भजन संग्रह 77 अध्यायलाई एउटा यस्तो बाटोको रूपमा प्रयोग गर्नुहोस् जसले तपाईँलाई अन्तत परमेश्वरका मार्गहरू बुझ्ने एउटा गहिरो इच्छातिर डोर्याउनेछ। जब तपाईँ भजन संग्रह 77 अध्यायको माध्यमबाट परमेश्वरसँग सिधा सम्पर्क जोड्नुहुन्छ तब तपाईँको जीवनमा केही अद्भुत कुरा अवश्य घट्नेछ। यसलाई आजै पढ्नुहोस् र आफ्नो हृदयमा आउने परिवर्तनलाई महसुस गर्न सुरु गर्नुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802-0848-70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन। यसो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह, म सृजना पोखरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्युज एफएम 105.1 मेगाहर्जमा।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
5: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: जय मसी तथा नमस्कार भाइ बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8 देखि 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Good News FM 105.1 MHz.
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
2: यहाँ बाइबल, भजन गीत र सेवाकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभुभोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: अधिक जानकारीका लागि
2: मोबाइल 9841939980 9841939980।
1: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।
3: जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सन्ध्याजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। र सोमबारको बिहान यसै समयमा सुर संगीत आउने गर्दछ। सुर संगीतको विषयमा हामी कुराकानी गर्ने गर्दछौ। गीत संगीतबाट परमेश्वरको महिमा गर्न सकिन्छ। मेन उद्देश्य भनेको चाहिँ परमेश्वरले दिनुभएको वरदान हो गीत संगीत। जसले चाहिँ परमेश्वरको महिमा गर्छ भने चाहिँ त्यस्ता गीत संगीतहरू जसले चाहिँ परमेश्वरको प्रेमको बयान गर्छ अथवा परमेश्वरको विषयमा चाहिँ वर्णन गर्दछ, उहाँको महिमा गर्दछ, उहाँको होइन उहाँले दिनुभएका वचनहरूलाई उनेर बनाएको गीत संगीत हो भने चाहिँ यस्तो संगीतबाट चाहिँ हामीले परमेश्वरको नजिक जान सकिन्छ र परमेश्वरको महिमा गर्न सकिन्छ र तपाईँ र मेरो संगतिको साथी पनि गीत संगीत बन्न सक्छ भन्ने उद्देश्यको साथ हामीले यो कार्यक्रम लिएर आइरहेका छौं र हामीलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ। र एउटा कुरा मैले प्राय तपाईँहरूसँग भनिरहने कुरा चाहिँ म त्यस्तो राम्रो गीत गाउने व्यक्ति होइन, गीत लेख्ने पनि त्यस्तो व्यक्ति होइन, र पनि मलाई गीत संगीत चाहिँ एकदमै धेरै मनपर्छ। म टाइम टाइममा आफू एक्लो हुँदा गीत संगीत एकदमै धेरै सुन्ने गर्छु र गीत संगीत एकदम गुनगुनाउने पनि गर्छु। मलाई एकदमै धेरै मनपर्छ र मेरो आफ्नो व्यक्तिगत अनुभवमा पनि गीत संगीतबाट चाहिँ मलाई परमेश्वरको नजिक जान, आराधना गर्न, उहाँको एकदमै भनौँ न उपस्थितिको महसुस गर्न चाहिँ एकदमै भनौँ न सहजता भएको जस्तो महसुस हुन्छ मलाई चाहिँ। होइन एकदमै मिठो स्वर भएको भएर मात्रै होइन कि त म जस्तो स्वर परमेश्वर दिनुभएको छ त्यस्तै स्वरबाट एक्लै हुँदा पनि एक्लो महसुस हुन चाहिँ परमेश्वरको गीत संगीतले चाहिँ दिँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरूको पनि त्यस्तो अनुभवहरू हुनसक्छ, तपाईँहरूले बताउन सक्नुहुन्छ र तपाईँहरूले चाहिँ त्यो कुरा पनि बताउनुहोस् र हामीले एउटा कुरा के राख्छौँ भन्दाखेरि चाहिँ गीत संगीत एउटा भनौँ न प्रश्न तीनवटा जवाफ पनि अप्सन पनि म राख्ने गर्छु। किन भन्दाखेरि चाहिँ अर्को एउटा महत्वपूर्ण कुरा यो कार्यक्रम मार्फत के भन्न चाहन्छु भन्दाखेरि जतिजनालाई गीत गाउने वरदान परमेश्वरले दिनुभएको छ, दिनुहुन्छ, आगामी समयहरूमा दिइरहनु भएको छ, अनि जतिजनाले गीतहरू लेख्नुभयो जसको कारणले गर्दा आज मैले गुनगुनाउन पाएको छु, जसको कारणले गर्दा म एकान्तमा एउटा संगतिको महसुस गर्न पाएको छु, अनि बाटोमा हिँड्दा फेरि होस् यात्रा गर्दा होस् मैले गीत सुनिरहेको छु भने उहाँहरूको लागि हामीले प्रार्थना गर्नुपर्छ, उहाँहरूलाई हामीले उत्साह दिनुपर्छ, उहाँहरूको स्वर गलाको लागि, उहाँहरूको आर्थिक कुराहरूको लागि, आत्मिक कुराको लागि, परिवारको लागि, समयको लागि हामीले उहाँहरूलाई पनि प्रार्थना गरिदिनुपर्छ। को हुनुहुन्छ त उहाँहरू भनेर हामीले उहाँहरूलाई चिन्नु पनि आवश्यक छ भन्ने उद्देश्यको साथ हामीले एउटा प्रश्न गीतसँग सम्बन्धित नै राख्ने गर्छौं र तीनवटा जवाफ चाहिँ हामी अप्सनमा राख्ने गर्छौं। मिल्दोजुल्दो अप्सनहरू राख्छौं, तपाईँहरूले त्यो मध्येमा एउटालाई रोज्नुपर्ने हुन्छ र एउटा चाहिँ राइट आन्सर हुन्छ। जसले राइट आन्सर बताउनुहुन्छ यहाँहरूमध्ये एकजनालाई चाहिँ हामी विनर पनि बनाउने गर्छौं र यहाँलाई हामीले आकर्षक गिफ्ट ह्याम्पर दिने प्रयास गरिरहेका छौं र यो गिफ्ट ह्याम्पर दिएर सहयोग गर्नुभएको छ हामीलाई वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोलले। यो चाहिँ कुपन्डोलमा पर्छ र यहाँ चाहिँ तपाईँले बाइबलदेखि, बाइबलको कभरदेखि, प्रभुभोजका सामानदेखि हामीले आर्ट पनि बजाउने गर्छौं छोटोमा र त्यहाँको विस्तृत जानकारी त्यसमा पनि रहेको छ। तपाईँलाई सहायक पुस्तकहरू होइन जस्तो कोही व्यक्तिहरूले लेखेको पुस्तकहरूबाट जसले चाहिँ बाइबललाई बुझ्न अझै सहजता बनाउँछ, तपाईँको आत्मिक जीवनलाई होइन एउटा वृद्धि हुनमा सहायता गर्छ, त्यस्तो बुकहरू पनि तपाईँले त्यहाँ पाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँले त्यहाँको कन्ट्याक्ट नम्बर थाहा पाउनु पर्यो भने चाहिँ हामीसँग पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ र विनर हुनुभयो भने तपाईँहरू जानुहोस् त्यहाँ गएर भिजिट गर्नुहोस् भनेर पनि भन्न चाहन्छु म। उहाँहरूप्रति पनि म एकदमै धेरै धन्यवादी छु। र तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ बाली बाहिरको श्रोताको लागि चाहिँ हामीले रिचार्ज कार्ड पनि राख्ने गरेका छौं। र ढिला नगरिकन आजको प्रश्नतिर हामी लागौं। आजको प्रश्न चाहिँ सदा चाहिँ प्राविधिक मित्रले नै मलाई बनाउनमा सहायता गर्नुभएको छ। र आजको प्रश्न रहेको छ, नयाँ जीवन पाउनु आज हामी सबैले यसुको साथमा बिउ छर्नु छ आज बोलको गीतमा कसको स्वर रहेको छ भन्ने रहेको छ। आज चाहिँ भने हामीले गायिका सोधेका छौ, गायिकाको नाम तपाईँहरूले बताउनु पर्ने हुन्छ। अप्सनीमा हुनुहुन्छ गायिका अन्जु पेगा, र बीमा हुनुहुन्छ गायिका सन्जु अछामी, र सीमा हुनुहुन्छ गायिका अन्जु पन्त। तीनजना हुनुहुन्छ र तीनजना गायिका मध्ये एकजनाको नामलाई तपाईँले छान्नुपर्ने हुन्छ। र हामीले यस्ता गीत संगीतहरू राख्छौं जुन चाहिँ गुड न्यूजबाट धेरैभन्दा धेरै बजिरहेका हुन्छन्, तपाईँहरूले सुनिरहनु भएको छ, तर कसले गाउनु भएको भन्ने कुरा चाहिँ तपाईँले पत्ता लगाउनु पर्ने हुन्छ। र शुरूआतमा यही गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, ध्यानसँग सुन्नुहोला यो स्वर कसको रहेको छ भने स्वर चाहिँ अलिकति सजिलो हुन्छ शब्द रचना भन्दा, त्यो कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ पत्ता पनि लगाउनुहुन्छ होला, गेस गर्नुहोस्, एउटा न एउटा मिली पनि हाल्नेछ। तपाईँहरूको सहभागिता एकदम महत्वपूर्ण छ। र यो गीतको साथ तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने तपाईँहरूसँग कुराकानी गर्नको निम्ति म आउने नै छु।

0: हजुर, निकै नै आशिषमय गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। नयाँ जीवन पाउनु छ हामीले आज, हामी सबैले यसुको साथमा बिउ छर्नु छ आज भन्ने गीतको बोल हामीले राख्यौं। यो गीतमा कसको स्वर रहेको छ, कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: जय
0: मसी। जय मसी हरिबोल ज्यू, एकदमै स्वागत छ। हजुर आरामै हुनुहुन्छ?
1: हजुर आरामै छु। हजुरले कस्तो छ?
0: हजुर म पनि ठिकै छु, अलिअलि रुगा खोकी छ, अरू त सबै नै ठिकै छ। अनि सुन्दरी जलतिरको हालखबर के छ हजुर?
1: राम्रै छ, घाम लागिरहेछ आज छ।
0: हजुर हजुर, शिव संगतिहरू त सबै नै राम्रै होला।
1: हजुर
0: हजुर, आजको प्रश्नको जवाफ दिनुहुन्छ कि प्रश्न राख्नुपर्छ? हजुर
1: प्रश्न राख्नु।
0: हजुर प्रश्न यस प्रकार रहेको छ, नयाँ जीवन पाउनु आज, हामी सबैले यसुको साथमा बिउ छर्नु छ आज, यसमा कुन गायिकाको स्वर रहेको छ? अप्सन एमा हुनुहुन्छ गायिका अन्जु पेगा, अप्सन बीमा हुनुहुन्छ गायिका सन्जु अछामी, र सीमा हुनुहुन्छ गायिका अन्जु पन्त। हजुर अप्सन सी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। अहिलेलाई भने छिटो है त हजुर। जय मसी। हजुर उहाँ हुनुहुन्थ्यो हरिबोल बुढाथोकीज्यू, सुन्दरी जलदेखि फोन गरेर साथ दिनुभएको थियो, र अप्सन सी बताएर जानुभएको छ। कतिको राइट छ कार्यक्रमको अन्तमा म बताउने छु। र हाम्रो टेलिफोन नम्बर रहेको छ 4470754, हाम्रो वाट्सएप नम्बर रहेको छ 9802344646 रहेको छ। तपाईँहरूले वाट्सएपमा म्यासेज पनि गर्न सक्नुहुन्छ, अथवा तपाईँले फेसबुकमा पोस्ट गरेको प्रश्नमा कमेन्ट पनि गर्न सक्नुहुनेछ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउनेछु।

0: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरूले फोन कल गर्न सक्नुहुन्छ। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
1: हेलो दिदी, जय मसी।
0: जय मसी अन्नाजी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ?
1: हजुर आरामै छु, राम्रै छ। तपाईँलाई कस्तो छ?
0: हजुर म पनि ठिकै छु, आरामै छु। अनि अन्नाजी, ओखलडुङ्गातिरको हालखबर के छ, के गर्दै हुनुहुन्छ हिजो आज?
1: हिजो आज यस्तै आलु खन्ने, कोदोको बिउ गोड्ने, यस्तै कामहरू छ।
0: हजुर हजुर, भनेपछि आलु खनेर आलु भित्राइरहनु भएको छ अनि कोदोको बिउहरू गोडिरहनु भएको छ।
1: हजुर, त्यस्तै कोदोको बिउहरू गोड्ने, बस्ने, बाख्रा भैँसीलाई घाँस काट्ने, हेर्ने, काम गर्ने।
0: हजुर हजुर, जे होस् त्यसरी नै तपाईँको दैनिकी बितिरहेको छ, सेवा सङ्गतिहरू पनि भइरहेको छ।
1: हजुर
0: हजुर, हाम्रो अन्नाजी एकदम ठिक हुनुहुन्छ नि अहिले?
1: हजुर ठिकै छु, हजुर राम्रै छु।
0: हजुर, हामीले तपाईँको लागि प्रार्थना गरिरहेका छौँ र सधैँभरि यसरी नै ठिक हुनुभएको होस् भन्ने पनि हाम्रो प्रार्थना छ, मेरो प्रार्थना छ। र हामी अहिले सुर सङ्गीतमा छौँ, एउटा प्रश्न सोधिरहेकी छु। नयाँ जीवन पाउनु पाउनु छ आज भन्ने गीतको बोल रहेको छ, पाउनु आज भन्ने। यो गीतमा कुन गायिकाले गाउनु भएको छ भन्ने प्रश्न रहेको छ। अप्सन एमा हुनुहुन्छ अन्जु पेगा, अप्सन बीमा हुनुहुन्छ सन्जु अछामी र सीमा हुनुहुन्छ अन्जु पन्त।
1: म अप्सन बी भन्छु नि।
0: हजुर, अप्सन बी भन्न चाहनुहुन्छ। हजुर एकदमै धेरै धन्यवाद, एकदमै धेरै खुसी लाग्यो अन्नाजी, प्रार्थना छ, मेरो प्रार्थना छ। र हामी अहिले सुर सङ्गीतमा छौँ, एउटा प्रश्न सोधिरहेकी छु। नयाँ जीवन पाउनु छ आज भन्ने गीतको बोल रहेको छ, पाउनु आज भन्ने।

0: छैन अझै उडाउँछु नै हो।
1: हजुर एकदमै खुसी लाग्यो, घरतिरै हुनुहुन्छ होला।
0: हजुर
1: हजुर हस्, धेरै धेरै धन्यवाद, यसरी नै कुराकानी गर्दै जानु होला है ल भने छिटो है त। हजुर
0: हुन्छ हजुर,
1: जयमसी जयमसी। हजुर वहाँ हुनुहुन्थ्यो अन्नाजी, हामीलाई ओखलढुङ्गादेखि फोन गरेर साथ दिनुभएको थियो। अप्सन बी सन्जु अछामी भनेर जानुभएको छ। र श्रोता हजुरहरूलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ बताउन सक्नुहुन्छ, कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
2: हेलो, नमस्ते राजु, काभ्रा विराटनगरबाट।
1: हजुर नमस्कार राजुजी, स्वागत छ हजुर, आरामै हुनुहुन्छ?
2: आरामै छु। प्रश्न भन्नुहोस्
1: है। हजुर प्रश्न रहेको छ, नयाँ जीवन पाउनु आज भन्ने गीतको बोलमा चाहिँ कुन गायिकाको स्वर रहेको छ? अप्सन एमा गायिका अन्जु पेगा, अप्सन बीमा गायिका सन्जु अछामी, अप्सन सीमा हुनुहुन्छ गायिका अन्जु पन्त।
2: यो अप्सन ए भन्छु।
1: हजुर अप्सन ए गायिका अन्जु पेगा भन्न चाहनुहुन्छ। हजुर एकदम धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। हजुर उहाँ हुनुहुन्थ्यो विराटनगरदेखि राजु काप्रा, र हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन ए बताएर जानुभएको छ। श्रोता तपाईँलाई चाहिँ कुन चाहिँ अप्सन राइट लाग्छ, नयाँ जीवन पाउनु आज, हामी सबैले येशूको साथमा बिउ छर्नु आज भन्ने गीत चाहिँ कुन गायिकाले गाउनु भएको हो, यसमा कुन गायिकाको स्वर रहेको छ, कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो नमस्ते।
1: हजुर नमस्कार हजुर, स्वागत छ हजुरलाई।
3: धन्यवाद।
1: हजुर कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
3: ए म यहाँ सर्लाहीबाट।
1: हजुर सर्लाहीबाट उपासना घिसिङ हो के
3: हो नि?
1: उपासना नै बोल्नु भएको
3: हो, चिन्नु भएन र?
1: हजुर चिने मैले, र पनि कहिले काहीँ हामीलाई अब त्यो स्वरहरूमा अर्को अर्कै आइरहेको जस्तो हुन्छ कि कहिले काहीँ। उपासनाजी आरामै हुनुहुन्छ हजुर?
3: हजुर ठिकै छु।
1: हजुर के गर्दै हुनुहुन्छ अहिले?
3: यतिखेर त घरतिरै बसी बसाइ छ, गर्मी छ, शीतल खोज्ने बस्ने।
1: शीतल चाहिँ घरभित्रै हुन्छ होला?
3: शीतल घरभित्रै हो, हाम्रो यतातिर चाहिँ यो चौताराहरू वर्षितलको रुखहरू पाइँदैन।
1: ए हो र? हजुर रोप्नु हुँदैन कि हुँदैन त्यहाँ?
3: रोप्यो भने त हुन्छ होला, तर रोपेको छैन। रोपेको पनि अब ठुलो भएर काटेर खालि बजारमा पर्ने, कहिले कहिले गाउँभित्र घर छोप्यो भनेर गाली गर्छन् है।
1: ए हो र? नत्र भने त एकदमै राम्रो कुरा हो नि त, होइन शीतलताको लागि चाहिँ।
3: अब यो रोड छोइसकेको सबै, अब रोडकै मान्छेले काटिसक्यो, बजारतिरको चाहिँ अब जति ठुलो भयो उतै झाँगिँदै जान्छ, त्यही भएर बजारको मान्छेले पनि काटेर थाल्छ।
1: ए भनेपछि अब घरको आफ्नो आफूलाई मात्रै रोप्नु पनि मिल्दैन, त्यो त फेरि ठुलो हुन्छ होइन?
3: हाम्रो चाहिँ बजारमा घर हो होइन, गाउँतिर
1: होइन। ए हजुर हजुर, ए हजुर सर्लाहीको बजारमै पर्छ तपाईँहरूको? ए हजुर हजुर, जे होस् अब राम्रोसँग केयर गर्नुहोला, गर्मी अब कसरी शीतल हुन्छ भन्दा अहिलेको त फ्यानहरू छ के के छ होइन, त्यसमै पनि अब शीतलता हुन्छ, के गर्नु, जुन ठाउँमा परमेश्वर राख्नु भएको छ त्यो ठाउँ नै हाम्रो लागि हो। र उपासनाजी आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ? हजुर आजको प्रश्न रहेको छ, नयाँ जीवन पाउनु आज, हामी सबैले येशूको साथमा बिउ छर्नु छ आज भन्ने गीतको बोल रहेको छ। यो गीतमा कुन गायिकाले स्वर दिनु भएको छ? अप्सन एमा अन्जु पेगा, अप्सन बीमा सन्जु अछामी, सीमा चाहिँ अन्जु पन्त हुनुहुन्छ। हजुर अप्सन बीको सन्जु अछामी भन्नुभयो। हजुर एकदमै खुसी लाग्यो उपासनाजी हजुरसँग कुराकानी गर्नु पाउँदा, धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। अहिले भने छिटो है त हजुर।
3: नमस्ते।
1: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो उपासनाजी, सरलाईदेखि फोन गरेर साथ दिनुभएको थियो, निकै नै आशुषमय कुराकानीहरू भयो। र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
4: हजुर म्याम।
1: हजुर लक्ष्मीजी।
4: हजुर म्याम।
1: हजुरलाई एकदमै स्वागत छ, हजुर आरामै हुनुहुन्छ?
4: एकदम आरामै छु, परमेश्वरको अनुग्रह कृपाले, अब हजुरहरूको प्रार्थनाले, एकदमै मण्डलीको प्रार्थनाले एकदम ठिकै छौँ। हजुरलाई कस्तो चिन्छ गुड न्युज एफएम परिवारलाई?
1: हजुर म चाहिँ ठिकै छु, रुगाखोकीले अलिकति ग्रसित छु, र हामी सबैजना चाहिँ आरामै छौँ भन्नुपर्छ। कसै कसै चाहिँ हामी यहाँ भएको कतिजना मध्येमा चाहिँ अलिकति बिसन्चो पनि छौँ अहिलेको सिजनले गर्दा होला, रुगाखोकी घाँटी दुख्ने यो चाहिँ भइ नै रहेको छ। र लक्ष्मीजी रामकोट काल खबर के छ भने तपाईँको सेवा सङ्गतिहरू कस्तो भइरहेको छ?
4: हजुर म्याम सेवा सङ्गतिहरू ठिकै छ, यो पसलको कारण अब त्यति जति हिँड्नु पर्ने थियो त्यति

0: नसकिरहे छैन म्याम. अब यही पसलमै बस्ने बुझ्नु व्यसन सुन्ने
1: हजुर, यो पनि एउटा ठुलो संगति हो. हामीलाई परमेश्वरले दिनुभएको फरक फरक किसिमको कामहरू छ होइन. कसैलाई पसल दिनुभएको छ, त्यो पसल भएन भने फेरि अरूले के खानु होइन, कहाँ गएर किन्नु, अनि त्यो पनि एउटा परमेश्वरले मिलाएर दिनुभएको छ. र हजुरले हामीसँग सेवकाय संगति गरिरहनु भएको छ, फेरि त्यहीँ बसेर प्रार्थना पनि गर्न मिल्छ. त्यो भएको भएर त्यसमै धन्यवादी हुनुपर्छ हामी जस्तो लाग्छ मलाई. तपाईँलाई जे दिनुभएको छ असल कुरा दिनुभएको छ. र हजुर लक्ष्मीजी, अनि आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
0: म्याम, म चाहिँ अप्सन अब भन्ने हो, परमेश्वरको महिमा भएको ट्राई गर्ने
1: हो नि. हो नि, एकदमै राम्रो कुरा हो.
0: हजुर हजुरहरूसँग सहभागी भएर बोल्नु नै परमेश्वरको महिमा भएको.
1: हजुर एकदमै धेरै धन्यवाद यसको लागि. हजुर अप्सन ए गिज गर्न चाहनुहुन्छ, एकदमै खुसी लाग्यो, धेरै धन्यवाद. अहिले भने छ त है त हजुर. हजुरलाई पनि हजुर, उहाँ हुनुहुन्थ्यो रामकोटदेखि लक्ष्मीजी. र अलिकति छोटो छोटो कुराकानी गर्ने प्रयास गर्दैछु म, किनकि अलिकति घाँटी अथवा खोकीको कारणले गर्दा तपाईँहरूसँग कुराकानी गर्दै अलिकति ब्रेक लिँदै गर्नुपर्छ होला. र कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ. हेलो
2: हेलो
1: हजुर, जयमसी कुमारजी स्वागत छ हजुरलाई. हजुर आरामै हुनुहुन्छ?
2: एकदमै आरामै छौँ, सन्चै सुबिस्तै छौँ हजुर. प्रार्थनाले गर्दा है, अनि श्रोताहरूको प्रार्थना, साथी सङ्गीको प्रार्थनाले गर्दा है, अनि परमेश्वरको छोरा छोरीको अगुवाचन सबैले गरिदिनु भएको प्रार्थनाको एकदमै यो
1: खुसी लाग्यो. एकदमै गुड न्युज सुनाउनु भएको लागि एकदमै धेरै धन्यवाद. यसरी नै सुस्वास्थ्यमा रहनु होला.
2: अनि म्याडम के गर्नु, हाम्रोमा त मेरोमा चाहिँ अहिले यो एफएम सुन्नु सकिरहेका छैन हो म्याडम. अनि एकदमै यो कसो हो के हो, नेटै ठ्याक्कै चलेको छैन हो.
1: के भएको छ, व्हाट्सएपमा गरिरहनु भएको छैन हजुरले कल?
2: हजुर हजुर, यो चाहिँ खालि अडियो कलबाट बात गर्नु मात्रै चाहिँ पाइरहेको छौँ कि.
1: हजुर हजुर,
2: र यता पर्सनल चाहिँ राम्रोसँग यता आफ्नो चाहिँ सुन्नु चाहिँ पाइएन हो.
1: हजुर,
2: र त्यही कारणले गर्दाखेरि चाहिँ अब कतिखेर के आउँदैछ, के हुँदैछ, कसो हुँदैछ सुन्नु पाइँदैन हो.
1: हजुर,
2: र यो खालि कल मात्रैबाट मात्रै यहाँ सुन्दैछु अहिले म्याडमहरू बोलेको पनि है. अनि परमेश्वरको छोरा छोरीहरू है, श्रोता साथीहरू सबै बोलेको सुनिरहनु हुँदैछ यसबाट है. अहिले मात्रमा मैले कल गरेँ कि, कल गर्दाखेरि चाहिँ उहाँ चाहिँ को बोल्नु हुँदै थियो, अनि उहाँको भोइस सुन्नु पायौँ. एकदमै धन्यवाद, सुन्दर दिन समयहरू हामीले पाउन सक्यौँ, जीवन पाउन सक्यौँ. एकदमै परमेश्वरलाई धन्यवाद है हजुर.
1: हजुर एकदमै खुसी लाग्यो तपाईँहरूको सेवा सङ्गति, अनि तपाईँहरूको जीवनमा परमेश्वरले एकदम आशिष दिनुभएको होस्.
2: हिजोको दिनमा है सेवाहरू सत्सङ्ग गयौँ है मन्दिर, अनि अहिले आज चाहिँ अब बाबरको सङ्गति थियो हो. हजुर जति थियो र अब म जानु पाइनँ, र वस्तुहरूको घाँस कटाइले
1: गर्दाखेरि हामी जहाँ छौँ त्यही भएर परमेश्वरको महिमा गर्न सक्छौँ नि त हामीले, होइन? कारणवश हजुर जान पाउनु भएन भने त्यही नै वस्तु भाउको हेरचाह गर्दै घाँस काट्दै पनि हामीले परमेश्वरको महिमा गर्नुपर्छ. गरी पनि रहनु भएको छ तपाईँले, कहिलेकाहीँ घाँस काट्दैछु भनेर पनि फोन गर्नुहुन्छ होइन. एकदम खुसी लाग्छ किनकि हामीले परमेश्वरको महिमा गर्नको लागि केही कुराले पनि रोक्दैन नि त, होइन? जहाँ भए पनि हामीले समय चाहिँ खेर फाल्नु हुँदैन यतिकै.
2: हजुर, कहीँ भएर पनि अब कुनै जग्गामा मौका पाइन र अब यस्तो समय मिलेन भनेको अर्को जग्गाबाट पनि अब यसो
1: हो नि
2: है महिमाहरू सुन्नु पाएँ धेरै जीवनमा खुसी
1: एकदमै आशिषमय कुरा हो. परमेश्वरले हामीलाई जे दिनुभएको छ त्यही नै बसेर त्यहीबाट नै परमेश्वरको महिमा गर्नु चाहिँ फेरि हामीलाई परमेश्वरले पनि सहायता गर्नुहुन्छ. एकदम खुसी लाग्यो कुमारजी. हजुर एकदम खुसी लाग्यो. हजुर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ?
2: यो नेपालपट्टिको जति पनि यो जुन चाहिँ अप्सनहरू छ यो कुनै पनि चल्नु सकेको छैन मेरोमा हो, र मेरो मोबाइल चाहिँ फेरि 2G छ कि त्यही भएर नमिलेको हो कि कसो हो, त्यो एप्सले काम नगरेको होला है। र सिक्किमबाट अर्जुन प्रधानले त भन्नु हुँदै थियो उहाँ उसकोमा त चलिरहनु भएको छ भनेर अस्ति भन्नु हुँदै थियो,
1: अन्त
2: उहाँ कतै 4G हुनुहुन्छ कि 4G छ कि 5G छ कि कसो छ हो, र त्यही भएर चाहिँ त्यो चल्दैछ भन्नु हुँदै थियो। मेरोमा चाहिँ अहिले यो 2G छ मेरो मोबाइल चाहिँ कि त्यही भएर नचलेको जस्तो लाग्यो। अब सन्तोष छ एकदमै, परमेश्वरलाई धन्यवाद भएको छ, कुनै दिन त
1: पक्कै पनि चल्नेछ कुनै दिन चाहिँ। र एकदमै धेरै खुसी लाग्यो आज हामी सुर संगीतमा छौँ, एउटा प्रश्न मैले सोधिरहेकी छु, एउटा अप्सन छान्न सक्नुहुन्छ हजुरले?
2: हजुर,
1: अप्सन सीमा हुनुहुन्छ, अन्जु पन्त हुनुहुन्छ, र एकदम धेरै खुसी लाग्यो तपाईँ जहाँ हुनुहुन्छ त्यही नै परमेश्वरले आशिष दिनु भएको छ, जे गरिरहनु भएको छ त्यसमा पनि, र यसरी नै कुराकानी गर्दै गर्नु होला ल भने छुटौँ है त हजुर। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो कुमार रायज्यू भारतको पुणेबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र अप्सन सी बताएर जानुभएको छ, र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीत पछि भने म आउनेछु।

0: हजुर, निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत म ज्ञान हो, तपाईँहरूलाई साथ दिइरहेकी छु र तपाईँहरूले पनि साथ दिन सक्नुहुन्छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: हजुर नमस्ते।
0: हजुर नमस्कार। हजुर प्युठानबाट ऋषि रामजी हो। आरामै हुनुहुन्छ ऋषि रामजी हो? हजुर, हामी पनि एकदमै आरामै छौँ। के छ तपाईँहरूकोतिरको हालखबर? हजुर, अहिलेको समय गर्मीकै मौसम छ है। आजको प्रश्न भन्नुपर्छ कि हजुर उत्तर बताउनुहुन्छ? अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। अहिले भने छिटो है त हजुर। नमस्कार। हजुर, उहाँ हुनुहुन्थ्यो प्युठानदेखि ऋषि राम पाण्डेज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो। अप्सन बी बताउनु भएको छ, यसरी कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
2: हजुर नमस्कार।
0: हजुर नमस्कार, स्वागत छ, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
3: धन्यवाद, म पर्वतदेखि राधाराम आचार्य।
0: हजुर राधारामजी, हजुर आरामै हुनुहुन्छ?
3: म एकदम ठिक छु हजुर। नि
0: हजुर, म एकदमै आरामै छु। अनि आजको प्रश्न सुनिसक्नु भयो हजुरले?
3: हजुर मैले सुनिसकेँ।
0: कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ?
3: अप्सन बी।
0: अप्सन बी भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, छिटौँ है त अहिलेलाई।
2: हजुर
0: नमस्कार। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो राधाराम आचार्यज्यू र उहाँले अप्सन बी बताएर जानुभएको छ। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
4: हजुर नमस्कार।
0: नमस्कार हजुर, स्वागत छ, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
4: सबिन तामाङ खोटाङबाट।
0: हजुर सबिनजी, हजुर आरामै हुनुहुन्छ?
4: हजुर आरामै छौँ। हजुर कस्तो छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ। अनि हिजो आज के गर्दै हुनुहुन्छ सबिनजी?
4: हिजो आज खासै केही छैन भनौँ न।
0: हजुर गर्मी चाहिँ गर्मी नै छ होला।
4: हजुर गर्मी गर्मी छ भनौँ न।
0: हजुर सबिनजी, अनि आजको प्रश्न राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ? हजुर प्रश्न यस प्रकार रहेको छ, नयाँ जीवन पाउनु आज हामी सबैले यीशुको साथमा बिउ छर्नु छ आज भन्ने गीतको बोल कुन गायिकाले गाउनु भएको हो? अप्सन एमा हुनुहुन्छ गायिका अन्जु पेगा, अप्सन बीमा हुनुहुन्छ गायिका सन्जु अछामी, अप्सन सीमा हुनुहुन्छ गायिका अन्जु पन्त। हजुर अप्सन सी अन्जु पन्त भन्न चाहनुहुन्छ? हजुर एकदमै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभयो। अहिले भने छिटौँ है त हजुर। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङज्यू खोटाङदेखि फोन गरेर साथ दिनुभएको थियो। कोही श्रोता आइसक्नु भएको छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो, हेलो,
5: हेलो,
0: हजुर नमस्कार। हजुर
5: नमस्कार।
0: हजुर स्वागत छ, कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ?
5: पर्वतदेखि शोभा आचार्य।
0: शोभाजी हजुर आरामै हुनुहुन्छ?
5: हजुर आरामै।
0: हजुर आजको प्रश्न भन्नुपर्छ कि उत्तर बताउनुहुन्छ? हजुर
5: उत्तर भन्छु।
0: हजुर कुन चाहिँ अप्सन भन्न चाहनुहुन्छ?
5: सी।
0: अप्सन सी भन्न चाहनुहुन्छ। एकदम धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। हजुर छिटो है त, नमस्कार हजुर। हजुर उहाँहरू पर्वतदेखि शोभा आचार्य र यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोन नम्बर, हाम्रो वाट्सएप नम्बर एकदमै खुला रहेको छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
6: हजुर नमस्ते।
0: नमस्कार हजुर, रमाजी बोल्दै हुनुहुन्छ?
6: हजुर हजुर
0: हजुर आरामै हुनुहुन्छ?
6: हजुर आरामै छु। अनि
0: हजुर हामी पनि एकदमै आरामै छौँ। र रमाजी आजको कार्यक्रम सुन्दै हुनुहुन्छ?
6: हजुर सुन्दैछु, तर अलिक गाह्रो गाह्रो भयो आज
0: चाहिँ। हजुर केही छैन, एउटा अप्सन छान्न सक्नुहुन्छ, तिनवटा अप्सन मध्ये कुन चाहिँ अप्सन छान्न सक्नुहुन्छ?
6: म अप्सन एक अन्जु पेगा भन्छु।
0: हजुर अन्जु पेगा भन्न चाहनुहुन्छ?
6: हजुर।
0: हजुर एकदमै धेरै धन्यवाद सहभागिताको लागि, धेरै खुसी लाग्यो फोन गरेर साथ दिनुभयो, छिटो है त अहिलेलाई। हजुर नमस्कार हजुर।
6: हजुर
0: नमस्ते। हजुर हुनुहुन्थ्यो रमा सापकोटाज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र अप्सन ए अन्जु पेगा भनेर जानुभएको छ। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ, हाम्रो टेलिफोन नम्बर एकदमै खुल्ला रहेको छ। र यसो मेरो गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउनेछु।

0: अजनकेनिया स्विसमै गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम सुर संगीत। तपाईँहरूले फोन कल गर्न सक्नुहुनेछ। क्विस राज आइसक्नु भएको छ, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो,
1: हजुर जय मसी, हजुर स्वागत छ। धर्मेन्द्रजी बोल्दै हुनुहुन्छ।
2: हजुर, धेरै धेरै धन्यवाद छ चिन्नु भएकोमा।
1: हजुर धर्मेन्द्र पासवानज्यू, हजुरलाई एकदम स्वागत छ। हजुर आरामै हुनुहुन्छ?
2: धेरै धेरै धन्यवाद छ, म आरामै छु अनि हजुरलाई?
1: हजुर म चाहिँ ठिक ठिकै छु, रुगा खोकी लागि नै रहेको छ अहिलेको मौसमले गर्दा होला। र तपाईँहरूकोतिर
2: लाखको कामना छ, परमेश्वर दिनुहोस्,
1: प्रार्थना गरिदिनु होला एकदमै छिटो चङ्गाई हुन सकोस् भनेर। एकदम लामो समयदेखि म यो रुगा खोकीसँग जुधिरहेको छु। हजुर अनि तपाईँहरूकोतिर कस्तो छ? हजुर हजुर
2: छिट्टै नै रुगा खोकी छुटकारा पाउनुहोस् परमेश्वर।
1: हजुर एकदम धेरै धन्यवाद तपाईँको प्रार्थनाको लागि। अनि धर्मेन्द्रजी तपाईँकोतिरको सेवकाईहरू अनि के कस्तो चलिरहेको छ?
2: एकदम राम्रो छ, यो विरोधहरू गर्छन् अब जातिहरू।
1: हजुर हजुर जे होस् गरिरहनु भएको छ। र आजको प्रश्न सुनिसक्नु भयो कि उत्तर बताउनुहुन्छ?
2: सुन्दैछु म, एक नम्बर कुरा दिनु न।
1: हजुर अप्सन ए भन्न चाहनुहुन्छ?
2: हजुर
1: हजुर धर्मेन्द्रजी फोन गरे साथ दिन भयो, एकदमै खुसी लाग्यो, धेरै धेरै धन्यवाद। अहिले भने छिटो है त। हजुर हजुर जय मसी,
0: हजुर धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवानज्यू, हामीलाई अप्सन ए बताएर जानु भएको छ। कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो जय मसी,
0: जय मसी पम्फाजी, स्वागत छ हजुरलाई।
3: धन्यवाद। हजुर सर सन्चो हुनुहुँदो रहेछ होइन?
0: हजुर सन्चो नभएको भन्नाले त्यस्तो धेरै पनि होइन, तर जो सब बोल्दाखेरि खोकी चाहिँ लागिरहेको छ मलाई, रुगा खोकी चाहिँ यसो आज एकदमै धेरै छ, निको हुँदै फेरि लाग्दै गरिरहेको छ, हेर्नु न यो पालि चाहिँ। हजुर अनि
3: प्रार्थना गरिरहेछौँ हामी, निराश नहुनु होला।
0: हजुर एकदम म निराश भएको छैन, तपाईँहरूको यति धेरै माया वास्ता छ। अनि पम्फाजी अनि हजुर कस्तो हुनुहुन्छ, हजुरको आमा कस्तो हुनुहुन्छ, अनि तपाईँतिरको संगतिहरू त्यतातिरको वातावरणहरू कस्तो भइरहेको छ अहिले?
3: मौसम चाहिँ अहिले घाम लागेछ, हिजो चाहिँ अलिअलि पानी पर्ला जस्तो भयो, आमाको हाल चाहिँ दिहालै जस्तो, एउटा खुट्टा पाकेर पिप निस्किरहेछ पैतालापट्टि, एउटा खुट्टामा चाहिँ किरा परेछ हिजो।
0: ए हजुर,
3: त्यो किराहरू त्यो आरूको पातहरू हालेर दुई तिन चोटि हालिदिए अनि त्यो किराहरू झारेर जे होस् अहिले चाहिँ किरा चाहिँ देखे होइन, अलि घाउ कम भएको आमालाई चाहिँ त्यस्तै हो, एउटा खुट्टा चाहिँ त्यो पाकेर पिपहरू निस्किरह। मलाई पनि ठिकै छ अहिले, सङ्गति भन्नु अहिले अब पास्टर बा पास्टर आमा आएर प्रार्थना गरेर जानुभयो, अब म चाहिँ सङ्गतिहरू हिँड्न पाएको छैन अहिले।
0: हामी प्रार्थनामा याद गर्नेछौँ, सुनिरहनु भएको श्रोताको लागि पनि एकदम अनुरोध छ, उहाँहरूले पनि प्रार्थना गरिदिनु होला आमाको लागि होइन, जुन अवस्थाबाट भएर
3: त्यो घाउहरू नसरेको होस् भनेर सबैजनाले प्रार्थना सम्झिदिनु होला। अब परमेश्वरको बदनाम हुन्छ, उसै त परमेश्वरमा चर्चमा गएर यस्तो भएको, आमालाई बालाई त्यस्तो भएको त्यही भएर भन्ने कुराहरू गर्दै हुँदै छिमेकीले होइन, अब परमेश्वर जान्नुहुन्छ नि होइन, उहाँको योजनाहरू के छ हाम्रो जीवनमा होइन, उहाँको योजनालाई कसैले पनि विफल पार्न सक्दैन।
0: हजुर हो नि हो नि, हामीले प्रार्थना गरिरहेका छौँ, अझै पनि हामी प्रार्थनामा एड गर्नेछौँ आमाको लागि, तपाईँको लागि, परमेश्वरले त्यो सामर्थ्य शक्ति अनि चङ्गाई दिनुभएको होस्। र जे होस् तपाईँले जुन गरिरहनु भएको सेवा छ, सेवकाई छ, त्यो एकदमै ठुलो सेवकाई छ, परमेश्वरले एकदमै धेरै आशिष दिनुभएको छ पम्फाजी, निराश नहुनु होला, निराश त पक्कै पनि हुन्छ होला होइन, त्यहाँ बसिरहँदा गरिरहँदा मानिसहरूको कुराहरू सुन्दै गर्दा, र पनि परमेश्वरले आशिष र सामर्थ्य दिनुभएको होस्। अनि आज हामी यो
3: परमेश्वरको वचनहरू सम्झ्यो भने चाहिँ एकदमै उत्साह हुन्छ, हामी वचनद्वारै बाँचे त हो नि।
0: हजुर हो नि हो नि, एकदमै उत्साहको कुरा हो यो वचन,
3: आशा दिने हुने परमेश्वर हुनुहुन्छ, जीवित परमेश्वरलाई पाएको कारणले अब कति समयमा निराश पनि आउँछ, विभिन्न आउँछ, परमेश्वर नडरा निराश नहो होइन, तेरो साथमा म छु, जहाँ गए तापनि सफल हुनेछ भन्नुभएको छ, त्यो वचनहरू एकदमै याद आउँछ। परमेश्वरलाई पनि धन्यवाद, निराशहरू भएको छैन मिस।
0: हजुर, परमेश्वरले एकदमै शक्ति दिनुभएको होस्। हाम्रो प्रार्थनामा हुनुहुन्छ तपाईँ, तपाईँको आमाको लागि पनि हामी प्रार्थनामा याद गर्नेछौँ। अनि आज हामीले एउटा प्रश्न राखिरहेका छौँ, एउटा अप्सन तपाईँले छान्न सक्नुहुन्छ। हजुरको लागि प्रश्न राख्न चाहन्छु। नयाँ जीवन पाउनु छ आज हामी सबैले, यीशुको साथमा बिउ छर्नु छ आज भन्ने गीतको बोल रहेको छ। यसमा चाहिँ गायिकाको स्वर रहेको छ। अप्सन एमा अन्जु पेगा, अप्सन बीमा सन्जु अछामी, अप्सन सीमा अन्जु पन्त हुनुहुन्छ। हजुर, बी गेस गर्न चाहनुहुन्छ यस्तो व्यस्तताको बावजुद पनि, अनि यस्तो अवस्थामा पनि तपाईँले हामीलाई उत्साह दिइरहनु भएको छ, सहभागी जनाइरहनु भएको छ। एकदमै परमेश्वरले आशिष दिनुभएको होस्। धेरै धन्यवाद दिन्छु म पनि तपाईँप्रति, धेरै धन्यवाद दिन चाहन्छु। रहिला भने छुटौँ है त।
3: हुन्छ मिस, जय मसी।
0: जय मसी। हजुर, उहाँ हुनुहुन्थ्यो पम्पा गोपालीज्यू। हामीलाई विभिन्न किसिमको अवस्थाहरूबाट भएर परमेश्वर लिएर जानुहुन्छ, त्यो क्रममा सधैँभरि राम्रो अथवा सुख हुन्छ भन्ने पनि छैन, होइन। त्यो समयले पनि भनौँ न केही कुरा सिकाइरहेको हुन्छ। त्यो उहाँको लागि पनि हुनसक्छ, अरूको लागि पनि हुनसक्छ। त्यो समयमा अटल रहनु, स्थिर रहनु एकदमै ठूलो कुरा हो अयुगको जीवनमा, होइन। हामी हेर्छौँ भने उनले खबेटाले आफ्नो घाउहरू कनाएको पनि एक्जाम्पल परमेश्वरले यत्तिकै राख्नु भएको होइन। यस्तो परिस्थितिमा पनि परमेश्वर चाहिँ हुनुहुन्छ है भन्ने विश्वास चाहिँ राख्नु चाहिँ सबभन्दा ठूलो कुरा हो। त्यो समयमा चाहिँ मानिसले परमेश्वरलाई छोड्छ कि छोड्दैन, उनीहरूले चाहिँ मेरो विश्वासलाई थाम्छ कि थाम्दैन भन्ने कुरा सबभन्दा ठूलो कुरा हो। र त्यो परीक्षा अथवा त्यो अवस्थाबाट पार भइसके पछाडि फेरि परमेश्वर दिनुभएको दोब्बर आशिषको विषयमा हामीलाई थाहा छ नि त, होइन। त्यो कारणले गर्दा परमेश्वर सबै कुरा परमेश्वरको वचनमा राखिदिनु भएको छ। यस्तो अवस्था मानिसको कारणले गर्दा होइन, अनि परमेश्वरले चाहिँ केही सिकाउँदै हुनुहुन्छ है भन्ने कुरा पनि हो। यसलाई हामीले मनन गर्नुपर्छ। कोही स्वात आइसक्नु भएको छ टेलिफोन सम्पर्कमा, आउनु हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
4: हेलो दिदी, नमस्कार।
0: नमस्कार हजुर, उमेश जी स्वागत छ हजुरलाई।
4: धन्यवाद
0: हजुर, आरामै हुनुहुन्छ?
4: आरामै छु, राति पानी परेको अहिले मौसम ठिक छ, अब यही हो।
0: ए हजुर,
4: राम्रो गर्मीको मौसममा।
0: हजुर, गुड न्युज रहेछ, एकदमै राम्रो। गर्मीमा शीतल रहेछ, होइन। र उमेश जी, आजको प्रश्न हजुरको लागि राख्नुपर्छ कि उत्तर बताउनुहुन्छ?
4: अहिले मैले हेरिसकेँ, सुनि पनि सकेँ, अप्सन ए भन्छु।
0: हजुर, अप्सन ए भन्न चाहनुहुन्छ अन्जु पेगा। हजुर, एकदमै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभयो। छिटो भयो त अहिलेलाई। हजुर, हुन्छ हस्। उहाँ हुनुहुन्थ्यो उमेश रेग्मीज्यू, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, अप्सन ए बताएर जानुभएको छ। र अब हामी एउटा मात्रै फोन कल लिनेछौँ, त्यस पछाडि फेसबुकको श्रोताहरूको पनि हामी कमेन्टहरू पढ्नेछौँ, र को चाहिँ विनरहरू हुनुभयो भनेर गोला प्रसादद्वारा चाहिँ म आउनेछु। अनुसार उहाँलाई स्वागत गर्नेछौँ। हेलो,
5: नमस्कार।
0: हजुर नमस्कार, हजुर कुथाबाट को बोल्दै हुनुहुन्छ?
5: गोविन्द तरे पर्वतमा।
0: हजुर गोविन्दजी, हजुर आरामै हुनुहुन्छ? हजुर, हामीसँग समय धेरै छैन, अप्सन कुन चाहिँ भन्न चाहनुहुन्छ?
5: अप्सन ए।
0: हजुर, अप्सन ए भन्न चाहनुहुन्छ। एकदमै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो, छुटौँ है तहरूलाई। हजुर नमस्कार, हजुर उहाँ हुनुहुन्थ्यो गोविन्द आचार्य। र एउटा गीतको साथ दिन चाहन्छु, गीत पछि भने म आउने नै छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: हजुर, श्रोत व्यापारिक विश्राम पछि र गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामीलाई फेसबुकमा पनि केही श्रोताहरूले कमेन्ट गर्नुभएको छ, जोसँग मैले कुराकानी पनि गरेकी छु। कतिजनासँग उमेश रेग्मी हुनुहुन्छ अप्सन ए, सबिन तामाङ हुनुहुन्छ अन्जु पेगा, र रमा सापकोटा हुनुहुन्छ अन्जु पेगा, र सबिन तामाङ अप्सन ए, रमा तिलुङ राई अप्सन ए, रमा तिलुङ राई अप्सन ए, र एडमन्डजीले चाहिँ गायिका अन्जु पेगा भन्नुभएको छ, सबिन तामाङ अप्सन ए, अनि रमा सापकोटा प्राय चाहिँ उहाँले कमेन्ट दोहोऱ्याउनु भएको छ, मेडबा धवलागिरी अप्सन बी भन्नुभएको छ, र मनिषा अप्सन ए, र मणि महिला विकास तयारी अप्सन सी, र लक्ष्मी चापागाई अप्सन बी भन्नुभएको छ, ऋषिराम पाण्डेले अप्सन बी, लक्ष्मी आचार्यले अप्सन बी, र शोभा आचार्यले अप्सन सी भन्नुभएको छ, राधाराम आचार्यले अप्सन सी भन्नुभएको छ, र राधारामले अप्सन ए पनि भन्नुभएको छ, र ऋषिराम पाण्डेले नमस्कार भनेर भन्नुभएको रहेछ। एकदम सबैजनालाई एकदम धेरै धन्यवाद, जयमसी नमस्कार भन्न चाहन्छु। जो जतिजनाले कमेन्ट गर्नुभएको छ तपाईँहरूको त्यहाँ यहाँ मैले कमेन्टहरू हेरिसकेको छु, गोला प्रथामा राखिसकेको छु, र तपाईँहरू मध्येबाट आज गोला प्रथा गर्नुपर्दा चाहिँ हामीलाई फोन गरेर साथ दिनुभएको थियो धर्मेन्द्र पासवानज्यू, यहाँ आजको विनर हुनुभएको छ, यहाँलाई एकदम बधाई छ। र कंग्रेचुलेसन भन्न चाहन्छु। एक हप्ताभित्रमा आफ्नो मोबाइल नम्बर टिपाइदिनु होला, भ्याली बाहिर हुनु भएको कारणले गर्दा हामी रिचार्ज कार्ड नम्बर पठाइदिनेछौ। यहाँहरू सम्पूर्णलाई हृदयबाट धन्यवाद दिँदै र अन्य कार्यक्रममा हाम्रो वेट हुने नै छ, सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम सुर संगीतबाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

टाइम चेक। यति बेला बिहानको 11 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
10: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
1: माउ, किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
1: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
1: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
13: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेरो एसी पनि सकियो,
16: मेरो प्लस टू को एग्जाम पनि सकियो,
15: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
9: गुड न्यूज एफएम ले 1 महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
15: सही हो।
9: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
17: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
9: 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
17: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम, दीर्घकालीन फाइदा।
18: तर यसुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुनी जस्मे 105.5 मेगाहर्ज काठमाडौँबाट र गुनी जस्मे 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुनी जस्मेको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
3: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
3: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
4: चर्च, शोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
3: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
4: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
3: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
4: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
3: अधिक जानकारीका लागि
4: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
8: खै जन्म दर्ता दिनुहोस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: ए, पहिला कसैले भनेनन्?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
12: पुग्ने छौ हामी विश्वासी अन्धारो

जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। सुन्दै रहनुहोला।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम सँग बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टक शोमा आदरणीय श्रोता कार्यक्रम टक शो लिएर प्राविधिक मित्र सन्ध्या र म ब्रह्म उपस्थित भइसकेका छौ र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र विशेष गरिकन हामी कतिजनासँग कुराकानी पनि गर्ने गर्छौ र कहिलेकाहीँ भने महत्वपूर्ण कुराकानी नै कार्यक्रममा म राख्ने गर्छु र आज पनि केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा रहनेछ र यसको निम्ति चाहिँ तपाईँले हामीलाई कार्यक्रम सुनेरै साथ दिनुपर्ने हुन्छ र महत्वपूर्ण कुराहरू राख्नेछु भनेर मैले बताइसकेको छु तपाईँलाई यो अर्थपूर्ण रहनेछ र अहिलेलाई पनि कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

आज हामी देख्न सक्छौ मण्डलीमा डिजिटल विकृति भित्रिरहेको अवस्था छ। कुनै पनि क्रिश्चियन सेवा संगतिमा जब परमेश्वरको उपस्थितिको गहिरो महसुस हुन्छ तब त्यहाँ आत्मिक हलचल हुनु स्वाभाविक हो। कोही आफ्नो पाप र गल्तीहरू महसुस गरेर कायल बन्दै आँसु बगाएर प्रस्ताव गरिरहेका हुन्छन् भने कोही पवित्र आत्माको स्पर्श वा दुष्ट आत्माको बन्धनबाट स्वतन्त्र हुँदा अनौठो शारीरिक प्रतिक्रिया जस्तै कराउने, उफ्रिने, काम्ने वा लड्ने भइरहेको हुन्छ। यी पलहरू सम्बन्धित व्यक्तिको जीवनको लागि अत्यन्तै व्यक्तिगत, संवेदनशील र आत्मिक युद्धका क्षणहरू हुन्। तर आजकल हाम्रो मण्डली र प्रार्थना सेवाहरूमा एउटा क्रूप र संवेदनशील विकृति मौलाउँदै गएको छ। त्यस्ता संवेदनशील क्षणहरूमा मानिसहरूको अनुहारै अगाडि मोबाइल या क्यामेरा पुर्याएर फोटो खिच्ने, भिडियो बनाउने वा सामाजिक सञ्जालमा लाइभ गरेर संसारलाई देखाउने यो क्रिश्चियन नैतिकता र मर्यादा अनुकूल छ। कतै हामी कसैको आत्मिक र भावनात्मक संकटलाई आफ्नो भ्युज र च्यानल बढाउने हतियार त बनाइरहेका छैनौ। बाइबलले हामीलाई हरेक कुरा शिष्टता सुव्यवस्थामा गर्न सिकाउँछ। पहिलो कोरन्थी 14:40 जब कुनै व्यक्ति रोएर प्रार्थना गरिरहेको हुन्छ वा शारीरिक रूपमा असन्तुलित अवस्थामा हुन्छ त्यति बेला ऊ आफ्नो पूर्ण होसमा हुँदैन। उसको त्यो असहाय अवस्थाको अनुमति बिना भिडियो खिच्नु र इन्टरनेटमा राख्नु त्यो व्यक्तिको गोपनीयता र मानव अधिकारमाथिको सिधा प्रहार हो। कसैको कमजोरी वा भित्री पीड़ालाई सार्वजनिक प्रदर्शनको विषय बनाउने अधिकार कसैलाई छैन। आजकल कतिपय सामाजिक सञ्जाल अथवा च्यानलहरू मीडिया संचालकहरूले आफ्नो च्यानल चलाउन डर वा अचम्मको वातावरण सिर्जना गर्न अरूको व्यक्तिगत जीवनलाई तमासा बनाइरहेका छन् र पवित्र आत्माको भयानक शक्ति वा दुष्ट आत्मा कसरी करायो जस्ता कस्ता कस्ता र भड्काउने प्रकारका भिडियोहरू पोस्ट गरिरहेको हुन्छन्। यो परमेश्वरको सेवा होइन, बरु कसैको पीड़ा बेचेर कमाएको सस्तो लोकप्रियता मात्र हो। परमेश्वरको उपस्थितिमा मानिस निको हुन, स्वतन्त्र हुन आउँछन्, अपमानित हुन होइन। जब कुनै विश्वासीले भोलिपल्ट फेसबुक वा युट्यूबमा आफ्नो त्यस्तो अनौठो अवस्थाको भिडियो देख्छ उसलाई कस्तो मानसिक भावनात्मक चोट पुग्ला। समाजमा, कार्यालयमा वा आफ्नो परिवारमा उसले कसरी सिर ठाडो गरिने। कतिपय अवस्थामा त यस्तो भिडियोको कारण विश्वासीहरू सधैँको लागि चर्च जाने छोडेका वा डिप्रेसनमा परेको उदाहरणहरू पनि छन्। हामी कसैको स्वतन्त्र गराउने बहानामा झन ठूलो मानसिक बन्धनमा त धकिलिरहेका छैनौ। जब यस्ता संवेदनशील र आन्तरिक आत्मिक क्रियाकलापहरूलाई बिना सन्दर्भ सामाजिक सञ्जालमा छरपष्ट पारिन्छ तब प्रभुलाई नचिन्ने बाहिरी संसारका मानिसहरूले यसलाई गिल्ला र उपहासको विषय बनाउँछन्। यसले समाचारको अथवा सुसमाचारको काममा मदत गर्नुको साटो ख्रिस्टको मण्डली र इसाई विश्वासमै बदनाम गराइरहेको हुन्छ। प्रत्येक मण्डली र सेवा संचालकले आराधना वा प्रार्थनाको समयमा हलभित्र मोबाइल वा क्यामेराद्वारा व्यक्तिगत भिडियो खिच्नु पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्छ। यदि मण्डलीकै आधारित मीडियाले लाइभ वा रेकर्डिङ गरिरहेको छ भने पनि जब कुनै विश्वासी लड्छ वा रोइरहेको हुन्छ क्यामेरा तुरन्तै अन्तै मोड्नुपर्छ। दुष्ट आत्मा निस्कँदै गरेका वा मानिसहरू लडिरहेका दृश्यहरूलाई लाइभमा देखाउनु हुँदैन। यस्ता अलौकिक वा गम्भीर प्रार्थनाका कार्यहरू मण्डलीको मुख्य हलमा सबैको अगाडि गर्नुको साटो छुट्टै परामर्श कक्षमा गर्नु बढी सुरक्षित र मर्यादित हुन्छ। व्यक्तिगत रूपमा पनि हामीले बुझ्नुपर्छ कि प्रार्थना र आराधना परमेश्वर र मानिसहरूको बीचको पवित्र संवाद हो। यसलाई क्यामेरामा कैद गरेर शो अफ गर्ने वस्तु बनाउनु हुँदैन। यसो ख्रिस्टले मानिसलाई निको पार्दा वा भूतहरू धपाउँदा कहिल्यै पनि तमासा देखाउनु भएन। कतिपय अवस्थामा त उहाँले यो कुरा कसैलाई नभन्नु भनेर कड़ा चेतावनी समय दिनुभयो, किनभने उहाँलाई प्रचार होइन व्यक्तिको उद्धार र मर्यादाको चिन्ता थियो। कसैको आत्मिक र भावनात्मक बलसँग खेलवाड गरेर मण्डलीलाई तमासाको थलो बनाउनु बन्द गरौं।
परमेश्वरको उपस्थितिको आदर गरौं र हाम्रा दाजुभाइ तथा दिदी बहिनीहरूको आत्मसम्मानको रक्षा गरौं। आत्मिकी जागृति क्यामेराको लेन्समा होइन, मानिसको बदलिएको हृदयमा देखिनुपर्छ। श्रोता, निकै महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा मैले राखे। कस्तो राम्रो कुरा छ नि त, आत्मिकी जागृति क्यामेराको लेन्समा होइन, मानिसको बदलिएको हृदयमा देखिनुपर्छ।

बाइबलमा सबैभन्दा पहिला स्पष्ट रूपमा अगमवक्ता शब्दको प्रयोग अब्राहमको लागि गरिएको छ। जब गरारका राजा अभिमेलेकले अन्जानमा अब्राहमकी पत्नी सारालाई आफ्नो दरबारमा लगेका थिए, तब परमेश्वरले अभिमेलेकलाई सपनामा चेतावनी दिँदै भन्नुभयो, अब त्यस मानिसकी पत्नी फर्काइदे, किनभने त्यो एक अगमवक्ता हो, त्यसले तेरो निम्ति प्रार्थना गरिदिनेछ र त बाँच्नेछस्, तर त्यसलाई फर्काइदिनस् भने यो कुरो याद राख कि त तसँग भएका सबै निश्चय नै मर्नेछन्। बाइबलमा अब्राहमलाई पहिलो पटक अगमवक्ता भनिँदा उनले कुनै भविष्यको ठूलो भविष्यवाणी गरेका थिएनन्। यहाँ अगमवक्ता हुनुको अर्थ उनी परमेश्वरको यति नजिक थिए कि उनलाई परमेश्वरको हृदय र इच्छा थाहा हुन्थ्यो। बाइबलले अब्राहमलाई परमेश्वरको मित्र पनि भनेको छ। यसले के सिकाउँछ भने अगमवक्ताको पहिलो र सबैभन्दा ठूलो योगदान नै शक्तिशाली प्रचार वा मञ्च होइन, तर परमेश्वरसँगको व्यक्तिगत गहिरो सम्बन्ध हो। सरलतामा भन्नुपर्दा अगमवक्ता त्यो हो जो मानिसहरूसँग बोल्नुभन्दा अगाडि परमेश्वरको उपस्थितिमा धेरै समय बिताउँछ। परमेश्वरको संगति नै अगमवक्ताको शक्ति र स्रोत हो। त्यसैले तेरो निम्ति प्रार्थना गरिदिनेछ र त बाँच्नेछस् भन्नुको अर्थ अगमवक्ताको काम केवल परमेश्वरको वचन सुनाउनु मात्र होइन, तर संकटमा परेका मानिसहरूको लागि परमेश्वरको अगाडि उभिएर मध्यस्थता गर्नु र प्रार्थना गर्नु पनि हो। अब्राहमको प्रार्थना यति धेरै शक्तिशाली थियो कि उनको प्रार्थनाले गर्दा अभिमेलेक र उनको घराना दण्ड पाउनबाट जोगिए। यसकारण अगमवक्ताले मानिसहरूको गल्ती र कमजोरीहरू देख्दा उनीहरूलाई सराप्ने वा न्याय गर्ने गर्दैनन्, तर उनीहरूको जीवन बचाउनको लागि परमेश्वरसँग रोइरोई प्रार्थना गर्छन्। उनी परमेश्वर मानिसको बीचमा उभिने एउटा पुल जस्तै हुन्। श्रोता, यो कुरा मैले तपाईँको निम्ति कार्यक्रममा राखिसकेको छु र अहिलेलाई पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गुड न्यूज एफएम 105.1
1: मरेन के हो
2: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला मात्र गुड न्यूज एफएम 105.1 MHz बाट
2: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: एग्जाम पनि सकियो
8: मेरो एसी पनि सकियो
9: मेरो प्लस टूको एग्जाम पनि सकियो
1: म त खाली समय बिताइरहेछु के गर्ने होला
10: गुड न्यूज एफएमले 1 महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू
11: हजुर तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्
12: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड अनाम नगर काठमाडौँ सम्पर्क नम्बर
11: 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755
12: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला छोटो अवधिको तालिम दीर्घकालीन फाइदा
13: प्रेमले जीवन बदल्छ कार्यक्रम प्रेम र जीवन सुन्न नभुल्नुहोस् प्रत्येक सोमबार बिहान 7:30 देखि 8 बजेसम्म पास्टर रमेश गजमेरको साथमा
14: गाउन भाडामा
15: गाउन भाडामा
14: हे गाउन भाडामा
15: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
16: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
17: र 9818251240 9818251240

मान्छेले भन्नुभयो बालकहरूलाई मकाउन देऊ उनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। त्यसपछि मेरो नाम इमानुएल प्रधान, अहिले तपाईँहरू

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अहिले तपाईँ र मैले जुन महत्वपूर्ण कुरा चाहिँ के छ भने हामीले पहिलो प्राथमिकता केलाई दिइरहेका छौँ, जस्तो हामी मण्डली सङ्गति जान्छौँ तर हामी मोबाइल बोकेर जान्छौँ, अनि वास्तवमा तपाईँ सङ्गति गएको क्या, त्यहाँ दुई घण्टा सङ्गति गर्न गएको, तीन घण्टा त्यहाँ रहन गएको, तर तपाईँ मोबाइल बोक्नुहुन्छ, तपाईँको मोबाइलमा फोन आउँछ, तपाईँ बाहिर निस्किनुहुन्छ, त्यहाँ वर्सिप भइरहेको हुन्छ, त्यहाँ वचन बाँडिरहेको हुन्छ। र यहाँबाट तपाईँ र मैले के कुरा बुझ्न सक्छौँ भने नि, परमेश्वरको योजना भनेको तपाईँ आत्मिकी रूपमा हुर्किनु हो, बढ्नु हो, आत्मिकी रूपमा तपाईँ बलियो हुनु हो। तर शैतानको योजना चाहिँ के छ भने तपाईँ आत्मिकी रूपमा यति धेरै कमजोर हुनु पर्यो कि परमेश्वरसँग तपाईँको कुनै पनि सम्बन्ध हुनु भएन। त्यो भएर तपाईँ र मैले कुन बाटो अप्नाउने भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। कति त यस्तो देखिन्छ मण्डलीभित्र, अब उसले होइन मोबाइल खेलाइरहेको हुन्छ, होइन ऊ सङ्गतिमा हुँदै हुँदैन, उसको शरीर त्यहाँ हुन्छ तर उसको ध्यान मोबाइलमा मात्रै हुन्छ, ऊ मोबाइलमा के गरिरहेको हुन्छ, होइन कहिले काहीँ फिल्म हेरिरहेको हुन्छ, कहिले काहीँ म्यासेज गरिरहेको हुन्छ, कहिले काहीँ होइन के गरिरहेको हुन्छ, त्यो त भएन नि त, होइन आज यो विकृतिको रूपमा आइरहेको अवस्थाहरू छ। यसलाई तपाईँ र मैले टाढा राखेनौँ भने सङ्गतिको बेलामा यसले तपाईँ र मलाई परमेश्वरसँग नजिक हुने कहिले पनि मौका दिँदैन। कतिजनाले यस्तो पनि गर्नुभएको छ, तीन दिनसम्म उहाँले मोबाइलै नलिने, होइन मोबाइलै बोक्दैन बोक्ने, किनभने तीन दिन चाहिँ म परमेश्वरसँग समय बिताउँछु, किनभने मोबाइल बोकिसकेपछि हामी के हेर्छौँ के हेर्छौँ के हेर्छौँ होइन, त्यसले हाम्रो ध्यान खिची नै हाल्छ क्या। त्यो हेर्न थालिसकेपछि हामी एक घण्टा दुई घण्टा तीन घण्टा बितेको हामीलाई थाहा हुँदैन, तर मोबाइलसँग त तपाईँले तीन घण्टा बिताउनु भयो, तर परमेश्वरसँग चाहिँ कति बिताउनु भयो समय भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। एउटा तपाईँको प्रार्थनाको समय पनि कतै मोबाइलले त खोजेको छैन, होइन यो कुरा पनि त एकदमै महत्त्वपूर्ण कुरा छ नि त। हिजो मोबाइल नहुँदा तपाईँ र म परमेश्वरलाई कति समय दिन्थ्यौँ, हामी बाइबल पढ्थ्यौँ, सङ्गति जान्थ्यौँ, होइन हामी प्रार्थना गर्थ्यौँ। तर आज मोबाइल भएपछि चाहिँ के भएको छ भन्छ, हामी प्रार्थना त गर्छौँ तर थोरै गर्छौँ, अनि कतिखेर मोबाइल हेर्ने अनि खालि मोबाइलमा समय बिताउने कारणले गर्दाखेरि आज परमेश्वरसँगको सम्बन्ध अलिकति टाढा भएको कि तपाईँ र मेरो, यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ हाम्रो जीवनमा, होइन। तपाईँ र मैले सङ्गति जाँदा अथवा मण्डली जाँदा अथवा काहीँ जाँदा बाइबल बोक्न छोडिसकेका छौँ, हामी आज हातमा मोबाइल हल्लाउँदै हिँडिरहेका हुन्छौँ। बाइबल बोक्नुको महत्त्व बेग्लै छ नि, होइन र हो, मोबाइलमा तपाईँले हुन्छ, मोबाइलमा भजन पनि हुन्छ, बाइबल पनि हुन्छ, जे पनि हुन्छ, तर वास्तवमै बाइबल बोक्नु र मोबाइल बोक्नुमा त फरक छ नि, होइन र यो कुराहरू चाहिँ हामीले अलिकति मध्यनजर राख्नुपर्छ कि जस्तो लाग्छ मलाई। र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। आज मैले अलिकति संगतिकै बारेमा केही कुरा जोडिरहेको छु। कतिचोटि तपाईँ र मैले देख्न सक्छौ, जब संगति भइरहेको बेला, पवित्र आत्माको काम भइरहेको बेला, कतिको जीवनमा के भइरहेको बेला, होइन, मान्छे मग्न भइरहेको बेला फोटो खिचेर होइन पोस्ट गर्ने काम कहिले पनि नगरौं। कतिचोटि कति मानिसहरूले यति बदनाम गरेका छन् होइन, त्यो भनेको प्रभुको बदनाम हुनु हो। त्यो भएर कतिजनाले त्यस्ता भिडियोहरू राखेर नि यति धेरै कमेन्टहरू, यस्तो नराम्रो कमेन्टहरू गरिरहेको हुन्छन्। किन राख्ने, किन देखाउने? कतिचोटि हामी देखाउनलाई संगति गर्ने होइन नि, त्यो त परमेश्वरसँगको सम्बन्ध हो नि संगति भनेको। मान्छेलाई देखाउनको लागि विभिन्न प्रकारका भिडियोहरू बनाउने, हाल्ने, यस्तो भयो अरे, उस्तो भयो अरे, यस्तो हुन्छ अरे, त्यो नगरौं होइन, त्यो गर्न आवश्यक छैन। हामीलाई परमेश्वरले होइन, अघि कति राम्रो कुरा थियो नि होइन, आत्मिकी जागृति क्यामेराको लेन्समा होइन, मानिसको बदलिएको हृदयमा देखिनुपर्छ। यो कुरा कति शक्तिशाली छ। हो, वचनहरू हामीले हाल्न सक्छौ होइन, प्रभुको शक्तिशाली वचनहरू हाल्नुहोस्, तर त्यो विभिन्न प्रकारका होइन, त्यो छुटकारा भएकोहरू होइन, त्यो अब सबै कुराहरू क्या हाल्ने नहाल्ने होइन, भिडियोमा राखिदिने, यस्तो काम चाहिँ हामीले गर्नु हुँदैन। किनभने हामीले गएको केही समय अगाडि एउटा भिडियो निकै नै भाइरल भएको थियो होइन, यति धेरै बदनाम गर्यो प्रभुको, त्यसरी हामीले कहिले पनि गर्नु हुँदैन। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ र मैले सानो कुरा गर्दा पनि सोचेर बुझेर सोधेर गर्यौं भने चाहिँ त्यसको परिणाम चाहिँ धेरै राम्रो हुन्छ। हाम्रो परमेश्वरलाई कसैले खिल्ली उडाएको त हामीलाई मन पर्दैन नि त होइन, कतिले खिल्ली उडाइरहेको अवस्थाहरू छ, त्यो मौका हामीले दिनु हुँदैन होइन। यो कुरा पनि एकदमै महत्वपूर्ण लाग्छ मलाई चाहिँ, र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा हजुरहरूको निम्ति

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यसुले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेटाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
2: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मध्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक।

विशेष हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम टी ब्रेकमा आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सरोजी र म पुनम हामी उपस्थित भइसकेको छौं। र सदा जस्तै आज पनि तपाईँलाई लगभग एक घण्टाको समय अवधि बर्सात दिने सुम्म र खाली समयलाई चाहिँ सदुपयोग गर्नुपर्छ भन्ने उत्साह सँगसँगै मिठा मिठा गीत संगीतहरू सुनाउँछ र वचनहरूबाट केही उत्साहका कुराहरू पनि राख्दै आइरहेको छौं। र आज पनि तपाईँलाई सुन्ने हामी साथ दिन गइरहेको छौं र एउटा अर्थपूर्ण गीतबाट यो समयमा कार्यक्रमलाई शुरूआत गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र उठेर अगाडि बढ़िरहनुहोस् भन्ने शीर्षकमा केही उत्साहको कुरा राख्न गइरहेको छु। निका सात अध्यायको आठ पदले भन्दछ, म लडे तापनि उठिहाल्नेछु। एकजना लेखक लेख्छन्, संकल्प भनेको दीर्घकालीन लक्ष्यहरूको लागि जोश र दृढ़ता हो। यो म्याराथन हो, छोटो कुदाई होइन। तपाईँ केवल दौड़िरहनु भएको छैन, तर बाटोमा तातो हुँदै पनि गइरहनु भएको छ। संकल्पले तपाईँलाई अस्वीकारको चोट, असफलताको पीड़ा र कठिनाईसँग संघर्षको बावजूद पनि अगाडि बढ़न मदद गर्छ। जीवनले तपाईँलाई लड़ाउन खोज्दा तपाईँ तलै बसेर हार मान्न चाहनुहुन्छ होला, तर संकल्पले तपाईँलाई हार मान्न दिँदैन। साँचो संकल्प चाहिँ तपाईँ वास्तवमा के चाहनुहुन्छ भन्ने बुझाइबाट शुरू हुन्छ। जब तपाईँलाई थाहा हुन्छ कि तपाईँ के चाहनुहुन्छ र जब तपाईँ यसलाई देख्न सक्नुहुन्छ, तब तपाईँ कड़ा परिश्रम गर्नुहुनेछ र यसलाई प्राप्त गर्न दृढ़ रहनुहुनेछ। साँचो संकल्प मनको स्पष्टता, उद्देश्य, जोश, आशावाद, विश्वास, प्रेम, अपेक्षा र इमानदारी पूर्वक गरिएको जिद्दीद्वारा पनि प्रेरित हुन्छ। आफ्नो कारण जान्नु, हार मान्न अस्वीकार गर्नु, आलोचकहरूलाई व्यवस्था गर्नु, सम्भाव्यतालाई विश्वास गर्नु, तपाईँले गर्ने कुरालाई माया गर्नु र दिनदिनै उपस्थित भएर लागिपर्ने जस्ता कार्यहरूले तपाईँलाई आफ्नो दृष्टिकोण तर्फको बाटोमा राख्छन्। हामी प्रत्येक भित्र केही न केही यस्तो कुरो छ जसले योग्य महसुस गर्न र मूल्यवान व्यक्ति बन्न चाहन्छ। सत्य यो हो कि सबैले तपाईँको दृष्टिकोण बाँडचोड़ गर्दैनन् र तपाईँको परियोजनामा विश्वास गर्दैनन्, तर सधैँ सम्झनुहोस् कि तपाईँको वरपरको परिस्थिति र अरूको विचारले तपाईँको सृजना तपाईँको भित्रदेखि सृजना चाहिँ गर्नुपर्दछ, अथवा तपाईँको सृजनालाई परिभाषित कतिचोटि गर्दैन पनि। र जीवन कहिल्यै बाहिरबाट सृजना गरिएको हुँदैन, तपाईँ जीवनलाई भित्रदेखि सृजना गर्नुहुन्छ। तपाईँभित्र भएको संकल्प र आत्माले तपाईँले बाहिर अनुभव गर्ने जीवनको सृजना गर्नेछन्। यदि तपाईँसँग दर्शन छ भने यसलाई जीवित राख्नुहोस्, आफ्नो उद्देश्य सम्झनुहोस्, हरेक दिन उपस्थित भई काम गर्नुहोस्। पूर्व अमेरिकी राष्ट्रपति जोन क्विन्सी एडम्सले भनेको धेरै र दृढताको जादुमय प्रभाव हुन्छ जसको अगाडि कठिनाईहरू गायब हुन्छन्। त्यसैले आफ्नो मार्गमा रही अगाडि बढ़िरहनुहोस् र तपाईँ सफल बन्नुहुनेछ। दृढ़ संकल्प गरी आफ्नो लक्ष्यतर्फ तपाईँ अगाडि बढ़िरहनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र अगाडि बढ़िरहनुहोस् भन्ने विषयमा केही कुरा राख्न गइरहेको छ। हिब्रू 12 अध्यायको दुई पदले भन्छ, हाम्रो विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने यीशुलाई हेरौं। बाल संगतिका शिक्षकले चाहिँ योनाले कसरी परमेश्वरको आज्ञा उल्लंघन गरे र तिनलाई ठूलो माछाले निल्यो भन्ने कथा चाहिँ सुनाइरहेका थिए। तीन दिनसम्म उनी समुद्रको गहिराईबाट कराए अनि तीन दिन र तीन रातपछि परमेश्वरले माछालाई उनलाई चाहिँ समुद्री तटमा ओकेलिदिनको लागि चाहिँ आदेश दिनुभयो। पाठको अन्त्यमा शिक्षकले विद्यार्थीहरूलाई चाहिँ उनीहरूले के सिकेका थिए भनेर सोधेर एउटा सानो केटाले भने, यसले केवल यही प्रमाणित गर्छ कि तपाईँ एक असल मानिसलाई तल राखिराख्न सक्नुहुन्न। तपाईँ पानीमा खसेर डुब्नुहुन्न, तपाईँ त्यही बसिरहेर चाहिँ डुब्नुहुन्छ। दाउदले भने उहाँले तिनका पाइला दरिला पार्नुहुन्छ, तिनलाई ठेस लाग्यो भने पनि तिनी लोड्दैनन् किनकि परमप्रभुले तिनलाई आफ्नो हातले समातेर थाम्नुहुन्छ। भजन संग्रहको पुस्तक 37 अध्यायको 23 र 24 पदले हामीलाई यो कुरा बताउँदछ। जब तपाईँको सपना र योजनाहरू असफल हुन्छन्, ध्यान केन्द्रित गर्नुहोस् र धैर्यसाथ दौड़नुहोस्। बेलायतका भूतपूर्व प्रधानमन्त्री चाहिँ विन्स्टन चर्चिलले भने, बलियो कुकुरको नाक पछाडि ढल्किएको हुन्छ जसले गर्दा त्यसले आरामसँग सास फेर्न सक्छ। जब तपाईँ कुनै कुरामा ध्यान केन्द्रित गर्नुहुन्छ, तपाईँले यसलाई सशक्त बनाउनुहुन्छ र गति दिनुहुन्छ। त्यसैले तपाईँले महत्वपूर्ण नभएको कुरामा ध्यान केन्द्रित गरून् भन्ने चाहिँ शैतान चाहन्छ। यसोले क्रूस भन्दा पर हेर्नुभयो, उहाँले यसको अर्को छेउमा के थियो त्यसमा ध्यान केन्द्रित गर्नुभयो। बाइबलले हामीलाई हाम्रो विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने यसोलाई हेर्न आज्ञा दिन्छ। याद राख्नुहोस् कि परमेश्वरले हप्तै पछि भुक्तानी दिनुहुन्न, उहाँले अन्त्यमा भुक्तानी दिनुहुन्छ। कसरी समाप्त गर्नुभयो भन्ने आधारमा तपाईंलाई इनाम दिइने छ, तपाईंले कसरी शुरू गर्नुभयो भन्ने आधारमा होइन। पावल भन्छन्, किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रो निम्ति अतुलनीय तथा अनन्तको महान महिमा तयार गर्दैछ। त्यसैले ध्यान केन्द्रित गरी अगाडि बढ़िरहनुहोस्। हाम्रो विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने यसोलाई हेरी आफ्नो लक्ष्यमा अगाडि बढ़िरहनुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम टी ब्रेक सुन्दै हुनुहुन्छ। हामी वचनहरूबाट केही उत्साहका कुराहरू तपाईँको निम्ति राखिरहेको छौं र आत्मा अनुसार चाहिँ हामी हिँड्नुपर्छ भन्ने शीर्षकमा केही कुरा राख्न गइरहेको छु र गलाती 5:25 पनि हामीले चाहिँ आत्मा अनुसार नै हिँडौं भनेर चाहिँ पाउँदछौ। बाइबलले हामीलाई भन्छ कि यदि हामी पवित्र आत्माद्वारा जिउँछौ भने आत्मा अनुसार नै हिँडौं। जब तपाईँ आफ्नो प्राकृतिक मनले आत्मिक कुरा बुझ्ने प्रयास गर्नुहुन्छ तब समस्या उत्पन्न हुन्छ। आत्मिक कुरालाई प्राकृतिक कुरासँग चाहिँ तुलना गर्नाले परमेश्वरको कुरा मूर्खतापूर्ण देखिन्छन्। पावल भन्छन् पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ, परमेश्वरको गहिरा गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ, त्यसपछि उहाँले ती कुरा हामीलाई विभिन्न तरिकाले प्रकट गरिदिनुहुन्छ। लेखक जोन वकर भन्छन् येशूसँग एक हुनु भनेको चाहिँ आत्मिक विवेकलाई विकास गर्नु हो र पवित्र आत्माबाट आउने हरेक आउने तर कहिलेकाहीँ अतार्किक देखिने कुरालाई स्वीकार गर्नु हो। परमेश्वर हामीसँग विभिन्न तरिकाले बोल्नुहुन्छ र त्यसको केही तरिकाहरूको विषयमा बताउन गइरहेको छ। पहिलो चाहिँ रोक्ने संकेतहरू, यी राता झण्डाहरू अथवा रेड फ्ल्यागहरू हुन् जसले तपाईँलाई कतै नजान चेतावनी दिन्छन्। मैले पहिले पालेको कुकुरले मलाई यो कुरो बुझ्न मदत पुर्यायो, त्यसलाई चाहिँ पट्टीमा बाँधेर राखिन्थ्यो र जब म त्यसलाई छिमेकीको बारीमा दौड़न लैजान्थे त्यो जान नहुने ठाउँमा पुग्दा म नाइ भन्थे। कुकुरले केही गलत गरेको थिएन र मेरो चेतावनी हप्काई पनि थिएन, यो त्यसको लागि अथवा उसको आफ्नै सुरक्षाको लागि सावधानी थियो। दोस्रो कुरा भनेको चाहिँ हलुका धक्का, पवित्र आत्माले तपाईँलाई आसन्न खतराको बारेमा सचेत गराउन सक्नुहुन्छ, तपाईँको हृदयलाई जोगाउन पवित्र आत्माले संकेत दिनुहुन्छ। एकपटक मेरो एकजना साथीले हरियो बत्तीतिर गाड़ी चलाउँदै गर्दा उनले आफ्नो ब्रेक थिच्नुपर्ने भन्ने दृढतापूर्वक महसुस गरे, यसले उनले त्यसै गरे। ठिक त्यही समयमा एउटा ठूलो ट्रकले रातो बत्तीको नियम उल्लंघन गरिदियो, यदि तत्काल आज्ञाकारी नभएको भए ती मित्र मारिने थिए। तेस्रो कुरा भनेको चाहिँ चुप लाग्ने संकेत, जब कुराकानीमा हामी पापमय विषय, अनुचित टिप्पणी वा बदखुवाईको धेरै नजिक जान्छौ तब परमेश्वर हामीलाई प्राय चेतावनी दिनुहुन्छ। जब परमेश्वरले तपाईँलाई चुपचाप पार्नुहुन्छ तब कुराकानी गर्न बन्द गर्नुहोस्। कहिले बोल्ने, कहिले रोकिने र कहिले चुपचाप रहने भनी थाहा पाउनुहोस्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र परमेश्वरको प्रेमले कसरी काम गर्छ भनेर बुझ्नु भन्ने विषयमा केही कुरा राख्न गइरहेको छु। पहिलो युहन्ना 4 अध्यायको 18 पदले भन्छ, सिद्ध प्रेमले डरलाई हटाउँछ। परमेश्वरले तपाईँलाई सधैँ निशर्त प्रेम गर्नुहुन्छ, तर तपाईँले उहाँको प्रेम चाहिँ प्राप्त गर्नुपर्छ। जब तपाईँ त्यसो गर्नुहुन्छ तब मात्र तपाईँ बदलामा परमेश्वरलाई प्रेम गर्न सक्नुहुन्छ र अरूलाई उहाँको प्रेम विस्तार गर्न सक्नुहुन्छ। अर्को शब्दमा तपाईँले आफूसँग नभएको कुरा दिन सक्नुहुन्न। रोमी 5:5 भन्छ, हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम चाहिँ हाम्रो हृदयमा खनाइएको छ। यसको अर्थ जब तपाईँ आफ्नो जीवन ख्रिस्टमा समर्पण गर्नुहुन्छ, पवित्र आत्मा तपाईँको हृदयमा बस्न आउनुहुन्छ र उहाँले परमेश्वरको प्रेम आफूसँगै ल्याउनुहुन्छ। प्रश्न यो हो, त्यस प्रेमले तपाईँ के गर्दै हुनुहुन्छ? तपाईँको विचारमा तपाईँ पर्याप्त मात्रामा राम्रो नहुनु भएकोले के तपाईँ यसलाई अस्वीकार गर्दै हुनुहुन्छ? तपाईँको आफैसँग सम्बन्ध छ भने के तपाईँलाई कहिले लागेको छ? जबसम्म तपाईँ आफैलाई प्रेम गर्न सिक्नुहुन्न, तबसम्म तपाईँ कहिल्यै परमेश्वर वा अरू कसैलाई प्रेम गर्न सक्षम हुनुहुने छैन भन्ने के तपाईँलाई लागेको छ? युवना भन्छन्, प्रेममा डर हुँदैन तर सिद्ध प्रेमले डरलाई हटाउँछ। एकजना लेखक लेख्छन्, मैले वर्षौंसम्म सिद्ध प्रेममा हिँड्ने प्रयास गरे तर दिनहुँ असफल भए। सिद्ध प्रेम भनेको अरूलाई पूर्ण रूपमा माया गर्नु हो भन्न मलाई लाग्यो। त्यसपछि परमेश्वरले मलाई देखाउनु भयो कि एकमात्र सिद्ध प्रेम भनेको मेरो लागि भएको उहाँको प्रेम पो रहेछ। उहाँ मात्र हुनुहुन्छ जसले पूर्ण रूपमा प्रेम गर्न सक्नुहुन्छ। यो कुरो स्पष्ट भएपछि मैले स्वीकार गर्न थाले, मलाई मैले गर्ने सबै कुरा मन पर्दैन तर म आफूलाई जस्तो छु त्यस्तै माया गर्छु किनकि परमेश्वरले मलाई त्यसरी नै प्रेम गर्नुहुन्छ। मलाई थाहा छ कि म परिवर्तन हुन आवश्यक छ र म परिवर्तन हुन चाहन्छु। वास्तवमा म विश्वास गर्दछु कि परमेश्वरले मलाई दैनिक परिवर्तन गरिरहनु भएको छ। तर यसै बीचमा म परमेश्वरले स्वीकार गर्ने कुरालाई अस्वीकार गर्ने छैन। म आफूलाई अहिले जस्तो छु त्यस्तै स्वीकार गर्नेछु, यो जानेर कि म सधैँ यसरी रहने छैन। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, विश्वास गरी यसलाई स्वीकार गर्नुहोस्। जे तपाईँसित छैन सो तपाईँ अरूलाई दिन सक्नुहुन्न भनी बुझ्नुहोस्।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भनेको न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। हामी गीत संगीत सँगसँगै केही उत्साहका कुराहरू तपाईँको लागि राखिरहेको छौं र सर्पको तत्व हटाउनुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छ। प्रस्थानको पुस्तक 4 अध्यायको 4 पदले भन्दछ, तेरो हात लम्काएर त्यसको पुच्छरमा समात। फारोको दरबारमा मुसाले आफ्नो लौरो फ्याँके र त्यो एउटा सर्प भयो। उनी धेरै डराए, उनी त्यसबाट भागे। त्यसपछि परमेश्वरले भन्नुभयो, तेरो हात लम्काएर त्यसको पुच्छरमा समात। सबैभन्दा खतरनाक भाग अर्थात टाउकोलाई अनियन्त्रित छोडियो। एकजना बाइबल शिक्षक यसरी भन्छन् कि उजाड स्थानमा तपाईँको प्रशिक्षण यात्राको क्रममा तपाईँले सायद सोच्नुहुनेछ कि परमेश्वरले तपाईँलाई गलत बाटामा डोराइरहनु भएको छ। उहाँले केही भन्नुभएको छ जुन अर्थहीन छ। उहाँको आज्ञाहरूमा सामान्यतया व्याख्या हुँदैन। उहाँ के गर्दै हुनुहुन्छ भनेर पत्ता लगाउन नसक्दा तपाईँले उहाँमाथि भरोसा गर्नुपर्छ। एकपटक मोसाले सर्पको पुच्छर समातेर उठाएपछि यो फेरि एकपटक लौरो बन्यो र यसलाई कहिले मोसाको लौरो भनिएन, बरु परमेश्वरको लौरो भनियो। मूसाले यसलाई छोडेपछि त्यसबाट सर्पको तत्व निकालियो र यो परमेश्वरको लौरो बन्यो। मूसाले विश्वास गर्न सक्ने एउटा कुरो चाहिँ उनको पुरानो परिचित प्रमाणित र साँचो गोठालाको लौरो त्याग्नु पर्यो भन्ने तिनले ठाने। परमेश्वरले तपाईँलाई उहाँमाथि भएको तपाईँको निर्भरता देख्नको लागि केही चीजबाट वञ्चित गर्न सक्नुहुन्छ, तर त्यो वञ्चितीकरणसँगै शक्ति आउँछ। तपाईँले समातिरहन चाहने केही चीज छन् जसलाई तपाईँले छोड्नै पर्छ ताकि परमेश्वरले सर्पको तत्वलाई हटाउन सक्नुहोस्। त्यसैले आज तपाईँ केलाई पक्रिराख्नु भएको छ? सिकाउने इच्छा, सांगीतिक प्रतिभा, व्यवसायका लागि योग्यता, नेतृत्वको क्षमता, आफ्नो वरदान, जेसुकै भए तापनि त्यसलाई पक्रेर परमेश्वरको सामुन्य भूमिमा फ्याँक्नुहोस्। भित्र सर्प लुकेको छ कि छैन भनेर थाहा पाउने उहाँ मात्रै हुनुहुन्छ। उहाँले सर्पको तत्वलाई हटाई यसलाई आशिष दिन सक्नुहुन्छ र सेवाको लागि उपयुक्त उपकरणको रूपमा तपाईँलाई फिर्ता दिन सक्नुहुन्छ। तपाईँसित जे सुकै वरदान भए तापनि त्यसलाई परमेश्वरको सामु लैजानुहोस् अनि उहाँले त्यसलाई उपयुक्त सेवाको लागि प्रयोग गर्नुहुनेछ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र 1440 भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। वचन संग्रहको पुस्तक 90 अध्यायको 12 पदले भन्छ, यसकारण हामीलाई हाम्रो आयु ठिकसँग गर्न सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। हामी एउटी महिलाले चाहिँ सपना देखेकी थिइन् जसमा एक स्वर्गदूतले उनलाई चाहिँ यो सन्देश दिइरहेका थिए कि तपाईँको सद्गुणको इनामको रूपमा हरेक बिहान 1440 अमेरिकी डलर अर्थात झण्डै 2,00,000 नेपाली रूपियाँ तपाईँको ब्याङ्क खातामा जम्मा गरिनेछ। यो रकमको एउटै मात्र शर्त छ, प्रत्येक व्यापारिक दिनको अन्त्यमा प्रयोग नगरिएको कुनै पनि बाँकी रकम रद्द गरिनेछ। यो अर्को दिनमा सारिने छैन वा ब्याज जम्मा हुने छैन। प्रत्येक बिहान तपाईँको खातामा 1440 अमेरिकी डलर जम्मा गरिनेछ। सपना यति जीवन्त थियो कि बिउजेपछि उनले प्रभुलाई यसको अर्थ के हो भनेर व्याख्या गर्न आग्रह गरिन्। उहाँले उनलाई बुझाउनु भयो कि उनले हरेक बिहान 1440 मिनट प्राप्त गर्दैछिन्। यो चाहिँ दिनमा हुने 24 घण्टाको कुल मिनटको संख्या हो। उनले यो जम्मा गरिएको समयबाट के गर्ने थिइन् सो महत्वपूर्ण थियो, किनभने उनले प्रतिदिन 1440 मिनट मात्र प्राप्त गर्ने थिइन्। तपाईसँग पनि उही किसिमको खाता छ। प्रत्येक दिनको अन्त्यमा तपाई आनन्द र सन्तुष्टिका साथ फर्केर हेर्न सक्षम हुनुपर्छ र ती सुनौला मिनट बुद्धिमानीपूर्वक लगानी गरिएको देख्न सक्नुहुन्छ। कसैले भनेका छन् समय परमेश्वरले तपाईँलाई दिनुभएको उपहार हो, तर तपाईँ आफ्नो समयसँग जे गर्नुहुन्छ त्यो चाहिँ परमेश्वरलाई दिइने उपहार हो, अनि यो सत्य हो। भजनकार रचनाकारले लेखे, हाम्रो आयु त 70 वर्ष मात्र हो, बलले भ्यायो भने 80 पुग्ला, तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ किनकि आयु चाहिँ चाँडै बित्छ र हामी उडी जान्छौं। यसकारण हामीलाई हाम्रो आयु ठिकसँग गन्न सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं। हाम्रा प्रभु परमेश्वरको निगाह हामी माथि रहोस् र हाम्रा हातका काम हाम्रा निम्ति दृढ पारियुन्। समय परमेश्वरले तपाईँलाई दिनुभएको अनमोल उपहार भएकोले यसलाई बुद्धिमानीपूर्वक सदुपयोग गर्नुहोस्।
1: कान्छी
2: भनन कान्छा,
1: सुन न, भोलि गाउँमा नाचगान प्रोग्राम छ।

निगमित मिटिङ तपाईँको निम्ति राख्यो र श्रोता आवाज भन्ने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सरोजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेक साथ यो समयमा पुनः विदा हुन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।
2: नमस्ते, गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम उदय नयाँ उदयको साथमा प्राविधिक मित्र सुजनजीमा आइसकेका छौं। अबको एक घण्टा अवधिभरि हामी निकै मिठा मिठा भजनहरू सुन्नेछौं श्रोता, अनि परमेश्वरले दिनुहुने उदयका कुराहरू, अनन्त जीवनका कुराहरू, आशाका कुराहरू नै गर्ने गर्छौं, किनभने हामी सबैलाई उत्साहको खाँचो पर्छ। यस्तै उत्साहित कुराहरू हामी गर्ने गर्छौं पवित्र धर्मशास्त्र बाइबलमा रहेर। शुरूआत गर्न चाहन्छु निकै नै मिठो गीत दाउद खरिङले गाउनुभएको भजनबाट, त्यसपछि म आउने नै छु।

आज सदामित निकै नै अर्थपूर्ण भजन हामीले सुन्यौं दाउद खारिङको आवाजमा कार्यक्रम नयाँ उदयमा र साँच्चै नै उच्च मुखले प्रभुलाई हामीले महिमा आदर प्रशंसा दिनलाई आएका छौं र हामी हरेक समय परमेश्वरको गुणलाई नबिर्सिकन उहाँलाई महिमा अनि आदर प्रशंसा दिँदछौं। जीवनमा हामीलाई धेरै किसिमका उत्साहहरूको खाँचो पर्दछ। कहिले हाम्रो जीवन मानसिक रूपमा थकित भइरहेको हुन्छ अनि शारीरिक रूपमा पनि थकित भइरहेको हुन्छ। कहिलेकाहीँ आर्थिक रूपमा कमजोर हुन्छौं अनि मन शिथिल भएर जाँदछ अनि सबै कुराले चाहिँ यो मनमा नै दखल दिइरहेको हुन्छ अनि हामीलाई हरेक किसिमको अप्ठ्यारा परिस्थितिहरूले गर्दाखेरि आनन्द मनाउन सक्ने अवस्थाहरू हुँदैनन्। तर परमेश्वरका वचन पढ्ने मानिसहरू हामी परमेश्वरलाई विश्वास गर्ने मानिसहरू हौं र हामीले जीवन जिउनको लागि एकले अर्कालाई उत्साह पक्कै पनि दिनुपर्छ किनभने तपाईँ हामी सबैलाई दिनदिनैको जीवनमा उत्साह चाहिन्छ। कहिलेकाहीँ म लड्छु, कहिले तपाईँ लड्नुहुन्छ, होइन, निराशमा डुबिरहेका हुन्छौं। गल्ती नै नगर्दाखेरि पनि ठूल्ठूला लाञ्छनहरू लागिरहेका हुन्छन्। गल्ती नै नगर्दाखेरि पनि फेरि आफूलाई नै अप्ठ्यारो परिस्थिति आएको जस्तो लाग्छ। यो सबै तपाईँले गल्ती गर्दैमा चाहिँ यो समय आएको होइन। कहिलेकाहीँ हामीलाई चाहिँ एउटा जाँच गर्नको निम्ति पनि यस्ता परिस्थितिहरू हाम्रो जीवनमा आउँछन् अनि दुःखमा सुखमा आनन्द गर्नु नै इसाई जीवनको आनन्द छ। यसमा नै प्रभुमा रहेर सबै कुराहरू गर्नु किनभने हामीलाई मत्तीको पुस्तक 5 अध्यायको 4 पदले भन्दछ, धन्य शोक गर्नेहरू किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। जब मलाई दुःख लाग्छ श्रोता अनि यो सान्त्वनाको वचन पढ्दाखेरि आनन्द लाग्छ किनभने प्रभुले भन्नुभयो आफ्ना चेलाहरूको बीचमा, तिमीहरू अहिले शोक गर्नेछौ तर धन्य तिमीहरूले सान्त्वना पाउनेछौ भन्नुभयो। जब येशु ख्रीष्टसँग चेलाहरू हुनुहुन्थ्यो अनि चेलाहरू ढुक्क थिए आफ्नो गुरु साथमा हुँदाखेरि अनि उनीहरूलाई केही कुराको खाँचो थिएन अनि उनीहरूले एक्लोपना के हो थाहा थिएन, होइन, प्रभु येशु चाहिँ असल गोठालो अनि प्रभु येशु परमेश्वरको पुत्र, प्रभु येशु पवित्र थोमा सामर्थी हुनुहुन्थ्यो अनि सँगै साथमा हुँदाखेरि कुनै कुराको अभाव थिएन अनि उनीहरूले त्यति धेरै अप्ठ्यारो परिस्थितिको चुनौतीहरूको सामना पनि गर्नु परेन होला सायद। र अन्ततिर प्रभुलाई पक्राउने बेलामा चाहिँ उनीहरू सबै छोडेर भागेका कुराहरूमा पनि हामी थाहा पाउँछौ। है, मानिस जातिहरू यसरी एक्लोपनामा ज्यादै विचलित भइहाल्ने, छिटै कमजोर भइहाल्ने व्यक्तिहरू हौ। फेरि केही खुशी मिल्दाखेरि ज्यादै नै रमाइलो गर्ने मान्छे पनि हामी हौ, होइन, हामी त एक किसिमको कस्तो फ्लक्चुएट टाइपको हामी हुन्छौ। तर परमेश्वर सधैँ एक समान हुन्छ। प्रभुसँग जब चेलाहरू सँगै हुँदाखेरि चाहिँ उनीहरूले एक्लोपनको थाहा थिएन अनि प्रभुले चाहिँ भन्नुभयो तिमीहरू अहिले मसँग छौ, होइन, अनि एक दिन तिमीहरूलाई जब दुःख आउँछ अनि अप्ठ्यारो परिस्थितिहरू आउँछ त्यतिखेर तिमीहरूले चिन्ता गर्नु पर्दैन किनभने शान्तिमा सान्त्वना पाउनेछौ भनेर भन्नुभयो। हामीले त्यसपछि के देख्छौ भन्दाखेरि येशु ख्रीष्ट जब पक्राउ पर्नुभएपछि चेलाहरू तितरभित्र भएका कुराहरू, उनीहरूमा एक किसिमको डर त्रासहरू छाएका कुराहरू। प्रभुलाई त मृत्युसँग कुनै डर थिएन तर आफ्नै चेलाहरूलाई चाहिँ, किनभने सोच नै फरक थियो। प्रभु परमेश्वरको पुत्र, प्रभु परमेश्वरको प्रतिरूप भएको हुनाले उहाँको हृदय र मानिसको हृदय मिल्दैन थियो अनि मानिस चाहिँ साना कुराहरूमा विचलित भइहाल्ने अनि प्रभुलाई जस्तो उनीहरूले सोच्दथे त्यो चाहिँ त्यस्तो किसिमको हुनुहुन्न थियो। अनि त्यसपछि उनीहरू तितरभित्र भए अनि कमजोर भएका कुराहरू सम्झिँदाखेरि उनीहरूले तिमीहरू सान्त्वना पाउनेछ भनेर परमेश्वरले भन्नुभयो। श्रोता, तपाईँ र मलाई जब अप्ठ्यारो परिस्थितिहरू आउँछ नि हामी भन्छौँ अब सबै कुराहरू सिद्धिएको होला, तर फेरि हामीलाई भजनसँगको पुस्तकले भन्दछ रातभरि रुवाभासी भए पनि बिहान आनन्द आउँछ भनेर भन्नुभयो। यो कसको निम्ति भनिएको? कुनै जनावरहरूको निम्ति, प्रकृतिको लागि भनिएको होइन। सर्वश्रेष्ठ प्राणी मानिसलाई परमेश्वरले बनाउनुभयो आफ्नै प्रतिरूपमा, आफ्नै स्वरूपमा, प्रतिरूपमा होइन, आफ्नै स्वरूपमा बनाउनु भएको कारणले गर्दाखेरि उहाँले ती मानिसहरूको लागि एक किसिमको प्रतिज्ञा गर्नुभयो तिमीहरूले सान्त्वना पाउनेछौ। प्रभु यीशु पनि गेत्सेमानीको बगैँचामा जब मृत्युको निम्ति प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँ चाहिँ मृत्युको घडीमा हुनुहुन्थ्यो अनि त्यो क्षणलाई हामी जब सम्झन्छौँ धेरै नै दुःख लाग्दछ। अनि त्यो समय पनि समयमा उहाँले बल माग्नुभयो परमेश्वरलाई। के को लागि बल माग्नुभयो भन्दाखेरि हामी प्रष्ट थाहा पाउन सक्छौँ, मृत्युको निम्ति। मानिसलाई सबै कुराभन्दा गाह्रो चाहिँ मृत्युवरण गर्न हुन्छ। मलाई पनि डर लाग्छ कसरी मृत्यु हुने होला हाम्रो, होइन,
अहिले जन्माइरहेका छौं, हामी कहिले पनि मर्दैनौ होला जस्तो गरेर हिँडिरहेका हुन्छौं, अनि हाम्रो जस्तो बल बहिस कसैको पनि छैन होला, म जस्तो राम्रो कोही पनि छैन होला भने जस्तो गरेर हामी एक किसिमको आफूमा गौरव महसुस गरेर हिँडिरहेका हुन्छौं। तर जब त्यो दिन आउँछ अनि प्रभुले पनि मृत्युको अन्तिम घड़ीमा प्रार्थना गर्दाखेरि पसिनाहरू रगतका थोप्लामा परिणत भए भनेर भनिएको छ, किनभने यो एकदमै कष्टकर थियो। तर त्यतिकै परमेश्वरले आफ्नो पुत्रलाई छोड्नु भएको छैन अनि प्रभुलाई बल दिनको निम्ति स्वर्गदूतहरू परमेश्वरले पठाउनु भएको त्यहाँ हामी देख्छौं। त्यसैले यसैले होला हामी सान्त्वना पाउनेछौ, तिमीहरू धन्य शोक गर्नेहरू, किनभने तिमीहरूले सान्त्वना पाउनेछौ। यो तपाईँ र मलाई पनि भनिएको, अहिले हाम्रो जीवनमा शोक होला, सुर्ता होला, विभिन्न किसिमका निराशाका कुराहरू होलान्, तर परमेश्वरले हामीलाई पक्कै पनि सान्त्वना दिनुहुनेछ। हामीलाई चाहिएको नै त्यही हो सदा, शान्ति, आनन्द। जीवनमा सबै कुराहरू पर्याप्त भए पनि शान्ति छैन भने चाहिँ बाँच्न धेरै गाह्रो हुँदो रहेछ। यसो सम्झन्छु म पनि, होइन, कहिलेकाहीँ अब साइकोलोजी डिसअर्डर हुँदाखेरि हामीलाई कस्तो लाग्छ भन्दाखेरि, केमिकलको इम्ब्यालेन्स नमिल्दाखेरि चाहिँ हामीलाई फ्रस्ट्रेसन, डिप्रेसनमा जाने चान्सेसहरू बढी हुन्छ। अनि हामी के सोच्छौँ भनेदेखि, ला आफू म एकदम निराश छु, मेरो मलाई यस्तो भइरहेछ, मलाई मात्र यस्तो भइरहेको छ भनेर विभिन्न किसिमका चुनौतीहरूको सामना गर्न नसकेर हामी हारिरहेको महसुस भइरहेको हुन्छ। हामीले त्यतिखेर टक्क सम्झिहाल्नुपर्छ कि प्रभुले भन्नुभएको छ, शोक गर्नेहरू सान्त्वना पाउनेछौ। यो मलाई नै भन्नुभएको प्रभुले, अनि मलाई पक्कै पनि सान्त्वना दिनुहुनेछ। केही समय मलाई गाह्रो हुनेछ, तर त्यसपछि आनन्दको समय आउँछ भनेर हामीले विश्वास पनि गर्नुपर्छ। हुन्छ, हामी अर्को एउटा निकै नै मिठो गीत सुन्छौं यो समयमा दाउद खालिङकै आवाजमा, त्यसपछि म विविध कुराकानी लिएर आउनेछु फेरि पनि।

आजको श्रोता हामीले निकै अर्थपूर्ण वचन सुनिरहेका थियौं। दाहुद खानीकी आवाजमा कार्यक्रम नै आउँदै सुन्दै हुनुहुन्छ। कार्यक्रम नै आउँदै उत्साहका कुराहरू गर्ने अनि अनन्त जीवनका कुराहरू गर्ने कार्यक्रम हो र याकुबले पनि भन्दछन्, मेरा भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिमीलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई त्यसको पूरा काम गर्न दियो ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हो भनेर भनिएको छ। तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसँग नझर्किदिनु भने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। तर त्यसले कतै पनि शंका नगरी विश्वास साथ मागोस्। शंका गर्ने चाहिँ बतासले उचाल्दै पछार्दै गर्ने समुद्रका छाल समान हुनेछन्। त्यस्तो मानिसले यो नसम्झोस् कि उसले प्रभुबाट केही पाउनेछ, किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा स्थिर हुन्छ। दीन अवस्थाको भाइले आफ्नो उच्च अवस्थामा गर्व गरोस् र धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूल जस्तै ओइलाइजान्छ। किनभने डराउने गर्मीसँग सूर्य उदाउँछ र घाँसलाई ओइलाइदिन्छ, फूल झर्छ र त्यसको शोभा नष्ट हुन्छ। त्यसरी नै धनी मानिस र पनि आफ्नै कामधन्दामा नष्ट भएर जान्छ भनिएको छ। त्यो मानिस धनी हो जो आपद विपदमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूकालाई दिने प्रतिज्ञा गर्नुभएको छ। याकुब 1:2-12 मैले पढेको छु। त याकुब चाहिँ यीशु ख्रिष्टको भाइ हुनुहुन्छ र उहाँले जसरी लेख्नुभयो यो पत्र, त्यतिखेर चाहिँ प्रभुका जनहरूलाई अलिकति गाह्रो थियो, प्रताडित अवस्था थियो, अनि गाह्रो समयमा चाहिँ यो लेख्नुभएको हामीले त्यहाँ देख्छौं। र याकुबले चाहिँ आपद विपद कष्टहरूमा पनि परमेश्वरसँग बुद्धि ज्ञान माग्ने उत्साहहरू दिनुभएको छ। त्यो धन्य हो जो आपद विपदमा स्थिर रहन्छ भनेर भनिएको छ। श्रोता, हामी पनि मानिसहरू विभिन्न किसिमका मन बोकेका, हृदय बोकेका भनौँ न, हाम्रो मन एउटै छैन, हामीसँग विभिन्न किसिमको मन छ। कसैको चाहिँ पग्लिने मन, कसैको कठोर मन होइन, कसैको चाहिँ एकदम सानो कुराहरूमा पनि चित्त दुखिहाल्ने त्यस्तो किसिमको मनहरू छ हामीसँग। र हामी कमजोर हुनको लागि समय लाग्दैन। मैले अघि पनि भने हामी खुसी नभए चाहिँ एकछिन पनि बस्न सक्दैनौँ, बरु खाना भएन भने हामी केही समय बाँचौँला होइन, पानी मात्रै पिएर पनि। तर मनै खुसी छैन भने चाहिँ सबै संसारै हामीले अध्ययारो देख्छौ। त्यसैले गर्दाखेरि चाहिँ सकारात्मक सोचतिर लाग्नु चाहिँ हाम्रो लागि महत्वपूर्ण पाटो हो। यसको निम्ति हामी यस्तो विज्ञ नभए पनि के भन्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईँ र मैले पनि आफ्नो व्यावहारिक जीवन कसरी जिउने भन्ने एउटा तरिका हुन्छ, त्यो तरिकालाई चाहिँ अप्नाउन आवश्यक नै छ। किनभने हाम्रो जीवनलाई जति कमजोर हुन दिन्छौँ हामी उति नै हामी कमजोर हुँदै जान्छौँ र हामीलाई शारीरिक रूपले पनि हरेक किसिमका रोगहरूले आक्रमण गर्दछन्। त्यसैले गर्दाखेरि हृदयमा कसरी शान्ति पाउने भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ, अनि त्यो शान्तिलाई राखिराख्नुको निम्ति चाहिँ हामीले कोसिस गर्नुपर्छ। अनि मात्रै मन आनन्द भयो भने मात्रै अनुहार पनि हँसिलो हुन्छ होइन। कहिलेकाहीँ साथीभाइहरूसँग हामी धेरै टाढा जान्छौँ अथवा नजिकै जान्छौँ अनि प्रकृतिसँग रमाउने बानी छ मेरो पनि, जान्छौँ अनि कहिलेकाहीँ मन दुखी भएको बेला जति सुन्दर कुराहरू देख्दाखेरि पनि मन रमाउँदैन, अनि जब मन खुसी भएको हुन्छ अनि त्यति सुन्दर वस्तु देखिएन भने पनि मन आनन्द सबै कुराहरू राम्रो देखिरहेको हुन्छ। किनभने हृदयको आँखा यदि निर्मल छन् भने हाम्रो यो लौकिक आँखाले पनि राम्रा कुराहरू देख्न सक्छौ। मैले भन्न खोजेको चाहिँ हामी दुर्बल हुँदाखेरि पनि परमेश्वरमा विश्वास राखेर आनन्दित हुनुपर्छ, किनभने पावलले भन्दछन् 2 Corinthians 12:9, दुर्बलतामा मेरो आशिष छ। पावललाई पनि दुई तिनचोटि प्रार्थना उहाँले गर्नुभएको छ, मेरो जीवनबाट छेस्को चाहिँ हट्नुपर्छ भनेर चाहिँ उहाँले माग्नु भएको छ। तर त्यो यथावत रहन दिनुभएको छ परमेश्वरले, उनीहरू उसको जीवनबाट त्यो हटेको छैन, अनि उसले चाहिँ त्यो छेस्को साथमा परमेश्वरको महिमा गरेका छन्। त्यसैले श्रोता, हाम्रो जीवनमा पनि हरेक किसिमका विघ्न बाधाहरू कहिलेकाहीँ जीवनमा अप्ठ्यारो परिस्थितिहरू भएर बाधा हुँदिन्छ र हाम्रो यात्रा नै रोकिन्छ। त्यसैले कसरी हुन्छ हामी हाम्रो जीवनलाई, हाम्रो मनलाई
मानिसलाई सुरक्षित राख्नुपर्ने हुन्छ। परमेश्वरको वचनले हामीलाई भन्दछ, सबैभन्दा बढी तिमीहरूको हृदयलाई सुरक्षित राख भनेर भन्नुभएको छ। यसको निम्ति के हाम्रो हृदय सुरक्षामा छैन, उसले चाहिँ त्यो छेसको साथमा नै परमेश्वरको महिमा गरेका छन्। त्यसैले श्रोता, हाम्रो जीवनमा पनि हरेक किसिमका विघ्न बाधाहरू, कहिलेकाहीँ जीवनमा अप्ठ्यारो परिस्थितिहरू भएर बाधा

पक्कै पनि छ जस्तो लाग्छ, किनभने मानिसलाई हृदय के हो भन्यो भने मुटु हो भनेर भन्ने गर्छन् होइन। मुटु त ढाकिएको छ हाम्रो छातीभित्र करणभित्र, एकदम प्रोटेक्टिभ तरिकाले चाहिँ सुरक्षित तरिकाले राखिएको छ। त त्यो मात्रै मन होइन, हामी जे कुराहरू सोच्छौ दिमागबाट, जे कुराहरू हाम्रो मस्तिष्कले सोच्दछ अनि दिलसँग अथवा मनसँग चाहिँ त्यो कुराकानीहरू हुन्छ, इन्टरेक्सन भइसकेपछि त्यसको एक्सनहरू बाहिर निक्लन्छन्। त्यसैले गर्दाखेरि हामीलाई चाहिँ सबैभन्दा पहिले चाहिँ मस्तिष्कलाई तयार गर्नुपर्ने हुन्छ, मस्तिष्क बलियो बनाउनु पर्ने हुन्छ सदा। कतिजना व्यक्तिहरू यसरी पनि हामीले देख्यौं, कुराकानी गरिरहेको राम्रै भइरहेको व्यक्तिहरू चाहिँ अचानक मस्तिष्कले काम नगरेको कारणले गर्दा जिब्रोहरू पनि चल्न छोडेको होइन, बोलीहरू पनि ननिस्केको, त्यस्ता स्वास्थ्य सम्बन्धी समस्याहरू पनि देखा पर्छन् कहिलेकाहीँ। दिमागले चाहिँ सबै कुराहरू चलाइरहेको हुन्छ, त्यसैले यो दिमागमा राम्रो सोच राख्नको निम्ति चाहिँ हामीले कताबाट उत्साहका कुराहरू पाउँछौ, कताबाट चाहिँ हाम्रो जीवनलाई विकासतिर लान सक्छौं, हाम्रो आत्मालाई बचाउन सक्छौं भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ। र दाउदले यहाँ ठिकै पनि भनेका छन्, आपद विपदमा पढ्दाखेरि आनन्दको सम्झ, निराश नहौ किनभने सबै मानिसलाई यो पर्छ नै। कति मानिसहरूमा अप्ठ्यारो परिस्थिति आउँदा, वज्रपात आउँदाखेरि चाहिँ आकाशै खसेको जस्तो लाग्छ अनि कुनै यसको चाहिँ कुनै अल्टरनेटिभ विकल्प नै छैन जस्तो लाग्छ। तर पनि त्यस्तो अवस्थामा सजिलो चाहिँ छैन उम्कनको लागि, तर यो सबैलाई नै पर्ने हो भनेर चाहिँ हामीले सोच्नुपर्छ। जस्तै आज मलाई छ भने भोलि तपाईँलाई, भोलि दोस्रो व्यक्तिलाई पर्न सक्छ समस्याहरू। त्यसैले गर्दाखेरि यो समस्यामा चाहिँ कहिलेकाहीँ अरूलाई हेरेर पनि जिउन जान्नुपर्छ, अरूले कसरी त्यो समस्यालाई सामना गरे त होइन। मन विभिन्न किसिमको हुन्छ भनेर अघि मैले भने, कमजोर मन भएका व्यक्तिहरूले चाहिँ त्यो टोलरेट गर्न गाह्रो भएर चाहिँ उहाँहरू चाहिँ फ्रस्ट्रेसन, डिप्रेसनमा अनि आत्महत्याका कुराहरू होइन मान्छेहरू हुन्छ। टोलरेट गर्न सक्ने मान्छेले ठुल्ठूला कुराहरूलाई पनि सामान्य रूपमा लिइरहेका हुन्छन्। मलाई पनि लाग्छ कहिलेकाहीँ मेरो मन पनि त्यस्तो भइदिएको भए हुन्थ्यो, ठुल्ठूला कुराहरू आइपरे पनि, अप्ठ्यारो परिस्थितिहरू आए पनि त्यसलाई सानो सम्झेर सामना गर्ने होइन, त्यो किसिमको मन हृदय परमेश्वरले दिनुभएको होस्। हामी कार्यक्रम आगममा माफ गर्न नै आउँदैन छौ, कार्यक्रम नै आउँदै चाहिँ हाम्रो जीवनको उदयका कुराहरू हामी गर्ने गर्छौं अनि जीवनलाई कसरी चलाउने भन्ने कुरा हामीलाई परमेश्वरले जसरी भन्नुभएको छ ती कुराहरू भन्ने गर्छौं। यतिखेर कार्यक्रममा फेरि पनि दावत खानीकी आवाजमा एउटा मिठो गीत सुनाउँछु, त्यसपछि म आउनेछु।

तथा हाम्रो जीवनका विभिन्न किसिमका स्टेजेसहरू हुन्छ, हामी हाम्रो एज फ्याक्टर अनुसार हाम्रो भनौँ न बाल्यावस्थादेखिको लिएर अहिलेको समयसम्म अनि आउँदै दिनका वृद्धावस्थासम्म पनि परमेश्वरले हाम्रो उठाइ बसाइ सबै कुराहरू जान्नुहुन्छ र यो समयसम्म मैले पनि कति दुःख सुख भोगेर आइपुगेँ होला यो ठाउँमा, अनि तपाईँको उमेरसम्म पनि तपाईँले भोग्दै हुन्छ, अझै पनि हामीले संघर्ष गर्नुपर्ने हुन्छ र संघर्ष बिना चाहिँ आनन्द हुँदैन जीवनमा पके पनि। तपाईँको बुबाले तपाईँको निम्ति धेरै प्रशस्त धन सम्पत्तिहरू साँझ दिनुभएको छ होला, तपाईँलाई कुनै कुराको कमी छैन, अनि तपाईँ अरबपति अनि धेरै पैसा सम्पन्नतामा भएको व्यक्तिको परिवार हुनुहुन्छ होला, अनि तपाईँलाई एउटा स्ट्रगल गर्ने फेज नै आएन होइन, जीवनमा संघर्ष गर्ने समय नै आएन भनेदेखि त्यो जीवन त्यति रमाइलो हुँदैन। बुबाको सम्पत्ति होला तपाईँसँग, अनि तपाईँले रमाउनु सक्नुहुन्छ, अनि चाहेका कुराहरू पनि प्रशस्तै छ, तर दुःख के हो थाहा छैन भने त्यति जीवन मजा आउँदैन। र धेरैजना मानिसहरू कामको सिलसिलामा आज वैदेशिक रोजगारको लागि पनि त मेक्सिमम नै जानुभएको छ यङस्टरहरू हाम्रो नेपालबाट, तर अरू देशबाट पनि यसरी नै गएका छन् किनभने समय अहिले त्यो किसिमको टफ छ होइन, कम्पिटिसनको जमाना छ र हामी चाहिँ कति गाउँघरबाट चाहिँ राजधानीमा कामको खोजीमा पनि मानिसहरू आउने गर्छन् अनि धेरै दुःखहरू भोग्दछन्, अनि हामीभन्दा पहिलेका एजका मानिसहरू हामीभन्दा धेरै सिनियरहरूले चाहिँ कुरा गरेको सुन्दाखेरि उहाँहरूको समयमा चाहिँ 10 रुपियाँ पैसा खर्च गर्नु पनि धेरै सोच्नुपर्ने, 10 रुपियाँ पैसा खर्च नगर्दाखेरि खाजा खान पुग्ने त्यस्ता कुराहरू हामीले सुन्थ्यौं, र त्यसरी संघर्ष गरेर चाहिँ कोही न कोही मानिसहरू चाहिँ शिखरमा पुगेका छन्, सफलता प्राप्त गरेका छन्। धेरै जसो मानिसहरू दुःख गर्ने मानिसहरूले अन्तत सुख पाएकै छन् होइन। त्यसरी गर्दा हामीले के सोच्नुपर्छ भन्दाखेरि जीवनमा आएका दुःखहरूलाई त्यति नमिठो तरिकाले लिनु हुँदैन, किनभने यो चाहिँ एउटा संघर्षको फेज हो, यसले चाहिँ मलाई प्रगतितिर लाँदछ, उन्नतितिर लाँदछ भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ। यहोशूलाई पनि तपाईँ परमेश्वरको वचनले के भन्दछ भन्दाखेरि व्यवस्थाको वचनतिर उठमुखबाट नहटोस् त जहाँ गए पनि सफलता पाउनेछस् भनेर भन्नुभयो। हामीले सफलता पाउनु छ भने यस्तो तरिकाले वचनहरूलाई तयार गर्नुपर्ने हुन्छ, हाम्रो मुखले वचनहरू बोल्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि चाहिँ दुःख आपत आयो भन्दैमा तपाईँ निराश नहुनुहोस्, हुन त म तपाईँभन्दा बढी निराशमा डुब्छु होला सायद, तर पनि हामी एक अर्काले प्रार्थनामा उठाउने काम गर्नुपर्छ, एक अर्काको निम्ति प्रार्थना गरौं होइन, बलियो हुनको निम्ति प्रार्थना गरौं, किनभने कमजोर हुँदाखेरि हामीलाई प्रार्थनाको आवश्यक पर्छ, सहयोगको आवश्यक पर्छ। जब अप्ठ्यारो परिस्थितिहरूमा साँचो मित्रता चिनिन्छ भनेर पनि भनिन्छ, त्यतिखेर चाहिँ हामीलाई सहायता भनेको प्रार्थनाको खाँचो हो र सजिलो परिस्थितिमा त हामी जसरी पनि जिएका हुन्छौं, कसैको सहारा बिना पनि जिउन सक्छौं, तर जब अप्ठ्यारो परिस्थिति आउँछ त्यतिखेर हामीलाई एकले अर्काको खाँचो पर्दछ अनि उठाउनुपर्छ प्रार्थनामा, सबै कुराहरूमा हामीले अगाडि हेल्प गर्नुपर्ने हुन्छ। दाउदले माफ गर्नुलाई याकुबले यसरी भन्दछन्, जब जीवनमा कष्ट र आपद विपद आउँछन् तब हामीले हाम्रा मानवीय बुद्धिले त्यो कुरा बुझ्न कठिन हुन्छ, त्यसको मौका छोपेर दियाबलसले हाम्रो मनमा शंकाको बिउ रोपिदिन्छ र किन म माथि ती समस्याहरू आइपरे होला भन्ने प्रश्नहरू हाम्रो मनभित्र जन्माइदिन्छन्। हामीहरूको मनमा परमेश्वरको भलाइप्रति नै शंका गर्ने समयहरू दियाबलसले ल्याउनेछ। कति समयहरूमा त हाम्रा मनहरू तितो भएर जान्छ, कसरी असल परमेश्वरले यी आपद विपदहरू हाम्रो जीवनमा अनुमति दिन सक्नुहुन्छ भने हामी छक्क पनि पर्छौं, किनभने परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ, योहन्ना 3 को 16 पनि भन्नुहुन्छ परमेश्वरको प्रेमको विषयमा होइन। तर आज किन आपद विपद पर्दाखेरि के परमेश्वरले हामीलाई छोड्नु भएको हो त भन्ने प्रश्नहरू पनि हाम्रो जीवनमा आउँछन्। याकुबले यो पत्र सतावटको कारण घरबार गुमाएका विभिन्न देश र ठाउँहरूमा गएर संघर्ष गरिरहेका विश्वासीहरूलाई हौसला दिनलाई लेखेका थिए। याकुबको पुस्तक मैले अघि पनि भनेको थिएँ, घरबार गुमाएर आर्थिक र भौतिक रीतिले शारीरिक अनि दैनिक जीवनमा कसरी जिउने होला भनी अन्यल भइरहेको विश्वासीहरूलाई हौसला दिनको लागि यो लेखिएको थियो। लेखाइले पनि ठूलो काम गर्दछ हाम्रो जीवनमा सदा कहिलेकाहीँ, अरूले लेखेको पुस्तकहरूबाट पनि धेरै ज्ञानहरू पाएको छु मैले पनि।
आफूमा त्यो क्षमता नभए पनि अरूले लेख्नुभएको पुस्तक जब मलाई मनपर्ने फेभरेट बुक मैले जब पढिरहेको हुन्छु त्यतिखेर चाहिँ केही न केही गेन मैले गरि नै रहेको हुन्छु किनभने जीवनको लागि एकदमै लाभदायक लाग्दछ कुनै समय। त्यस्तै याकुबले पनि जब अप्ठ्यारो परिस्थिति थियो परमेश्वरका जनहरूलाई त्यतिखेर उत्साह मिलोस् भनेर उहाँले लेख्नुभयो परमेश्वरको अगुवाईद्वारा। त्यसैले कति जतिजनाले याकुबको पत्र पढे उनीहरूले उत्साह पनि पाए पक्कै पनि किनभने लेखिएको वचनले पक्कै मानिसलाई उत्साह मिल्दछ। यसरी नै याकुबले भन्दछन् दुःखमा नआत्तिनु। आज पनि मानिसहरूले भन्ने गर्छन् दुःखमा आत्तिनु हुँदैन सुखमा मात्तिनु हुँदैन भनेर भनिन्छ। कहिलेकाहीँ हाम्रो जीवन प्रशस्त भएको बेला हामी मात्तिन्छौं जे पनि गरिपठाउँछौं होइन सीमादेखि नागेर पनि काम गर्छौं होला उश्रृङ्खलता बढ़ी हुन्छ हाम्रो जीवनमा। तर त्यतिखेर हामीले यो सोच्नुपर्छ कि परमेश्वरले हामीलाई के भन्नुभएको छ। आफूभन्दा तलको व्यक्तिहरूलाई हामीले हेर्नुपर्छ जो दिन दुखी जसले हामीले जस्तो खान पाउनु भएको छैन लाउन पाउनु भएको छैन कमसेकम उसको निम्ति मैले के गर्न सकौं भन्ने सोचहरू परमेश्वरले हालिदिनु भएको छ हाम्रो जीवनमा। त्यो किसिमको सोचहरू बोक्नुपर्छ। त्यसैले धेरै भयो भन्दैमा मातिनु पनि हुँदैन। जब इजरायलीहरू 40 वर्षको यात्रामा थिए अनि उनीहरूले मन नहुँदाखेरि पनि गनगन गरिरहेका थिए भोकले तड्पिरहेका थिए परमेश्वरले उनीहरूलाई नम्र बनाउनको निम्ति भोकले पीड़ित पार्नुभयो भनेर भनिएको छ। कहिलेकाहीँ हामीले एउटा ठूलो शिक्षा दिनको निम्ति पनि हाम्रो जीवनमा समस्याहरू आउँछन् सदा। तपाईँको जीवनमा अहिले जे घटिरहेको छ नि हिजोको परिणाम हो तपाईँले तपाईँलाई अझ परमेश्वरले बलियो बनाउन चाहनुहुन्छ। त्यो अवस्था भएर जाँदै गर्दाखेरि तपाईँ धेरै कुराहरू सिक्नु पनि हुन्छ। त्यसैले गर्दा समस्यालाई कति मानिसहरूले अवसर भनेर पनि लिने गर्छन् कति मानिसले चाहिँ सकियो खतम भयो भनेर पनि लिने गर्छन्। त्यसले गर्दा जीवन जिउन सजिलो चाहिँ पक्कै छैन बोलेको जस्तो पक्कै पनि हुँदैन। तर पनि हामी वचनमा जिउने मानिसहरू भएको हुनाले पक्कै पनि आज हामीलाई यो उत्साह मिलेको छ एकले अर्कालाई हामीले उत्साह दिनु नै पर्छ। गुड न्यूज एफएमको प्रसारमा कार्यक्रम नयाँ आउँदै सुन्दै हुन्छ। कार्यक्रम नयाँ आउँदैमा निकै मिठा मिठा गीतहरू पनि हामीसँग छन् फेरि पनि हामी एउटा गीत सुन्छौं।

हजुर, निकै अर्थपूर्ण वचन हामीले सुनिरहेका थियौं श्रोता मित्र। कार्यक्रम नै हुँदैमा प्रभु येशूले भीड़लाई देखेर उहाँ डाँडामा उक्लनुभयो र उहाँ बस्नुभएपछि चेलाहरू उहाँको कहाँ आए। उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो। धन्य आत्मामा दिन हुनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। यी कुराहरू पढ्दै गर्दाखेरि एउटा नम्रताको कुरा चाहिँ मलाई समाउन मन लाग्यो। यहाँ के भनेको छ भने परमेश्वरको वचनले धन्य नम्रहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। तपाईँ र म नम्र भन्नुपर्छ सदा। परमेश्वरले चाहिँ नम्र व्यक्तिलाई मन पराउनुहुन्छ। आज हरेक किसिमका समस्या हाम्रो जीवनमा आउनुको कारण चाहिँ हामीमा घमण्ड भएर हो, नम्रता नभएर हो। परमेश्वरले भन्नुभएको छ अरूभन्दा आफूलाई श्रेष्ठ ठान्ने होइन, अरूलाई चाहिँ आफूभन्दा अरूलाई श्रेष्ठ ठानेर चाहिँ काम गर भनेर भनेको छ। आज धेरै व्यक्तिहरू आफूलाई मात्र श्रेष्ठ ठान्ने, अरूलाई श्रेष्ठ नठान्ने, आफू एउटा अहमतामा जिउने बानी हुन्छ र नम्रता छैन भनेदेखि चाहिँ धेरै किसिमका समस्याहरू हाम्रो जीवनमा आउँछन् अनि घमण्डले हामी फुल्लिन्छौं। किनभने हामी चाहिँ हाम्रो छोटो जीवनमा हामी गर्न सक्ने केही पनि होइन। हामीसँग जति नै ठूल्ठूला बौद्धिक ज्ञानले भरिएका व्यक्ति पनि, शिक्षित व्यक्ति पनि, धनी व्यक्ति पनि एक दिन मरेर जानुपर्छ। त्यसैले गर्दा उनीहरूले आफ्नो मृत्युलाई रोक्न सक्दैनन्। एक दिन मृत्युमा जानै पर्छ। यसैले भनेको जस्तो सबै जीवन चाहिँ घाँसका फूल जस्ता हुन्, घाँस ओइलाउँछ, सुकिहाल्छ। त्यसैले गर्दा आज नम्रतामा जिउनु चाहिँ महानता पनि हो। नम्र व्यक्ति हेर्दाखेरि सोझो देखिन्छ, नम्र व्यक्ति हेर्दाखेरि सहनशील देखिन्छ, तर ऊ कमजोर भएको भनेर ठान्नु हुँदैन। ऊ चाहिँ महान व्यक्ति हो, किनभने जोसुकै मानिसले सहन गर्न सक्दैन सबै कुराहरू। कति मानिसहरूले आज मानिसलाई विभिन्न किसिमका लाञ्छना लगाएर विभिन्न किसिमका गाली गलौजहरू गरिरहेका हुन्छन्, तर पनि नम्रतामा सहँदाखेरि त्यहाँ आशिष छ भन्ने व्यक्तिहरू पनि धेरै छन् हाम्रो बीचमा, र उहाँले त्यसरी नै आफ्नो जीवनमा विजय ल्याइरहनु भएको हुन्छ। र कति मानिसहरू चाहिँ प्रतिकार गर्न खोज्छन्, प्रतिकार गरेर चाहिँ आफू विजयी भन्न खोज्छन्। त्यस्तो किसिमको जीवन परमेश्वरले हामीलाई दिनुभएको छैन। हामी नम्र हुनुपर्छ। नम्रताले चाहिँ एकदम देश अधिकार गर्छ भन्नाले हामी नम्र भयौँ भने जहाँ पनि अटाउन सक्छौं। एउटा स्पन्जलाई मैले जब पहिले पनि एकचोटि मैले कुरा ल्याएको थिएँ, मलाई चाहिँ अलिकति ब्रान्डको जुत्ताहरू नै मनपर्छ। अनि जुत्ता लगाउँदाखेरि अलिकति कम्फर्ट फिल हुँदैन कि ब्रान्डको जुत्ताहरू भएन भनेदेखि हुँदो रहेछ। स्वतः कतिजनालाई चाहिँ एउटा मनपर्ने कुराहरू हुँदो रहेछ होइन, बरु धेरै पैसाहरू जम्मा गर्ने, धेरै समय लगाएर पनि अलिकति ब्रान्डको जुत्ता किन्ने होइन। अन्त किन्दाखेरि चाहिँ मलाई एउटा सु साइनर भनेर चाहिँ त्यो चम्काउनको लागि दिइएको थियो, अनि बट्टा दिएको थियो। अनि त्यहाँबाट मैले चाहिँ त्यस्तो छ भनेर मैले सोचेको थिइनँ। बट्टा जब खोल्दाखेरि चाहिँ फोम, यति लामो फोम चाहिँ निस्कियो त्यहाँबाट, अनि त्यो फोमले जब जुत्ता टल्काइन्छ अनि एकदम साइनिङ दिँदछ। अनि फेरि हामीले त्यो बट काचाकुचुक पारेर त्यो बिर्को लगाइसकेपछि चाहिँ त्यो फोम कता बस्यो बस्यो थाहा भएन। जब लचिलो हुन्छ नि, फ्लेक्सिबल हुन्छ नि मानिसहरू, जहाँ पनि अटाउन सक्दछन्। कडा व्यक्तिहरू कतै पनि अटाउन सक्दैनन्। र त्यो स्पन्ज है, लचिलो भएको स्पन्ज भएको हुनाले नै त्यो सानो बट्टामा पनि व्यवस्थित तरिकाले बसेर हेर्दा पनि चिटिक्क राम्रो देखिएको छ। ऊ कहाँ छ कहाँ छ, किनभने नम्र मानिसहरू पनि त्यस्तै हुन्छन्। आज नुन जस्तै परमेश्वरले भन्नुभएको छ, तिमीहरू पृथ्वीका नुनहरू हो। आज विभिन्न किसिमका मिष्टानहरू बनाउँदाखेरि नुन पुगेन भने कति खल्लो हुन्छ होइन। र तपाईँ र मलाई त परमेश्वरले नुन किन भन्नुभयो भन्दाखेरि हामी चाहिँ अरूलाई मेलमिलाप गराउने। यहाँ अगाडि हामी पढ्दैछौ, धन्य दयान्तहरू किनभने तिनीहरूले दया पाउनेछन्, धन्य हृदयमा शुद्ध हुनेहरू तिनीहरूले परमेश्वरलाई देख्नेछन्, धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। मेलमिलाप तर्फ हामी लाग्नुपर्छ, तर नम्र व्यक्तिले मात्रै मेलमिलाप ल्याउन सक्छ। आज एकदम कडा भएर चाहिँ हामीले मेलमिलाप गर्न सक्दैनौ। एउटा नम्र व्यक्तिले, एउटा मिजाजिलो व्यक्तिले चाहिँ द्वन्द्व भइरहेको ठाउँमा पनि के राम्रा सन्देशहरूले काम गर्न सक्छ। त्यहाँ त्यो व्यक्तिले बोलेका कुराहरू काम लाग्न सक्छन्। त्यसैले श्रोता, हामीले द्वन्द्व लडाईहरू भन्दाखेरि पनि, क्रान्तिहरू भन्दाखेरि पनि शान्तितिर चाहिँ लम्किनुपर्ने हुन्छ। हामी परमेश्वरका जनहरू कहिले पनि क्रान्ति गर्दैनौ, हामी शान्तिमा रहन्छौ, सहन्छौ। मानिसले मारे पनि हामी सहन्छौ, तर
चाहिँ हामी शान्तिमा रहन चाहन्छौ, किनभने प्रभुले भन्नुभएको छ संसारले दिने जस्तो शान्ति होइन, म अर्कै किसिमको शान्ति दिन्छु भन्नुभयो। र त्यसैले गर्दाखेरि हाम्रो जीवनमा आउने हरेक यस्ता किसिमका परिस्थितिहरूलाई याकुबले पनि सरलमा पारेका छन्। कसरी जिउनुपर्छ भन्ने कुरा, अनि जीवन जिउनुको लागि सजिलो भने पक्कै छैन, स्वतः मलाई पो सजिलो छ तपाईँलाई गाह्रो होला, तपाईँलाई पो सजिलो छ मलाई गाह्रो होला, होइन। तर पनि त्यो भनेको चाहिँ कुमालेको चक्र जस्तो पालै पाल आउँछ। चाहे तपाईँ जमिनमै पुग्नु परे पनि नडराउनुहोस् किनभने परमेश्वर तपाईँको साथमा हुनुहुन्छ भने एक दिन फेरि पनि तपाईँ उठ्नुहुन्छ, किनभने उहाँले भन्नुभएको छ दुर्बल गुणहरू माथि उठाऊ। दाजु पावलले पनि आफूलाई कमजोर ठान्नुभयो, तीनचोटि प्रार्थना गर्दाखेरि पनि त्यो समस्या नहटेपछि उहाँ चिन्तित हुनुहुन्थ्यो अनि परमेश्वरले यो वचन दिनुभयो दोस्रो कुन्ती 12:9 दुर्बलतामा मेरो आशिष छ। जो दुर्बल भनेर सम्झिरहेका छौ नि त्यहाँ त परमेश्वरको आशिष रहेछ भन्ने कुरा उसले प्राप्त गरिसकेपछि त्यही साहसका साथ अझ लेख्दछन् पावलले, अझ लेख्दछन्। तपाईँ र मेरो बीचमा उहाँका पत्रहरू लेख्दा सुन्दा देख्दाखेरि कस्तो अचम्म लाग्दछ हामीलाई, कसरी लेख्नुभयो होला उहाँले। रोममा गएर चाहिँ परमेश्वरको वचन प्रचार गर्छु भन्दाखेरि रोममा कैदीको रूपमा त्यहाँ रहनु पर्यो, उहाँले इच्छा गरेको जस्तो कुरो भएन, कहिलेकाहीँ हामीले सोचे जस्तो हुँदैन जीवन। त्यहाँ गएर पनि उहाँले 2.5 वर्ष चाहिँ बहालवाला डेरामा नै बस्नुभयो अनि उहाँले लेख्नुभयो। उहाँले भन्नुहुन्छ त्यहाँ जेलबाट सधैँ आनन्द गरे प्रभुको इच्छा हो। जेलमा बस्ने मानिसले यस्तो भन्न सुहाउँदैन नि त, जेलमा बस्ने मानिसले अरूलाई कसरी सधैँ आनन्द गरे प्रभुको इच्छा हो भन्न सक्नुहुन्छ। उहाँ बन्धनमा हुनुहुन्थ्यो तर पनि उहाँले चाहिँ भन्नुहुन्छ सबै विश्वासीहरूलाई सधैँ आनन्द गरे प्रभुको इच्छा हो। प्रभुका जनहरू परमेश्वरका जनहरू यस्ता हुन्छन् समस्यामा पनि आनन्द गर्न सक्छन्, त्यो मात्रै विश्वासी हो भनेर आज उहाँले उदाहरण दिनुभएको छ। त्यसले गर्दाखेरि श्रोता अचम्म छ जब हामी बाइबलमा पढ्छौँ एउटा रहस्यमय कुराहरू थाहा पाउँछौँ, होइन। कति कुराहरू हामीले बुझ्नै सक्दैनौँ अनि व्यवस्था 29:29 भन्दछ रहस्यका कुराहरू मेरा हुन् र यसरी परमेश्वरले जति कुराहरू दिनुहुन्छ ती कुराहरू मात्रै हामी एकअर्कालाई बाँडेर खाने हो। आज म धेरै जान्ने विज्ञ भएर बाइबल विज्ञ भएर तपाईँलाई बताएको होइन, तपाईँबाट पनि मैले बुझ्नुपर्छ, मैले पनि तपाईँबाट जान्नुपर्छ। कति कुराहरूमा त्रुटि भूल हुन्छन्, परमेश्वरमा क्षमा माग्दै पश्चाताप गर्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ, किनभने जीवन जिउनको लागि चाहिँ एकअर्कालाई सोध्नै पर्ने हुन्छ अनि छलफल गर्नै पनि हुन्छ। बिरियाका मण्डलीले जसरी परमेश्वरको वचनमा छलफल गर्दैथे हामीले पनि, हाम्रो चाहिँ चलन के छ भने प्रार्थना गर्ने, वचन पढ्ने, त्यसको मिनिङहरू थाहा नपाउने, होइन के भन्दैछ, आशय के हो, होइन मेन थिम के हो त्यो हामीले पढेको पाठको, त्यति मात्रै बुझ्न सके पनि धेरै कुराहरू हामी जान्न सक्छौ नि त। त्यस्तो तरिकाले हामीले परमेश्वरको वचनलाई पढाइ होइन अध्ययन गर्नुपर्छ। अध्ययन भनेको चाहिँ गहिरी नै हो, पढाइ त जसले पनि पढ्न सक्छ होइन, र अध्ययन गर्ने हुन्छ। सदा गन्थन गर्दा गर्दै समय 2:55 भइसकेको छ मेरो स्टुडियोको घडीमा, अब भने छुटिनु पर्ने हुन्छ। मेरो साथी श्रोतालाई धन्यवाद दिन चाहन्छु, कस्तो लागिरहेको छ कार्यक्रम हामीलाई सल्लाह जिज्ञासा पठाउनुहोला भन्दै अब भने छुटिनेछु। 4 बजे फेरि पनि सरगमको साथमा भेट हुने बाचाका साथ प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट छुटिन चाहन्छु। धन्यवाद जयश्री।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: टाइम चेक। यति बेला अपराह्नको 3 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्ति दादा यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा मैले धर्मशास्त्रबाट यो वचन ल्याउँदैछु कि यहाँहरूको बीचमा मत्तीद्वारा लेखित 26 अध्यायको 14-16 पदहरूलाई थोरै पदहरूलाई यहाँहरूको बीचमा म वचन मनन गर्नेछु र आशा छ यहाँहरूले यो वचन ध्यान दिएर सुन्नु हुनेछ भनिकन। यसरी लेखिएको छ, तब 12 मध्ये एकजना यहुदा इस्करियोत भन्ने चाहिँ मुख्य पुजारी हरू कहाँ गयो र भन्यो, यदि मैले उहाँलाई तपाईहरूको हातमा पक्राइदिए भने मलाई के दिनुहुन्छ? तिनीहरूले त्यसलाई चाँदीको 30 सिक्का दिए। त्यसै बखतदेखि यहुदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो। आदरणीय श्रोता, यहाँनिर यीशु ख्रीष्टको बारेमा पक्राइदिने भनेर पहिल्यैदेखि त्यहाँ महत्त्व भइसकेको थियो। यीशुलाई छल गरेर र छल गरेर पक्रने र त्यसपछि मार्ने भन्ने उनीहरूको महत्त्व थियो र यो योजनामा उनीहरूले योजना गरेको थियो। यही योजना अनुसार अब कसरी पक्राइदिने त यीशुलाई भन्ने कुरामा थियो र त्यतिखेर यहुदा इस्करियोत बाह्र चेलाहरू मध्येको एकजना र उनी चाहिँ रुपियाँ पैसालाई भनौ सुरक्षा साथ राख्ने व्यक्ति थियो र उसलाई अर्को भाषामा उनी कोषाध्यक्ष थियो र उनले सबै चाहिने रुपियाँ पैसाहरूको संरक्षण उसैलाई दिएको थियो र यो व्यक्ति प्रभु यीशु ख्रीष्टकै चेला भएर पनि उनले यीशु ख्रीष्टलाई पक्राइदिनको लागि योजना गरेको कुरा हामी देख्छौ। यीशुलाई पक्राइदिनको लागि यो आवश्यक थियो भन्ने कुरा पनि हामी बुझ्छौ, किनभने यीशुको मृत्युको लागि पक्रिनु पनि आवश्यक थियो र एउटा त्यत्तिकै कोही व्यक्तिलाई मार्न मिल्दैन, एउटा दोष नलगाइकन एउटा कसुर नै नभइकन कसैलाई पक्रिनु मिल्दैन। आज पनि पुर्जी पक्राउ पुर्जी भन्ने कुरा चाहिँ एउटा व्यक्तिमा आउनु भनेको उसले केही गल्ती गरेकै हुनुपर्छ र त्यतिकै पक्रिनु पाउँदैन। जन समुदायमा जी राखेको एउटा व्यक्ति, जन समुदायले स्वीकारेको एउटा व्यक्ति, जन समुदाय उसको पछि पछि लागिरहेको छ र यसरी लागिसकेपछि जनमानसले पनि, जनताले पनि अथवा मानिसहरूको समूहले पनि एउटा आफ्नो अगुवालाई पक्रिने कुरामा सजिलोसँग पक्रिन सक्दैन र यो पक्रियो भनेदेखि खैला बैला हुने सम्भावना बढी हुन्छ। र आज पनि कुनै पनि विशेष व्यक्तिहरूलाई, नेतृत्वमा भएको व्यक्तिहरूलाई पक्रनु भनेको सजिलो कुरा होइन, कारण हुनुपर्छ त्यसरी पक्रिने कुरा छ। अब यीशुलाई पक्रिने कुरामा पनि कसैले त पक्रिनै पर्छ र पक्रिँदाखेरि छलसित भनेको छ यहाँ, अनि पक्रिने कुरा चाहिँ छ। त्यसकारणले छलसित पक्रिनका लागि त एउटा भनौँ पक्रिन त पर्यो, त्यतिकै सिधै केही नगरेको मान्छेलाई एउटा कसुर हालेरै पक्रिनु पर्यो, एउटा दोष त लगाउनै पर्यो र नदोष्याइकन लगाउनु मिल्दैन। त्यसकारणले गर्दा पनि यो आवश्यक थियो भन्ने कुरा हामी बुझ्दछौ। र मानिसहरू कसले पक्रिने त, कसले पक्रिने त, चान्चुने व्यक्तिहरू जो पाए त्यसले पक्रिन सक्ने कुरो पनि आएन र यीशुलाई पक्रिनका लागि त एकदमै नजिकको व्यक्तिले मात्र सम्भव छ। त्यो चाहिँ यीशु ख्रिस्टकै बाह्र चेलाहरू मध्येको एकजना यहुदा इस्करियोत, उसैले यो जिम्मा लिन थालेको हामी देख्छौ। र पक्रिने कुरा त छँदै थियो तर चेलाले के भन्यो यहुदा इस्करियोतले, मैले उहाँलाई तपाईँहरूको हातमा पक्राइदिए भने मलाई के दिनुहुन्छ भन्ने कुरा एउटा बडो अचम्मको प्रश्न यहाँनिर गरिएको छ, ज्याला खोजिरहेको छ। यीशुलाई पक्राइदिने भएपछि त्यसको लागि के दिने भन्ने कुरा पनि एकदमै यहाँ प्रश्न गरिएको छ। सजिलो थिएन, सजिलो कुरा भएको भए त्यति पर्दैन थियो, तर यहाँ त छल गर्नुपर्नेछ र यीशुलाई झुक्याउनु पर्नेछ र यीशुलाई कसरी हुन्छ फसाउनु पर्नेछ र यीशुलाई मृत्युसम्म पुर्याउनका लागि भनौँ सबै परिपञ्च मिलाउनु पर्छ, त्यतिकै क्रुसमा मर्न पाइँदैन, मार्न पाइँदैन, त्यसको लागि त कारण चाहिन्छ अनि त्यतिकै पक्रिन पनि पाउँदैन। त्यसकारण यीशु ख्रिस्टलाई छलसित पक्राएर मार्ने भन्ने कुरामा उनीहरूको महत्व भएको कारणले गर्दा त्यसको लागि कसले पक्राइदिएला भन्ने कुरा खोजीनीति गर्दाखेरि यहुदा इस्करियोतले पक्राइदिने निर्णय अथवा उसले यो जिम्मा लिएको देखिन्छ। अनि तिनीहरूले पनि त्यसको सट्टामा चाँदीका 30 सिक्का दिए भनेर यहाँ भनिएको छ। आदरणीय श्रोता, यो अचम्मको कुरा होइन र? आफ्नै गुरु, आफ्नै आफैसँग 3.5 वर्षसम्म हिँडुल गरेको, आश्चर्य काम गर्नुभएको र सेवा गर्नुभएको व्यक्तिलाई छल गरेर अनि पैसा लिएर पक्राइदिने भन्ने कुरा त सजिलो त होइन, यस्तो काम पनि हुन सक्छ र? तर धोका दिनेलाई के भन्न सकिन्छ र? धोका दिनेलाई कसले रोक्न सक्छ र? धोकै दिने व्यक्तिको लागि त कुन औषधि छ र? यहुदा इस्करियोतले 3.5 वर्षसम्म यीशुकै पछि हिँडेर सँगसँगै खाएर सँगसँगै आश्चर्य कर्महरू गर्दै धेरै मानिसहरूलाई निको पार्दै हिँडेको कुरा देख्दा देख्दै पनि यीशु ख्रिस्टलाई 30 चाँदीको सिक्कामा पक्राइदिनु भनेको यो अति डरलाग्दो र विश्वासघातको कुरा थियो र यसरी उनले यीशुलाई पक्राइदिने कबुल बनायो र पैसा पनि पायो। त्यसै वखतदेखि यहुदीहरूले उहाँलाई पक्राइदिने मौका खोज्न थाले र यीशुलाई पक्राउनको लागि यति धेरै जाल साझी गर्नु पर्यो र यीशुलाई कुन बेला पक्राउने भन्ने कुरा पनि उनीहरूले खोज्न थाले, समय खोज्न थाले र कुन समयमा पक्रायो भनेदेखि भीड़ले भनौ यो अप्ठ्यारोमा पार्दैन भन्ने उनीहरूको धेरै नै खोजी नीति गर्नु पर्यो र यीशुलाई पक्राइदिने बारेमा एकदमै मौकाहरू खोज्न थालेको देखिन्छ। आदरणीय श्रोता, लेखकले यो खण्डमा यीशुलाई मृत्युको लागि पक्राइदिने व्यक्ति यहुदा इस्करियोतको भागमा भएको कुरालाई प्रस्ताएका छन्। उनले यीशुको पक्राइमा सहयोग गर्ने योजना गरेको थियो। यीशुलाई मृत्युमा लैजानका लागि त्यो आवश्यक थियो भन्ने कुरा पनि बुझ्न सकिन्छ। उनले पैसा नै लिएर यीशुलाई पक्राइदिने भन्ने बारे पनि धर्मशास्त्रले स्पष्ट बताउँछ कि जसले यीशुलाई पक्राइदिन्छ त्यसले पैसा पनि अथवा उनले ज्याला पनि पाउँछ भन्ने कुरा धर्मशास्त्रले भनेको कुरा पक्का थियो र यीशु ख्रिस्टलाई पक्राउनु र उहाँलाई पक्राएर मार्नु नै योजना थियो र यही योजना अनुसार यहुदा इस्करियोतले र त्यहाँका शासकहरूले, पुजारीहरूले र जनताका भनौ ठूला मानिसहरू त्यहाँनिर भेला भएर गरेको निर्णयले अब यीशु ख्रिस्टको मृत्यु नजिकै छ भन्ने कुरालाई यहाँ प्रस्तुत गरेको छ। त्यसरी नै हरेकले यीशुको मृत्युको लागि यो काम गर्नु जरूर थियो भन्ने कुरा बुझ्नु आवश्यक पर्छ र यीशुको मृत्युको लागि यो सबै कुरा हुनु नै आवश्यक थियो र यहुदाले आफूलाई त्यो ठाउँमा पारेर एउटा धोकेबाजको एउटा भनौ दोष बोकेर उनले आफ्नो जीवनलाई अन्तिमसम्म एउटा ठूलो भनौ अर्को भाषामा तिनले आफैलाई सुसाइड अथवा आफैले आफैलाई हत्या गरेर मर्नु पर्ने अवस्थासम्म उनी पुग्यो। त्यसैले आज आदरणीय श्रोताहरू, यीशुको मृत्युको लागि उहाँको पक्राइ आवश्यक थियो र मृत्यु नै उहाँको योजनाबद्ध कार्य थियो, यो हुनु आवश्यक थियो। जसरी हुन्छ उहाँ मृत्यु उहाँमा मृत्यु हुनै पर्थ्यो। यहुदाको लागि अथवा यहुदाका लागि यो विश्वास, यहुदा इस्करियोतको लागि यो विश्वास खातको सहमत थियो भने परमेश्वरको योजना मृत्यु नै थियो। यसरी मृत्युको लागि कानूनी रूपमा सम्भव बनाउनका लागि यहुदा इस्करियोतले भूमिका खेलेको देखिन्छ। आदरणीय श्रोता, यो खण्डमा हामीले हेर्दाखेरि यीशुको मृत्युको लागि पक्राउनु आवश्यक थियो र यीशुलाई मार्नुको लागि पक्राउनको आवश्यक थियो र त्यसको लागि सजिलो थिएन। तर यीशुलाई पक्राइदिने व्यक्ति यहुदा इस्करियोती बन्यो र यसरी यीशुको मृत्यु निश्चित हुनको लागि यो सबै योजनाहरू योजनाबद्ध रूपमा अगाडि बढेको थियो र सत्य यही हो, सारा मानव जातिको लागि यीशुको मृत्यु आवश्यक थियो र यीशुको मृत्यु आवश्यक थियो भने यीशुलाई पक्रनु पहिलो कदम थियो र यीशुलाई पक्रनका लागि यसरी जनमानसमा उनीहरूले फरिसीहरू, सदुकीहरू, राजपुजारीहरू र जनताका गण्यमान्य व्यक्तिहरू आएर यो मतो गरेर यीशुको पक्राईलाई पक्का गर्नका लागि उनीहरूले यो सबै मतो गरेको देखिन्छ। त्यसकारणले आज हामी सबैले यो कुरा बुझ्नु जरूरी छ। यीशुको मृत्यु हुनु नै पर्ने थियो र यीशुको मृत्यु हुनका लागि पक्रनु पर्ने थियो र यो पक्रने काम भएको छ र अब यीशुको मृत्यु निश्चित छ र यीशुको मृत्युले मात्र मानव जातिको पापको प्रायश्चित गर्न सक्छ र सारा मानव जातिको पापले गर्दाखेरि उनीहरू मृत्युमा गइरहेका छन् र आज खुसीको सन्देश भनेको यीशुको मृत्युले अब मानव जाति मर्नु पर्दैन। यीशु ख्रिस्टलाई जसरी षड्यन्त्र गरेर पक्रेर मार्ने जुन मतो गर्यो यही मतोले नै अब सारा विश्वका मानिसहरूको मृत्यु चाहिँ उहाँले भोगेको कारण अब हामी कसैले पनि अब मृत्यु भोग्नु पर्दैन। मानिसको दुईटा मृत्यु आत्मिकी मृत्यु र शारीरिक मृत्यु र आत्मिकी मृत्युमा कोही पनि पर्नु पर्दैन। यीशुलाई विश्वास गर्नेहरूले अनन्त आत्मिक मृत्युबाट सुरक्षित हुन्छ र ऊ शरीरमा ऊ मर्यो भने पनि ऊ जीवित हुनेछ, पुनरुत्थान हुनेछ, चिहान ऋतु हुनेछ भन्ने कुरा हामी बाइबलमा देख्छौं। र आउनुहोस् यहाँहरूलाई पनि मृत्युबाट बाँच्नु छ भने यीशु ख्रिस्टलाई विश्वास गर्नुहोस् र उहाँको मृत्युमाथि विश्वास गर्नुहोस् र उहाँको मृत्युको लागि यसरी योजनाबद्ध तरिकाले काम गरेकोले पनि प्रमाण दिन्छ कि यीशु साँच्चीकै हाम्रो लागि मर्नु भएको हो। उहाँको मृत्युमा हामी विश्वास गर्छौं र उहाँको मृत्युको बारेमा मानिसहरूलाई प्रचार गर्छौं र यसरी नै धेरै मानिसहरूले यीशुलाई विश्वास गरेर मृत्युमाथि विजय हुन सकोस्। आउनुहोस् यीशुलाई विश्वास गर्नुहोस् र यीशुको मृत्युको प्रचार गर्नुहोस् र यीशु ख्रिस्टमा आनन्द जीवन पाउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्।
0: हवस् त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

0: जय मसीह। म देविका लामा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। र आदरणीय श्रोता, म तपाईँलाई कार्यक्रम रोचक जानकारीमा केही रोचक जानकारीहरू नै दिने गर्छु र आज पनि यस्तै रोचक जानकारीको साथ म उपस्थित भइ नै सकेको छु। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भन्ने गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

हामी कसरी स्वास्थ्य रहने भन्ने विषयवस्तुमा केही रोचक जानकारी तपाईँको निम्ति राख्न चाहन्छु। आज स्वास्थ्यसँग सम्बन्धित केही महत्वपूर्ण कुराहरू रहनेछ। हामी जसलाई पनि लामो समयसम्म बाँच्न मन लाग्छ, होइन पक्कै पनि, तर त्यसको लागि चाहिँ जीवनशैली, खानपान, मानसिक स्वास्थ्यमा नै भर पर्छ, होइन। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ सन्तुलित खाना रहेछ। हामी स्वास्थ्य रहन चाहन्छौ, हामी लामो समयसम्म बाँच्न चाहन्छौ भने चाहिँ सन्तुलित खाना एकदमै महत्वपूर्ण कुरा हुन्छ। जस्तो तरकारी, फलफूल, दाल, होइन, गेडागुडी, रोटी र अत्याधिक तेल, चिनी, जंक फूड, यस्ता कुरा चाहिँ कम गर्नै पर्छ हामी स्वास्थ्य रहनको लागि। र यो अत्याधिक तेल, चिनी र जंक फूडले चाहिँ तपाईँ र मलाई रोगको शिकार बनाउँछ। त्यो भएर तपाईँ र म हेल्दी रहन चाहन्छौ, स्वास्थ्य रहन चाहन्छौ, लामो समयसम्म बाँच्न चाहन्छौ भने चाहिँ तपाईँ र मैले तरकारी, फलफूल, दाल, गेडागुडी, रोटी एकदमै यसलाई चाहिँ हामी सन्तुलित भोजन पनि भनेर भनिन्छ। त्यो भएर यो कुरालाई चाहिँ तपाईँ र मैले मध्यनजर राख्नुपर्छ। र अर्को महत्वपूर्ण कुरा भनेको नियमित एक्सरसाइज अथवा व्यायाम गर्नु पर्यो। हामीले हरेक दिन कम्तीमा 30 मिनट हिँड्ने, दौड़ने वा हल्का एक्सरसाइज गर्ने भनी बसानुहोस्। यसले मुटु, शरीर र दिमागलाई स्वास्थ्य राख्छ। र नियमित एक्सरसाइजले, शारीरिक अभ्यासले पनि हामीलाई एकदमै हेल्दी राख्न सहायता पुर्याउँछ। हामी एकजना विज्ञले भन्दै हुनुहुन्थ्यो, दिनमा 1000 पाइला हिँड्न सक्यो भने सबै कुरा ठिक हुन्छ, तर हामी मरेर 100 पाइला पनि हिँड्दैनौ, किनभने हामीलाई जहाँ गयो त्यहीँनिर हामीलाई के चाहिन्छ, स्कुटी चाहिन्छ, बाइक चाहिन्छ, गाडी चाहिन्छ। अहिले त झन् पठाउ छ, होइन, ड्राइभ छ, तुरुन्तै हामी 10 मिनट पनि हिँड्न सक्दैनौ क्या, तर सकिन्छ भने आधी घण्टा हिँड्नुहोस्, होइन। 1000 पाइला दिनमा टेक्न सकियो भने यसले हामीलाई निकै नै फाइदा गर्छ सबै शरीरको लागि। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा रहेको छ निन्द्रा। पर्याप्त निन्द्रा चाहिन्छ हामीलाई, कम्तीमा पनि हामी 7-8 घण्टा राम्रो निन्द्रा गर्ने बानी बसाल्नुहोस्। राम्रो निन्द्रा पनि स्वास्थ्यको लागि राम्रो छ। अब हामी सुत्दैनौ, खालि काम मात्रै भन्छौ, कुदी मात्रै रहन्छौ भने चाहिँ हामी रोगको शिकार एक दिन पक्कै पनि बन्छौ। तर 7-8 घण्टा सुत्ने बानी गर्नुहोस्, यसले तपाईँ र मलाई एकदमै हेल्दी बनाउन सहायता पुर्याउँछ। र अर्को महत्वपूर्ण कुरा रहेको छ तनाव कम गर्नुहोस्, किनभने तनाव त सबैलाई हुन्छ। धेरै चिन्ता, रिस, तनावले शरीर कमजोर बनाउँछ। प्रार्थना, ध्यान, संगति यी कुराले चाहिँ हामीलाई तनाव घटाउन सहायता गर्छ। र त्यो भएर चिन्ता सबैलाई छ, रिस पनि उठ्छ, तनाव पनि हुन्छ, तर यो कुराबाट चाहिँ हामी टाढा रहनुपर्छ। त्यो चिन्ता गर्नु हुँदैन, त्यो रिस पनि गर्नु हुँदैन, बढी तनाव पनि हामीले लिनु हुँदैन। र यी सबै कुरालाई छोडेर प्रार्थना गरौं, ध्यान गरौं, होइन, संगीत सुन्ने बानी गरौं, संगति जाने बानी गरौं, होइन, कहिलेकाहीँ घुम्ने बानी गर्नुहोस्। यो कुराले चाहिँ हामीलाई तनाव कम गराउने पक्कै पनि गर्छ। र धूम्रपान र मदिराबाट टाढा रहनुहोस्। तपाईँ धेरैजनाको बानी होला धूम्रपान गर्ने, मदिरा सेवन गर्ने, होइन, यी कुराले तपाईँ र मलाई नि रोगी बनाउँछ। यी बानीहरूले क्यान्सर, मुटु रोग र अन्य गम्भीर रोग हाम्रो जीवनमा निम्ताउँछ। झाँझक्सी चुरो खाने मानिसहरूको आयु पनि लामो हुँदैन, त्यो देखेका छौँ हामीले। र ऊ बाँचे तापनि रोगको शिकार भएर बाँच्नुपर्ने अवस्था हुन्छ, होइन। त्यो भएर तपाईँ र म सानो सानो कुरामा होसियारी हुनु पनि आजको आवश्यकता हो। र अर्को महत्वपूर्ण कुरा, नियमित स्वास्थ्य जाँच गर्ने गर्नुहोस्। लामो समयसम्म डाक्टरसँग जाँच गराउँदा रोग चाँडो पत्ता लाग्छ र उपचार सजिलो हुन्छ। हाम्रो चाहिँ कस्तो बानी छ भने कुनै पनि रोगले च्यापेपछि मात्रै, होइन,
डाक्टर कहाँ जाने जचाउने काम हुन्छ। तर हामी स्वास्थ्य हुँदा पनि कहिलेकाहीँ चाहिँ होल बडी चेक भन्छ नि त, होइन, त्यो गर्दा बहुतै राम्रो हुन्छ, धेरै राम्रो हुन्छ। त्यो चाहिँ स्वास्थ्यको लागि पनि राम्रो छ, आफ्नो समस्या केही छ कि छैन भन्ने कुरा पनि त आफूलाई हुन्छ नि त। तपाईँमा केही समस्या छैन भन्ने बित्तिकै तपाईँहरूमा एकदम हेल्दी महसुस गर्छौँ कि, आफूलाई हल्का महसुस गर्छौँ। कतिचोटि हामीलाई थाहा हुँदैन क्या, तर हामी रोगको शिकार बनिसकेका हुन्छौँ। त्यो भनेर नियमित स्वास्थ्य जाँच पनि एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा रहेको छ, सकारात्मक सोच राख्नुहोस्। जहिले पनि तपाईँ र मैले के गर्ने, सकारात्मक सोच राख्ने, खुशी आशीर्वादी र राम्रो सम्बन्ध भएको जीवनको आयु बढाउन मदत गर्छ सकारात्मक सोचले, अथवा हामीलाई लामो आयु दिन्छ सकारात्मक सोचले। खालि नकारात्मक मात्रै सोच्यौं भने त्यसले मृत्युको मुखमा हामीलाई चाँडै पुर्याउँछ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

नेपालमा उपलब्ध सस्तो र स्वास्थ्य खाना दाल भात नेपालको सबैभन्दा मुख्य खाना हो दाल भात र दाल भात विशेष गरिकन ऊर्जा प्रोटिन र शक्ति दिन्छ यसले र अर्को महत्वपूर्ण कुरा रहेको छ गेडागुडी मसुर दाल रहर दाल चना भटमास यो प्रोटिनको राम्रो स्रोत हुन् र धेरै सस्तो पनि छ र अर्को भनेको तरकारी नेपालमा सजिलै पाइने सस्तो तरकारी पनि हो पालुङ्गोको साग बन्दाकोपी काउली सिमी लौका फर्सी यी भिटामिन फाइबर मिनरल हुन्छ ढिँडो मकैको ढिँडो कोदोको ढिँडो यो परम्परागत खाना हो र पेट लामो समयसम्म भरिरहन्छ र धेरै स्वास्थ्यकर पनि मानिन्छ ढिँडोलाई र अर्को रहेको छ अण्डा सस्तो प्रोटिन स्रोत बच्चादेखि बुढासम्म सबैको लागि राम्रो छ फलफूल केरा स्याउ सुन्तला अम्बा प्राकृतिक भिटामिन र एनर्जी दिन्छ दही र मही पेटको पाचन राम्रो बनाउँछ गर्मीमा शरीरलाई चिसो राख्छ चिउरा चिया केरा वा दहीसँग खान सकिन्छ छिटो र सस्तो खाना अथवा खाजा यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ र श्रोता कार्यक्रम रोचक जानकारीमा आज स्वास्थ्यसँग सम्बन्धित केही महत्वपूर्ण कुरा तपाईँको निम्ति राखेँ मैले र हामी जब स्वास्थ्य रहन्छौँ सबै कुरा स्वास्थ्य रहन्छ हामी स्वास्थ्य रहन्छौँ सबै कुरा गर्न सकिन्छ जब हामी स्वास्थ्य रहँदैनौँ केही पनि गर्न सकिन्न आफूले सोचेका सबै कुराहरू बाँकी रहन्छन् तर तपाईँ स्वास्थ्य रहनुभयो भने तपाईँले गर्न चाहेका सबै कामहरू गर्न सक्नुहुन्छ त्यो भएर हामी स्वास्थ्य रहनको लागि लामो समयसम्म बाँच्नको लागि के गर्नुपर्छ भन्ने कुरा नै मैले तपाईँलाई जानकारी दिइसकेको छु र अब भने समयले मलाई बिदा दिइसकेको छ र प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुत कुमार अब्राम पनि बिदा हुन्छु धन्यवाद जय मसीह नमस्कार

0: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केही गाउनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेटाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तलाई यसो भन्छु, नडरा, म तलाई सहायता गर्नेछु। यसैया 41:9-13।
1: टाइम चेक। यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: ए दाई ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
5: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
4: कहाँ छ?
5: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा, साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
5: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
6: र सरिता महर्जन 9841191094, 9841191094।
4: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
0: कता हुनुहुने दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
2: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोल स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
0: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
2: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
3: बेथलेहेम गेस्ट हाउस,
2: हाम्रा सेवाहरू
0: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
2: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
0: पार्किङ र ग्रीन गार्डन भएको,
2: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
0: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
2: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखु डोल भैँसीपाटी, ललितपुर।
0: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 98-49-24-61-89, 98-49-24-61-89।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाउ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
7: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
6: अनि यी सबै कहाँ पाउने त दाई?
7: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
6: कार्यक्रम मुक्तिको मार्ग?
7: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36-07 बजेसम्म सुन्न नभुल्नुहोस् है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: हेलो
1: हजुर, हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको वचन, वचन, वचन, वचन, गाउँदै जाऊ प्रभुको महिमा। जेमेसी, मेरो नाम प्रकाश लोप्छन, म गायक साथै आराधना खगुवा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्डिस एफएम 105.1 मेगाहर्ज।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु हजारो छ टच बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
6: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
5: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
6: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
5: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
7: थप जानकारीका लागि
5: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98510 9625, 98510 9625 र 98624482010, 98624482010।
7: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
8: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
9: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
8: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
9: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
8: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
9: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
8: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
9: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514241140, 98514241140। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आचिन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ।
10: नयाँ बानेश्वरको बुद्ध नगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्ध नगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चप्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
14: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: आदरणीय श्रोता, अब तपाईँले सुन्न सक्नुहुनेछ कार्यक्रम गोस्पल एक्सप्रेस।

0: नमस्कार, दैमेसी गुड न्यूज एफएम 105 थुप्लो 1 मेगाहर्ट्जको रेडियो तरंगलाई ट्यून गरेर बसिरहनु हुने तपाईँ सम्पूर्ण श्रोताहरूको बीचमा कार्यक्रम गोस्पला एक्सप्रेस लिएर म कार्यक्रम प्रस्तुता सुनिल राज लामा र प्रविधिमा विजयजी हामी दुईजना तपाईँ समक्ष आइसकेका छौं र 6 बजेसम्म हामी तपाईँहरूसँग रहनेछौ। यदि तपाईँले हाम्रो कार्यक्रम आज मात्र सुनिरहनु भएको छ भने तपाईँले 6 बजेसम्म सुन्न सक्नुहुनेछ र यस कार्यक्रममा के हुन्छ भन्ने बारेमा त तपाईँले अवश्य थाहा पाउनुहुनेछ। र पनि कार्यक्रमको शुरूआतमा म केही जानकारी राख्न चाहन्छु। कार्यक्रमको बारेमा कार्यक्रममा हामी एउटा प्रश्न राख्ने गर्छौं। 3 वटा विकल्पहरू हुनेछन्, अप्सन ए, अप्सन बी र अप्सन सी। अप्सन ए, बी, सी मध्येमा तपाईँले एउटा छान्न सक्नुहुनेछ अथवा गेस गर्न सक्नुहुनेछ। र कार्यक्रममा 4 जना श्रोताहरू विजेता बन्नुहुनेछ। सबैभन्दा शुरूमा सही जवाफ टिपाउनुहुने श्रोता स्वत विजेता बन्नुहुनेछ। अनि यो हप्ताको प्रश्न भनेर शेयर भएको छ र त्यहाँ भाग लिनुहुनेहरूबाट एकजनालाई हामी विजेता घोषणा गर्नेछौ। त्यसै गरी अर्को रहेको छ, हाम्रो प्राविधिक मित्र विजयजीले एउटा नम्बर छान्नुहुनेछ र त्यो नम्बरमा हुनुहुने श्रोताले सही जवाफ टिपाउनु भएको छ भने उहाँ विजेता बन्नुहुनेछ। र अर्को रहेको छ जो आज प्रत्यक्ष रूपमा कल मेसेज गरेर भाग लिनुहुन्छ उहाँहरूबाट हामी कोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। र भाग लिनको लागि नम्बर रहेको छ हाम्रो स्टुडियोको नम्बर 4777075401477075 रहेको छ। र कलको लागि चाहिँ भने वाट्सएपको लागि नम्बर रहेको छ 9803-44-646 रहेको छ। 9803-44-646 रहेको छ। यदि तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9806-66-3677 9806-66-3677 रहेको छ। यी 3 वटा नम्बरमा तपाईँले कुन नम्बरबाट भाग लिन सजिलो लाग्छ तपाईँलाई त्यही नम्बरबाट तपाईँले भाग लिन सक्नुहुनेछ। र अब भने म तपाईँ समक्ष प्रश्न राख्न चाहन्छु। प्रश्न राख्नुभन्दा अगाडि चाहिँ हाम्रो कार्यक्रमलाई गिफ्ट हेम्पर स्पोन्सर गर्नुभएको छ जीवनको रोटी परिवारले। जीवनको रोटी कार्यक्रम तपाईँले प्रत्येक दिन बिहान यसै रेडियो मार्फत तपाईँले सुन्न सक्नुहुनेछ 6 बजेर 10 मिनट पछाडि आदरणीय पास्टर टेक दाहालज्यूको साथमा। भने तपाईँले युट्युब च्यानलमा जानु भएर जीवनको रोटी अथवा पास्टर टेक दाहाल भनेर तपाईँले सर्च गर्नुभयो भने तपाईँले जीवनको रोटी हेर्न र सुन्न सक्नुहुनेछ। र अब भने हामी आजको कार्यक्रम भाग 329 एपिसोडमा हामी जाँदैछौ। प्रश्न यस प्रकार रहेको छ, ध्यानसँग सुन्न सक्नुहुनेछ। सपनाको अर्थ बताउँदा राजा नबुकदनेस्सरले दानियललाई सबैभन्दा पहिला के गरे? अप्सन ए मा आदर गरे, अप्सन बी मा भेटी र धूप चढाउन भनी हुकुम गरे, अप्सन सी मा दण्डवत गरे। अप्सन ए, बी, सी मा कुन सही हो जस्तो लाग्छ? तपाईँले भाग लिन सक्नुहुनेछ। यतिखेर टेलिफोन लाइन खुल्ला भइसकेको छ र तपाईँ आउन चाहनुहुन्छ भने तपाईँले कल गर्न सक्नुहुनेछ। र यतिखेर टेलिफोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो,
1: नमस्ते
0: दादा। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? ताराजी, कस्तो हुनुहुन्छ तपाईँ? अनि नयाँ नौलो खबर के छ? खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन ए, बी, सी मा कुन टिपाउन चाहनुहुन्छ? हस्, मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुभयो, छुटौं। उहाँ हुनुहुन्थ्यो विराटनगरबाट, तारा रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर वाट्सएपमा कोही श्रोता आउनु भएको छ, विजयजीले भन्दै हुनुहुन्छ, दोस्रो नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
2: हेलो, नमस्ते।
0: नमस्कार हजुर, सुरजजी कस्तो हुनुहुन्छ?
2: मलाई अलिक गाह्रो भइरहेछ, टाउको दुखी बिराम भइरहेछ,
0: गर्मी पनि बढ्दो छ है। अलिक स्वस्थ सुरक्षित हुनुहोस् भन्न चाहन्छु। अनि तपाईँले प्रश्न सुन्न पाउनुभयो त सुरजजी?
2: प्रश्न भन्नु न।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, सपनाको अर्थ बताउँदा राजा नबुकदनेस्सरले दानियललाई सबैभन्दा पहिले के गरे? अप्सन ए मा आदर गरे, अप्सन बी मा भेटी र धूप चढाउन भनी हुकुम गरे, अप्सन सी मा दण्डवत गरे।
2: अप्सन ए।
0: अप्सन ए टिपन जानुहुन्छ है? हस्, धेरै धन्यवाद। कार्यक्रममा आउनुभयो सुरजजी, आउँदै गर्नुहोस्, छुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो, उहाँले अप्सन ए टिपाएर जानु भएको छ। र यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुने तेस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
3: नमस्ते। राजु काभ्रा, विराटनगर।
0: राजुजी कस्तो हुनुहुन्छ तपाईँ? हजुर, अनि नयाँ नौलो खबर पनि ठिकै छ होला है? प्रश्न चाहिँ यस प्रकार रहेको छ आज सपनाको अर्थ बताउँदा राजा नबुकदनेस्सरले दानियललाई सबैभन्दा पहिला के गरे अप्सन एमा आदर गरे अप्सन बीमा भेटी र धूप चढाउन भनी हुकुम गरे अप्सन सीमा दण्डवत गरे अप्सन ए टिपन चाहनुहुन्छ है हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभएको लागि आउँदै गर्नुहोस् छुटौं उहाँ हुनुहुन्थ्यो विराटनगरबाट राजु काभ्रा हुनुहुन्थ्यो उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ र यतिखेर चौथो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
1: हेलो जयमसी सर
0: हजुर जयमसी हजुर पम्फाजी बोल्दै हुनुहुन्छ
1: हजुर हजुर सर हो
0: चितलाङबाट कस्तो हुनुहुन्छ पम्फाजी
1: एकदम ठिक छु हजुर कस्तो हुनुहुन्छ
0: हजुर हामी पनि सन्चै छौ अनि प्रश्न सुन्न पाउनुभयो
1: सुनिरहेको
0: छ सर हुनुहुन्थ्यो विराटनगरबाट राजु काभ्रा हुनुहुन्थ्यो उहाँले अप्सन ए टिपाएर जानु भइसकेको छ र यतिखेर चौथो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
1: हेलो जयमसी सर
0: हजुर जयमसी

0: कार्यक्रम सुन्दै फोन लगाउँदै
1: हजुर खुसी लाग्यो धन्यवाद व्यस्तताका बावजुद पनि आउनु भएकोमा अनि प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिपन जानुहुन्छ अप्सन सी टिपन जानुहुन्छ है हस् धेरै धन्यवाद कार्यक्रममा आउनु भएको लागि आउँदै गर्नुहोस् छुटाउँ हजुर उहाँ हुनुहुन्थ्यो चितलाङबाट पम्फा गोपाली हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ आउन चाहनुहुन्छ भने 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर र वाट्सएपको लागि नम्बर 9803-4746 रहेको छ र यतिखेर पाँचौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो हेलो हजुर
2: हजुर नमस्ते नमस्कार अनि हजुर नमस्ते नमस्कार
1: नमस्कार हजुर नमस्कार के भन्न लाग्नु भएको थियो क्यारे है
2: हजुरको नाम लिनुलाई फेरि लिन कि मैले अब जयमुखी पनि भन्नु पर्यो कि अब जयमुखी भन्नु पर्यो हजुर नाम पनि लिनु पर्यो
1: हजुर हजुर अर्जुनजी त होइन है तपाईँ
2: हजुर हो अर्जुनजी हो
1: हजुर अर्जुनजी अनि कतातिर हुनुहुन्छ आज भोलि
2: हजुर म त अहिले यही निजगढमै आइसकेँ
1: यही निजगढतिर फर्किसक्नु हो
2: हजुर हजुर
1: हजुर अर्जुन थापा है
2: हजुर अर्जुन थापा
1: ल खुसी लाग्यो अनि प्रश्न सुन्न पाउनुभयो
2: हजुर गेस्ट गर्नु पर्यो भन्नु त
1: प्रश्न चाहिँ यस प्रकार रहेको छ सपनाको अर्थ बताउँदा राजा नबुक दनेसरले दानियललाई सबैभन्दा पहिला के गरे अप्सन एमा आदर गरे अप्सन बीमा भेटी र धूप चढाउन भने हुकुम गरे अप्सन सीमा दण्डवत गरे
2: हजुर
1: धेरै धन्यवाद कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोस् छुटौँ हजुर उहाँ हुनुहुन्थ्यो अर्जुन थापा हुनुहुन्थ्यो निजगढबाट भन्दै हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र यतिखेर अर्को श्रोता आइसक्नु भएको छ म फटाफट कल लिने कोसिस गर्नेछु र छैटौं नम्बरको श्रोता हुनुहुन्छ हेलो
3: हेलो
1: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
3: हजुर म पनि अर्जुन प्रधान आइपुगे सिक्किमबाट
1: हजुर धेरै पछि आउनुभयो अर्जुनजी कलमा झन् झन् एक महिना जस्तो लाग्यो हाम्रो कुरा नभएको जस्तो है अनि व्यस्त हुनुहुन्थ्यो कि
3: हजुर हजुर त्यस्तै व्यस्तता नै भन्नुपर्छ
1: ल खुसी लाग्यो धेरै पछि भए सम्झेर आउनु भएको लागि अनि अर्जुनजी तपाईँले प्रश्न सुन्न पाउनु भयो त
3: प्रश्न सुनेछु अप्सन सी भन्न चाहन्छु हजुर
1: सुन्छ धेरै धन्यवाद मैले अप्सन सी टिपाएँ कार्यक्रममा आउनुभयो सिक्किमदेखि आउँदै गर्नुहोस् छुटौँ
3: हुन्छ हजुर धन्यवाद
1: जयमिश्री हजुर उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधान हुनुहुन्थ्यो सिक्किमबाट हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपाएर जानुभएको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने सातौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु हेलो
4: हेलो नमस्ते
1: नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ उपासनाजी कस्तो हुनुहुन्छ तपाईँ
4: ठिकै छु
1: ल खुसी लाग्यो त्यतातिर पनि गर्मी छ होला है
4: गर्मीको त भनेर सधैँ छैन
1: कार्यक्रममा आउनुभयो खुसी लाग्यो अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले
4: प्रश्न एकचोटि भनिदिनुहोस् न
1: प्रश्न चाहिँ यस प्रकार रहेको छ सपनाको अर्थ बताउँदा राजा नबुक दनेसरले दानियललाई सबैभन्दा पहिला के गरे अप्सन एमा आदर गरे अप्सन बीमा भेटी र धूप चढाउन भने हुकुम गरे अप्सन सीमा दण्डवत गरे
4: अप्सन सी
1: है मैले अप्सन सी राखिदिए कार्यक्रममा आउनुभयो आउँदै गर्नुहोस् छुटौँ नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो सरलाईबाट र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754 रहेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने आठौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
5: हेलो जय मसी जजुलपा
1: जजुलपा हजुर अमिताजी बोल्दै हुनुहुन्छ
5: हजुर
1: कस्तो हुनुहुन्छ तपाईँ
5: हजुर ठिकै छु
1: ल खुसी लाग्यो सन्चै हुनुहुँदो रहेछ अनि हजुरले प्रश्न सुन्न पाउनु भयो त
5: अप्सन सी भन्न चाहन्छु
1: हस् मैले अप्सन सी टिपाएँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोस् छुटौँ
5: हुन्छ धन्यवाद जय मसी
1: श्री जजुलपा हजुर उहाँ हुनुहुन्थ्यो अमिता महर्जन हुनुहुन्थ्यो पाटनबाट हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र अब भने म अर्को श्रोतालाई स्वागत गर्न चाहन्छु नौ नम्बरको श्रोता हुनुहुन्छ हेलो
6: हजुर
1: हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ नमस्कार

0: हजुर सुन्नुभयो मेरो आवाजलाई?
1: सुनेछ सर हजुर।
0: ल खुसी लाग्यो। अनि कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म धानकुटाबाट बोलेको सर हजुर। मेरो नाम चाहिँ महिमा।
0: महिमा हजुर, महिमा के हो?
1: महिमा नगरकोटी हो सर।
0: महिमा जी खुसी लाग्यो। महिमा जी अनि धनकुटाबाट भन्नुभयो है?
1: हजुर।
0: ल खुसी लाग्यो। अनि गएको हप्ता पनि आउनु भएको जस्तो लाग्यो है तपाईँ?
1: अहिले
0: फर्स्ट सर। ए फर्स्ट चोटि हुनुहुन्छ। ल तपाईँलाई उसो भए हाम्रो कार्यक्रमको नियम अनुसार तपाईँ एपिसोड 329मा पहिलो चोटि आउनु भएको लागि हामी दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है त? ल महिमाजी, अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
1: मैले सी हो सर, अप्सन सी।
0: अप्सन सी टिप्न चाहनुहुन्छ? मैले अप्सन सी टिपाएँ। महिमाजी कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्। छुटौ हजुर। उहाँ हुनुहुन्थ्यो धनकुटाबाट आउनुहुँदो रहेछ र पहिलोचोटि हाम्रो कार्यक्रममा चाहिँ आउनु भएको कारणले गर्दाखेरि हामीले स्वागत गरिसकेका छौँ र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र उहाँको नाउँ चाहिँ 9 नम्बरमा छ भने अब 10 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हजुर। जयमसी जजलपा हजुर विद्याजी बोल्दै हुनुहुन्छ?
2: सँगसँगै जजलपा आउँछु भनेको त अलिकति फरक भयो।
0: ठिकै छ भने
2: गुजु धारा फरक भयो कि?
0: त्यही भएर होला। अनि कस्तो हुनुहुन्छ?
2: ठिक छु, भर्खर सङ्गतिबाट आएको।
0: ए ल खुसी लाग्यो।
2: मच्छे गाउँ चर्चमा सङ्गति गएर आएको थियो।
0: हजुर हजुर, ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भएको छैन होला है?
2: सुनेको फर्स्टदेखि।
0: कुन टिपाउन चाहनुहुन्छ?
2: सहमतमा
0: सुन्छ। मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, एकजनाको अगाडि पछाडि भए पनि केही फरक परेन होइन? गोला प्रथाबाट को विजेता बन्नुहुन्छ थाहा छैन है? हजुर आउँदै गर्नुहोस्, कुराकानी गर्दै गरौँला। छुटौ जजुलपा हजुर, उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठ हुनुहुन्थ्यो। उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 11 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हजुर, उहाँको फोन लाइन काटिएको छ र फेरि तपाईँले ट्राई गर्न सक्नुहुनेछ र तपाईँ यदि वाट्सएप मार्फत आउन चाहनुहुन्छ भने वाट्सएपको लागि नम्बर पनि राखि नै रहेको छु, 9803446646 रहेको छ र यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने 11 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
3: हजुर, नमस्कार
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: म यता रामेछापको डडुवाबाट सुमी थामी।
0: सुमीजी पहिलोचोटि हुनुहुन्छ तपाईँ?
3: हजुर पहिलोचोटि नै हो, म लाइभ सुनिरहेको छु त्यही भएर पहिलोचोटि नै भनौँ न।
0: हजुर कुन ठाउँबाट भन्नुभयो?
3: म रामेछापको डडुवाबाट।
0: हजुर रामेछाप, ल तपाईँलाई पनि हाम्रो कार्यक्रमको नियम अनुसार तपाईँलाई पनि दुई हात फैलाएर स्वागत गर्न चाहन्छौँ है त सुमीजी?
3: विशेष धन्यवाद हजुरलाई।
0: ल खुसी लाग्यो। अनि हाम्रो कार्यक्रम चाहिँ प्रत्येक सोमबार साँझ 5-6 बजेसम्म आउने गर्दछ, आउने दिनमा पनि तपाईँले सम्झिन सक्नुहुनेछ र आजको कार्यक्रममा प्रश्न उसो भए तपाईँले सुनिसक्नु भयो जस्तो लाग्यो है?
3: मैले लाइभ सुनिरहेको छु, मैले सुनिसके सी नै भन्छु म पनि।
0: मैले आफ्नो सी टिपाएँ। कार्यक्रममा आउनुभयो, आउँदै गर्नु सुमीजी, अहिलेलाई छुटौ। सुन्छ, उहाँ हुनुहुन्थ्यो सुमी थामी हुनुहुन्थ्यो, रामेछापबाट हुनुहुन्थ्यो र उहाँले आफ्नो सी टिपाएर जानुभएको छ र उहाँले चाहिँ लाइभ कार्यक्रम सुन्नु भएर आउनु भएको जानकारी दिनुभएको छ र लाइभ कार्यक्रम भन्नाले तपाईँलाई चाहिँ कहाँबाट भन्ने तपाईँलाई लाग्न सक्छ। हाम्रो गुडनिज एफएमको अनलाइन प्रसारण www.goodnewsfm.com.np तपाईँले वेबसाइटमा जानुभएर लगइन गर्नुभएर पनि सुन्न सक्नुहुनेछ अथवा हाम्रो पात्रमा जानुभएर पनि सुन्न सक्नुहुनेछ। हाम्रो धेरै श्रोताहरूले चाहिँ हाम्रो पात्र मार्फत सुन्नुहुन्छ र लाइभ चाहिँ गुडनिज एफएमकै पेज मार्फत यो कार्यक्रम लाइभ भइरहेको छ अडियो प्रसारण है। र यतिखेर भने विजयजीले धेरै कुरालाई लामो नबनाउनु श्रोतालाई स्वागत गर्नुहोस् भन्नुभएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो
4: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सोलोबाट लक्ष्मी शेर्पा भन्नुभयो? ल हजुर, लक्ष्मीजी कस्तो हुनुहुन्छ तपाईँ? ल खुसी लाग्यो। अनि सोलोतिर चाहिँ तातो छ कि चिसो छ त्यतातिर?
4: अलिअलि तातै छ,
0: अलिअलि तातै। ल खुसी लाग्यो, तपाईँ पनि पहिलोचोटि हुनुहुन्छ हो? ल तपाईँलाई पनि हामी दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ। अनि हाम्रो कार्यक्रमको बारेमा कसले बताइदिनु भयो त तपाईँलाई? ल साथीलाई धेरै धन्यवाद छ रे भनिदिनु छ है त। अनि प्रश्न सुन्न पाउनुभयो? ल म तपाईँको लागि प्रश्न राख्न चाहन्छु। प्रश्न यस प्रकार रहेको छ, सपनाको अर्थ बताउँदा राजा नबुकदनेस्सरले दानियललाई सबैभन्दा पहिले के गरे? अप्सन एमा आदर गरे, अप्सन बीमा भेटी र धूप चढाउन भनी हुकुम गरे, अप्सन सीमा दण्डवत गरे। अप्सन सी भन्नुभयो? मैले अप्सन सी राखिदिए। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्। छुटौ लक्ष्मीजी। हजुर, उहाँ हुनुहुन्थ्यो लक्ष्मी शेर्पा हुनुहुन्थ्यो, सोलोबाट हुनुहुन्थ्यो। उहाँले अप्सन सी टिपाएर जानु भएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर 13 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
5: हेलो,
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुभाषजी, हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
5: हजुर ठिकै छ। हजुरलाई कस्तो छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ र कार्यक्रममा सम्झेर बेला बेलामा आउनुहुन्छ, खुसी लाग्छ र तपाईँहरूप्रति हामी कृतज्ञ छौँ। अनि प्रश्न सुन्न पाउनु भयो त?
5: हजुर
0: हजुर, प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ? सी भन्नुभयो है।
5: हजुर
0: धेरै धन्यवाद कार्यक्रममा आउनुभयो शोभाजी, आउँदै गर्नुहोस् छुटौ। उहाँ हुनुहुन्थ्यो शोभा आचार्य हुनुहुन्थ्यो पर्वतबाट र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 14 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
6: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
6: यता मोरङबाट शंकर ढकाल।
0: मोरङबाट शंकरजी, अनि कस्तो हुनुहुन्छ शंकरजी तपाईँ?
6: कस्तो भन्नु हो? ठिकै हो, कस्तो भन्नु?
0: हजुर मोरङतिर पुरै गर्मी होला है?
6: गर्मी छ, बेला बेला गर्मी हुन्छ, यस्तै छ।
0: हजुर शंकरजी, तपाईँ पनि पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो हाम्रो कार्यक्रममा है?
6: हजुर पहिलोचोटि हो।
0: ल शंकरजी, तपाईँलाई पनि दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ, आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ है।
6: धन्यवाद।
0: यो कार्यक्रम प्रत्येक हप्ताको सोमबार साँझ 5-6 बजीसम्म आउने गर्दछ अनि भाग लिन सक्नुहुनेछ है त। अनि प्रश्न सुन्न पाउनुभयो त शंकरजी तपाईँले?
6: प्रश्न सुन्न त पाइन कि, अहिले भर्खर भर्खर जोडिया हो।
0: हजुर मिल्छ, तपाईँको लागि म प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न रहेको छ, सपनाको अर्थ बताउँदा राजा नबुकदनेस्सरले दानियललाई सबैभन्दा पहिला के गरे? अप्सन एमा आदर गरे, अप्सन बीमा भेटी र धूप चढाउन भनी हुकुम गरे, अप्सन सीमा दण्डवत गरे। अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो शंकरजी, आउँदै गर्नुहोस् छुटौ।
6: धन्यवाद।
0: हस् नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो शंकर ढकाल हुनुहुन्थ्यो, उहाँ पनि हाम्रो कार्यक्रममा पहिलोचोटि आउनु भएको थियो, मोरङबाट हुनुहुन्थ्यो उहाँ चाहिँ। र अब भने म 15 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो, हेलो हजुर,
7: नमस्कार।
0: नमस्कार हजुर, पर्वतबाट हुनुहुन्छ जस्तो लाग्यो, नाम बताइदिनुहोस् न।
7: राधा राम आचार्य।
0: राधा रामजी, कस्तो हुनुहुन्छ तपाईँ?
7: म एकदम ठिक छु हजुरहरू, नि
0: हामी पनि एकदमै सन्चै छौँ। अनि पानीको आवाज आइरहेको छ, खोलातिर हुनुहुन्छ कि कुलोतिर हुनुहुन्छ कि धारामा हुनुहुन्छ?
7: म धारामा छु अनि हजुरको कार्यक्रम सुन्दै फोन ट्राई गरेको।
0: ल धेरै धन्यवाद यति व्यस्तताको बावजुद आउनु भएको लागि। अनि प्रश्न सुन्न पाउनु भयो त?
7: हजुर अप्सन सी।
0: हस् मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। हस् उहाँ हुनुहुन्थ्यो पर्वतबाट हुनुहुन्थ्यो, राधाराम आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ। सायद कामहरू सकिएर हात गोडा धुँदै धारामा धाराको आवाज, पानीको आवाज, छचल्केको आवाज सहित उहाँ आउनुभएको थियो र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 16 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
8: हजुर नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
8: म भक्तपुरबाट श्रीराम दाहाल।
0: श्रीराम दाहाल, कस्तो हुनुहुन्छ हजुर तपाईँ?
8: म ठिक छ सर, हजुरलाई आराम हुनुहुन्छ नि?
0: सन्चै छौँ। अनि धेरै पछि आउनुभयो श्रीरामजी हजुर तपाईँ पनि है?
8: हजुर हजुर, धेरै पछि आए।
0: ल सम्झिरहेका छौँ हामीले। अनि प्रश्न सुन्न पाउनुभयो त?
8: सुन्न पर्छ सर, म सी भन्छु।
0: हस्, मैले अप्सन सी टिपाएँ। हजुरको नातिले हजुरलाई छोराले हजुरलाई बोलाएर जस्तो लाग्यो है।
8: हजुर हजुर, नानीले हो।
0: ए ल, धन्यवाद, धेरै धेरै आउनुभयो, आउँदै गर्नुहोस्। छुटौँ।
8: हस्, नमस्ते।
0: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो श्रीराम दाहाल हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भएको छ र उहाँ चाहिँ भक्तपुरबाट हुनुहुन्छ अनि साइडबाट नानीले पनि बुवा भनेर बोलाउँदै हुनुहुन्थ्यो। त्यो मिठो आवाज पनि हामीले पनि सुन्यौं र धेरै श्रोताले पनि सुन्नु भएको छ। र यतिखेर विजयजीले टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भन्नुभएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। 17 नम्बरको श्रोता हुनुहुन्छ। हेलो। हेलो हजुर, जयमसी हजुर, रूपन्देहीबाट आउनुभयो धर्मेन्द्रजी। हजुर सन्चै छु। धर्मेन्द्रजी कस्तो हुनुहुन्छ तपाईँ?
9: एकदम ठिक ठाक छ, तपाईँ? बादल लागेछ, पानी पल्ला पल्ला जस्तो भइरहेको छ, अलिकति शीतल भएछ सर
0: यता। ए, आज चाहिँ अलिकति शीतल, अहिले यतिखेर चाहिँ शीतल भइरहेको छ है, उसो भए।
9: हजुर हजुर, तर एउटा कुरामा यसमा सुझाव सल्लाह दिन चाहन्छु है सर।
0: हजुर हजुर,
9: यो यसमा मान्छे पहिला आउनु भएछ तर आज पनि नयाँ नयाँ भनिराख्नु भएछ एउटा मान्छेले, म सुनिराखेको थिएँ है।
0: हजुर,
9: तर यस्तो अब 10-20-50 रिचार्जको लागि यस्तो झोटो नबोलिदिनु होला है भन्छु म है। फेरि
0: नाम नाम भयो भने चाहिँ तपाईँले मलाई अफियरमा भन्नुभयो हुन्छ है।
9: हजुर, त्यही त नम्बर भन्न मिल्छ कि नै, मतलब एउटा नम्बर
0: अन इयरमा चाहिँ मिल्दैन, अन इयरमा चाहिँ नमिल्ने भएको भएर फेरि उहाँहरूलाई अरू श्रोताहरूले कल गर्नु होला, त्यसैले तपाईँले अफ इयरमा चाहिँ भन्नुभयो हुन्छ।
9: त्यो म भन्छु 12 नम्बरबाट उताको एउटा साथीले मतलब एउटा भन्नुभएछ कि 12 भन्दा उताको यताको होइन।
0: हजुर, ठिक छ ठिक छ, उसो भए हामी हेरौँला अनि हाम्रो विजयजीले पनि हेर्नुहुन्छ र ठिकै छ। अब उहाँहरूले अब ढाटेर आउनुहुन्छ भने त ठिकै छ, तर आवाजले कतिपल्ट आवाजले त हामी चिन्छौँ होइन, नचिनेको खण्डमा त हामी पनि क्षमा चाहन्छौँ, नचिनेको खण्डमा चाहिँ हामी पनि क्षमा चाहन्छौँ भन्न चाहन्छु। र हजुरको प्रतिक्रियाको लागि धेरै धन्यवाद। अनि धर्मेन्द्रजी प्रश्न सुन्न पाउनुभयो त तपाईँले, मैले अप्सन सी राखिदिए। कार्यक्रममा आउनुभयो धर्मेन्द्रजी, आउँदै गर्नुहोस्। छुटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो रूपन्देहीबाट र उहाँले अप्सन सी राखेर जानुभएको छ र उहाँले प्रतिक्रिया पनि राखेर जानुभएको छ र उहाँको प्रतिक्रिया प्रति पनि हामी कृतज्ञ छौं र हामी स्वीकार गर्छौं उहाँको प्रतिक्रियालाई पनि। यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही आउनु भएको छ भनेर भन्नुभएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। 18 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
10: हजुर। हेलो, नमस्कार, जयमसी सुनी सर।
0: जयमसी हजुर नमस्कार, मैयाजी बोल्दै हुनुहुन्छ।
10: हजुर सर, पक्कै पनि, म नयाँ बजारबाट मैया परियार बोल्दैछु।
0: अनि नयाँ नौलो खबर के छ तपाईँको?
10: नयाँ नौलो सबै ठिक छ सर, हजुरै बारेमा हेर्छ नि।
0: हजुर, हामी एकदमै सन्चै छौँ, कुशल छौँ, स्वस्थ छौँ भन्नुपर्छ। अनि मैयाजीले प्रश्न सुन्न पाउनु भयो त?
10: मैले सुनिरहेको छु सर।
0: हजुर, अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
10: अप्सन ए भन्छु सर म।
0: अप्सन ए टिप्न चाहनुहुन्छ है?
10: हजुर।
0: हस्, धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो मैयाजी, आउँदै गर्नुहोस्। छुटौँ।
10: नमस्कार सर,
0: जयमसी। नमस्कार हजुर, जयमसी। उहाँ हुनुहुन्थ्यो मैया परियारजी हुनुहुन्थ्यो र उहाँ चाहिँ नयाँ बजारबाट हुनुहुन्थ्यो र हामी धन्यवाद दिन चाहन्छौँ उहाँलाई। र अब भने म 19 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
11: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
11: हेलो, पर्वतदेखि
0: गंगा। गंगाजी कस्तो हुनुहुन्छ तपाईँ?
11: हजुर हामी ठिकै छ, हजुर कस्तो हुनुहुन्छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि गंगाजी हजुरले प्रश्न सुन्न पाउनु भयो त?
11: हजुर,
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
11: सी।
0: सी है, ल धेरै धन्यवाद, कार्यक्रममा आउनुभयो र आउँदै गर्नुहोस् गंगाजी। छुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो गंगा आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ, पर्वतबाट हुनुहुन्थ्यो र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 20 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
12: हेलो सर, जयमसी।
0: जयमसी हजुर, तपाईँलाई पनि सम्झिरहेको थिएँ। हजुर
12: हजुर हजुर
0: हजुर, महेन्द्रजी बोल्दै हुनुहुन्छ है तपाईँ?
12: हजुर हजुर सर, मेरो 3 नम्बर हो सर।
0: अप्सन सी टिपाउन जानुहुन्छ?
12: हजुर हजुर सर।
0: हजुर, ल खुसी लाग्यो महेन्द्रजी कार्यक्रममा आउनु भएको लागि, आउँदै गर्नुहोस्। छुटौँ।
12: हुन्छ सर,
0: त्यही भएपछि हजुर उहाँले अप्सन एकैचोटि सी भनेर टिपाएर जानु भएको छ र तपाईँ पनि त्यसरी आउन चाहनुहुन्छ भने कतिको त ब्यालेन्स कम हुन्छ होइन, त्यसैले तपाईँले छुट्याएर नै मैले कुरा लम्ब्याएँ भने पनि तपाईँले छुट्याएर जान सक्नुहुनेछ। र 21 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। अघिको श्रोता चाहिँ महेन्द्र समार हुनुहुन्छ, उहाँ पनि रूपन्देहीबाट हुनुहुन्छ र 21 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
13: हेलो दाई, नमस्कार।
0: नमस्कार हजुर, उमेशजी
13: अब चिन्नु भएकोमा धन्यवाद। म चाहिँ अब आवाज बडै सबैले चिन्छन् होइन, प्रत्येक रेडियोमा होइन,
0: हजुर चिन्न परिहाल्यो नि, तपाईँ जस्तो व्यक्तिलाई चिन्दैन भने त होइन।
13: अब त्यही भएर अब कतिले अब बोली चेन्ज गरेका होलान् होइन,
0: हजुर,
13: तर म अब यदि मैले थाहा पाएँ भने म तपाईँलाई या रेडियोलाई फोन गरेर पनि मोनिटरिङ गरिदिन्छु।
0: हजुर हस्, धेरै धन्यवाद। तपाईँले त्यसरी आवाज चेन्ज गरेर आउनु भएको छैन,
13: मेरो भनाइको अर्थ चाहिँ के हो भने
0: हजुर हजुर
13: अब पुरस्कार सबभन्दा ठुलो होइन, आफ्नो पहिचान आफ्नो नाम रेडियोमा होइन गर्नुपर्छ, र रेडियोमा पुरस्कारको लागि भन्दा पनि ज्ञानको लागि पनि लिनुपर्छ भन्न चाहन्छु।
0: एकदमै एकदमै राम्रो कुरा सल्लाह दिनुभयो हजुर, एकदमै धन्यवाद। अनि उमेशजी अनि सबै ठिकै हुनुहुन्छ होला तपाईँ त है?
13: म सबै ठिकै छु, अलिकति विराटनगर एउटा कामले गएको थिएँ होइन,
0: हजुर,
13: अनि अलिक ढिलो ढिलो आएँ, अनि अब कार्यक्रम पनि ठ्याक्कै यही कार्यक्रमको लागि पनि अब आउनु पर्यो होइन, कार्यक्रम त धेरै हुन्छन् रेडियोको होइन, तर क्यू सिटमा चाहिँ तपाईँको कार्यक्रम पनि क्यू सिट छ है फेरि,
0: हजुर
13: हामी भन्छौँ नि प्राविधिकहरूको गीतको लिस्टको क्यू सिट भन्छौँ होइन, विज्ञापनको क्यू सिट जस्तो मेरो प्रोग्राम सुन्ने क्यू सिट छ है सोमबारको लागि।
0: भनेपछि एकदमै छाती मात्र आएर तपाईँ प्रति कृतज्ञ छौ, धन्यवाद। र हामी
13: तर त्यही पनि के हुन्छ भने मान्छे अब कति समय बेलामा नेटले पनि साथ दिँदैन, कहिले काहीँ समयले साथ दिँदैन होइन,
0: कहिले काहीँ कल गर्दा गर्दा पनि लाग्दैन,
13: हालेपछि पनि पछि हामी सुन्न पाउँछौ नि त।
0: हजुर एकदमै धन्यवाद, धेरै धेरै धन्यवाद। र
13: म चाहिँ जवाब भन्छु अप्सन सी भन्न चाहन्छु, फेरि फेरि अरू अरूले फेरि गाली गर्लान् कि यो मान्छेलाई टाइम धेरै दियो भन्लान् होइन, अब नाम चाहिँ नभनौँ, फेरि अब अलिकति मैले भनेका कुराले उहाँहरूलाई पनि असर परोस् भन्न चाहन्छु।
0: हजुर एकदमै धन्यवाद हुन्छ छुट्याउनु भएको लागि र खबर बताउनु भएको लागि पनि धन्यवाद, प्रतिक्रियाको लागि पनि धन्यवाद। आउँदै गर्नुहोस् छुट्याउ
13: ल भाइ।
0: हजुर भाइ भाइ हजुर, उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्थ्यो र अप्सन सिटी पार जानुभएको छ, रेडियोलाई धेरै माया गर्नुहुने श्रोता पनि हुनुहुन्छ र माया गर्नुहुने श्रोता मध्येमा र हाम्रो कार्यक्रमलाई पनि उहाँहरूले लिस्टमा क्यू लिस्ट भनेर तपाईँले बुझ्नुभयो होला, राख्नुभएको रहेछ, खुसी लाग्यो र तपाईँप्रति कृतज्ञ छौं। र यतिखेर भने म 22 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो हजुर, जयमेश हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? समीक्षाजी कस्तो हुनुहुन्छ तपाईँ? हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ, अनि पोखरातिर सबै ठिकै छ होला है? ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो? हस् मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो समीक्षाजी, आउँदै गर्नुहोस् छुटौँ।
14: जयमिश्री हजुर, उहाँ हुनुहुन्थ्यो पोखराबाट हुनुहुन्थ्यो, समीक्षा गुरुङ हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 23 नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रमाजी कस्तो हुनुहुन्छ तपाईँ?
15: हजुर ठिकै छ, राम्रै छु, सन्चै छु, यता त मौसम पनि ठिकै छ, राम्रै छ, घाम लागिरहेको छ मजाले, गर्मी गर्मी छ, राम्रै छ भन्नुपर्छ। अनि हजुरहरू के छ भगवत्?
0: हाम्रो पनि सबै ठिकै छ भन्नुपर्छ र यता काठमाडौँमा चाहिँ छिनछिनमा पानी पर्ने र मजाले घाम लाग्ने भइरहेको छ यताको मौसम चाहिँ, छिनछिनमा भन्नाले ठ्याक्क दिउँसो दिउँसो हुने बेलामा शीतल छ, शीतल छ भन्नुपर्छ। अनि खुसी लाग्यो रमाजी कार्यक्रममा आउनुहुन्छ बेला बेलामा, अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले?
15: हजुर सुने।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
15: अप्सन सी भन्छु।
0: हस् मैले अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौँ।
14: नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो धनकुटाबाट हुनुहुन्थ्यो, रमा सापकोटा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर भने म 24 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
16: नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
16: पर्वतदेखि गोविन्द आचार्य।
0: गोविन्दजी सबै सन्चै हुनुहुन्छ?
16: म ठिक छु हजुर।
0: ल खुसी लाग्यो, प्रश्न सुन्न पाउनुभयो?
7: अप्सन सी.
14: हस् मैले अप्सन सी टिपाए. कार्यक्रम आउनुभयो, आउँदै गर्नुहोस् छुटाउ. हजुर, उहाँ हुनुहुन्थ्यो गोविन्द दासजी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ. र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ. 4770754 रहेको छ. र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 25 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु. हेलो,
16: नमस्ते. जयमसी.
14: नमस्कार हजुर. जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
16: सुन्दरी जलबाट हरिबोल बुढा छोकी.
14: हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
16: ठिकै छ, अहिले अलिकति स्वास्थ्य बिग्रिया छ, यसको बावजुद पनि मैले फोन गरिरहेछु.
14: भनेपछि रेस्टमा हुनुहुन्छ अहिले चाहिँ है? ल, हजुरको स्वास्थ्य चाँडै सुधार भएको होस् हामी प्रार्थना गर्छौ. अनि प्रश्न सुन्न पाउनुभयो?
16: छैन.
14: प्रश्न चाहिँ यस प्रकार रहेको छ. सपनाको अर्थ बताउँदा राजा नबुकदनेस्वरले दानियललाई सबैभन्दा पहिला के गरे? अप्सन एमा आदर गरे, अप्सन बीमा भेटी र धूप चढाउन भनी हुकुम गरे, अप्सन सीमा दण्डवत गरे. सी टिप्न चाहनुहुन्छ है? हस्, मैले अप्सन सी टिपाइदिए. कार्यक्रममा आउनुभएको लागि आउँदै गर्नुहोस्, खुसी लाग्यो आउनुभएको लागि, धन्यवाद. छुटौ. हस् हस्, हुनुहुन्थ्यो हरिबोल बुढा थोकी हुनुहुन्थ्यो सुन्दरी जलबाट, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ. र यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले कोही हुनुहुन्छ भन्नुभएको छ, र म उहाँलाई स्वागत गर्न चाहन्छु. 26 नम्बरको श्रोता हुनुहुन्छ. हेलो.
17: हेलो हजुर, सुन्दा नमस्कार.
14: नमस्कार हजुर. जीवनजी.
17: म जीवन बर्दला विराटनगर
14: योभन्दा
17: अघिल्लो हप्ता मेरो फोनै लागेन हो.
14: ए हजुर,
17: फोन गएको थियो होइन, त्यो दिन नेट पनि थिएन, बिहानदेखि बेलुकासम्म लाइन नै गयो.
14: ए हजुर,
17: फोन डायल गर्दा गर्दा गर्दा गर्दा कार्यक्रममा सकिसकेको थियो, 5:58 बजिसकेको थियो, फोनै लागेन योभन्दा अगाडिको हप्ता. अहिले पनि अघिदेखि फोन गर्दा गर्दा गर्दा बल्ल अन्तिममा लाग्नु, फोनै लाग्दैन आजकल. के भयो?
14: हजुर, तपाईँहरूले हाम्रो कार्यक्रमको बारेमा धेरै श्रोताहरूलाई बताइदिनु भएको छ, त्यस कारणले गर्दाखेरि हो. र तपाईँहरूलाई पनि तपाईँहरूले पनि यसरी धेरै माया गरिदिनु भएको छ, त्यही भएर तपाईँहरूप्रति
17: एकदम मिलेको छ कि खोइ. आजकल त पुरस्कारै गोलामा पर्दै पर्दैन
14: हजुर, पर्छ होला सायद है, भन्न सकिँदैन गोला प्रथा गर्दाखेरि. अब त्यही भएर हामीले चारजना श्रोताहरूलाई विजेता बनाइरहेका छौँ है,
17: चारजनालाई बाँड्नुहुन्छ नि.
14: अझै अझै बढाउँ कि जस्तो पनि लागिरहेको छ लाग्न चाहिँ, तर किनभने अब सबैजना आउनुहुन्छ, चाहना त छ नि सबैलाई विजेता गराउनको लागि है, तर के गर्नु. अनि प्रश्न सुन्न पाउनुभयो? प्रश्न चाहिँ यस प्रकार रहेको छ. सपनाको अर्थ बताउँदा राजा नबुकदनेस्वरले दानियललाई सबैभन्दा पहिला के गरे? अप्सन एमा आदर गरे, अप्सन बीमा भेटी र धूप चढाउन भनी हुकुम गरे, अप्सन सीमा दण्डवत गरे.
17: म पनि अप्सन सी नै भन्छु, दण्डवत गरे.
14: हस्, मैले अप्सन सी टिपाएँ. कार्यक्रममा आउनुभयो जीवनजी, अस्वस्थ हुनुहुन्छ होला, स्वस्थ अलिकति रुगा लागिरहेको जस्तो लाग्यो, ख्याल गर्नु स्वास्थ्यको है. हस्, उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला हुनुहुन्थ्यो, उहाँ पनि विराटनगरबाट हुनुहुन्छ र हाम्रो कार्यक्रमलाई एकदमै माया गर्नुहुने श्रोता भनेर हामीले पनि चिन्छौं बुझ्छौं, तपाईँलाई पनि थाहा पाउनु भइसक्यो होला त्यस कारणले गर्दाखेरि. र विजयजीले भन्नुभएको छ अब एउटा मात्र है भन्नुभएको छ, मैले 27 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु, त्यसपछि जतिजनाले वाट्सएपमा म्यासेज गर्नुभएको छ र छुटेको नाउँहरू चाहिँ म एकछिनमा वाचन गर्नेछु. र यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने 27 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु. हेलो.
18: जय मसी सुने सर.
14: जय मसी हजुर, तपाईँको नाम बताइदिनुहोस् न.
18: लक्ष्मी सुन्दर.
14: लक्ष्मीजी, ए हजुर, तपाईँ त धेरै पछि आउनुभएको लाग्यो, त एक वर्षै भयो कि दुई वर्ष हुन लाग्यो? दुई वर्ष छैन, एक वर्ष हुन लाग्यो.
18: सन्चै हुनुहुन्छ
14: हजुरहरू? सन्चै छु. अनि कता हराउनुभएको थियो लक्ष्मीजी हजुर तपाईँ?
18: हल्का यतै कामतिर व्यस्त थिएँ, त्यही भएर अनि घुट्नु टिप्दैन अनि
14: ल, हामीले सम्झिरहेका छौँ लक्ष्मी सुन्दासजी है, र खुसी लाग्यो. र हामीसँग समय अलिकति कम छ, समय कम छ, त्यसैले अप्सन एबीसीमा कुनै टिप्न चाहनुहुन्छ? हस्, मैले अप्सन सी टिपाएँ. कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् छुटौ. जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो लक्ष्मी सुन्दास हुनुहुन्थ्यो, धेरै पछि आउनु भएको थियो र उहाँले अप्सन सी टिपाएर जानुभएको छ. र उहाँ चाहिँ भक्तपुरबाट हुनुहुन्छ र पहिला चाहिँ निरन्तर आइरहनु हुने श्रोता हुनुहुन्थ्यो, र अहिले चाहिँ कामको व्यस्तताले गर्दाखेरि अलिकति ढिला आउनु भएको रहेछ. ठिकै छ, र म 28 नम्बरमा प्राप्त भएको म्यासेज एउटा पढ्न चाहन्छु. खोटाङबाट हुनुहुँदो रहेछ अश्विन तामाङ हुनुहुन्छ। अश्विन तामाङजीले अप्सन सिटी पाउनु भएको छ र तपाईँको नाउँ मैले 28 नम्बरमा राखेको छु अश्विनजी, र धेरै धन्यवाद कार्यक्रममा आउनुभएको लागि। र अहिले पछि चाहिँ विजेताको नाउँ त म बताउने नै छु र तपाईँको नाउँ चाहिँ 28 नम्बरमा छ र जतिजना छुटेको नाउँहरू छ म त्यो एकछिनमा लिएर आउने नै छु, तर यतिखेर भने यो गीत राख्न चाहन्छु। गीतपछि विजेताको नाउँ र सही जवाफ पनि म लिएर आउने नै छु।

हजुर, गीतपछि तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु र कार्यक्रममा हामी एकदमै अन्तिम समयमा आइसकेका छौं र म सरस्वती पढ्दिन चाहन्छु। धेरै श्रोताहरू हुनुहुँदो रहेछ, मैले कतिजनाको नाम टिप्न भ्याएन, माफ गर्नुहोस् भन्न चाहन्छु शुरूआतमा नै, तर मैले 40 नम्बरसम्म टिपेको छु। 29 नम्बरमा हुनुहुन्छ पेम्बा अधिकारी हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। 30 नम्बरमा लक्ष्मी चापागाई हुनुहुन्छ, सी टिपाउनु भएको छ। 31 नम्बरमा महिला विकास हुनुहुन्छ, उहाँले सी टिपाउनु भएको छ। मेडपा धौला गिरी भनेर छ, उहाँले सी टिपाउनु भएको छ। अञ्जु रेग्मी हुनुहुन्छ, सी टिपाउनु भएको छ 33 नम्बरमा। 34 नम्बरमा सन्त सुनवार हुनुहुन्छ, सी टिपाउनु भएको छ। 35 नम्बरमा हुनुहुन्छ ग्याबु लेप्चा हुनुहुन्छ, बी टिपाउनु भएको छ। त्यसै गरी रूपा लेप्चा हुनुहुन्छ, सी टिपाउनु भएको छ। र 37 नम्बरमा रितु साम्पाङ हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। त्यसै गरी सोनामजी हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। 9 नम्बरमा हुनुहुन्छ कल्याण राई हुनुहुन्छ, 39 नम्बरमा है कल्याण राई, उहाँले सी टिपाउनु भएको छ। 40 नम्बरमा कुमार राई हुनुहुन्छ, उहाँले पनि सी टिपाउनु भएको छ। मैले 40 नम्बर मात्र लिए, बाँकी चाहिँ माफी चाहन्छु। आउने हप्ता पनि अलिकति चाँडो म लिने कोसिस गर्छु है त। र अब भने म सही जवाब तपाईँ समक्ष राख्न चाहन्छु। आजको कार्यक्रममा चाहिँ मैले प्रश्न तयार पारेको थिएँ, यो प्रश्न चाहिँ तपाईँले टिप्न सक्नुहुनेछ र सही जवाब पनि टिप्न सक्नुहुनेछ। दानियलको पुस्तक 2:46 मैले तयार पारेको थिएँ, त्यहाँ यसरी लेखिएको छ। तब राजा नबुकदनेस्सरले दानियलको अगाडि घोप्टो परि दण्डवत गरे र तिनलाई आदर गरे र सबै साथै तिनलाई भेटी र धूप चढ़ाउन भनी हुकुम गरे। यी तीनवटै कुरा थियो, तर सबैभन्दा पहिला चाहिँ कुन थियो भन्दाखेरि आदर गरे होइन, भेटी र धूप चढ़ाउन भनी हुकुम गरेको पनि होइन, तर सबैभन्दा पहिला चाहिँ दण्डवत गरेको थियो राजाले भन्ने कुरा बुझिन्छ। यसकारण गर्दा सही जवाब अप्सन सी रहेको छ। र आज कार्यक्रममा 4 जना श्रोताहरू पहिलोचोटि आउनु भएको छ, उहाँहरूलाई स्वागत गरिसकेका छौं। र सबैभन्दा शुरूमा कसले सही जवाब टिपाउनु भयो भन्दाखेरि सबैभन्दा शुरूमा विराटनगरबाट हुनुहुन्थ्यो, 40 जना मध्येमा शुरूमा हुनुहुन्थ्यो तारा रेग्मी, र उहाँ चाहिँ विजेता बन्नुभएको छ, स्वत विजेता बन्नुभएको छ। र अब भने सामाजिक सञ्जाल मार्फत म विजेता घोषणा गर्दाखेरि चाहिँ रमेश निरौला हुनुहुन्छ र उहाँले अप्सन सी भनेर कमेन्ट गर्नुभएको थियो, उहाँ विजेता बन्नुभएको छ है। र प्राविधिक मित्रले मलाई 27 नम्बर पठाउनु भएको छ, अनिहरमा 27 नम्बरमा हुनुहुन्छ लक्ष्मी सुन्दास हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। लक्ष्मीजी, हाम्रो प्राविधिक मित्र विजयजीको तर्फबाट तपाईँ विजेता बन्नुभएको छ है त। र अब भने म विजेता घोषणा गर्नतर्फ म लाग्दैछु र म नम्बर तान्न गइरहेको छु, कुन चाहिँ नम्बर मेरो हातमा पर्छ थाहा छैन है त। र यतिखेर भने म नम्बर तान्न गइरहेको छु र मेरो हातमा नम्बर परेको छ 14 नम्बरको श्रोता हुनुहुन्छ र को हुनुहुन्छ रहेछ भन्दाखेरि उहाँले अप्सन सी टिपाउनु भएको छ है। र उहाँको नाम रहेको छ शंकर ढकाल हुनुहुन्छ र तपाईँलाई धेरै धेरै बधाई छ। हजुर, कार्यक्रम सकिएपछि तपाईँहरूले हाम्रो प्राविधिक मित्र विजयजीलाई नम्बर टिपाउनुहोस् भन्न चाहन्छु र गिफ्टमा पनि स्पोन्सर गर्नुहुने जीवनको रोटी कार्यक्रम परिवारलाई पनि धन्यवाद दिन चाहन्छु। युट्युब च्यानलमा जानुभएर जीवनको रोटी भनेर तपाईँले अथवा पास्टर टेक दाहाल भनेर सर्च गर्नुभयो भने तपाईँलाई भेट्नुहुनेछ। र विजयजी तपाईँलाई पनि हृदयदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुतता सुनिल राज लामा बिदा हुन चाहन्छु। गुड न्युज एफएम 105.1 मेगाहर्ज सुन्दै गर्नुहोस्।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।

कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुत जनार्दन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढाउन चाहन्छु प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ। श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुकी 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षलाई तपाईँको बीचमा जस्ताको तस्तै लिएर आउने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलसँग साक्षात्कार गराउनु रहेको छ र आज पनि हामी त्यही उद्देश्यको साथसाथै भने अबको आधी घण्टासम्मको लागि तपाईँको बीचमा उपस्थित भइसकेका छौ। श्रोता, कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ र आउने दिनहरूमा यस कार्यक्रमलाई अझै थप परिमार्जित र परिष्कृत गर्न के गर्नु पर्ला, उक्त विषयमा समेत तपाईँको अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। तादनी श्रोता, अब भने आजको कार्यक्रमलाई शुरूआत गरौं यो एउटा मिठो गीत मात्र गीतपछि हामी आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्ने नै छौ। तादनी श्रोता, अब भने अहिले सुनौ एउटा मिठो भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ। श्रोता, भने हामी ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। श्रोता, आजको हाम्रो कार्यक्रमको विषयवस्तु रहेको छ हामीले किन मुक्ति पाउनु आवश्यक छ भन्ने विषयमा हामीले चर्चा गरिरहेका छौ। हामीलाई मुक्ति र उद्धार किन चाहिन्छ भन्ने क्रममा हाम्रो आत्मा नबचेको कारण हामीलाई मुक्ति चाहिन्छ, हामी पापमा आसक्ति भएको कारण हामीले मुक्ति प्राप्त गर्नुपर्छ, र हामी परमेश्वर रहित भएर जिइरहेका छौ र हामी दुष्ट दियाबोलसको अधीनमा छौ, त्यसकारणले गर्दा हामीलाई मुक्ति चाहिन्छ भन्ने विषयमा हेरेका थियौं। भने अर्को, हामी दियाबोलसको नियन्त्रणमा रहेर हामीले विभिन्न परमेश्वरका नियमहरू उल्लंघन गरेको कारण र पापहरूमा हाम्रो आत्मा मरेको कारण हामीलाई मुक्ति चाहिन्छ भन्ने विषयमा कुराकानी गरेका थियौं। भने आज चाहिँ हामी हाम्रो मानसिक उत्पीडनको बोझले भरिएका कारण हामीलाई मुक्ति चाहिएको छ र हामीहरूको आत्मामा आराम छैन र हामी बोझमा लादिएका छौं, त्यसकारण हामीलाई मुक्ति चाहिन्छ भन्ने विषयमा हामीले चर्चा गरिरहेका थियौं। भने आज चाहिँ हाम्रो पापमय प्रवृत्तिलाई पछ्याउने जीवन जो चिन्ता बोझ र गुनासोहरू र भ्रष्टताले भरिएको छ, त्यही कारण यी सब कुराबाट हामीले मुक्ति पाउनु पर्छ भन्ने विषयमा चर्चा गर्न गइरहेका छौं। श्रोता, सबैभन्दा पहिले एपीसी 2:3 यसरी लेखेको हामी पाउँछौ, तिमीहरू मध्ये सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँदथ्यौ र बाँकी मानिसहरू जस्तै स्वभावैले क्रोधका सन्तान थियो भनेर उल्लेख गरिएको छ। श्रोता, यदि हामीले प्रभु येशू ख्रीष्टलाई सही तरिकाले विश्वास गरेका छैनौ, उद्धार पाएका छैनौ भने हामी आत्माका कुरामा होइन हाम्रो शरीरको इच्छा अनुसार, हाम्रो मनले जे भन्दछ, हामीलाई जे चाहिन्छ त्यही अनुसार हामी जिउन थाल्दछौ। र यो कुरा हामीलाई पक्कै थाहा छ कि हामीलाई जे गर्नु हुँदैन, जहाँ जानु हुँदैन, जे खानु हुँदैन, त्यही गर्ने, त्यही जाने र त्यही खाने मन र इच्छा तीव्र भएर आउँदछ। हामीलाई कसैले कुनै पनि काम नगर भनेर भनिदियो भने हामीलाई झन् त्यो कार्य गर्नको लागि एकदमै उत्प्रेरणा मिलेर आउँछ। श्रोता, तपाईँ हाम्रो स्वभाव यस्तो रहेको छ, हामी जान्न चाहन्छौ कि किन नगर भनेको, किन नजा भनेको, किन नखा भनेको भन्ने कुराको एउटा जिज्ञासाको कारणले गर्दा हामी त्यही काम गरी पठाउँदछौ। परिणाम स्वरूप त्यो हाम्रो निम्ति पाप बन्न पुग्दछ र हामी जे कुरा असल गर्न पर्ने असल गर्न सक्दैनौ। श्रोता, अदनको बगैँचामा भएको पनि ठ्याक्कै यही हो। परमेश्वरले आदम र हब्बालाई भन्नुभएको थियो, विशेष गरी आदमलाई, बगैँचाका सबै रुखहरूका फल खानु, तर बगैँचाको बीचमा रहेको असल र खराबको ज्ञान दिने रुखको फल चाहिँ नखानु, नछुनु भन्नुभएको थियो। श्रोता, र यो भनाइ सँगसँगै आदम र हब्बाको मनमा एउटा जिज्ञासा थियो, आखिरमा परमेश्वरले यो असल र खराबको ज्ञान दिने रुखको फल नखा चाहिँ किन भन्नुभएको रहेछ। यो जिज्ञासा उनीहरूको मनमा सदियौंदेखि थियो, किन परमेश्वरले यो एउटा रुखको फल चाहिँ, वृक्ष चाहिँ, यसको फल चाहिँ हामीबाट वञ्चित राख्नुभयो। र यदि यो वृक्ष हाम्रो लागि थिएन र यसको फल हाम्रो लागि थिएन भने यो अदनको बगैँचाको बीचमा यो रुख चाहिँ किन लगाउनु भयो भन्ने उनीहरूको प्रश्न थियो। आदरणीय श्रोता, उनीहरूको यो प्रश्नको प्रतीत कसरी हुन्छ भने, जब दियाबोलसले स्त्रीलाई त्यो रुखको फल खानको लागि उक्सायो र उसले भन्यो, तिमीहरूले जब यो रुखको फल खान्छौ तब तिमीहरू बुद्धि पाउने छौ र असल र खराबको ज्ञान जान्ने भएर परमेश्वर जस्तै हुनेछौ भनेर उसले झुट बोल्यो। त्यही कारण उनीहरूले त्यो फल खाए, किनभने उनीहरूले सदियौंदेखि आफ्नो हृदयमा पालिराखेको सवालको जवाब त्यहाँ भेटाएका थिए। जवाफ यस्तो कि परमेश्वरले त्यो रुखको फल नखानु यसकारणले भन्नुभएको रहेछ कि त्यो रुखको फल खाएपछि ज्ञान पाइन्छ र ज्ञान पाइसकेपछि परमेश्वर जस्तै भएर उहाँको स्वरूपमा बढिँदै रहेछ भन्ने कुराको झुटो भ्रम उनीहरूले त्यो जवाफको रूपमा पाए र उनीहरूको मनमा एक प्रकारले परमेश्वरको विरुद्धमा एउटा विद्रोह उठ्यो। परमेश्वर आफूलाई भलो परमेश्वर भन्नुहुन्छ, तर हामीलाई चाहिँ आफ्नो स्वरूपमा बढ्नबाट उहाँले रोक्न खोज्दै हुनुहुन्छ। यसकारणले गर्दा सायद यो शैतानले ठिकै भनेको हो अथवा दियाबोलसले ठिकै भनेको हो, यसकारणले हामी यो रुखको फल खानुपर्छ भन्ने पहिला हब्बाको मनमा, फेरि पछि आदमको मनमा आएपछि उनीहरूले त्यो फल खाएको कुरा हामी थाहा गर्छौ। तर परिणाम दियाबोलसले उनीहरूलाई जे बताएको थियो त्यो भएन, तर ठिक त्यसको उल्टो भयो। परिणाम के भयो? परिणाम त्यही हो कि उनीहरूको आँखा खुले, उनीहरूको जीवनमा परमेश्वरको महिमाले जो उनीहरूको शरीर ढाकिएको थियो त्यो महिमा हटेर गयो र उनीहरूमा नग्नता देखियो र त्यहाँ शर्मले प्रवेश पाएको हामी देख्दछौ। श्रोता,
त्यसपछि त्यति मात्र होइन, साँझमा जब बगैँचामा परम प्रभु आउनुभयो तब उनीहरू आफूले आफूलाई उहाँको उपस्थितिदेखि लुकाएको हामी पाउँदछौ। किन लुकाए? किनभने त्यहाँ उनीहरूले परमेश्वरको आज्ञा भंग गरेका थिए र जसको कारणले अब उनीहरू परमेश्वरको उपस्थितिमा जान सक्दैनथे। त्यो उपस्थिति अझै भनौं परमेश्वरसँगको संगति टुटेको थियो र यसरी स्वेच्छाचारी विचारको कारण मानिस जाति पापी हुँदै आयो, विद्रोही हुँदै आयो र जे काम नगर भन्यो त्यही काम गर्न थाल्यो, जे काम गर भन्यो त्यो काम चाहिँ गर्दैन फेरि। यस्तो प्रकारको स्वभाव मानिसले धारण गरेको हामी पाउँदछौ र आज पनि हामी ख्रिस्ट येशूलाई विश्वास गरेका छौ, उहाँलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर मानेका छौ र पनि कतिपय अवस्थामा विभिन्न प्रकारका प्रश्न र जिज्ञासाहरूको आरमा ख्रिस्ट येशूको आज्ञालाई हामी उल्लङ्घन गर्दछौ र अरू त अरू ख्रिस्ट विश्वास नगर्ने व्यक्तिहरूको कुरा गरौं। उनीहरूले प्रभु येशू ख्रिस्ट विश्वास गर्नु भनेको एउटा बन्धन हो र एउटा दासत्व हो भन्ने ठान्दछन्। तर वास्तवमा ख्रिस्ट येशूलाई विश्वास गर्नु चाहिँ स्वतन्त्रता हो, मुक्ति हो। संसारको पाप र दियाबोलसको कमार हुनुभन्दा ख्रिस्ट येशूको दासत्वलाई स्वीकार्नु, उहाँको सेवक बन्नु, त्यहाँ चाहिँ वास्तविक स्वतन्त्रता छ। यदि संसारमा हामी स्वतन्त्र भएर जिउन चाहन्छौ भनेदेखि हामी जिउन असम्भव हुन्छौ। हामीलाई कहीँ न कहीँ कतै न कतै केही न केही कुराले आफ्नो कमारा बनाइरहेकै हुन्छ। उदाहरणको लागि तपाईँ धेरै सामाजिक सञ्जालमा व्यस्त हुनुहुन्छ, मोबाइल फोनको स्क्रिनमा आफ्नो संसारलाई तपाईँ भुलाउने एउटा माध्यम बनाउँदै हुनुहुन्छ भने अब यहाँ तपाईँलाई लाग्छ मोबाइल चलाउनु मेरो स्वेच्छा हो र यसले मलाई मनोरञ्जन दिइरहेको छ र म खुसी छु। तर पख्नुहोस्, मोबाइल अब तपाईँको मालिक भएको छ र तपाईँ चाहिँ अब त्यो सामाजिक सञ्जालको कमारा हुनुभएको छ। किनभने मैले देखेको छु जो व्यक्ति सामाजिक सञ्जालमा भएका रिल्सहरू सबै प्रकारका पोस्टहरूमा आफ्नो संसार भुलेर बस्छ, त्यो व्यक्तिले खान र पिउनलाई समेत बिर्सिएको र अन्तमा गएर उसको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर परेको, उसमा अनिन्द्राले समस्या दिएको, साथसाथै उसको आँखा पनि कमजोर भएको र साथसाथै अन्तमा गएर डिप्रेसनमा चलेको हामीले देख्दै सुन्दै आइरहेका छौं। प्रेसरता आज संसारको मानिसले आफूले आफूलाई जुन कुराको निम्ति स्वतन्त्रता भनेर ठानेको छ वास्तवमा त्यो स्वतन्त्रता नभएर दासत्व हो। तर त्यसको ठिक उल्टो कोही मानिसले आफ्नो सारा जीवन बाइबल अध्ययन गर्न र बाइबलका वचन मनन गर्न र प्रार्थना गर्नको लागि उसले त्यो जीवनलाई खर्च गरेको छ, आफ्नो समयलाई खर्च गरेको छ भने उसले चाहिँ त्यहाँ वास्तविक स्वतन्त्रतालाई महसुस गरिरहेको हुन्छ। श्रोता, जब जब कसैले बाइबल धर्मशास्त्रलाई अध्ययन गरेर मनन गर्छ, उसले बाइबलमा लेखेका थुप्रै कुराहरूबाट उसले सान्त्वना, उत्साह र आशाका कुराहरू पाउँदछ। परिणाम स्वरूप ऊ परमेश्वरप्रति धन्यवादी हुन्छ र उसले आफ्नो जीवन प्रार्थनामा समर्पित गर्छ र जुन प्रार्थना गर्नु भनेको सृष्टिकर्ता परमेश्वरसँग एउटा आफ्नो हृदयलाई, आफ्नो दिमागलाई व्यस्त राख्नु हो, जसले गर्दा उसको दिमागमा, उसको मानसिक स्वास्थ्यमा दिन प्रतिदिन सबै प्रकारका मानसिक रोगहरूको विरुद्धमा प्रतिरोधात्मक क्षमताको वृद्धि हुँदै गइरहेको हुन्छ र यसरी ऊ पूर्ण रूपले स्वस्थ, निरोगी र तन्दुरुस्त व्यक्ति बन्न सक्छ। प्रेसरता त्यसकारणले गर्दा यस संसारमा तपाईँ हामीले कहिले पनि आफ्नो राजी खुसीले आफ्नो जीवन जिउन सक्दैनौ। कहीँ न कहीँ, कुनै न कुनै र कतै न कतैको अवस्थामा हामीले दासत्वलाई लिनै पर्छ र त्यसलाई आफ्नो जीवनको मालिक बनाउनै पर्छ। यदि तपाईँ किसान हुनुहुन्छ भने तपाईँले आफूलाई कृषि पेसामा व्यस्त राख्नुहुन्छ भने तपाईँ कृषि पेसाको दासत्वमा हुनुहुन्छ। यद्यपि तपाईँ कृषि पेसाको दासत्वमा भएर कृषि कार्य गर्दै गर्दा यसले तपाईँलाई थुप्रै आर्थिक उपार्जनका कामहरू गरेर आर्थिक लाभहरू हुन सक्छ र हुन्छ पनि। प्रेसरता कोही पनि व्यक्तिले यसो भन्न सक्दैन, म आज केही पनि गर्दिन, म पूर्ण रूपले स्वतन्त्र भएर बस्छु भनेर एक दिन मात्रै कसैले ठानिलियो भने पनि ऊ विभिन्न नकारात्मक अथवा सकारात्मक विचारहरूको आदि हुन पुग्छ र उसले उसको दिमागमा ती प्रकारका सोचहरू आएर उसलाई ती सोचहरूले आफ्नो कमारा फुलाइरहेकै हुन्छ। यसको अर्थ हो मानिस कुनै पनि मालिक बिना बस्न सक्दैन। त्यसै कारणले गर्दा मानिसले मुक्ति र उद्धार पाउनको लागि, अझै भनौँ स्वतन्त्रता प्राप्त गर्नको लागि ख्रिस्टको अधीनस्थलाई स्वीकार गर्नै पर्छ। येशु ख्रिस्ट आफैले भन्नुभयो, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु र तिमीहरूले मेरो जुवा आफूमाथि ल्याऊ किनभने ती हलुका छन् र ती चाहिँ म तिमीहरूलाई
कसरी बोक्ने सिकाउनेछु भनेर उहाँले भन्नुभयो। प्रेष्ठता उहाँले अझै भन्नुभयो, म नम्र र कोमल छु भनेर भन्नुभयो। यसको अर्थ यदि हामी ख्रिस्टको जुवा बोक्दछौ, ख्रिस्टको अधीनस्थलाई स्वीकार गर्दछौ भने हामीले चाहिँ वास्तविक विश्राम प्राप्त गर्न सक्ने रहेछौ। श्रोता, तर यदि हामीले ख्रिस्टलाई आफ्नो जीवनको मालिक बनाएका छैनौ भने हामी स्वभावैले क्रोधका सन्तान बन्नेछौ, पाप र अधर्मको सन्तान बन्नेछौ। श्रोता, ख्रिस्टमा विश्वास गर्नुभन्दा पहिले हामी ख्रिस्टियनहरू पनि यसरी नै पापमा जिउँथ्यौं। हामी पनि क्रोधका सन्तान थियौ, अर्थात दण्ड पाउन योग्यका थियौं, जो परमेश्वर हामीसँग रिसाउनु भएको थियो। परमेश्वरको क्रोध चाहिँ मान्छेको रिस जस्तो होइन, एक दिन रिसाउने अर्को दिन बिर्सने, फेरि रिसाउने र बिर्सने जस्तो परमेश्वर हुनुहुन्न। उहाँ आफै पवित्र हुनुभएको र अपवित्रताले सहन नसक्ने हुनुभएको कारणले परमेश्वरले दुष्ट र पापी मानिसहरूलाई नाश गर्ने निर्णय गर्नुभएको छ। यसबाट हामीले बुझ्न सक्छौ कि ख्रिस्टलाई ग्रहण नगर्ने सांसारिक र स्वाभाविक मानिसको अवस्था ज्यादै डरलाग्दो र नराम्रो हुन्छ। प्रभु येशूमा विश्वास नगर्ने हाम्रा साथी, छिमेकी, नातेदार सबै मरेका हुन्छन् र परमेश्वरबाट टाढा र अलग भएका हुन्छन्। हुन त तिनीहरू जिउँदा जस्तै देखिन्छन् र तिनीहरूका शरीर फुर्तिला पनि हुन्छन्, तर आत्मिक रीतिले तिनीहरू मृतक छैछन्। तिनीहरूले स्वर्गमा अनन्त जीवन पाउँदैनन्, तर जीवित हुनलाई र अनन्त जीवन पाउनलाई चाहिँ हामीले यति मात्रै गर्नुपर्छ कि सत्यको वचन अर्थात उद्धारको सुसमाचार सुनेर ख्रिस्ट येशूमा विश्वास गर्नुपर्छ। हामी ख्रिस्टियनहरूले तिनीहरूलाई सकेसम्म सुसमाचार सुन्ने मौका दिनुपर्छ। र यहाँ प्रश्न उठ्छ कि ख्रिस्टमा विश्वास नगर्ने अथवा शरीर अनुसार हिँड्ने मानिसहरू बिल्कुलै खराब हुन्छन् त? के मानिसहरू स्वाभाविक रीतले पुरै नराम्रा छन् कि? यसको उत्तर होइन, तिनीहरू पुरै नराम्रा छैनन्। सबै मानिसहरू परमेश्वरको स्वरूपमा नै सृष्टि भएका हुन्। धेरैजनाले मेहनतसँग परमेश्वरको खोजी र उहाँलाई खुसी पार्ने कोसिस गर्छन्, तर मुख्य कुरो यो हो, हाम्रा पापहरू उठाइ लैजानलाई क्रुसमा मर्नुभएका ख्रिस्टमा विश्वास नगरी कसैले पनि परमेश्वरलाई खुसी पार्न सक्दैन। आदरणीय श्रोता, यहाँ हामी यूहन्ना 14 अध्यायको 6 पदमा यसरी लेखेको हामी पाउँदछौ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताका आउन सक्दैन भनेर उहाँले भन्नुभएको छ। श्रोता, जब चेलाहरूले हामी बाटो जान्दैनौ भनेर भने, तब येशूले तिनीहरूलाई भन्नुभयो, बाटो म नै हुँ। येशूले मानिसलाई स्वर्गमा जाने बाटो देखाउनु हुने मात्र होइन, उहाँ आफै बाटो हुनुहुन्छ र उहाँ बाटो हुनुहुन्छ किनभने उहाँ त्यही माध्यम बन्नको लागि आउनुभयो जसद्वारा हामी स्वर्गको राज्यमा पस्न सक्छौ। उहाँकै शरीरको बलिदानद्वारा, उहाँकै मृत्युद्वारा हाम्रा पापको क्षमा मिलेको छ र हामी परमेश्वरको दृष्टिमा धर्मी ठहरिएका छौ। सत्य म नै हुँ, येशूले सत्य सिकाउने मात्र होइन, उहाँ आफै सत्य हुनुहुन्छ। उहाँ बिल्कुल विश्वासयोग्य हुनुहुन्छ र उहाँको समाचार सत्य छ। जब हामी येशूको सत्यतालाई विश्वास गर्छौ र उहाँका शिक्षाहरूलाई ग्रहण गर्छौ, तब हामी उद्धार पाउँछौ। तब हामी अज्ञान र पापबाट छुटाइएका हुन्छौ। जीवनमै हुँ, येशूले जीवन दिनुहुने मात्र होइन, उहाँ आफै पनि जीवन हुनुहुन्छ। उहाँमा जीवन छ र येशूलाई चिन्नु र अनन्त जीवन पाउनु एउटै कुरा हो। यूहन्ना 17:3 भन्छ, बाटो देखाउने र सत्य सिकाउने, जीवन दिने, ती सबै कुरा मानिसलाई उद्धार गर्ने येशूको महान कार्यका विभिन्न भागहरू हुन्। येशू मात्र मानिसहरूलाई उद्धार गर्न सक्नुहुन्छ र येशू मात्र सारा संसारका मुक्तिदाता हुनुहुन्छ र येशूमा विश्वासद्वारा नै हामी परमेश्वर पिता कहाँ जाने र उहाँका घरमा बस्न सक्छौ। यी शब्दहरूमा हामी ध्यान लगाऊ, येशू असहाय भएर क्रुसमा टाँगिनु लाग्नु भएको थियो, तापनि उहाँले भन्नुभयो, बाटो म नै हुँ। उहाँ मानिसहरूको झुटबाट दोषी ठहरिनु भएको थियो, तापनि उहाँले भन्नुभयो, सत्य म नै हुँ। उहाँको आफ्नै लास चिहानमा राखिन लागेको थियो, तापनि उहाँले भन्नुभयो, जीवन म नै हुँ। संसारका मानिसहरूले धेरै किसिमका देव देवताहरू र अवतारहरूलाई विश्वास गर्छन्, तर एकजना मात्रै अर्थात ख्रिस्ट येशू जो भन्नुहुन्छ, बाटो सत्य र जीवन म नै हुँ, उहाँले मात्र मानिसहरूलाई उद्धार र अनन्त जीवन दिन सक्नुहुन्छ। ख्रिस्ट बाहेक स्वर्गमा पुर्याउने अर्को बाटो छैन। अरू धर्म र धर्मगुरुहरूले स्वर्गतिर इशारा गर्छन्, तर ख्रिस्टले मात्रै मानिसहरूलाई त्यहाँ पुर्याउन सक्नुहुन्छ भनेर उल्लेख गरिएको छ। श्रोता, त्यसकारणले गर्दा तपाईँ र म स्वर्गमा प्रवेश गर्नको लागि, हामीलाई मुक्ति पाउनको लागि यसकारण पनि ख्रिस्ट येशूको आवश्यकता रहेको हामी थाहा गर्न सक्दछ। यूहन्ना 10:9 यसले भन्नुभयो, ढोका म नै हुँ, कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइने छ र भित्र बाहिर आउने जाने गर्छ र खर्कमा चढ्न पाउनेछ भनेर उहाँले भन्नुभएको हामी थाहा
पाउँदछौ। प्रेश्रोता, हिब्रु 10:20 भनेको छ, हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा अर्थात उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौ भनेर भन्नुभयो। यसकारणले गर्दा ख्रिस्ट येशू तपाईँ हाम्रो निम्ति मार्ग हुनुहुन्छ, ढोका हुनुहुन्छ र हाम्रो जीवनको ज्योति पनि हुनुहुन्छ। यहोना 1:4 भनेको छ, उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो भनेर उल्लेख गरिएको छ। प्रिय श्रोता, के तपाईँ प्रभु येशू ख्रिस्टद्वारा बचाइनु भयो त? प्रश्न फेरि पनि त्यही छ, के तपाईँले पुरानो पापमय स्वभावहरूलाई छोडेर नयाँ स्वभाव धारण गर्नुभयो त? प्रिय श्रोता, हामीले गलाती 5:19-21 हेर्ने भने यहाँ यसरी लेखिएको छ, पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यिनै हुन्, व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, एकड़पन, अश्लील मोज मजा र यस्तै अरू, जसको विषयमा म तिमीहरू पापमय स्वभावहरूलाई छोडेर नयाँ स्वभाव धारण गर्नुभयो त? श्रोता, हामीले गलाती 5:19-21 हेर्ने भने यहाँ यसरी लेखिएको छ, पाप

0: दिन्छु र अघि पनि दिएकै हुँ। जस जसले यस्ता कामहरू गर्छन् तिनीहरू परमेश्वरको राज्यको हकदार बन्ने छैनन् भनेर उल्लेख गरिएको छ। हाम्रो पुरानो स्वभावहरू अन्धकारको समयमा भएका स्वभावहरू यी हुन् र यी स्वभावहरू तपाईँ र मेरो बीचमा विद्यमान रहेको कारण हामीलाई मुक्तिदाताको आवश्यकता पर्यो, उद्धारको आवश्यकता पर्यो। र जब हामीले ख्रीष्ट यीशुमा उद्धार र मुक्ति प्राप्त गर्यौं त्यसपछि हामीले अर्को नयाँ फल फलायौं। त्यो के हो? गलाती 5:22-23 अनुसार लेखेको छ, तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया र भलाई, विश्वस्तता, नम्रता र संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन भनेर उल्लेख गरिएको छ। प्रिय श्रोता, यदि तपाईँ बचाइनु भएको छ, तपाईँले मुक्ति पाउनु भएको छ भने तपाईँको जीवनमा अहिले भर्खर पढिएका कुराहरू देखिन थाल्छ। तपाईँ अरूलाई प्रेम गर्न थाल्नुहुन्छ, तपाईँ हर परिस्थितिमा उहाँसँग आनन्दित बन्न थाल्नुहुन्छ, तपाईँ शान्त हुनुहुन्छ, धैर्य हुनुहुन्छ, अरूलाई दया गर्ने खालको हुनुहुन्छ, अरूको भलाइमा तपाईँ रमाउनुहुन्छ र कसैको पनि तपाईँले विश्वासघात गर्नुहुन्न र साथै तपाईँ नम्र र संयम बन्नुहुन्छ। यी कुराहरू तपाईँसँग छ भने स्पष्ट हुनुहोस्, तपाईँलाई पवित्र आत्मा अर्थात् प्रभु यीशु ख्रीष्टले तपाईँलाई बचाउनु भएको छ र तपाईँ बचाइनको लागि छुट्याइनु भएको छ भनेर तपाईँ निश्चित हुन सक्नुहुन्छ। आदरणीय श्रोता, यसरी तपाईँ हामीले मुक्ति पाउनु आवश्यक छ। श्रोता, हामीले अझै हेर्दै जाने हो भने यो लेखिएको छ गलाती 5:24, तिनीहरू जो ख्रीष्ट येशूका हुन् तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसा सहित क्रुसमा टाँगिदिएका छन् भनेर उल्लेख गरिएको। हामी साँच्चै बच्न चाहन्छौ र हामीले उद्धार पाउन चाहन्छौ भने हाम्रा पापमय स्वभावहरू, जो पहिलेका स्वभावहरू थिए, नराम्रा स्वभावहरू, ती सबैलाई छोड्नु पर्छ। हामीले क्रुसमा टाँगिदिनु ती कुराहरूलाई भन्नुको अर्थ हो हामीले अब उपरान्त कहिले पनि त्यसलाई अंगालेर लिएर हिँड्ने होइन। ती पुराना स्वभावहरूलाई हामीले पूर्ण रूपले हटाउनु पर्छ र आफूले आफूलाई परमेश्वरतिर फर्काउनु पर्छ भन्ने कुरा हो। तादन श्रोता, यति भन्दा पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम आत्मिक जागरण गुड न्युज एफएम प्राली, पोस्ट बक्स 25605 अनाम नगर काठमाडौँ नेपाल, र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, भने यिनै ठेगानाको साथसाथै मैले आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। हवस् त, जय मसी।
1: ख्रीष्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेटाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
2: गुड न्यूज एफएम 105.1।
3: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा एउटा नयाँ खण्ड र नयाँ पुस्तक लिकन पूर्ण हाजिर भइसकेका छौं र हामी आशा गर्दछौ आजको अध्ययनको निम्ति पनि तपाईँहरू एकदमै उत्साहको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब नढिलाइकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा हामी एउटा महत्वपूर्ण चरणमा आइपुगेका छौं। अघिल्लो अध्ययनमा हामीले पावलले प्रचार गरेको सुसमाचार मानिसबाट होइन तर परमेश्वरबाट प्राप्त भएको हो भन्ने कुरा बुझ्यौं। भनिदाई आजको अध्ययनमा चाहिँ हामीले के कुरामा रहेर चाहिँ अध्ययनलाई यो अगाडि बढाउनेछौ?
4: हामी केही दिनदेखि गलातीहरूलाई लेखिएको पावलको पत्रबाट अध्ययन गर्दै आएका छौं। आज हामी पावलले यरुसलेममा यहुदीहरूसँग भएको अनुभव र त्यसबाट प्राप्त शिक्षाहरूको बारेमा छलफल गर्नेछौं।
3: पावलको यरुसलेममा भएको त्यो अनुभव कस्तो थियो होला है? के ती यहुदीहरूले पनि सुसमाचारमा विश्वास गर्ने थिए त?
4: भाइ, तपाईँको जिज्ञासा एकदमै राम्रो छ। ती व्यवस्था पालन गर्ने यहुदीहरू मध्ये केही प्रेरितहरू थिए भने केहीले सुसमाचार सुनेका थिए। पावलले उनीहरूसँगको अनुभवबाट गलातिया र आजका मण्डलीहरूलाई महत्वपूर्ण शिक्षा

0: दिनुभएको छ।
1: त्यसो भए दाइ, मलाई लाग्छ यो अध्ययनले हामीलाई व्यवस्थाले होइन तर ख्रिस्टले उद्धार गर्नुहुन्छ भन्ने सत्यतालाई बुझ्न चाहिँ मदत गर्नेछ।
0: तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ। त्यसैले आदरणीय श्रोताहरू आउनुहोस्, यही कुराहरूमा रहेर आजको अध्ययनलाई अगाडि बढाउँ र ख्रिस्टमा भएको उद्धारको सत्यतालाई ग्रहण गरौं।
2: प्रभु येशु ख्रिस्टको मधुर नाममा तपाईँ सबैलाई मेरो नमस्कार, साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोताहरू, हामीले गलातीहरूको पत्रको पहिलो अध्यायलाई पढेर सक्यौं। अब हामी आजदेखि नयाँ अध्याय मतलब दुई अध्यायबाट सिक्न गइरहेका छौं। यस अध्यायबाट सिक्नमा प्रभु हामीलाई सहायता गरून्। दुई अध्यायको एकदेखि चौध पदसम्म आजको दिनमा हामी हेर्नेछौ। मुख्य विषय हो प्रेतहरूसित यरुसलेममा पाउलको अनुभव, एन्टिओकमा पत्रुससित पाउलको अनुभव। अहिले हामी गलातीको व्यक्तिगत अंशको दोस्रो भागमा आएका छौं। हामीले प्रभु येशु ख्रिष्टको सुसमाचारलाई सिधै पाउल कहाँ पुगेको देख्यौं। के यो त्यही सुसमाचार थियो जुन कि अरू प्रेतहरूले परमेश्वरको ओनबाट प्राप्त गरेका थिए? हामी सुसमाचारको एकतालाई र यरुसलेममा पाउलको प्रेतहरूसँगको अनुभव हेर्नेछौ। हामी सुसमाचारको सम्पर्क र यरुसलेमको कलिसियाले पाउलको सुसमाचारलाई स्वीकृत गरेको कुरा हेर्नेछौ। यहाँ पहिला हामी हेर्नेछौ यरुसलेममा पाउल प्रेतहरूसितको अनुभव। गलाती दुई अध्याय एक पदमा यस प्रकार लेखिएको छ, तब चौध वर्षको अवधिमा बर्णबाससँग तितसलाई पनि मेरो साथमा लगेर म फेरि यरुसलेमतर्फ उक्ले। हामित्र पाउल तितसलाई आफ्नो साथ लिन यो एक मुख्य आघात थियो। तितस जवान प्रचारक र अन्य जाति थिए। म यो विश्वास गर्छु यरुसलेममा यो एक पहिलो महासभा थियो जुन प्रेरित पन्ध्र अध्यायमा उल्लेख छ। त्यस महासभामा मानिस परमेश्वरको अनुग्रहद्वारा उद्धार पाउँछ या तिनीहरू मोसाको व्यवस्थाको मुनि आउनै पर्छ भन्ने प्रश्नलाई साफ गर्नु थियो। एक नम्बर प्रदर्शनको रूपमा पाउलसँग त्यहाँ तितस थियो। तितस खतना गरिएको थिएन, के उसलाई खतना हुन जोड गरिनुपर्छ, बाध्य गराउनु पर्छ? यो एक महत्वपूर्ण विषय थियो। हेर्नुहोस्, यहुदीहरू चारैतिर भन्दै गइरहेका थिए कि यरुसलेममा रहेका कलिसिया त्यो सबै ख्रिस्टमा विश्वासीहरू मोसाको व्यवस्थाको अन्तर्गत हुनुपर्छ। यरुसलेमका कलिसियाका सबै मानिसहरू जुन चाहिँ यहुदी कलिसिया थियो निश्चित रूपमा व्यवस्था मनि थिए। तिनीहरूमध्ये धेरै अझैसम्म पनि मन्दिरमा आराधना गर्न जान्थे। वास्तवमा त्यो मसीहहरूको भेला हुने स्थान हुनुपर्छ। पावल र बर्णबास त्यहाँ व्यवस्था र अनुग्रहको औपचारिक कुरालाई लिएर आए। अनि दुई पदमा भनिएको छ, औ प्रकाश भए बमोजिम गरी उक्ले र जुन सुसमाचार म अन्य जातिहरूमा प्रचार गर्दछु सोही तिनीहरूका सामने पेश गरे। कतै व्यर्थमा दगुरे कि व्यर्थमा दगुर्ने पर्ने नहौ भन्ने विचारले प्रतिष्ठित व्यक्तिहरू कहाँ चाहिँ एकान्तमा गए। पाउले महसुस गरे कि यदि उसले अरू प्रेतहरूभन्दा भिन्नै खालको सुसमाचार प्रचार गरिरहेका थिए भने त्यहाँ केही मौलिक रूपमा गल्ती छ। पाउल यो स्वीकार गर्न तयार थिए, यदि मैले भिन्नै सुसमाचार प्रचार गरिरहेको थिएँ भने म गलत थिएँ भनेर म व्यर्थमा दौडे। मैले निश्चित रूपमा गलत जानकारी दिए। त्यसकारण पाउल यरुसलेम जान्छन् र प्रेतहरूसित त्यहाँ त्यो सुसमाचारको बारेमा भन्दछन्। आगे पत्ती र चारमा भन्दछन्, तर मेरो साथमा हुने तितसलाई ग्रीक भएर पनि खतना हुनुपर्ने आवश्यकता भएन। औ सुटुक्क भित्र ल्याएका झुटा भाइहरूका कारणले जो जो गुप्त चालले भित्र पसेका थिए, ख्रिस्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको सेवा गरेर हामीलाई बन्धनमा ल्याउनलाई। जहाँ पाउले प्रचार गरिरहेका थिए त्यहाँ भेष बदलेर केही मानिसहरू कलेसियाभित्र आए। वास्तविक रूपमा तिनीहरू विश्वासी थिएनन्। तिनीहरू सिर्फ विश्वासीहरूको ख्रिस्टमा जुन स्वतन्त्रता थियो त्यसको भेद लिन आएका थिए। त्यहाँ तिनीहरूले यो जवान प्रचारक तितसलाई पाए जो एक ग्रीक थिए, र पाउले उसलाई खतना हुनको लागि जोड दिएका थिएनन्। त यरुसलेमका कलिसिया उसको विषयमा के निर्णय लिनेछ? पाउल भन्छन्, तिनीहरूले उसलाई खतना हुनको लागि जोड दिएनन्, तिनीहरूले झुटा भाइहरूलाई सुनेनन्। यदि तिनीहरूले त्यसो गरेका भए परमेश्वरको आत्माले र ख्रिस्टले गराएको स्वतन्त्रताको आनन्द नउठाएर हामी ठिक मोसाको व्यवस्थाको बन्धनको पछि राखिएको हुने थियौं। अनि आगे लगातार पाँच पदमा भन्छन्, सुसमाचारको सत्यता तिनीहरूसँग रहिरहोस् भनेर तिनीहरूसँग हामी एक घण्टा पनि दबेर बसेनौं। सुसमाचारको सत्यता तिनीहरूसँग रहिरहोस् भनेर तिनीहरूसँग हामी एक घण्टा पनि दबेर बसेनौं। पाउल आफ्नो हतियार लिएर खड़ा भए। ती झुटा भाइहरूले भने, त्यो मानिस तितस जो यहाँ कलिसियाको सभामा छ, र व्यक्ति विशेष रूपमा ती सबै यहुदीहरू थिए, त्यहाँ खतना भएका थिएनन्। मतलब त्यो तितस ग्रीक भएको कारणले गर्दा खतना भएका थिएनन्, र त्यहाँको सभा चाहिँ अधिकांश भन्दा प्राय सबै नै यहुदीहरू थिए। पाउल भन्छन्, होइन, र ऊ खतना गरिने छैन, उसलाई खतना गरिन कुनै आवश्यक छैन। पाउल भन्छन्, होइन, उसलाई खतना गरिन कुनै आवश्यक छैन। ऊ तिनीहरू मध्ये तिनीहरू जतिकै एक विश्वासी हुन्, व्यवस्थाबाट अलग रहेर पनि विश्वासद्वारा उद्धार पाएका छन्। उद्धारको निम्ति उसले व्यवस्थाको कुनै भाग पनि पछ्याउनु पर्ने छैन। यो एक जबरजस्त सामना पावले लिइरहेका थिए। अनि अघि छमा पदमा भनिएको छ, पछमा, तर प्रतिष्ठित व्यक्तिहरू जो हुन् तिनीहरू जस्तो भए तापनि मलाई त केही वास्ता छैन, परमेश्वरले मानिसको मन पक्ष गर्नुहुन्न, प्रतिष्ठित व्यक्तिहरूले मलाई केही राय दिएनन्। पाउल भन्छन्, हामी प्रेतहरूसित बस्यौं र कमसे कम पाउल प्रेतहरूसँग बसे, र म ठान्छु वर्णवास र तितस पनि त्यहाँ थिए, र सुसमाचार सूचित गर्यो। तिनीहरूले भने, दाई पावल, अहिले हामीले यस रिपोर्ट सुन्दै आइरहेका छौं, हामीलाई बताउनुहोस् तपाईँले के प्रचार गर्नुहुन्छ। र पावलले तिनीहरूलाई बताए। पावल पत्ता लगाउँछन् कि ती प्रेतहरूले उसले जे प्रचार गरिरहेका थिए त्यसमा केही पनि जोड्ने कुरा थिएन। ऊ परमेश्वरको अनुग्रह प्रचार गरिरहेका थिए, तिनीहरू परमेश्वरको अनुग्रह प्रचार गरिरहेका थिए, तिनीहरू पूर्ण रूपमा सहमतिमा भएको कुरा पत्ता लगाउँछन् आपसमा, तिनीहरू सबै एकै सुसमाचार प्रचार गरिरहेका छन्। यो महान कुरा हो। अनि सात पदमा भनिएको छ, तर झन उल्टो जब खतनाका मानिसहरूका लागि सुसमाचार पत्रुसलाई भए जस्तो बेखतनाका मानिसहरूको लागि मलाई सुम्पिएको देखे। हामी बुझौं कि त्यहाँ दुई प्रकारका सुसमाचार, पत्रुसको एकको सुसमाचार र पावलको सुसमाचार थिएन। यी मानिसहरू पूर्ण सहमतिमा थिए, खतनाको सुसमाचार र बेखतनाको सुसमाचार त्यस समूहहरूलाई दर्शाउँछ जसका सुसमाचार गइरहेको छ। अन्य जातिहरूको बारेमा पावल बताइरहेका थिए, उसलाई बेखतनाहरूका बीचमा जानको लागि बोलाइएका थिए। पत्रुसलाई आफ्नै यहुदी दाजुभाइ जो खतनाका थिए उनीहरूका बीचमा जान बोलाइएका थिए। अनि आठ पदमा भनिएको छ, किनकि पत्रुसलाई खतनाका मानिसहरूका प्रेरित गराएर काम गराउने जो हुनुहुन्छ उहाँले नै मलाई अन्य जातिहरूका लागि काम गराउनु भयो। अवश्य कुनै पकवानको प्रमाण सधैँ खाने काममा गरिन्छ। कस्तो परिणाम तिनीहरूले प्राप्त गरिरहेका थिए? जब पत्रुसले सुसमाचार प्रचार गरे धेरै कम मानिसहरू उद्धार पाएका थिए। जब पाउले सुसमाचार प्रचार गरे धेरै कम मानिसहरू उद्धार पाएका थिए। तिनीहरू दुवैजना एकै सुसमाचार प्रचार गरिरहेका थिए। अब यस सिद्धान्तलाई तल जहाँ हामी रहन्छौं ल्याउ। कुनै ख्रिस्टियन कामको खास जाँच पदोन्नति होइन, तर पाउने परिणाम चाहिँ वास्तविक जाँच हो। परमेश्वरका जनहरू यस कुरामा धेरै निश्चित हुनुपर्छ कि तिनीहरूले त्यस्तो सेविकालाई सहायता गरिरहेका छन् जुनले परिणामहरू प्राप्त गरिरहेको छ। यदि उसले परिणामहरू प्राप्त गरेको छैन भने यस संसारमा त्यसलाई किन सहयोग गर्ने? अनि आगे नौ पदमा भनिएको छ, औ खामा कहलिएका याकुब, केफास र युहानालाई जब म माथि भएको अनुग्रह विदित भयो तब मलाई र बर्णबासलाई संगतिको दाहिनी हात दिएर हामी चाहिँ अन्य जाति कहाँ जाने र उनीहरू चाहिँ खतनाका मानिसहरू कहाँ जाने भने। प्रेतहरूले पाउलको प्रेतवालाई स्वीकार गरे। संगतिको दाहिनी हात, मित्र, संगतिको ग्रीक शब्द हो कोइनोनिया, जुन सुसमाचारको एक महान शब्दहरू र एक व्यक्तिगत सम्बन्धको उच्च अभिव्यक्त हो। यसको मतलब हो ख्रिस्टको कुरालाई बताउनु। अनि दश पदमा भनिएको छ, केवल यही मात्र तिनीहरूको इच्छा थियो कि गरीबमाथि हाम्रो सम्झना रहोस्, त्यही गर्न म पनि उत्सुक थिए। पाउल पछिबाट वापस यरुसलेममा गरीब सन्तहरूलाई भेटीहरू लिएर आए, किनकि त्यो कलिसियाले सतावट भोगिरहेको थियो र दुखित अवस्थामा थियो, किनकि पाउल आफैले उसको बदलाव हुनुभन्दा पहिले उसले सतावट सुरु गरेकोले गर्दा ऊ आफ्नै हातहरूद्वारा यरुसलेम कलिसियाको लागि उपहार ल्याउन चाहन्थे। यो सामाजिक सेवा थियो। यो याद राखौं कि हामी मौलिकवादीहरू यस क्षेत्रका वास्तविक सेवाको अभावका दोषी छौं। हामी सुसमाचारको बारेमा कुरा गर्छौं र धेरै यस कुरामा जोड दिन्छौं, तर सामाजिक सेवामा होइन। याकुब उसको व्यक्तिगत पत्रीमा भन्छन्, याकुब 2:15-17 पदमा, यदि कोही भाइ वा बहिनी झुत्रे झाम्रे छ र त्यसलाई दिनहौँको खानालाई अपुग छ र तिनीहरूमध्ये कसैले तिनीहरूलाई शान्तिसँग जाऊ तातो भएर पेटभरि खाओ भनेर मात्र भन्दछ, तर त्यसको शरीरलाई चाहिने कुराहरू चाहिँ तिनीहरू दिँदैनौ भने यसबाट के लाभ? यसै गरी विश्वास पनि काम रहितको छ भने त स्वयं मरेको तुल्य हुन्छ। त्यहाँ धेरै यरुसलेममा हुने प्रेतहरूले भने, अब दाजु पाउल गरीब समूहलाई सहयोग गर्न नभुल्नुहोस्। पाउलले भने, त्यही त कुरा जुन चाहिँ गर्न म उत्सुक छु। प्रिय श्रोताहरू, हामीले पाउलको जीवनको व्यक्तिगत अंशमा उसको अरबियामा परमेश्वरसँगको अनुभव र उसको यरुसलेममा प्रेतहरूसँगको अनुभवलाई हेर्यौं। अब हामी एन्टियोकमा पाउलको सिमोन पत्रुससँगको अनुभवलाई हेर्नेछौ। मलाई यो भाग राम्रो लाग्छ। अधिकांश एन्टियोकका कलिसिया एक ग्रीक कलिसिया थियो, यद्यपि यो यहुदी र युनानी मिसिएको ग्रीक मिसिएको भए तापनि। सुरुमा कसरी कलिसिया क्रियाशील भए भन्ने कुरा विचार नगरिन्जेलसम्म त्यहाँ के भए त्यो भन्ने कुरा हामी बुझ्ने छैनौ। तिनीहरूको एक प्रेम भोज हुन्थ्यो जुन प्रभु भोजको सम्बन्धमा राखिएको थियो। यस विषयमा पावल पहिले कोरन्थीमा धेरै कुरा बताउँछन्। पहिलेका विश्वासीहरू प्रभुभोज उत्सव मनाउनु भन्दा पहिले एकसाथ भोजन प्रेम भोजमा आउँथे। जब अन्य जातिहरूले उद्धार पाए एक समस्या खड़ा भयो। त्यहाँ यहुदीहरूको समूह जो कहिले मूर्ति पूजालाई चढ़ाएको कुरा खाँदैन थिए। अन्य जातिहरू मूर्ति पूजक थिए र तिनीहरू पहिलो मूर्ति पूजालाई चढ़ाएको मासु खान आदि थिए। तिनीहरू सुंगुर अरू जनावर पनि खान्थे, जसको मोसाको व्यवस्थामा अपवित्र भनी विचार गरिन्थ्यो। यसले तिनीहरूलाई केही पनि फरक गराएनन्, किनकि तिनीहरू त्यसै बाटोमा पालन पोषण भएका थिए। यहुदी क्रिस्चियनलाई अप्रसन्न हुनबाट बचाउन अब के गरिनेछ त? एन्टियोकमा दुईवटा मेच राखिएको थियो, एउटा यहुदी मेच थियो, अर्को अन्य जाति मेच। पाउले अन्य जातिको मेचमा खाए, यद्यपि ऊ एक यहुदी भए पनि उसले अन्य जातिहरूसँग खाए, किनकि उसले सिकाए कि तिमीले मासु खाऊ या नखाऊ यसले केही फरक पार्दैन, कुनै पनि कुरा खाने कुराले तिमीलाई परमेश्वरको सामने दोषी तुल्याउने छैन। जब पत्रुस माथि एन्टियोकमा पाउलसँग मिल्न आए, यो उसको निम्ति नयाँ अनुभव थियो, किनकि यद्यपि पत्रुस ख्रिस्टमा विश्वास गरेर आए तापनि व्यवस्था अनुसारको उसले अपवित्र कुरा कहिले खाएका थिएनन्। याद गर्नुहोस्, कर्नेलियसको घर जानभन्दा पहिले जोप्पाको छतमाथि पत्रुसले परमेश्वरलाई के भन्यो? उसले स्वर्गीय खोलिएको दर्शन देखे र एक चादर तल आइरहेको थियो, जसमा सबै प्रकारका अपवित्र जन्तुहरू थिए। प्रेरित 10:13-15 भनिएको छ, र त्यहाँ उसलाई एक आवाज आयो, उठ पत्रुस, मार र खा। तर पत्रुसले भने, त्यसो गर्दिन प्रभु, किनकि मैले कहिले कुनै अपवित्र र अशुद्ध खाएको छुइन। दोस्रो पटक फेरि आवाज उसका आयो, जसलाई परमेश्वरले शुद्ध बनाएको छ त्यसलाई अपवित्र नमान। पत्रुस जब एन्टियोकमा पाउल कहाँ मिल्न आए, उसले केही सालदेखि विश्वासी थिए, तर अझसम्म ऊ यहुदीहरूको खानपानको आदर्शको अनुसरण गर्दथे। जब पत्रुस कलिसियामा आए, उसले त्यहाँ एक अन्य जाति मेच र एक यहुदी मेच भएको पाए। यहाँ पत्रुसको प्रतिक्रिया नोट गर्नुहोस्, 11-12 भनिएको छ, तर जब केफास एन्टियोकमा आए, तब म उनकै सामने उनको विरूद्धमा खड़ा भए, किनकि उनी दोषी ठरिएका थिए, किनकि कोही मानिसहरू याकुब कहाँबाट आउनभन्दा अगाडि उनले अन्य जातिहरूको साथमा खाने गर्दथे, तर जब तिनीहरू आए, तब खतनाहरूसँग डराएर उनी अलगै हटे। मित्र, यहाँ हामी देख्छौं कि तर जब केफास एन्टियोकमा आए, अहिले सम्भवत यो नै भए थियो, त्यहाँ जब खानाको समय भयो, सिमन पत्रुस यहुदी मेचमा गए, जहाँ पाउल अन्य जातिको मेचमा जान्थे। पत्रुसले यो कुरा थाहा पाए कि अन्य जातिको मेचमा सुँगुरको मासु भुटेर राखेको छ। रात्रिभोजको पछि पत्रुस पाउलसँग सामेल भए र बाहिर केही समय घुम्न गए, अनि पत्रुसले भने, मैले थाहा पाएँ कि तिमीले अन्य जातिको मेचमा खायो। मैले खाएँ, पाउलले उत्तर दिए। फेरि पत्रुसले सोधे, मैले यो पनि थाहा पाएँ कि तिमीले सुँगुरको मासु पनि खायो, के यो ठिक हो? मैले यो कहिले चाखेको छुइन। ठिक हो, पाउलले भन्यो, यो स्वादिष्ट हुन्छ। तब पत्रुसले सोध्यो, के तिमी सोच्दछौ यदि मैले त्यहाँ गए भने उचित हुनेछ? तब पाउलले उत्तर दियो, यो मेरो बुझाइ हो कि हामी बिहानको खाजामा सुँगुरको राम्रो किमा पाउनेछौ। किन तिमी यसलाई लिन प्रयास गर्दैनौ? तर जब बिहान खाजामा पत्रुस आए, उसले अन्य जातिको मिचमा खानालाई गए र अनिच्छुक हुँदै भन्दा पनि डराउँदै बसेर सुँगुरको किमा लिए। यसलाई उसले चाखेपछि उसले पाउलाई भने, पाउल दाई, यो स्वादिष्ट छ। पाउले भन्यो, अँ हो, यो स्वादिष्ट हुन्छ। वास्तवमा भन्नु नै पर्ने हो भने त्यसो त अनुग्रहको मुनि चाहे तपाईँ कुनै चिज खानुहोस् या नखानुहोस् यसले केही भिन्नता गर्दैन, फरक गर्दैन। मासुले वा कुनै खानेकुराले तपाईँलाई परमेश्वरमा दोषी गर्ने छैन। तब सिमोन पत्रुसले भने, यो रात म यहीँ रहनेछु र म जान्दछु यो रात तिमीहरू सुँगुरको सुगुट्टी खानेछौ, म त्यसलाई चाख्न चाहन्छु। तब रात्रिभोजको समय पत्रुस अन्य जाति मेषतिर हतारिँदै लाग्दै गर्दा उसले यरुसलेम कलिसियाका केही गुरूजनहरूलाई अगुवाहरूलाई देख्छन् जो त्यहाँ भेटघाटको निम्ति आएथे। तब सिमोन पत्रुस एक्कासे सानो कुकुरलाई बाँधेर राखेको जस्तो बसे। पाउले उसलाई त्यो गरेको देखे अनि यो नै पद 13 र 14 पदमा भनिएको छ, औ अरू बाँकी यहुदीहरूले पनि उनका साथ दिएर त्यसै गरे। यहाँसम्म भयो कि तिनीहरूको कप्याईले गर्दा बर्णबास पनि तिनीहरूकै तर्फ लागे। तर सुसमाचारको सत्यता बमोजिम तिनीहरू नचलेका जब मैले देखे, तब मैले तिनीहरू सबैको सामु केफासलाई भने, तपाईँ यहुदी भइकन पनि यहुदीहरूको रीति बमोजिम नचली अन्य जातिहरूको रीति अनुसार चल्नुहुन्छ भने अन्य जातिलाई तपाईँले कसरी यहुदीहरूको रीति बमोजिम चल्नलाई कर लगाउनुहुन्छ? मित्र, पत्रुसको निम्ति कुनै पनि एक या चाहे यहुदी वा अन्य जाति मेचमा खान पूर्ण उचित कुरा थियो, स्वतन्त्रता थियो। तर अन्य जातिको मेचमा खाएपछि उसले यरुसलमबाट आएको अगुवाहरूलाई देखे र त्यसको डरले ओ यहुदी मेचमा जान्छन्। उसको क्रियाकलापद्वारा यो कुरा बताइरहेको छन् कि अन्य जातिहरूको मेच गलत हो र यहुदी मेच चाहिँ ठिक हो। अहिले यरुसलमबाट आएका यी अगुवाहरू कठोर विधिवादी थिए र अनुग्रह मुनि तिनीहरूको त्यो अवसर थियो। मलाई कुनै आपत्ति छैन आजको ती जनसमूहको विषयमा जो महसुस गर्छन् कि तिनीहरूले कुनै मासु खानु हुँदैन, तर तिनीहरूले पनि म जे खानलाई चुन्छु त्यो खानमा मलाई स्वतन्त्र दिउ। निसंकोच म आफै स्वास्थ्यको कारण केही मासुहरू खाँदिन, तर धर्मको कारणले भने बिल्कुल होइन। सिमोन पत्रुस उसले ख्रिस्टमा पाएको स्वतन्त्रताबाट फेरि पछि यहुदी बादमा फर्के, कमसे कम त्यस्तो किसिमको नाटक गरे। सबैभन्दा पहिले पाउलले उसको डाटाइको स्वभावले यो देखाउँछ व्यवस्था पालन गर्ने कामको असंगतको। यदि सिमोन पत्रुसलाई अन्य जाति विश्वासीहरूले जस्तै जिएको जिउन उचित थियो भने किन उसले अन्य जातिलाई यहुदीहरूले जस्तै जिउन माग गर्छन्? के उसले त्यही नै भनिरहेको थिए जब उसले अन्य जातिको मेचलाई छोडेर यहुदी मेचमा खान गए? यदि अन्य जाति व्यवस्थाबाट अलग रहेर अनुग्रह मुनि जिएको पत्रुसलाई राम्रो उचित थियो भने के यो अन्य जाति स्वयंको लागि खराब थियो र? यदि सिमोन पत्रुसलाई व्यवस्था बाहिर जिउन स्वतन्त्रता थियो भने के अन्य जातिलाई पनि त्यसै गर्नु विधिसंगत थिएन र? अर्को दिनमा हामी देख्छौं पाउले विश्वासद्वारा मात्र धर्मी हुने कुराको बारेमा कुरा गर्नेछन्, न कि व्यवस्था वा कुनै कुरा पालन गरेर। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको दिन एकदमै धेरै आशिषमय र मलाई लाग्छ हामी हरेकको जीवनमा फलदायक पनि रहनेछ। मैले बुझे कि यदि ख्रिस्टमा छौं भने सुसमाचार एकता हुनुपर्छ। हामीले भिन्न भिन्नै कुरामा होइन, ख्रिस्टमा मात्र उद्धार छ भन्ने सत्यतालाई चाहिँ अडिक रहेर चाहिँ पक्राउन जरुरी छ।
0: हो नि त भाइ, यो अत्यन्त महत्वपूर्ण सत्य हो। सुसमाचार एउटै छ, उद्धार खतना वा व्यवस्था पालनबाट होइन तर ख्रिस्टबाट मात्र सम्भव छ भन्ने कुरा हामीले कहिले पनि बिर्सनु हुँदैन।
1: साँच्चै नै दाइ, ख्रिस्टले हामीलाई व्यवस्थाबाट स्वतन्त्र दिनुभएको छ र अनुग्रहद्वारा उद्धार गर्नुभएको छ। पावलले यही अनुग्रहको सुसमाचार प्रचार गर्नुभएको थियो र आज हामीले पनि त्यसै गर्नुपर्छ।
0: सही कुरा भन्नुभयो भाइ तपाईँले। केही यहुदीहरू खतना र व्यवस्था पालनमा जोड़ दिन्थे तर पावललाई बेखतनाहरू बीचमा सुसमाचार प्रचार गर्ने जिम्मा दिएको थियो। पावलले सिकाउनु भएको छ कि खानेकुराले होइन पापले मानिसलाई दोषी ठहराउँछ।
1: साँच्चै दाइ, त्यसैले हामी ख्रिस्टमा स्वतन्त्र भएका मानिसहरू फेरि पुरानो नियम व्यवस्थामा फर्कनु हुँदैन तर ख्रिस्टको अनुग्रहमा चल्नुपर्छ।
0: हो भाइ, तपाईँले सही कुरा गर्नुभयो। हामी विश्वासद्वारा मात्रै धर्मी ठहरिन्छौ, कुनै व्यवस्था पालन गरेर होइन। ख्रिस्टले हाम्रो पापको मूल्य तिरेर हामीलाई छुटकारा दिनुभएको छ। उहाँले हामी सबैलाई उद्धारको अनुग्रहतर्फ बोलाइरहनु भएको छ। त्यसैले आदरणीय श्रोताहरू, के हामी उहाँको आवाजलाई सुन्नको लागि तयार छौं?
1: आजको अध्ययनलाई भने यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौं र तपाईँहरूले पाउनुभएको आशिष, तपाईँहरूको प्रार्थनाको विषय र हाम्रो कार्यक्रमबारे केही प्रश्न अथवा जिज्ञासाहरू छन् भने पनि हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707 0420979797।

0: हामीलाई सम्पर्क गर्नको निम्ति अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797
1: टाइम चेक यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौं।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोताहरू जय मसीह। श्रोताहरू, आजको रेडियो कार्यक्रममा हामीले बाँच्ने अधिकार अर्थात हत्या नगर्नु शीर्षकको दोस्रो तथा अन्तिम खण्डको बारेमा चर्चा गर्नेछु र थप हत्या नगर्नु भन्ने विषयलाई धर्मशास्त्रीय दृष्टिकोणबाट जानकारी प्राप्त गर्नेछु। शुरूआतमा एउटा प्रार्थना गरौं। हे हाम्रो स्वर्गीय बुबा पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौं यो वचनको लागि। जसरी वचनले हामी सबैलाई अरूको ज्यान लिनु हुँदैन, अरूको बाँच्ने अधिकार हुन्छ भन्ने कुराको बारेमा जुन प्रकट गरेको छ प्रभु, यी कुराहरू हामीलाई बुझ्न र बुझाउन सहायता गर्नुहोस्। पवित्र आत्माको अगुवाई आजको यस कार्यक्रममा होस्। यीशुको नाममा आमेन। श्रोताहरू, व्यवस्था 22:28 पदमा अति दूरगामी माग रहेको छ। नयाँ घर बनाउँदा छतमा चारैतिर बार लगाओ र त्यहाँबाट कोही मान्छे लड्यो भने मृत्युको दोष तिमीहरूको घरलाई लाग्नेछ, अर्थ छोड्न नहुनेछ। विशेष रूपले यस कुरामा आकर्षकका निम्ति वचनले घरलाई फरक पार्दछ। घर सुरक्षित ठाउँ हुनुपर्दछ। बच्चाहरू जिज्ञासु हुन्छ। दुष्टले घर परिवारमा दुष्ट कुराहरू बर्साउन सक्छ। बालबच्चाहरूलाई संसारमा भएका नराम्रो कुराको प्रभावबाट रक्षा गर्नुपर्दछ। टेलिभिजनमा आउने नराम्रो दृश्यहरू हेर्नु मनाई गर्नु अनिवार्य हुन्छ। लापरवाहीले मृत्युतिर डोर्याउँछ र छैटो आज्ञालाई भङ्ग गर्दछ। त्यही सिद्धान्त उद्योगमा पनि प्रयोग हुन्छ। ठूलो फाइदाको खोजमा कम्पनीहरूले मानिसको स्वस्थ जीवनलाई उपेक्षा गर्नुहुँदैन। हामीसित सरकारी नियमको कुरा हुन सक्छ। हामीले नियमको हकबन्दी तोकेको भन्दा बढी लिनु हुँदैन। धेरै ठूला ठूला उद्योगहरूको धुवाले पृथ्वीको वातावरण नै प्रदूषित गरिरहेको छ। यो एउटै सबै औद्योगिक राष्ट्रहरूका निम्ति चुनौतीको विषय बन्न पुगेको छ। यसरी ठूला ठूला उद्योगहरू, कम्पनीहरू, गाड़ी, रेलहरूको धुवाले मानिसको स्वास्थ्यमा नराम्रो प्रभाव पार्दछ। यसको कारणले गर्दा धेरै मानिसहरूको जीवन अकालमा नै गएको छ। सुर्ती उद्योगले हामीलाई औद्योगिक उत्तरदायित्वको अर्को प्रष्ट उदाहरण दिन्छ। संयुक्त राज्यका नागरिकहरूले सुर्ती कम्पनीहरूलाई मुद्दा हालिरहेका छन् किनभने तिनीहरूको उत्पादनले धेरै सुर्ती खानेहरूलाई मारेको छ। स्वास्थ्यमा प्रभावका बावजुद पनि मानिसहरूले लगातार धुम्रपान गरे, त्यो आत्महत्याको दोष नै छ। जसरी सुर्ती कम्पनीहरूले तिनीहरूलाई हत्या गरिरहेका छन्, यथार्थ यो छ कि सुर्ती उद्योगले जानी बुझिकन मृत्युसित खेलवाड गरिरहेको छ। अरू कुनै पैसा कमाउने कारण भन्दा यो पैसाका निम्ति मृत्युको उद्योग। अर्को सत्य कुरा मदिरा उद्योग पनि हो। ठूलो व्यापारीहरूले धेरै पैसा लगानी गर्दछ। तिनीहरूले मदिरा ठूलो मात्रामा उत्पादन गर्दछ। रक्सीजन्य पदार्थ एउटा विषादी हो। यो आधुनिक समाजमा मृत्युको एउटा मुख्य कारक तत्व हो। आज यसले धेरै मानिसको ज्यान लिइसकेको छ। यसले धेरै परिवारलाई बिगारेको पनि छ। यसले कलह, झगडा, कुटपिट, हत्या, हिंसा इत्यादि निम्ताउँदछ। हामी यसैको नाताले धेरै सचेत हुनुपर्दछ। यस्तो किसिमको नशालु मदिरालाई प्रयोग गर्नुहुँदैन। यसले तपाईँ र मलाई मार्दछ। यसकारण हामी होसियार हुनुपर्दछ। प्रभु येशु ख्रीष्टलाई मार्ने काम हत्या थियो। यो नरसंहार थियो किनकि उहाँ स्वयं शरीरमा प्रकट हुनुहुन्थ्यो। पत्रुसले यहुदीहरूलाई भने, तर तपाईँहरूले पवित्र र धर्मी जनलाई अस्वीकार गरिकन एकजना ज्यान मारालाई छोडिदिने माग गर्नुभयो र जीवनका कर्तालाई तपाईँहरूले मार्नुभयो, जसलाई परमेश्वरले मृतकबाट बिउताउनु भयो। हामी यसका साक्षी छौ। हामी जान्दछौ यहुदी मानिसहरू र रोमी सैनिक मिलेर प्रभु येशूको हत्या गरे। उनीहरूले प्रभु येशू ख्रीष्टलाई झुटो आरोप लगाएर उहाँलाई क्रूसमा टाँगे। हिब्रू 6:6 पदमा हामी जान्दछौ कि ख्रीष्टका विरोधीहरू आफ्नै खातिर परमेश्वरका पुत्रलाई फेरि क्रूसमा टाँग्छन् र खुलम खुल्ला उहाँको अपमान गर्छ। अनि पावलले हामीलाई सावधान गर्छ, जसले अयोग्य रीतले प्रभुको रोटी खान्छन् कि प्रभु कचौराबाट पिउँछन्, त्यो मानिस प्रभुको शरीर रगतलाई अपवित्र तुल्याएको दोषी ठहरिनेछ। श्रोताहरू, छैटौं आज्ञाले हामीलाई मानव जीवनलाई अनादर गर्न निषेध गर्दछ, मानव जीवनलाई अनादर गर्न निषेध गर्दछ, अनि हामीले गरेका छौं यस्ता हरेक मार्गलाई दोषी ठहराउँछ। सबै कानूनी माध्यमबाट छैटौं आज्ञाले मानव जीवनको सुरक्षा र संरक्षण गर्न आह्वान गर्दछ। धेरै कुराहरूमा यो प्रष्ट आज्ञा हो, यसको प्रयोगले कुनै नैतिक कष्ट ल्याउँदैन, त्यो पनि धेरै कुराहरूमा कठिनाई छ। परमेश्वरको व्यवस्थाप्रति मानव जीवनको सुरक्षा र संरक्षण गर्ने कुरा बुझ्न कठिन छ। आउनुहोस् हेरौं अब गर्भपात। वचनमा भ्रूण हत्याका निम्ति गर्भपातको पक्षमा वकालत गर्ने मानिसहरूले प्राय बहस गर्छन् कि बलात्कारबाट गर्भधारण गरेकी महिलालाई बच्चा पाउन जबरजस्ती गरिनुहुँदैन। बलात्कारको कारणले गर्भधारण भएर भ्रूण हत्या गर्ने कुरा कम्ती नै पाइन्छ, यस्तो घटना न्यून छ। त्यही पनि जहाँ महिला बलात्कारको कारणले गर्भवती भएकी छिन्, हामीले तिनलाई प्रेम साथ सान्त्वना दिनुपर्छ। उनले भ्रूण हत्या गर भनेर सरसल्लाह दिनलाई परमेश्वरले हामीलाई कुनै पनि अधिकार दिनुभएको छैन। हामी यस कुरामा इमानदारी हुनुपर्दछ। बलात्कारद्वारा चोट लागेको महिलाको लागि हामीले एउटा ईसाई प्रेम देखाउनु राम्रो हुन्छ, तर हामी महिलाको पीड़ालाई बुझ्ने कोशिश गर्छौं जो चाहिँ मानिसबाट बलात्कृत भएर बच्चा पेटमा बोकेकी छिन्, जो अपराधिक रूपले तिनलाई आक्रमण गरे। यदि हामी दयालु भएर भ्रूण हत्या गर्न सल्लाह दिन्छौं भने हामी गलत र अपराधी बन्नेछौं। विवेकमा धेरै महत्वपूर्ण तथ्यहरू राख्नु आवश्यक पर्दछ। पहिलो, जस्तो सुकी विधिद्वारा भए तापनि उनी आमा भएकी छिन्, बच्चा वास्तविक र साँची उनको हो। कुनै पनि भ्रूण हत्या र चिकित्सकले त्यसलाई परिवर्तन गर्न सक्दैन। दोस्रो, के कल्पनाले अभियुक्तद्वारा निर्दोष बालकलाई हत्या गर्नु ठिक छ त? यदि आमाले भ्रूण हत्या गर्छिन् भने उनी परमेश्वरको सामु अपराधी मानिनेछ, किनभने तिनले यसको बुबा र त्यसको कार्यलाई घृणा गर्छ, समाजबाट बहिष्कृत र कलंकित हुनबाट भाग्ने प्रयत्न गर्छ। त्यसको बुबाको पापको निम्ति तिनको गर्भमा रहेको निर्दोष बच्चाको हत्या गर्नु चाहिँ बेठिक छ। त्यसरी तिनको बच्चालाई हत्या गरेर बलात्कारको शिकारको दुःख र कष्टबाट तिनलाई छुटकारा मिल्न सक्दैन। यो कुरा जहाँ मानव जीवनको संरक्षण प्रवर्धन गर्नु मूल्यवान र कठिन कुरा हो, तर परमेश्वरको व्यवस्थाले निश्चय नै यसलाई माग गर्दछ। अर्को कठिन घटनालाई हेरौं। तिनको आफ्नै जीवन बचाउन के महिलाले तिनको बच्चालाई गर्भपात गर्न सक्छ? वास्तवमा बच्चाको जीवन र आमाको जीवनको बीचमा चिकित्सकहरूले बुझ्नु पर्दछ। ईश्वर विज्ञानले त्यही सुरक्षा हुनुपर्दछ भनेर दावी गर्छ। यो साधारण धर्मशास्त्रीय तर्क सहज देखिन्छ। न आमासित बच्चालाई मार्न अधिकार छ, न बच्चाको कारणले गर्दा आमाको ज्यान लिने अधिकार छ। शल्य चिकित्सकले गर्भवती आमाको जीवन बचाउन सक्दछ। उदाहरणको लागि, जसरी ट्युमरलाई शल्य चिकित्सकले चिरफार गरेर उपचार गर्दछन्, त्यसरी नै गर्भवती महिलालाई चिरफार गरेर उपचार गर्न सक्छ। चिरफार गर्ने क्रममा बच्चा मर्दछ भने त्यसलाई भ्रूण हत्या भन्न मानिँदैन। आमाको जीवन बचाउने बहानामा निर्दोष बालक हत्या गर्नु चाहिँ पागलपन र अधर्म शास्त्रीय हो भन्ने कुरामा दुई मत छ। अब हामी हेरौं आत्मिक तथा अपरिवर्तनीय व्यवहारिक प्रयोग। छैटौं आज्ञाले हामीलाई मानव जीवनलाई अनादर वर्गलाई निषेध मात्र गर्दैन, तर यसले हामीलाई मानव जीवनको सुरक्षा र संरक्षण गर्न आह्वान गर्दछ। जीवन र प्राण भन्ने शब्दहरू हिब्रू र ग्रीक शब्दहरूको अनुवादकहरू। जीवनको विरूद्धमा गरिने प्रत्येक अपराध र प्राणको विरूद्धमा गरिने हरेक अपराध उस्तै अपराध। जीवन र प्राणलाई अलग गर्न सकिँदैन, यसकारण यो हाम्रो आफ्नै अथवा अर्काको प्राण हत्या गर्नु हो। वास्तवमा प्रभु येशु ख्रीष्ट अनुसार प्राण धेरै महत्वपूर्ण छ। मेरा मित्र हो, म तिमीहरूलाई भन्दछु, तिनीहरूदेखि नडरा जसले शरीरलाई मार्दछ तर त्यसपछि अरू केही गर्न सक्दैन। तर कोदेखि डराउनु पर्दछ? म तिमीहरूलाई चेतावनी दिन्छु, तिनीहरूसँग डराउनु पर्दछ जससँग शरीरलाई मारेपछि नर्कमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्दछु, तिनीहरूदेखि नै डरा। हामी आफैलाई मार्नु अथवा अरूको हत्या गर्नु चाहिँ दुष्ट मृत्यु। जसले झुटा शिक्षाद्वारा र दुष्ट प्रभावद्वारा आत्मालाई तर्कतिर डोराउँछ, ऊ डरलाग्दो हत्यारा हो। यसले झुटा शिक्षाहरू आउनेछन् भनेर बताउँछ र विनाश ल्याउनेछ। झुटा अगमक्ताहरू, धर्मत्याग र शिक्षकहरू सुसमाचारले बङ्गाउनेछन्। जे भए पनि हामीले तिनीहरूलाई व्याख्या गर्छौं वर्णन गर्छौ तिनीहरू भेडाका वेशमा डरलाग्दो बस्छ। तिनीहरू छोटो गोठालाहरू हुन् जसका विषयमा इजिकियल अगमक्ता भन्दछन्, जब म दुष्ट मानिसहरूलाई भन्छु ए दुष्ट मानिस त निश्चय नै मर्नेछस् र यदि तैले त्यसलाई आफ्नो चाल त्यागोस् भनेर चेतावनी दिइस् भने त्यो दुष्ट मानिस आफ्नो पापको कारण मर्नेछ र म तलाई त्यसको रगतको जवाबदेही तुल्याउनेछु। पापमा जिउनेले आफ्नै आत्माको हत्या गर्छ, तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ अनि पाप पुरै बढेपछि त्यसले मृत्यु ल्याउँछ। याकुब 11:15। पिसिदियामा एन्टियोकियाका यहुदीहरूप्रति पावल र बर्णबासको वचन प्रष्ट छ, तर पावल र बर्णबासले साहस गरेर भने परमेश्वरको वचन सर्वप्रथम तपाईँहरूलाई सुनाउनु आवश्यक थियो, तपाईँहरूले यसलाई इन्कार गरी आफैलाई अनन्त जीवनको अयोग्य ठहराउनु भएकोले अब हामी अन्य मानिसहरू कहाँ जानेछौँ। श्रोताहरू, ख्रिस्टमा रहेको परमेश्वरको जीवनको वरदानलाई प्राप्त गर्न छैटौं आज्ञाले हामी प्रत्येकलाई बाध्य गर्दछ। मूसाले भने, आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साँची राख्दछु, आज तिमीहरूले जीवन नै रोज ताकि तिमीहरू र तिमीहरूका बाल बच्चाहरू जिउन सकुन्। व्यवस्था 3:19। श्रोताहरू, अन्तत तैले हत्या नगर्नु। अनन्त जीवन पक्रि राख्न र पृथ्वीमा हाम्रो आफ्नै जीवन र हाम्रो छिमेकीको जीवनलाई सुरक्षा र संरक्षण गर्न परमप्रभुले हामीलाई धर्मशास्त्र अनुसार हरेक थोक गर्न आज्ञा गर्नुहुन्छ। प्रभु येशू ख्रीष्टद्वारा किनिएको अनन्त जीवन पक्रि राख, जुन सुसमाचारद्वारा सित्तेमा प्रदान गरिएको छ। आमेन। मित्रहरू, आजको वचनले तपाईँ र तपाईँको परिवारलाई भरपूर रूपमा आशिष मिलेको होस्। फेरि अर्को कार्यक्रममा कुनै नयाँ विषयहरू ली तपाईँको माझ उपस्थित हुने प्रतिज्ञा गर्दै मलाई बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ
6: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ अब चिन्ता नलिनुहोस्
5: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली हाम्रा सेवाहरू
6: स्पष्ट एचडी तस्विर भिडियो उज्यालो रंग इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त
5: कम बिजुली खपत लामो आयु र भरपर्दो सेवा
6: चर्च शोरूम रेस्टुरेन्ट मल इभेन्ट जहाँ सुकै उत्कृष्ट प्रदर्शन
5: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्
6: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान मोबाइल 9854124141 9854124141 र यस नम्बरमा तपाईँले कल एसएमएस व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधा युक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्न हिँडे कि नि।
0: लौन एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
2: बेथलेहेम गेस्ट हाउस,
0: हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
0: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
3: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे
5: गाउन भाडामा।
1: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02, 9841-87-68-02
8: र 98-18-25-12-40, 98-18-25-12।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुनी जस्तो 105.5 MHz काठमाडौँबाट र गुनी जस्तो 105.6 MHz कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुनी जस्तोको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।

0: जय मसीह, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: मानिसहरूको समस्यालाई आफ्नो समस्या बन्न नदिनुहोस्। जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 28 यहाँहरूलाई स्वागत छ। जब चीजहरू आफ्नो इच्छा अनुसार हुँदैन, धेरै जस्तो मानिसहरू अरूलाई दोष दिन रोज्छन्। जब तिनीहरू रिसाउँछन्, तिनीहरूले अरूलाई रिस उठाएकोमा दोष दिन्छन्। जब कसैले तिनीहरूलाई दुर्व्यवहार गर्छन्, तिनीहरूले त्यो व्यक्तिलाई भावनात्मक रूपमा चोट पुर्याएकोमा दोष दिन्छन्। जब तिनीहरूले तपाईँप्रति द्वेष राख्छन्, तिनीहरूको समस्यालाई तपाईँको समस्या बन्न नदिनुहोस्। मुख्य कुरा, तिनीहरूले तपाईँलाई गर्ने व्यवहारप्रति तपाईँ कसरी प्रतिक्रिया दिनुहुन्छ भन्ने हो। प्रिय श्रोता, आफ्नो विचार र भावनाको जिम्मेवारी आफै लिनुहोस्। अनि जब कोही तपाईसँग रिसाउँछ, आफ्नो जीवनमा भइरहेको कुनै घटनाको कारणले गर्दा उनीहरू रिसाएका छन् भनेर स्वीकार गर्नुहोस्। त्यो रिसलाई आफ्नो समस्या होइन, तर आफ्नो समस्याको रूपमा स्वीकार गर्नुहोस्। जब तपाईँ रिसले प्रतिक्रिया दिन रोज्नुहुन्छ र उनीहरूले तपाईँलाई कस्तो व्यवहार गरे भन्ने कुराले गर्दा रिसाएर तपाईँ उनीहरूबाट टाढा जानुहुन्छ, अब तपाईँ उनीहरूको समस्या आफूसँगै बोकेर हिँडिराख्नु भएको छ। त्यस्तो नगर्नुहोस्। बरु उनीहरूको रिसलाई प्रेम र दयाले जवाफ दिनुहोस्, किनकि तपाईँ त्यस्तै हुनुहुन्छ। रोमीको पुस्तक 12:2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले

0: परिवर्तित हौ र परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। अरूलाई तपाईँ को हुनुहुन्छ र तपाईँ कस्तो महसुस गर्नुहुन्छ भनेर निर्धारण गर्न नदिनुहोस्। यो तिनीहरूले तपाईँलाई कस्तो व्यवहार गर्छन् भन्ने कुराको आधारित छ। बरु तपाईँको मनका विचारहरूलाई परमेश्वरले तपाईँको बारेमा के सोच्नुहुन्छ भन्ने कुराले नियन्त्रित हुन दिनुहोस्। उहाँले तपाईँको बारेमा के सोच्नुहुन्छ? तपाईँ अद्भुत हुनुहुन्छ र तपाईँ उहाँको बहुमूल्य सन्तान हुनुहुन्छ। जीवनमा भइरहेको परिस्थितिहरूका कारण जब कसैको दिन खराब हुन्छ र उसले परमेश्वरको वचनबाट सकारात्मक विचारहरू सोच्नका लागि आफ्नो विचारहरूलाई कसरी नियन्त्रण गर्ने भनेर सिकेको छैन भने तब ऊ रिसाउँछ र दुखी हुन्छ र उसले त्यो रिस अरूप्रति प्रकट गर्नेछ। त्यो उसको समस्या हो, तपाईँको समस्या होइन। त्यसैले जब उनीहरू रिसाउँछन् जहाँ उसले तपाईँसँग नराम्रो व्यवहार गरिरहेको हुन्छ, उनीहरूमाथि दया गर्ने, माया गर्ने र क्षमाको साथ प्रतिक्रिया दिने छनौट गर्नुहोस्। यदि उनीहरूले तपाईँलाई गरेको व्यवहारको कारणले तपाईँले आफूलाई दुखी महसुस गर्न दिनुभयो भने तब तपाईँ उनीहरूको समस्या आफूसँगै बोकेर हिँडिराख्नु भएको हुन्छ। त्यसो नगर्नुहोस्। मानिसहरूले तपाईसँग नराम्रो व्यवहार गरिरहेको छ भने त्यो उनीहरूको समस्या हो। रोमीको पुस्तक 12 अध्यायको 21 पद, खराबीबाट पराजित नहो तर खराबीलाई भलाइले जित। यीशु ख्रीष्ट यसमा निपुण हुनुहुन्थ्यो। उहाँको वरिपरि निरन्तर दुष्ट मानिसहरू थिए। उहाँको आलोचना गर्थे, उहाँलाई दोष लगाउँथे, उहाँलाई घृणा गर्थे। यीशुले कहिले पनि तिनीहरूको नकारात्मक भावना आफूसँगै बोक्नु भएन। उहाँले यो उनीहरूको समस्या हो, आफ्नो समस्या होइन भनेर बुझ्नुभयो र यसले उहाँलाई निरन्तर अरूलाई प्रेम र दयाका साथ प्रतिक्रिया दिन अनुमति दियो। मत्तीको पुस्तक 5 अध्यायको 44 पद, तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। यीशुले यही गर्नुभयो र उहाँले हामीलाई पनि यही गर्न आग्रह गर्नुहुन्छ। र अद्भुत कुरा के हो भने जब हामी यो उद्देश्य पालना गर्ने छनौट गर्छौ, हामी हाम्रो जीवनमा आनन्द र शान्तिको भावना कायम राख्न सक्छौ। रोमीको पुस्तक 12 अध्यायको 18 पद, हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। प्रिय श्रोता, अरूको नकारात्मक मनोवृत्तिले तपाईँको मनको शान्ति चोर्न नदिनुहोस्। परमेश्वरले तपाईँको बारेमा के भनिराख्नु भएको छ भन्ने कुरा मनमा राख्नुहोस्। तपाईँ आफूप्रतिको आफ्नो मनोवृत्तिले तपाईँको जीवनको कति आनन्द लिन सक्नुहुन्छ भनेर निर्धारण गर्दछ। जब मानिसहरूले तपाईँलाई दुर्व्यवहार गर्छन्, विचार गर्नुहोस् कि तिनीहरू केवल आफ्नै तरिकाले व्यवहार गरिरहेका छन् र आफ्नै तरिकाले प्रतिक्रिया दिनुहोस् प्रेम र दयाको साथ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्युज एफएम 105.1 अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In China, a Christian leader among the Lisu people named Li Guiwen was arrested for opening his home to fellow believers for prayer and worship. During the arrest, police confiscated Bibles, books, audiovisual materials, and sheet music. Li Guiwen was found guilty of using an unapproved religious venue and conducting illegal religious activities. He was sentenced to 6 months in prison. Stories like his are increasingly common as China tightens its grip on minority group Christians who gather outside state-approved churches. Pray for Li Guiwen and other Christians in China as they hold fast to their faith in Christ and continue to make him known, even at the cost of imprisonment.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
4: जय मसीह. नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्रसँगै म ज्ञान उपस्थित भइसकेका छौं हामी. र केही समय चाहिँ म तपाईँलाई केही प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरूबाट उत्साह दिन चाहन्छु. हामी प्रार्थना गर्ने व्यक्तिहरू हौ, अथवा भनौ हामीमा एउटा आशा छ, त्यो आशा चाहिँ परमेश्वरमा छ. र हामीले चाहिँ हाम्रो जुन प्रकारको प्रार्थना गरिरहेका हुन्छौ, हाम्रो जीवनमा हामीले विभिन्न किसिमका कुराहरूसँग सम्बन्धित प्रार्थना गरिरहेका हुन्छौ. र प्राय हामीले प्रार्थना गर्ने भनेको चाहिँ तपाईँ हामीले केही आपद विपद पर्दा अथवा गाह्रो हुँदा अथवा भनौँ राम्रो हुँदा फेरि पनि हामी प्रार्थना गर्छौं. प्रार्थना गर्नको लागि हामीलाई कुनै विषयहरू नै चाहिन्छ भन्ने कुराहरू पनि छ, तर प्रार्थना गर्नको निम्ति सधैँभरि परमेश्वरसँग कुराकानी गर्ने एउटा माध्यम प्रार्थना भएको कारणले गर्दा हर समय तपाईँ र मैले प्रार्थना गर्न सक्छौ. आज मैले तपाईँहरूको बीचमा चाहिँ विश्वासको जाँच हुँदा चाहिँ हामीले प्रार्थना गरेका छौँ कि छैनौ भन्ने कुरामा म तपाईँहरूसँग कुराकानी गर्न गइरहेकी छु. हामीले उत्पत्तिको पुस्तकमा हेर्छौँ भने पनि अब्राहमको जीवनमा विश्वासको जाँच भएको छ, र बाइबलमा हामी पढ्ने हो भने चाहिँ अब्राहमलाई विश्वासको पिता भनेर पनि चिनिन्छ. उनले परमेश्वरमाथि यस्तो विश्वास गरेका छन् कि जुन विश्वासले आज तपाईँ र मेरो विश्वासलाई पनि त्यो भावुकेको छ. तपाईँ र म पनि परमेश्वरलाई विश्वास गर्नको निम्ति त्यो विश्वासले हामीलाई धेरै ठूलो महत्वपूर्ण कुरा चाहिँ सिकाएको छ. र कहिलेकाहीँ चाहिँ भनौँ न हाम्रो जीवनमा चाहिँ कतिवटा कुराहरू आउँछन् होइन, अरूले एकदमै राम्रोसँग गरेको हामीले चाहिँ गर्न नसकेको, अथवा भनौँ अरू चाहिँ एकदमै राम्रो भएको हामी आफूलाई चाहिँ नराम्रो स्थानमा पनि हामीले राखिरहेका हुन्छौँ. म त गर्नै सक्दिनँ कि के हो, अथवा यो हो कि त्यो हो कि भनिरहेका हुन्छौँ होइन. र अरूले गरेको देख्दा हामीलाई अचम्म लाग्छ, रहर लाग्छ कतिपटक, किन ममा भएन, उमा मात्रै किन राम्रो, उसको सुन्दाखेरि किन यति राम्रो भन्ने कुराहरू हामी गर्छौँ होइन. त्यो गर्दा गर्दै कतिपटक हामी अरूको जस्तो बन्ने पनि प्रयास गर्छौँ, अलिअलि बन्छौँ पनि कतिपटक. राम्रो कुराको देखासिकी गर्नु राम्रो पनि हुन्छ, तर हामीले बाइबलमा हेर्छौँ भने चाहिँ आसाप भन्ने व्यक्तिले चाहिँ राम्रो कुरा नभएर नराम्रो कुराको देखासिकी गर्न लागेका छन्. विश्वासको जाँच चाहिँ त्यहाँ पनि हुन्छ होइन. हामीले चाहिँ भन्छौँ र 73:1-11 यो कुरालाई पाउन सक्छौँ. र आसापले जुन कुराको देखासिकी गरे, उनले नराम्रो कुरामाथि आफ्नो आँखा लगाए र नराम्रोहरू कुनै परिश्रम नै नगरिकन धनी भएको अल्छीहरू होइन र समाजमा धाक जमाएर खाएको देखे, आफू चाहिँ सोझो जीवन जिएर खान पनि राम्रोसँग नपाएको र स्वास्थ्य उपचार पनि राम्रो नपाएको निष्कर्षमा उनले निकाले भनौँ न. त्यो समयमा अरूले चाहिँ एकदम केही पनि नगरिकन होइन र इमान्दार नभइकन पनि राम्रो जीवन जिइरहेको, तर आफू चाहिँ एकदमै भनौँ न कष्टकर जीवन जिइरहेको उनले बुझे. यो कुरा तपाईँ र मेरो जीवनमा पनि लागू हुन सक्छ. र नराम्रैहरूकै फलिफाप अथवा भनौँ अलिकति भलाइ नचाहने व्यक्तिहरूको फलिफाप हुने उनले बुझे. यसरी गलत कुरामा आफ्नो दृष्टि लगाएकोले उनको परमेश्वरमाथिको विश्वास र भरोसा चाहिँ डगमगायो. उनको विश्वासको जाँच भयो, परीक्षा आयो, उनी विश्वास र धार्मिकताको बाटोबाट पतन हुने अवस्थामा पुगे. र नराम्रोहरूलाई राम्रो नै भइरहेको छ भनेर सोच्नु नै उनको गल्ती थियो। तर जब उनी परमेश्वर कहाँ गए, हामी त्यहाँनिर हेर्न सक्छौ, तब उनले साँचो कुरा बुझेर होस सम्हाले अनि पतन हुनबाट जोगिए। हामीले गलत कुरामा मन लगाएका छौं र गलत निष्कर्ष निकालेका छौं भने हामी पतनको बाटो हिँडिरहेका छौं भन्ने हामीले बुझ्नुपर्छ। हाम्रो नमुना नराम्रा कुराहरू हुनै सक्दैनन्। हाम्रो नमुना प्रभु येशू ख्रिस्ट हुनुपर्छ। हामीले नराम्रोलाई होइन तर येशूलाई हेर्नुपर्छ र आफ्नो विश्वासलाई बचाइराख्नुपर्छ भनेर हिब्रूको पुस्तक 12:2 पनि हामीलाई बताउँदछ। त्यो कारणले गर्दा आज यो समय तपाईँ र मेरो प्रार्थना चाहिँ परमेश्वर पिता नराम्रो कुरातिर हेर्न र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकूँ भन्ने प्रार्थना चाहिँ तपाईँ र मेरो हुन सकोस्। किनकि हामीलाई कहिलेकाहीँ देख्दा फेरि होइन जसले नराम्रो गरेको छ, जो नराम्रो गर्छ त्यसको फलिफाप भएको हामी देख्न सक्छौँ। जहाँ पाप त्यही फलिफाप भनेर पनि संसारको व्यक्तिहरूले कतिपटक होइन संसारमा भनेको हामी देख्छौँ। हामी मानिसहरू संसारमै छौँ, व्यक्तिहरूकै बीचमा छौँ, तर हाम्रो परमेश्वरको न्याय फरक छ, हाम्रो परमेश्वरको हेराई फरक छ। त्यो कारणले गर्दा फेरि पनि भन्न चाहे हामीहरूको प्रार्थना चाहिँ यो साँझ यस्तो प्रकारको होस् कि परमेश्वर पिता नराम्रो कुरातिर र त्यसमा मन लगाउनबाट मलाई बचाउनुहोस्, म येशूलाई हेर्न सकौँ। येशूले कहिले पनि नराम्रो कुराहरू गर्नु भएन, येशूले कहिले पनि अरूको देखा सिके गर्नु भएन। पिताको आज्ञालाई जहिले पनि उहाँले मान्नुभयो। थुप्रै कुराहरू थिए उहाँको अगाडि, चोरी डकैतीका कुराहरू थिए, अरूलाई दुःख दिने व्यक्तिहरू थिए, छिनमै मन बदल्ने व्यक्तिहरू थिए, धोका दिने व्यक्तिहरू थिए, विभिन्न किसिमका व्यक्तिहरू थिए, अरूको लही लहीमा लाग्ने व्यक्तिहरू थिए। तर उहाँले चाहिँ जहिले पनि त्यो कुरालाई सिक्नुको सट्टा परमेश्वरको वचनलाई, पिताको वचनलाई अँगालेर अगाडि बढे र जुन उद्देश्यको साथ परमेश्वरले येशूलाई संसारमा ल्याउनु भएको थियो त्यो कुरा चाहिँ येशूको जीवनबाट पूरा भएको हामी देख्छौ। त्यो कारणले गर्दा आज हाम्रो प्रार्थना चाहिँ येशूलाई हेर्न सक्ने प्रार्थना होइन, येशूलाई हेर्न सकौँ भन्ने प्रार्थना चाहिँ हाम्रो हुनुपर्छ भन्ने उत्साह यो समयमा तपाईँहरूलाई दिन चाहन्छु। र आगामी समयमा पनि यस्तै यस्तै प्रार्थनासँग सम्बन्धित उत्साहका कुराहरू लिएर म आउने नै छु। अहिले भने तपाईँहरूबाट बिदा हुन चाहन्छु। नमस्कार। तपाईँको यो साँझको समय आशिषमय रहोस्।

तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु। तिमी हारहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु। तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु। तिमी उजाड भएको मेरो भूमिलाई मात्र देख्छौ, म भने प्रशस्त अन्नहरू फलेको एउटा खेतलाई देख्छु। तिमी मैले उखेलेर भत्काउँदै गरेको जगलाई देख्छौ, म पुनर्स्थापना हुँदै गरेको एउटा नयाँ धरातललाई देख्छु। तिमी म त्यागिएको र हारेको देख्छौ, म भने रमाहट गर्दै गरेको एउटा ठूलो गवाहीको मेघलाई देख्छु। तिमी मैले मानिसहरूलाई किन खुसी नपारेको भनी सोध्छौ, म भने परमेश्वरको चित्त दुखिरहेको आँखाहरूलाई देख्छु। तिमी समुद्रका उर्लन्दै गरेको छालहरूलाई मात्र देख्छौ, म ती छालहरूमाथि शान्त बिसाएको एउटा आत्मालाई देख्छु। तिमी म बदनाम भएको आजलाई देख्छौ, म सम्मान अनि आदरको मुकुट पहिरिएको भोलिलाई देख्छु। तिमी म अध्यार बेसीतिर हिँड्दै गरेको मात्र देख्छौ, म आफैलाई चाहिँ भोजको मेजमा उहाँसँगै बसिरहेको देख्छु। तिमी मैले चोट पुर्याउँदै हिँडेको जीवनहरूलाई मात्र देख्छौ, म भने स्वस्थ र निको भएर हिँड्दै गरेको मानिसहरूलाई देख्छु। तिमी मेरो आजको क्रुसको श्रापी मृत्युलाई मात्र देख्छौ, म भने भोलिको मेरो महिमी पुनरुत्थानलाई देख्छु।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामान नभेटेर बेपत्ता।
6: होइन, सामान चाहिँ के चारो ल्याएको?
5: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
6: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
5: कहाँ छ यो?
6: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
7: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236,
8: र फोन नम्बर 01513010 छ, 01513010 छ।
7: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
5: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
8: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
7: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
8: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
7: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
8: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
7: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
8: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
7: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9514124141, 9514124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
5: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
7: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
5: कहाँ छ?
7: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
8: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
7: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9141201996, 9141201996,
8: र सरिता महर्जन 9141191094, 9141191094।
5: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो, ठ्याक्क पारेर।
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
10: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
9: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
10: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
10: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट

0: मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
3: दाइ, त कुन एफएम सुन्दैछस्?
4: म गुड्डु गुड्डु न्यूज एफएम सुन्दैछु।
3: गुड्डु गुड्डु न्यूज होइन के, गुड न्यूज एफएम।
4: गुड न्यूज एफएम 105 थोप्लो थोप्लो थोप्लो 1 MHz सुन्दैछु क्या?
3: होइन, थोप्लो थोप्लो मेगा हर्ज होइन क्या, 105 थोप्लो 1 MHz।
4: ए हो र, 105 थोप्लो 1 MHz हो? म त मर्छु कि क्या हो।

श्रोता, आज दिनभरिको हाम्रो प्रसारण सुनेर साथ दिनुभएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आजलाई गुड न्यूज एफएम रेडियोको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित विविध कार्यक्रमको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामीलाई बिदा दिनुहोस्। तपाईँको आजको रात सुखमय बितोस् र परमेश्वरको निगाह तपाईँमाथि निरन्तर भइरहोस्।